0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन

राखुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: गुड न्युज एफएम 105.1
1: विश्वास सुनैबाट आउँछ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईँलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित छु। तपाईँहरू सबै आराम कुशलै हुनुहुन्छ होला। म लगायत इन्टायर टिम हामी पनि आरामै छौं। तपाईँहरूको प्रार्थनाको लागि म सधन्यवाद भन्न चाहन्छु। आजको वचनको शीर्षक रहेको छ के खाने, यसको अर्थ बाइबल अनुसार, बाइबलको वचन अनुसार हामीले कस्तो खाना खाने भन्ने चाहिँ आजको वचनको शीर्षक रहेको छ। र उत्पत्तिको पुस्तक एक अध्यायको 29 पदमा यसरी परमेश्वरको वचनमा खानेकुरा सम्बन्धी लेखिएको छ, अनि परमेश्वरले भन्नुभयो, हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रूखहरू दिन्छु, ती तिमीहरूलाई आहाराको निम्ति हुनेछ भनिकन यस खण्डमा बताइएको छ। र हामीलाई सृष्टिकर्ता परमेश्वरले शुरूआतमा चाहिँ भेजिटेरियन खानाहरू नै उहाँले दिनुभएको हो, जो अन्नपातबाट उब्जिने अन्नहरू र बोटबाट फल्ने फलहरू, ती कुराहरू चाहिँ हामीलाई उहाँले शुरूआतमा आहारा दिनुभयो। र अहिले स्वास्थ्य विज्ञानले पनि यी आहारा नै सबभन्दा ठिक आहारा हाम्रो शरीरको लागि भनेर चाहिँ भन्नुहुन्छ र त्यही सल्लाह दिन भएको छ। नुहाको जल प्रलयपछि चाहिँ फेरि परमप्रभु परमेश्वरले मासु पनि खान दिनुभयो। त्यो चाहिँ मानिसहरूको लगातार मासु प्रति आकर्षित भएको कारणले गर्दाखेरि पनि होला। उत्पत्तिको पुस्तक 9:3-4 पदमा उहाँले मासु खानको लागि उहाँले छुटकारा दिनुभयो। यो खण्डलाई पनि म पढ्दछु। यो खण्ड छ उत्पत्तिको पुस्तक 9:3-4 पद। जीवित जीवात सबै तिमीहरूको निम्ति आहारा हुनेछ, मैले हरिया वनस्पति तिमीहरूलाई दिए झैं सबै थोक म तिमीहरूलाई दिन्छु भने चाहिँ यहाँ बताइएको छ भने चार पदमा, तर मासु त्यसको प्राण दिने रगत समेत नखाओ भने चाहिँ यस खण्डमा स्पष्ट गरिएको छ। र उहाँले मासु खानको लागि खुलाइदिनुभयो, तर रगत सहित नखानु, रगतमा चाहिँ जीवधारीको प्राण हुन्छ भनिकन उहाँले यस खण्डमा बताउनुभयो। र जल प्रलयपछि मासुलाई उहाँले फुक्का गर्नुभयो। तर पछि गएर हामी लेवीको पुस्तक 11 अध्यायमा, व्यवस्थाको पुस्तक 14 अध्यायमा हामीले अध्ययन गरिएको खण्डमा कुन कुन पशु पंक्षीहरूको मासु खानुहुन्छ, कस प्रकारको माछाहरू खानुहुन्छ र कस प्रकारको माछा यानि जीव जन्तुको मासु खानु हुँदैन भने चाहिँ त्यो पनि क्याटेगोराइज उहाँले गर्नुभयो। शुद्ध पशु प्राणी र अशुद्ध पशु प्राणी भनिकन त्यस खण्डमा लेवीको पुस्तक 11 अध्यायमा र व्यवस्थाको पुस्तक 14 अध्यायमा उहाँले त्यो प्रकारले विभाजित गरिदिनु भएको छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तर पछि गएर नयाँ करारको 1 तिमोथीको पुस्तक 4:4-5 पदमा अब सबै खानेकुराहरूलाई फेरि उहाँले छुटकारा दिनुभयो, यानि खानको लागि हुन्छ भनेर चाहिँ धन्यवाद सहित खाएको खण्डमा सबै खानेकुराहरू खान सकिन्छ भनेर चाहिँ 1 तिमोथीको पुस्तक 4:4-5 पदमा ती कुराहरू बताइएको छ। र यस खण्डलाई पनि म पढ्दछु। परमेश्वरले सृजन भएको हरेक कुरा असल छ र धन्यवाद साथ ग्रहण गरे कुनै थोक पनि इन्कार गर्नु पर्दैन भनिकन यस खण्डमा नयाँ करारमा फेरि सबै खानेकुराहरू यहाँ छुटकारा दिएको छ, यानि खानको लागि इजाजत दिएको छ। तर हामीले खानेकुरा खाँदाखेरि ज्ञान सहित नै कुन खानाले हाम्रो शरीरलाई बिगार गर्छ, कुन खानाले चाहिँ हाम्रो शरीरलाई स्वास्थ्यकर बनाउँछ भने चाहिँ त्यो ज्ञान सहित नै हामीले खानेकुरा खान पर्छ भने चाहिँ बाइबलले त्यही कुराहरू बताएको छ। र शुरूआतमा जो उत्पत्तिको पुस्तक 1:29 पदमा जुन खाना सृष्टिकर्ता परमेश्वरले दिनुभएको थियो त्यो खानालाई स्वास्थ्य विज्ञानले पनि शरीरको लागि असल खाना हो भनेर चाहिँ बताइएको छ भने शुद्ध र अशुद्ध पशु प्राणी भनिकन व्यवस्था पुस्तक 14 अध्यायमा जुन लेखिएको छ ती खानालाई पनि स्वास्थ्य विज्ञानले चाहिँ ठिक खाना भनेर चाहिँ बताइएको छ। र नयाँ करारमा मानिसहरूले लगातार नै शरीरको अभिलाषामा, आँखाको अभिलाषामा, खानाहरूमा परीक्षामा पर्नु भएको कारणले होला, सृष्टिकर्ता परमेश्वरले सबै खानाहरू परमेश्वर सबै खानाहरू खान सक्ने कुराहरू उहाँले पहिलो तिमोथी पुस्तक 4:4-5 पदमा यहाँ चाहिँ दिएको छ। परमेश्वरले सृजना गर्नुभएको हरेक कुरा असल छ भनेर चाहिँ यहाँ बताइएको छ। तर परमेश्वरले सृष्टि गर्नुभएका कुराहरू चाहिँ सबै असल छन्, तर मानिसले जो प्रोसेस गरेर बनाएका कुराहरू छन् त्यो चाहिँ स्वास्थ्य विज्ञानले पनि ठिक छैन भनेर चाहिँ बताइरहेको छ। जसरी कोक फ्यान्टा सोडा प्रोडक्टहरू छन्, स्वास्थ्य विज्ञानले नै यो स्वास्थ्यको लागि ठिक छैन भनिरहेको छ। मानिसहरूले बनाउनु भएको जो बेकरी प्रोडक्टहरू छ, ती सोडाहरू हालेर जति बनाइएको छ, जंक फूडहरू जति छन्, प्रिजर्भेटिभहरू हालेर बनाइएको छ, ती खानाहरू हाम्रो शरीरको लागि ठिक छैन। ती खानाले हाम्रो शरीरलाई हानि गर्दछ र विभिन्न प्रकारको रोग पनि निकाल्छ भनिकन स्वास्थ्य विज्ञानका स्वास्थ्य विज्ञहरूले हामीलाई ती सल्लाहहरू दिने राख्नु भएको छ। यसले गर्दाखेरि प्रिय दाजुभाइ दिदी बहिनीहरू, हामीले कुन प्रकारको खाना खाने र कुन प्रकारको खानादेखि हामी टाढो रहने त्यो चाहिँ हाम्रो भित्र ज्ञानबाट परमेश्वरको वचनको त्यो ज्ञानबाट हामी ती खानाबाट अलग हुन सक्नु पर्दछ। र के खाने के नखाने भन्ने कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई त्यसरी देखाएको छ। साथै प्रकृतिमा जुन प्रकारले परमेश्वरले खानाहरू उब्जाइ राख्नु भएको छ, जुन सिजनमा जुन प्रकारका कुराहरू उब्जिएका छन् ती सिजन अनुसारको खानेकुराहरू खाइएको खण्डमा एक व्यक्तिको शरीर यानि स्वास्थ्य राम्रो हुन सक्छ भनेर चाहिँ स्वास्थ्य विज्ञहरूले पनि बताइराख्नु भएको छ। जस्तो मकै फल्ने समयमा मकै नै सेवन गर्यो र जो धान फल्ने समयमा चामलको नै सेवन गर्यो, गरेर जुन जुन फलफूलहरू जुन जुन सिजनमा फल्दछन् त्यही सिजनल फलफूलहरू खाइएको खण्डमा शरीर स्वस्थ हुन्छ भनिकन स्वास्थ्य विज्ञहरूले पनि त्यसरी बताइएको छ भने परमेश्वरले पनि इन्डिरेक्टली मानिसहरूको स्वास्थ्यको ख्याल गर्न भइकन समय अनुकूल मौसम अनुकूल उहाँले फलफूलहरू फलाइदिइराख्नु भएको छ, अन्नपातहरू दिइराख्नु भएको छ, साग सब्जीहरू फलाइदिइराख्नु भएको छ। म धरानमा साइन्स कलेजमा पढ्दै गर्दाखेरि हाम्रो झापामा त सिजन अनुसारको रायोको साग चाहिँ फल्थ्यो, तर त्यहाँ त सबै सिजनमा रायोको साग पाउँदाखेरि म त छक्कै परे। कारण मानिसहरूले आफ्नै तरिकाले हरेक सिजनमा रायोको सागहरू उहाँले उब्जाउन थाल्नु भएको रहेछ। र मानिसहरूले अरू सम्झ्यौ कि यो सुन्तला भयो, यो जो भाइटामिन सी पाइने जो फलफूलहरू छन् यो प्राय जाडो महिनामा परमेश्वरले त्यो फलाउने गर्नुभएको छ, सिजनल त्यो प्रकारको फल हामी पाउँदछौ। तर मानिसहरूले अब वर्षभरि नै त्यो कुनै पनि साधनको माध्यमबाट बचाएर त्यो सुन्तलाहरू जहिले पनि हामीले किन्न पाउँदछौ, तर पनि परमेश्वरले जाडो महिनामा मानिसहरूलाई रुगाहरू लाग्छ, रुगा मार्कीहरू लाग्ने र भाइटामिन सी को जरुरत पर्ने आदि इत्यादिको कारणले गर्दाखेरि उहाँले जाडो महिनामा नै यो निबुवा फल्ने सुन्तलाहरू फल्ने लगायत यी कुराहरूको सिजन अनुसार नै फलाइदिनु भएको हामीले देख्दछौ। र त्यही प्रकारले हामीले सिजनल चिजहरू जो प्रकृतिमा फल्दछ त्यही कुराहरू हामीले खाएको खण्डमा हामीले आफूले आफूलाई सहायता गर्छौ र हामी स्वास्थ्यकर बन्छौ भनिकन बाइबलमा त्यही नै बताएको हो। र हामीले के खाने भन्ने कुराहरूको छोटो उत्तरमा चाहिँ शरीरले मागेका कुराहरू भरसक नखाने, हाम्रो शरीरले चाहिँ भुटेको तारेको चिप्लो चाप्लो यी सबै कुराहरू माग्दछ र जंक फूड माग्दछ। अहिलेको भर्खरै हुर्किँदै गरेको जवान जवानीहरू बाल बच्चाहरू त जंक फूड दिएन भने उनीहरू खानै खानु बस्दैनन्। यो खानामा धरि पनि भातमा धरि पनि उनीहरूले चाहिँ त्यो चाउचाउ जंक फूड फुटाएर मिक्स गरेर त्यसरी खाने गर्दछन्। र हाम्रो शरीर जो पापी स्वभावको शरीर छ, हाम्रो शरीर चाहिँ जो हामीलाई खतम पार्ने कुराहरू तर्फ नै जंक फूड तर्फ प्रोसेस फूड तर्फ यी सबै हामीलाई स्वास्थ्य बिगार्ने कुराहरू तर्फ नै यो लाभान्वित छ आकर्षित छ। तर ती कुराहरू जानेर हामी साँगुरो बाटोमा हिँडे जस्तो नै साँगुरो ढोकाबाट भित्र पसे जस्तो नै आफूले आफूलाई नै सहायता गर्ने प्रकारले हामीले स्वास्थ्यकर चिजहरू घरमै बनाएका चिजहरू धेरै रेस्टुरेन्ट लगायत यी बाहिरतिर बनाएका खानेकुराहरू नखाएर घरैमा बनाएका खानेकुराहरू हामीले खान पर्दछ। रेस्टुरेन्टमा ग्राहकहरू पल्काउनको लागि त्यहाँ टेस्टिङ पाउडर लगायत विभिन्न प्रकारको हिङहरू लगायत विभिन्न प्रकारका कुराहरू रेस्टुरेन्टमा प्रयोग गरिन्छ, जो लामो दूरीमा हामीलाई अस्वस्थ बनाउँछ। त्यसले गर्दाखेरि प्रियहरू, घरको खाना मन पराउनु पर्दछ, सिजनल खाना मन पराउनु पर्दछ, र हाम्रो शरीरले मागेको जस्तो खाना हामीले शरीरलाई नदिएर बोइल फुडहरू लगायत जो हामीले पूर्ण अन्नहरू छन् त्यस्तै प्रकारका नेचुरल प्राकृतिक खानाहरू हामीले खान पर्छ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। मेरो चाहिँ महत्वपूर्ण गवाही छ, परमेश्वरलाई धन्यवाद दिन्छु यो अवसर यो मौका मैले पाएँ। अनि म चाहिँ यहीँ कोटेश्वर बस्छु, नरेफाट बस्छु। परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। मेरो चाहिँ एउटा जीवन गवाई यस्तो छ, मेरो सुत्केरी बेलाको अवस्थाको गवाई म भन्न गइरहेको छु। परमेश्वरले यसरी मलाई आशिष दिनुभयो, मैले पहिला ठुलो छोरी पाएँ, त्यहाँबाट बाबु भयो होइन, त्यो दुईटाको पालीमा मलाई धेरै पीड़ा भएको थियो। त्यतिखेर मैले परमेश्वरलाई चिन्या पनि थिइनँ, तर त्यतिखेर चाहिँ मैले धेरै कष्टहरू दुःखहरू भोग्न पर्यो। अनि त्यो अवस्थामा चाहिँ मेरो श्रीमान चाहिँ छुट्टीमा आउनु भएको थियो, अनि छुट्टीमा आइसकेपछि त्यो नानी चाहिँ मेरो गर्भमा आयो। आइसकेपछि अनि हामीले चाहिँ परमेश्वरलाई विश्वास गरिसकेपछि, अनि हाम्रो त अब यत्रो छोरा छ छोरी छ होइन, अब यो पाउने कि नपाउने भन्ने कुराहरू भयो। अनि भइसकेपछि शुक्रबारको दिन त्यो कुरा भयो, अनि आइतबार चाहिँ डक्टरलाई देखाएर त्यो हामी चाहिँ केही गर्ने हाम्रो कुराहरू भइरहेको थियो, उहाँको र मेरो चाहिँ, मेरो हजुरको र मेरो चाहिँ। अनि शनिबार चाहिँ हामी सेवामा आयौँ, अनि सेवामा आइसकेपछि चाहिँ त्यहाँ चाहिँ पास्टर बुवाले कस्तो वचन भन्नुभयो भनेदेखि, यो गर्भपतन गर्ने मानिसहरूलाई चाहिँ एकदमै आशिष हुँदैन, किन भन्दा यो परमेश्वरको जनहरूको चाहिँ गर्भमा चाहिँ एउटा बच्चाले बास गरिसकेपछि त्यो चाहिँ धरती आउन चाहन्छ, परमेश्वरको सेवाकाई गर्न चाहन्छ। त्यस्तो व्यक्तिलाई चाहिँ तपाईँहरूले नाश नगर्नुहोस्, तपाईँहरूले त्यस्तो काम नगर्नुहोस् भनेर भन्नुभयो। अनि चर्चमा चाहिँ हाम्रो एक साइडमा छोरी मान्छे बसिन्छ, एक साइडमा चाहिँ छोरा मान्छे बसिन्छ। अनि जब गुरुबाले वचन भन्नुभयो, गर्भपतनको कुराहरू गर्नुभयो, यसरी गर्भपतन नगर्नुहोस्, परमेश्वरले त्यो बाटोहरू देखाउनुहुन्छ, जन्माउनुहोस् है, जन्माएर परमेश्वरमा हुर्काउनुहोस्, बढाउनुहोस् है, प्रभुमा अर्पण गर्नुहोस् भनेर गुरुबाले भन्नुभयो। अनि भनिसकेपछि चाहिँ अनि मेरो श्रीमानले चाहिँ मलाई हेर्नुभयो, मैले चाहिँ मेरो श्रीमानलाई हेरी, अनि हेरेपछि हामी घरमा गएर एकदम धेरै प्रार्थना गर्यौँ। अनि प्रार्थना गरिसकेर हामीले चाहिँ त्यो नानीलाई चाहिँ हामीले निर्णय गर्यौँ हामीले चाहिँ त्यो नानीलाई चाहिँ निर्णय गर्यौँ, किन भन्दा मेरो बाबु पनि 12 वर्षको थियो त्यतिखेर, मेरो नानी पनि 13 वर्षको भइसकेको थियो हेरी। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई अलि अप्ठ्यारो भइरहेको थियो हेरी, तर पनि परमेश्वरको वचनले हामीलाई चाहिँ शनिबारको सेवामा उच्च दिएको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो काम गर्न सकेनौँ। अनि त्यहाँबाट त्यो नानी चाहिँ 4.5 महिनाको भएपछि चाहिँ मेरो श्रीमान कतार जानुभयो मलाई छोडेर। अनि त्यतिखेर मेरो ठुलो बिजनेस थियो, पसल थियो हेरी, भौतपुरमा मेरो टेलर थियो, अनि त्यहाँनिर चाहिँ मैले त्यो कामहरू गरिरहेको थिएँ। अनि त्यो चाहिँ सबै कुराहरू मैले चाहिँ नि पन्छाइदिइसकेपछि अनि मैले चाहिँ प्रभुसँग समय बिताएँ, एकदमै धेरै समय बिताएँ, परमेश्वरसँग प्रार्थना गरेँ, प्रभु तपाईँ परमेश्वरले मलाई शक्ति सामर्थ्य बनाउनुहोस् भनेर भने। अनि मेरो चाहिँ अलिकता उमेर 32 वर्षको भइसकेको कारणले गर्दाखेरि, ग्याप भएको कारणले गर्दाखेरि चाहिँ मेरो आजभन्दा भोलिभन्दा मुटुको चालहरू चाहिँ एकदम कम भएर गइरहेको थियो अनि बच्चा राम्रोसँग पनि नखेल्ने भइरहेको थियो। अनि मैले चाहिँ थापथली देखाइरहेको थिएँ, अनि डक्टरले के भन्नुभयो भने, तपाईँको चाहिँ बच्चा पनि खेलिरहेको छैन, तपाईँको प्रेसर पनि छैन, तपाईँको मुटुको चाल पनि छैन, तपाईँले त्यो मुटुको डक्टर पनि देखाउनु पर्छ भनेर भन्नुभयो। अनि भनिसकेपछि अझ धेरै मैले प्रार्थना गरेँ, मण्डली परिवारलाई विषय राखेँ, अनि मेरो मण्डली परिवारको दिदी बहिनीले चाहिँ मलाई एकदमै धेरै प्रार्थना गर्नुभयो, अनि धेरै मेरो प्रेसरहरू पनि ठिक भयो। अनि त्यो भएको कारणले गर्दा लास्ट अन्तिमको कुरा गर्छु, जन्मिने दिनको कुरा गर्छु, जन्मिने दिनमा चाहिँ मलाई के भयो भनेदेखि, एकदम मेरो शरीर लाटो भयो, पुरै मेरो मुटुको चाल कम भएको रहेछ। अनि त्यहाँबाट डेट दिएको दिनमा लग्यो, लगिएपछि हस्पिटल गई, म थापथली हस्पिटल गइसकेपछि म चाहिँ एकदम कालो कालो भएर आएँ, निलो निलो भएर, मेरो पसिना पनि एकदमै च्याप च्याप लाग्ने पसिना आयो। अनि आइसकेपछि अब श्रीमान नभएको अवस्था, मैले उहाँलाई धेरै सम्झेर धेरै सम्झिन्थे, हेरे उहाँ यस्तो अवस्थामा मेरो साथ नहुनु भएको भए मलाई कति माया गर्नुहुन्थ्यो होला, मलाई कति, म खाटबाट उठ्न सकिन्थेन, उक्लिन सकिन्थेन। हामी इन्टरकास्ट बिहा भएको कारणले गर्दा उहाँको घर परिवारले पनि मलाई त्यति मेरो सम्पर्कमा हुनुहुन्नथ्यो, अनि मेरो मम्मीले मात्रै मलाई एकदम सहायता गर्नुहुन्थ्यो, अनि मेरो छोराछोरी नै मैले होस्टेल राखेको थिएँ, अनि त्यो भएको कारणले गर्दाखेरि मलाई धेरै गाह्रो भयो। अनि मैले जतिखेर पनि मेरो प्रभुलाई पुकार्थे, प्रभु तपाईँ मेरो साथमा हुनुहुन्छ भन्थे, वचनहरू सुन्थे, अनि त्यहाँबाट मलाई प्रभुले धेरै आशिष दिनुभयो। अनि त्यहाँ गएपछि पनि डाक्टरहरूले सर हेर्नुभयो, अब अपरेसन गर्नुपर्छ, उसको मुटुको चाल छैन, तै पनि हामी औषधि चलाउने भन्यो, त्यहाँ गएर मलाई औषधिहरू चलाइयो, अनि मेरो शरीरमा तागतहरू भर्ने काम भयो, तर मेरो प्रेसर पनि आएन, मेरो मुटु पनि त्यति राम्रोसँग चलेन। नचलिसकेपछि उहाँहरूले अर्कै हस्पिटल रेफर गर्ने कुराहरू गर्नुभयो, अनि गर्दाखेरि चाहिँ मेरो झौखेलको मेरो सानीमाको छोरी हुनुहुन्थ्यो, उहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ, मेरो सुभद्रा दिदी, अनि उहाँले चाहिँ दिदीले धेरै प्रार्थना गरिदिनु भयो मलाई, मेरो बहिनीको हालत यस्तो छ प्रभु तपाईँकै हातमा छ भनेर उहाँले प्रार्थना गर्नुभयो। अनि म चाहिँ त्यो प्रार्थना सुन्न सक्थे, बोल्न सक्ने थिइनँ, अनि उहाँहरूले अपरेसन गर्ने भनेर सबै कुराहरू तयारी गर्नुभयो। अनि त्यो समयमा चाहिँ उहाँले मेरो श्रीमानले मेरो राजाले पठाएको पैसा पनि बैङ्कमा झिक्न जान सकेको थिएन मैले, मसँग चाहिँ जम्मा 3400 रुपियाँ मात्र पैसा थियो, अनि उहाँहरूले चाहिँ सबै सामान किनेपछि पछि बिल गरे पनि हुन्छ, तर उहाँको अपरेसन छिटो गर्नुपर्छ भनेको थियो। मलाई त्यतिखेर बिहान 8 बजी लगेको थियो, मलाई 10 बजीदेखि औषधि चढाएको थियो, मलाई बेलुका 6:30 बजे चाहिँ अपरेसन गर्ने भनेर सामानहरू सबै दिदी जानुभयो, बाहिर लिन जानुभयो। अनि मैले त्यो हस्पिटलको बेडमा एउटै पुकारा गरी, प्रभु तपाईँदेखि बाहेक त मेरो कोही पनि छैन, मेरो श्रीमान मेरो वास्ता गर्ने, मलाई माया गर्ने, मेरो श्रीमान धेरै टाढा हुनुहुन्छ, समुद्र टाढा हुनुहुन्छ, यो अपरेसन गर्यो भने कसले मलाई स्याहार्छ, प्रभु तपाईँमा कुनै असम्भव छैन छैन छैन छैन भनेर मैले मण्डलीमा लाखौं चोटि तपाईँको वचन सुनेको छु। प्रभु अझै पनि तपाईँको इच्छा ममा राख्नुभयो भने यो अपरेसन तपाईँ एक परमेश्वर यीशुले मात्रै सक्नुहुन्छ रोक्नलाई भनेर मैले प्रार्थना गरेको थिएँ। अनि मलाई भुँडीमा आएर खित्ते, मलाई दुख्ने थिएन, मलाई सुईले घोत्ते, म दुख्थेँ किनभने मेरो मुटु नै एकदम लाटो भइसकेको थियो। अनि मैले प्रभुलाई एकदम पुकारी, पुकारेर एकदम रोई, प्रभुसँग एकदम रोई, प्रभु तपाईँ नै, तपाईँको इच्छा यही छ भने पनि ठिकै छ, म स्वीकार गर्छु भनेर मैले प्रभुलाई त्यति भन्दा भन्दै मलाई एकदम निन्द्रा लागेछ। निन्द्रा लागेपछि मैले आँखा लोलाएको बेलामा मैले यस्तो सपना देखि, माथि माथि माथि माथि उडेको, अनि मैले बस्ने जग्गाहरू खोज्दिरहेछु, कहाँनिर बस्ने होला, म धेरै माथि उडिसके, म कहाँ बस्ने होला भन्नु, तल चाहिँ जलाम पानी नै पानी, सङ्लो पानी, एकदम सफा पानी, तल त्यो भइको पत्थरहरू माछाहरू सबै देख्दिरहेछु माथिबाट। अनि त्यहाँबाट म चाहिँ त्यहाँ चाहिँ एक ठाउँमा चाहिँ यस्तो राम्रो सुन्दर ठाउँ रहेछ, फुलै फुल भएको ठाउँ रहेछ, अनि त्यो ठाउँमा चाहिँ म बस्न बस्न बस्न बस्न खोज्छु, अनि म थुचुक्क बसेको चाहिँ मलाई याद छ। अनि त्यो बसेको यादमै पल्लो बेडको मान्छेले चाहिँ नि बच्चा बाहिर बेडबाटै खस्न लाइसक्यो, कोही छैन, 7 नम्बरमा थिएँ म, 7 नम्बरको बच्चा खसि नै सक्यो, भैमा खसिसक्यो, भैमा खसिसक्यो भन्ने आवाज आयो, त्यति मात्रै थाहा पाएँ, त्यहाँबाट मैले केही थाहा पाइनँ। अनि मलाई चाहिँ प्रभुले यस्तो छुटकारा दिनुभयो, अरू दिदी बहिनीहरू धेरै कराइरहेको थियो त्यहाँनिर, धेरै रोइरहनु भएको थियो, पीडा सुत्केरी पीडा कस्तो हुँदो रहेछ, किन मलाई नभएको, मलाई यो पीडा नभएपछि त मेरो बच्चै जन्मिँदैन जस्तो मलाई लाग्थ्यो, प्रभुले मेरो जीवनमा चाहिँ यसरी आश्चर्यको काम गर्नुभयो। र त्यो बच्चा चाहिँ उहाँहरू डाक्टर दौडेर आउनुभयो, डाक्टरहरू दौडेर आउँदाखेरि मेरो चाहिँ साल नाल बच्चा एकैचोटि प्रभुले बाहिर प्रभुको शक्तिले अनुग्रहले निकालिदिनु भएको थियो। प्रभुलाई मैले हृदयबाट मैले प्रभुलाई पुकारेको कारणले गर्दाखेरि मेरो बच्चा चाहिँ परमेश्वरले त्यसरी निकालिदिनु भएको थियो। अनि टाँका लाउने भनेर आउनुभयो 2 जना डाक्टरनीहरू, अनि डाक्टरनीहरू छक्क पर्नुभयो, के हो यस्तो घाउ चोटै कतै लागेको छैन,
3: टाँकै लाउनु पर्दैन उहाँलाई भनेर भनेको सुने, अनि उहाँहरूले चाहिँ उहाँको मुटुको चाहिँ अलिकति ऊ छ भने मलाई अक्सिजन ग्यापै लगाइदिएको थाहा छ, एउटा सुई लगाइदिएको मलाई थाहा छ, अनि मेरो दिदी चाहिँ छेउमा एकदम रोइरहनु भएको थियो, प्रभुलाई धन्यवाद दिइरहनु भएको थियो मेरो दिदीले चाहिँ, मेरो सानीमाको छोरीले चाहिँ, अनि डक्टरहरू पनि अचम्म पर्नुभयो, परमेश्वरमा चाहिँ कुनै असम्भव रहेनछ भनेर मैले थाहा पाएँ। प्रभुलाई म धेरै धन्यवाद दिन चाहन्छु, मेरो यो साँचो सत्य घटना हो, तपाईँहरूलाई धेरै धन्यवाद दिन्छु, तपाईँहरू पनि सुनेर आशिष दिनुहोस्, तपाईँहरूलाई पनि यस्तो पीड़ा कतिलाई पर्ला नहतासिनुहोस् नआत्तिनुहोस्, फेरि परमेश्वरले विजय भन्दा विजय, विजय भन्दा विजय दिनुहुन्छ। धन्यवाद छ यो मेरो जीवनको कथा अनि यो साँचो गवाई सुनेर चाहिँ तपाईँहरू आशिषित हुनुहोस्। धन्यवाद छ, जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
2: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
1: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
2: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
3: बेथलेहेम गेस्ट हाउस,
1: हाम्रा सेवाहरू
2: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
1: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
2: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
2: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
2: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849241699, 9849241699।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
6: र 9818251240 9818251240

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: स्तरोन्नति गर्नुहोस् र महान काम गर्ने साहस गर्नुहोस्। जयमसी आज सोमबार जून 22 तारीक असार 8 गते। आजको बाइबल खण्ड दोस्रो सामुएलको पुस्तक 21 अध्यायको 21 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, दाउदका दाजु सिमहाका छोरा जोनाथनले त्यसलाई मारे। दाउदले गोलियतलाई मारेपछि उनका भतिजा जोनाथन सहित अन्य चारजना मानिसले इजरायलीहरू विरूद्ध उठेका दैत्यहरूलाई मारे। गातमा भएको अर्को एउटा लड़ाईमा हात र खुट्टामा 6-6 औंला जम्मा 24 औंला भएको एउटा दैत्य जत्रो मानिस देखा पर्यो। त्यो पनि रफाकी सन्तान थियो। जब त्यसले इजरायललाई धम्की दियो तब दाउदका दाजु सिमहाका छोरा जोनाथनले त्यसलाई मारे। यो कुरा तपाईँले दोस्रो सामुएलको पुस्तक 21 अध्यायको 20 र 21 पदमा हेर्न सक्नुहुन्छ। यहाँ दाउदले स्तरोन्नति गरे, अर्थात पहिले कसैले नगरेको काम गरेर देखाए। अरूले पहिले असम्भव ठानेको शत्रुलाई परास्त गरेको देखेर ती मानिसहरूलाई आफ्नै दैत्यहरूमाथि विजय पाउने बल मिल्यो। सन् 1954 कसैले पनि 4 मिनट भन्दा कम समयमा 1 माइलको दूरी दौड़ेका थिएनन् अनि अधिकांश मानिसहरूले यो लगभग असम्भव छ भन्ने ठानेका थिए। तर मे 6, 1954 अक्सफोर्ड विश्वविद्यालयमा आयोजित दौड़ प्रतियोगितामा रोजर ब्यानिस्टरले 3:59.4 त्यो दूरी पूरा गरे। उनले दैत्यला मारे। 2 महिनापछि अस्ट्रेलियाका जोन ल्याण्डीले ब्यानिस्टरको रेकर्ड तोड्दै प्रमाणित गरे कि 4 मिनटभित्र 1 माइल दौड़न कठिन छ भन्ने धारणा शारीरिक अवरोध जत्तिकै मनोवैज्ञानिक अवरोध पनि थियो। 20वीं शताब्दीको पहिलो मध्यतिर धेरै मानिसहरूले सगरमाथा चढ़ने प्रयास गरे तर असफल भए। पर्वतारोहीहरूको संसारमा यो एक अजय दैत्य थियो। मे 29, 1953 एडमन्ड हिलारी र उनका शेर्पा गाइड तेन्जिङ नोर्गे शिखरमा पुग्ने पहिला मानव बने। त्यसबेलादेखि यता 16-60 वर्ष उमेरका 1,000 भन्दा बढी पर्वतारोहीहरूले त्यो अभियान पूरा गरिसकेका छन्। दाउद, ब्यानिस्टर र हिलारी सबैले आफ्नो समयका दैत्यहरूलाई जिते अनि अरूलाई उनीहरूको सम्भाव्य उपलब्धि तर जोखिमका क्षेत्रको सामना गर्न र उत्कृष्ट बन्न प्रेरित गरे। जब तपाईँ आफ्नो दैत्यदेखि भाग्नुहुन्छ तब तपाईँले आफूलाई र अरूलाई हानि पुर्याउनुहुन्छ। तपाईँले कठिन कार्यहरू गर्न डराउन छोड्नुपर्छ अनि आफैलाई

0: सम्झना दिलाउनु पर्छ। यदि परमेश्वरले यो काम पहिले गर्नु भएको छ भने उहाँले यो फेरि गर्न सक्नुहुन्छ, अनि यदि उहाँले अरूको लागि यो गर्नुभयो भने उहाँले मेरो लागि पनि यो गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गुड न्यूज एफएम 105.1।
8: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
8: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येकको जीवनमा एउटा काँडो छ भन्ने शीर्षकमा आज केही कुराहरू राख्न गइरहेको छु। दोस्रो कोरन्थी 12:7 भन्दछ, एउटा काँडो मेरो शरीरमा दिइयो। पावलले यस्तो लेखे, प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात एउटा काँडो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले 3 प्रभुसित विन्ती गरे, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशी साथ गर्व गर्नेछु, किनकि जब म दुर्बल छु तब म शक्तिशाली छु। पावलसँग यति ठूलो विश्वास थियो कि जब उनले प्रार्थना गर्थे बिरामीहरू निको हुन्थे र मरेकाहरू जीवित हुन्थे, तापनि परमेश्वरले उनको शरीरको काँडो हटाइदिनुहोस् भनी उनले बारम्बार प्रार्थना गरे, तर परमेश्वरले हुन्न भन्नुभयो। किन? उनलाई नम्र बनाइराख्न र उनलाई पूर्ण रूपमा परमेश्वरमा निर्भर बनाउन। हामीलाई थाहा छैन कि पावलको शरीरको काँडो के थियो, तर हामी जान्दछौ कि उनीसँग त्यो किन थियो। प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्दा नफुलु भनेर उनी आफैले भनेका छन्। जब परमेश्वरले तपाईंलाई धेरै आशिष दिनुहुन्छ तब यो सँगै घमण्डको जोखिम पनि आउँछ। परमेश्वरको निम्ति त्यस्तो घमण्डले तपाईंलाई अयोग्य बनाउँछ। तपाईंको औंलामा काँडा बिजेको छ भने यो दुख्छ र तपाईंलाई निरन्तर पोलिरहन्छ भन्ने कुरा तपाईंलाई थाहा छ। के तपाईँ त्यो काँडो साथ जिउन सक्नुहुन्छ? हो। के तपाईंलाई त्यो काँडो साथ जिउनु नपरे हुन्थ्यो भन्ने लाग्छ? हो। पावल के भन्छन्? ध्यान दिनुहोस्, एउटा काँडो मेरो शरीरमा दिइयो। पछि गएर उनले आफ्नो काँडोलाई अनुग्रह वृद्धि गराउने साधनको रूपमा मात्र लिएनन्, तर एउटा यस्तो वरदान ठाने जसले दुईवटा काम गर्छ। पहिलो, हामीलाई नम्र बनाउँछ र परमेश्वरमा थप निर्भर बनाउँछ। दोस्रो, हरेकसँग एउटा काँडो भएकोले यसले हामीलाई थप सहनशील र कृपालु बनाउँछ। हाम्रो जीवनमा भएको काँडो अर्थात कष्टदायी कुराको पछाडि परमेश्वरको एउटा उद्देश्य छ। यसकारण सबै परिस्थितिमा धन्यवादी भई परमेश्वरमाथि भरोसा राखेर अगाडि बढ्नुहोस्, कारण जे पनि हुन्छ हाम्रो जीवनमा त्यो कुराको अन्तिममा भलाइ नै रहेको हुँदछ भन्ने उत्साह सँगसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
14: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
15: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम वर्ड अफ द डे।
2: हेलो, जय मसीह, म पास्टर रुबेन बस्नेत, स्मरण मिशन चर्च गङ्गबुको सिनियर पास्टर। आज यो कार्यक्रम वर्ड अफ द डेमा हामी तपाईँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले जहाँबाट सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो र हामी विश्वास गर्दछौ तपाईँलाई आजको कार्यक्रमले आशित तुल्याउँदछ। हिब्रू 1:1-2 लेखिएको छ, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराको उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। प्रिय श्रोताहरू, आजको दिनमा परमेश्वर हामीसँग उहाँको पुत्रद्वारा बोल्दै हुनुहुन्छ। कसै कसैलाई परमेश्वरले दर्शनद्वारा, सपनाद्वारा बोल्नुहुन्छ, बाइबलद्वारा र प्रचारकहरूद्वारा। त्यसै कारणले आज हामी विश्वास गर्दछौ आजको दिनमा परमेश्वरले तपाईसँग बोल्न चाहनुहुन्छ र कोहीद्वारा तपाईँलाई केही भन्न जाँदै हुनुहुन्छ। के तपाईँ तयारी हुनुहुन्छ? आज हाम्रो बीचमा 24 वर्षीय बहिनी सिडनी अमेरिकाबाट आउनु भएको छ। उहाँ नर्स हुनुहुन्छ, परमेश्वरले उहाँलाई बचाउनु भयो र उहाँलाई दैनिकी रूपमा उहाँको विश्वासमा बढाउँदै हुनुहुन्छ। आज प्रभु उहाँद्वारा तपाईँसँग बोल्नुहुनेछ। त्यसै कारणले म आशा गर्दछु आजको यो कार्यक्रम तपाईँ अन्तसम्म सुन्नुहुनेछ। सो आज हामी हाम्रो आजको वक्ता सिस्टर सिडनीलाई हामी कार्यक्रममा बोलाउन चाहन्छौ र उहाँले इङ्ग्लिसमा तपाईँको निम्ति बोल्नुहुनेछ भने मैले उल्था गरेर तपाईँहरूलाई नेपालीमा उल्था गरेर सहायता पुर्याउनेछु। सो वेलकम सिस्टर सिडनी टु दिस प्रोग्राम वर्ड अफ द डे।

0: Thank you so much for having me.
1: धन्यवाद मलाई यहाँ बोलाउनु भएको लागि.
0: I appreciate it.
1: मलाई धेरै धन्यवादी छु.
0: So I just wanted to start off with sharing my testimony, how the Lord has worked in my life.
1: मेरो जीवनमा परमेश्वरले कसरी कार्य गर्नुभयो भन्ने कुराबाट आज म सुरु गर्न चाहन्छु.
0: So I grew up in a Christian home.
1: म एउटा क्रिश्चियन परिवारमा म हुर्केको हुँ.
0: I heard about how much Jesus loved me from the time I was a child.
1: म बाल्य अवस्थादेखि नै परमेश्वरले मलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा मैले सुन्दै हुर्केको व्यक्ति हुँ.
0: And I kind of thought I was the best Christian around.
1: अनि मैले सधैँ सोच्ने गर्थे म एकदम बेस्ट क्रिश्चियन हुँ, असल क्रिश्चियन हुँ जस्तो मलाई लाग्थ्यो.
0: I remember judging people a lot.
1: अनि मैले मानिसहरूलाई धेरै न्याय गर्ने गर्थे, जज गर्ने गर्दथे.
0: I can struggle with that still sometimes.
1: अनि अहिले पनि मैले त्यो बाट म धेरै स्ट्रगल गरिरहेको हुनेछु.
0: But when I went to college, when I was 18, I went to university.
1: जब म 18 वर्षको भए र म युनिभर्सिटी विश्वविद्यालय पढ्न गएको थिए.
0: I kind of went my own way.
1: अनि म त्यतिखेर आफ्नो तरिकाको म थिए.
0: But I was still going to church.
1: अनि म त्यही पनि म चर्च जाने गर्दथे.
0: But I had this unholy, not good relationship with a man.
1: तर एउटा मानिस थियो जुन मानिस पवित्र जीवन जिउने थिएन, उसँग मेरो सम्बन्धमा अगाडि बढ्दै गए.
0: And he did not know Jesus. He did not follow Jesus.
1: उहाँले येशूलाई चिन्नु भएको थिएन र येशूलाई विश्वास गर्नु हुँदैन थियो.
0: And with all the stuff I was doing, I really deserved to be kicked out of the church.
1: अनि मैले जे काम गरेको थियो त्यो कामको कामले अनुसार चाहिँ मलाई चर्चबाट निकाल्नु पर्ने थियो.
0: But my pastor and his wife were so patient with me.
1: तर मेरो पास्टर र उहाँको श्रीमती म प्रति धेरै धैर्यवान हुनुभयो.
0: They said, repent and trust in Jesus.
1: अनि उहाँले भन्नुभयो पश्चाताप गर र प्रभुमा अगाडि बढ.
0: And so after months and months of reading the Bible,
1: अनि बाइबल पढ्दै गएको महिनौ महिनौ पछि चाहिँ,
0: and hearing from my pastors,
1: अनि पास्टरले मलाई प्रचार गरेको मैले सुन्दा सुन्दै,
0: finally God changed my heart.
1: परमेश्वरले मेरो हृदय अन्तमा परिवर्तन गर्नुभयो.
0: I said, God, I don't know if I know you.
1: अनि मैले भने प्रभु म तपाईलाई चिन्छु या चिन्दिन मलाई थाहा छैन.
0: But I want to.
1: तर म तपाईलाई चिन्न चाहन्छु.
0: And so like a prodigal child, I returned to my father in heaven.
1: अनि एउटा हराएको छोराको दृष्टान्त जस्तै म पनि मेरो पिताका फर्केर फेरि गए.
0: Through the Lord Jesus Christ.
1: येशू ख्रीष्टद्वारा.
0: And I left that wicked relationship. I was not even sad over the breakup.
1: अनि म ब्रेकअप हुँदाखेरि पनि म निराश भइन.
0: And I felt so free.
1: अनि म धेरै आफूलाई स्वतन्त्र महसुस गरे.
0: And after calling on the name of Jesus, I was saved.
1: अनि येशू ख्रीष्टलाई मैले पुकार गरेको कारणले म बाँच्न मौका पाए.
0: But I was also really depressed.
1: तर पनि म एकदम निराशमा डिप्रेसनमा म गए.
0: Because my whole life I didn't realize how bad of a sinner I was.
1: अनि किनकि मेरो पूरा जीवन भरि मैले थाहा पाउन सकेको थिइन कि म कति पापी छु भनेर.
0: But 6 months later after calling on Jesus.
1: अनि 6 महिना बितिसकेको थियो म प्रभुले मलाई बोलाउनु भएको.
0: It was Christmas of 2020.
1: अनि 2020 सालको क्रिसमसको समयमा.
0: I had joy in my heart.
1: मेरो हृदयमा आनन्द आयो.
0: When I realized yes I was a terrible sinner.
1: हो म चाहिँ एकदमै भयानक पापी हुँ भन्ने कुरा जब मलाई थाहा भयो धेरै शान्ति मनमा आयो.
0: But Jesus died for terrible sinners.
1: अनि यस्तै पापीहरूको लागि येशू ख्रीष्ट मर्नु भएको भन्ने कुरा पनि मलाई थाहा थियो.
0: So I read this verse in 1 John 3:1.
1: अनि त्यसै कारणले मैले पहिलो युहन्ना 3 अध्याय मैले पढे.
0: It says, see what kind of love the Father has given to us, that we should be called children of God, and so we are.
1: अनि पहिलो युहन्ना 1 John 3:1 एक पद पहिलो युहन्ना 3 एक पदमा यसो लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं र साँच्चै हौं पनि. यसै कारण त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन. आमेन.
0: Yes, and so when I realized that I could be God's child through Jesus Christ.
1: जब मैले यो महसुस गरे कि येशू ख्रीष्टद्वारा म परमेश्वरको सन्तान हुन सक्छु भनेर.
0: I believed he died for my sins.
1: मैले विश्वास गरे कि उहाँ मेरो लागि मेरो पापको लागि उहाँ मर्नुभयो.
0: And then I had joy.
1: अनि त्यसपछि मलाई आनन्द आयो.
0: And I was baptized a few months later.
1: त्यसपछि म केही महिनापछि म पानीको बप्तिस्मा लिए.
0: And so that's kind of my testimony.
1: यो चाहिँ मेरो गवाही हो.
0: But I also just wanted to review the gospel.
1: अनि तर पनि तपाईहरुको बीचमा आज म केही सुसमाचार प्रचार गर्न चाहन्छु.
0: Whether you're listening and you follow Jesus already.
1: ताकि तपाईले जति जनाले प्रभुलाई विश्वास गरिसक्नु भएको छ र अहिले सुन्दै हुनुहुन्छ भने पनि.
0: Or you have never really heard anything about Jesus.
1: या त तपाईले येशु ख्रीष्टको बारेमा केही पनि सुन्नु भएको छैन भने पनि.
0: We all need to be reminded of the gospel.
1: अनि हामी सबैलाई सुसमाचारको याद दिलाइरहनु पर्दछ.
0: And so the gospel is it starts in the beginning when God created the heavens and the earth.
1: अनि सुसमाचार यहाँबाट सुरु हुँदछ कि सबैभन्दा आदिमा परमेश्वरले स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नुभयो.
0: There's one God and he created everything you see.
1: त्यहाँ एउटै मात्र ईश्वर हुनुहुन्छ र उहाँले सबै कुरा उहाँले जुन तपाईले देख्दै हुनुहुन्छ उहाँले सृष्टि गर्नुभयो.
0: And he said the best of his creation was us human beings.
1: अनि उहाँको सृष्टिहरु मध्येमा सबैभन्दा सुन्दर सृष्टि चाहिँ मानिस जातिहरु हुन् तपाई र म.
0: Because we are actually made in God's image.
1: किनकि उहाँको प्रतिरूपमा हामीहरु बनाइएका हौं.
0: And so God made these first two humans, Adam and Eve.
1: परमेश्वरले दुईटा मानिसहरु आदम र हव्वालाई बनाउनुभयो.
0: And he had a perfect friendship with them.
1: र उनीहरूसँग परमेश्वरको एकदम सिद्ध मित्रता थियो.
0: But he said, there's one thing you can't do.
1: तर उहाँले भन्नुभयो तिमीले सबै कुरा गर तर एउटा कुरा तिमीले गर्न पाउँदैनौ.
0: You can eat from any tree.
1: तिमीले सबै प्रकारको रुखहरूको फल खान सक्छौ.
0: That he created in this garden.
1: अनि यो बगैंचामा बनाइएका सबै रुखका फलहरु.
0: But he put one tree in this garden they could not eat.
1: तर त्यो बगैंचामा परमेश्वरले एउटा रुख राखिदिनु भएको थियो त्यो रुखको फल चाहिँ नखाऊ भनेर प्रभुले भन्नुभयो.
0: It was called the tree of knowledge of good and evil.
1: अनि यो चाहिँ ज्ञानको र खराब र सही छुट्याउने ज्ञानको रुख हो भनेर भन्दछ.
0: And so God was telling Adam and Eve to trust him.
1: अनि परमेश्वरले आदम र हव्वालाई वहाँ प्रति विश्वास गरौ भनेर परमप्रभु चाहनुहुन्थ्यो.
0: To tell them what they needed to know.
1: अनि तिनीहरूले जे कुरा जान्नु पर्दथ्यो.
0: And not to go seek things apart from him.
1: अनि वहाँको पछि गएर कुनै पनि कुरा खोजि नगर भनेर परमप्रभुले भन्दै हुनुहुन्थ्यो.
0: But they did not listen.
1: तर त्यो कुरा उनीहरूले सुनेनन्.
0: First Eve ate from this tree.
1: पहिलो हव्वाले अनि रुखको फल खाइन.
0: And then Adam ate from this tree.
1: त्यसपछि त्यही रुखको फल आदमले पनि खाए.
0: And through Adam the whole world was cursed with sin.
1: अनि त्यही आदमद्वारा सबै पृथ्वी चाहिँ श्रापित भयो.
0: And sin is disobedience of God's law.
1: अनि परमेश्वरको व्यवस्थालाई कानूनलाई नमान्नु नै पाप हो.
0: And so since Adam ate from that tree, we all have been born with a nature to sin.
1: आदमले त्यो रुखको फल खाएको कारणले पाप प्रवेश भएको कारणले तपाई अनि म जो अहिले जन्मिरहेका छौं हामी पापमै जन्मिरहेका छौं.
0: So we as human beings, we need a restart.
1: अनि हामी मानिस जाति भएको कारणले गर्दाखेरि फेरि पुनर्स्थापना गर्न आवश्यक छ.
0: Adam is our spiritual father.
1: हाम्रो आदम चाहिँ हाम्रो आत्मिक पिता हुन्.
0: And we followed in his footsteps in sin.
1: अनि उहाँको पाइला पाइलामा हामी पापहरु गर्दै अगाडि बढिरहेका छौं.
0: So we've all sinned and fallen short of God's glory.
1: अनि हामी सबैले पाप गरेको कारणले परमेश्वरको महिमा देखि हामी चुकिरहेका छौं.
0: And so we need a new father.
1: त्यसकारण फेरि हामीलाई नयाँ पिता आवश्यक छ.
0: And the Bible says that Jesus is the new Adam.
1: अनि बाइबलले बताउँदछ येशू ख्रीष्ट चाहिँ नयाँ आदम हुनुहुन्छ.
0: And so let me go back to when Adam ate from this apple.
1: म फेरि तपाईलाई पछाडि लान चाहन्छु जब आदमले त्यो फल खानुभयो.
0: Or fruit.
1: त्यो फल खानुभयो.
0: After this his friendship with God was broken.
1: अनि आदमले खाइसक्नु भएपछि आदम र परमेश्वरको सम्बन्ध चाहिँ टुक्रियो.
0: And so we as humanity have been separated from God ever since.
1: अनि त्यसैकारणले गर्दाखेरि हामी मानिस जातिहरु जो सदाकालको लागि परमप्रभुबाट अलग भयौं.
0: And God says the wages of sin is death.
1: प्रभुले परमेश्वरले भन्नुभयो पापको ज्याला चाहिँ मृत्यु हो.
0: What we earn for our sin is separation from God in this life.
1: अनि यो जीवनमा हामीले जे कुरा कमाएका छौं त्यो चाहिँ परमप्रभुबाट अलग हुने कुरा हामी कमाएका रहेछौं.
0: And spiritual death for all of eternity in hell.
1: अनि अनन्तको मृत्यु नरकमा चाहिँ अनि हामी जानु पर्ने भयो.
0: And so that seems pretty hopeless, right?
1: त्यो सुन्दाखेरि हामीलाई अस्तो निराश लाग्यो हैन त.
0: But God has given us a way of salvation from this.
1: तर परमेश्वरले हामीलाई यो अवस्थाबाट पनि मुक्तिको लागि बाटो दिनुभयो.
0: So about 2000 years ago,
1: 2000 वर्ष पहिला,
0: God sent his son into the world.
1: परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाइदिनुभयो.
0: And his name is Jesus.
1: र उहाँको नाम येशु हो.
0: So Jesus is the son of God, meaning he is divine, he is God in the flesh.
1: अनि येशु चाहिँ परमेश्वरको पुत्र हुनुभयो भन्नुको खास कुरा चाहिँ उहाँ चाहिँ एउटा शरीरमा आउनुभयो ईश्वर.
0: And all things were created through him.
1: र सबै कुरा उहाँद्वारा नै बनिए.
0: So he is eternal, he's always been there.
1: त्यसकारण उहाँ चाहिँ सदाकालको लागि अनन्त हुनुहुन्छ र उहाँ सुरुदेखि नै सधैँभरि रहिरहनु हुनेछ.
0: And he had the glory of heaven.
1: र उहाँसँग स्वर्गको महिमा उहाँसँग छ.
0: But God sent him down to this earth.
1: तर परमेश्वरले येशूलाई यो संसारमा पठाउनु भयो.
0: Jesus chose to humble himself and to leave heaven.
1: अनि उहाँ स्वर्गलाई उचाल्नको लागि उहाँ आफैले आफूलाई नम्र तुल्याउनु भयो.
0: And he was born as a humble baby.
1: उहाँ एउटा नम्र बच्चा भएर उहाँ संसारमा जन्म लिनुभयो.
0: And God sent him to the Virgin Mary.
1: अनि परमेश्वरले त्यो आफ्नो पुत्र येशूलाई एउटा कन्याकुमारी द्वारा मरियम द्वारा संसारमा पठाउनु भयो.
0: So Jesus actually was not born under the curse of Adam.
1: अनि येशू ख्रीष्ट चाहिँ अनि आदमको त्यो श्रापको वंशबाट उहाँ जन्म लिनु भएन.
0: And so he came on this earth and he grew up.
1: उहाँ संसारमा आउनुभयो, उहाँ हुर्कनु भयो.
0: And he did miracles, he performed signs and wonders.
1: उहाँले आश्चर्यकर्म गर्नुभयो, उहाँले अचम्मको कामहरू उहाँले गर्नुभयो.
0: He healed the sick, he even raised the dead.
1: उहाँले बिरामीलाई निको पार्नुभयो, उहाँले मरेकोलाई धरी उहाँले बौरी उठाउनुभयो.
0: He made the blind see and the deaf hear.
1: उहाँले बहिरोलाई सुन्ने र अन्धोलाई देख्ने बनाउनुभयो.
0: But the best thing he did, he forgave sins.
1: सबैभन्दा असल कुरा उहाँले गर्नुभएको, उहाँले चाहिँ पापीहरूलाई क्षमा दिनुभयो.
0: And so a lot of people were jealous of Jesus.
1: येशू ख्रीष्टले गर्नुभएको सम्पूर्ण कार्यहरू देखेर सबै मानिसहरू धेरै लोभिए.
0: He was not the savior they were expecting.
1: अनि उनीहरूले जुन मुक्तिदाता खोजिरहेको थियो त्यो मुक्तिदाता चाहिँ ख्रीष्ट होइन भनेर तिनीहरू दावी गरे.
0: And so they arrested him and had him killed.
1: त्यसै कारणले येशू ख्रीष्टलाई मानिसहरूले पक्रिए र उनीलाई मारे.
0: And he was crucified on the cross.
1: उहाँ क्रूसमा उहाँ टाँगिनु भयो.
0: And before he was killed, he told his followers something special.
1: अनि उहाँ मर्नुभन्दा पहिला क्रूसमा टाँगिनुभन्दा पहिला उहाँले आफ्नो मित्रहरूलाई उहाँले यसरी भन्नुभएको थियो.
0: One of his followers, Peter, tried to defend him.
1: अनि एउटा उहाँको मित्र प्रेरित पत्रुसले यस्तो नगर्नुहोस् भनेर भनिरहेको थियो.
0: They tried to keep him from being arrested at first.
1: अनि त्यो पक्रनदेखि येशूलाई बचाउन चाहन्थ्यो पत्रुसले.
0: But Jesus said, I could call down 10,000 angels to rescue me.
1: अनि उहाँले येशूले भन्नुभयो, मैले चाहेको भए 10,000 जना स्वर्गदूतहरूलाई मलाई बचाउनको लागि स्वर्गबाट मैले मगाउन सक्थे.
0: And if you think about it, Jesus is God, he has the power to do that.
1: यदि हामी बुझ्छौ भने येशू चाहिँ परमेश्वर हुनुहुन्छ भने उहाँसँग त्यो शक्ति पनि अवश्य थियो.
0: But he chose to go and die on the cross.
1: तर उहाँले चाहिँ आफू क्रूसमा गएर टाँगेर मर्नलाई उहाँले चुज गर्नुभयो.
0: And we find out later he did this because he died for what we did wrong.
1: अनि पछि हामी यो कुरा बुझ्न सक्यौं कि उहाँ मर्न तयार हुनुभयो कारण हाम्रो पापको खातिर उहाँ मर्न आवश्यक थियो.
0: He died for our sins.
1: हाम्रो पापको लागि उहाँ मर्नुभयो.
0: He took the punishment for our sins.
1: हाम्रो पापको दण्ड उहाँमाथि पर्यो.
0: And then he was buried in a tomb.
1: उहाँ एउटा चिहानमा गाडिनु भयो.
0: And then 3 days later,
1: 3 दिनपछि,
0: he rose from the dead.
1: उहाँ मृत्युलाई जितेर उहाँ बौरी उठ्नु भयो.
0: To show that God accepted this payment for our sins.
1: अनि यो कुरा देखाउन कि परमेश्वरले उहाँको बलिदानको हाम्रो पापको मूल्य चाहिँ येशू ख्रीष्टको मृत्युद्वारा उहाँले लिनुभयो भन्ने कुरा प्रमाण देखाउनको निमित्त.
0: To show that our death and our sin were defeated.
1: हाम्रो ऋण र हाम्रो पापहरू चाहिँ अब मेटियो भनेर प्रकट गर्नलाई.
0: And that Jesus is more powerful than all of that.
1: अनि त्यसै कारणले येशू ख्रीष्ट सबैभन्दा उहाँ बढी शक्तिशाली हुनुहुन्छ.
0: And then he appeared to many people.
1: उहाँ धेरै मानिसहरूको देखा पर्नुभयो.
0: And then he went back up into heaven.
1: त्यसपछि उहाँ माथि स्वर्ग उचालिनुभयो.
0: And he says he's returning again soon.
1: उहाँले भन्नु भएको छ म फेरि पनि आउने छु.
0: And the Bible also says
1: बाइबलले यो पनि भन्दछ
0: that one day to God is as a thousand years.
1: अनि बाइबलले यो पनि भन्दछ परमेश्वरको लागि एक दिन चाहिँ मानिसहरूको लागि हजार दिन जस्तै हो.
0: Since he's eternal, time does not feel the same to him.
1: अनि उहाँको लागि अनन्तको दिन चाहिँ उहाँको लागि सधैँ एउटै जस्तो हुँदैन.
0: So if you take that literally, it's only been like 2 days.
1: अनि यसो हिसाब गर्दाखेरि 2000 वर्ष भनेको जम्मा दुई दिन जस्तै हो परमेश्वरको निमित्त.
0: So we don't know when Jesus will return.
1: हामीलाई यसो कहिले आउनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन.
0: He tells us it's not for us to know.
1: अनि उहाँले भन्नुभयो तिमीलाई जान्नु पनि आवश्यक छैन.
0: But he tells us we must be ready.
1: तर उहाँले भन्नुहुन्छ हामी चाहिँ तयारी हुनुपर्दछ.
0: He says he will return like a thief in the night.
1: अनि उहाँले उहाँको वचनमा लेखिएको छ उहाँ चाहिँ रातको चोर जस्तै वर गरी उहाँ आउनुहुन्छ.
0: When we least expect it.
1: जब हामी नसोचेको बेलामा.
0: So I wanted to read some verses.
1: अनि म अरु केही खण्ड पनि म पढ्न चाहन्छु.
0: To go back over what we just said, in 1 Corinthians 15.
1: अनि पहिलो कोरन्थी 15 अध्यायमा म तपाईँलाई लान चाहन्छु.
0: Verses 3 through 4.
1: तीनदेखि चार पद.
0: It says, For I delivered to you as of first importance what I also received, that Christ died for our sins in accordance with the Scriptures, that he was buried, that he was raised on the third day in accordance with the Scriptures.
1: पहिलो कोरन्थी 15 को 3 देखि 4 मा यसो लेखिएको छ किनभने मैले जे पाए त्यसलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीलाई सुम्पिदिए अर्थात पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापको निम्ति मर्नुभयो उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो.
0: And so if you're ever confused, those verses are a summary of the gospel.
1: जब तपाईले यो अहिलेको यसलाई याद गर्नुभयो भने हाम्रो यो सुसमाचारको एउटा छोटकरीमा एउटै शब्दमा लेखेको खण्ड यही हो.
0: You may be wondering, but how does this apply to me? What do I do with that?
1: अनि यो वचनले मलाई कसरी प्रभाव पार्दछ यसले मलाई के लेनदेन छ जस्तो लागेको छ भने
0: And I have a couple verses for that too.
1: तपाईको लागि मसँग अरु वचन खण्डहरु पनि छन्.
0: Romans 10 verse 9.
1: रोमी 10 को 9 मा लेखिएको छ.
0: Says if you confess with your mouth that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved.
1: रोमी 10 को 9 मा लेखिएको छ किनकि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ.
0: And then Romans 4 verse 5.
1: रोमी 4 को 5 मा पनि म पढेर सुनाउन चाहन्छु.
0: It says and to the one who does not work but believes in him who justifies the ungodly.
1: रोमी 4 को 5 मा यसो लेखिएको छ जसले कर्म चाहिँ गर्दैन तर भक्तिहीनलाई धर्मी ठहराउनु हुने परमेश्वरमाथि भरोसा राख्दछ त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ.
0: His faith is counted as righteousness.
1: उहाँको विश्वासलाई धार्मिकता गनिन्छ भनेर लेखिएको छ.
0: And I wanted to emphasize this because lots of people say they come in the name of Jesus.
1: म तपाईलाई यो कुराबाट जोड दिन चाहन्छु कि धेरै जना मानिसहरूले येशूको नामलाई पुकार्दछन्.
0: But we must trust Christ alone for our justification.
1: तर हाम्रो उद्धारको लागि चाहिँ हामी ख्रीष्टलाई नै भरोसा गर्नुपर्दछ विश्वास गर्नुपर्दछ.
0: And that means our acceptance before God.
1: त्यो चाहिँ त्यसले चाहिँ के देखाउँछ भने हामी येशू ख्रीष्टलाई ग्रहण गर्छौं भन्ने कुरा परमेश्वरलाई देखाउँदछ.
0: That means for our forgiveness.
1: अन्तिले चाहिँ हाम्रो क्षमालाई देखाउँदछ.
0: That means for our reconciliation with God.
1: त्यसले चाहिँ हामी परमेश्वरसित हाम्रो मिलाप भएको कुरालाई देखाउँदछ.
0: For that friendship with God to truly be healed.
1: अनि यो प्रभुसँग भएको मित्रताले हामीलाई साच्चै नै साँचो चंगाई ल्याउँदछ.
0: We cannot trust in our good works.
1: अनि हामीले हाम्रो असल कार्यहरूमाथि भरोसा गर्नु हुँदैन.
0: There is nothing we can do to please God.
1: हामीले कुनै पनि कुराले परमेश्वरलाई खुशी तुल्याउन हामी सक्दैनौ.
0: He does not want you to try to earn your way into his favor.
1: अनि उहाँको उहाँको मन जित्नको लागि हाम्रो कुनै पनि काम गरेर हामी उहाँको मन जित्न हामी सक्दैनौ.
0: It's not through saying enough prayers or doing enough ritual, burning enough incense.
1: अनि हामी धेरै धूपहरू बालेर या धेरै कुराहरू गरेर हामी उहाँको मनलाई जित्न सक्दैनौ, खुशी पार्न सक्दैनौ.
0: It's not from giving to the poor.
1: अनि गरीबहरूलाई दिएर पनि हामी परमेश्वरलाई खुशी तुल्याउन सक्दैनौ.
0: Or even going to church and never missing a
1: अनि चर्च रेगुलर हरेक शनिबार चर्च गएर पनि
0: It's through trusting in Jesus alone.
1: अनि यो चाहिँ येशू ख्रीष्ट माथि भरोसा गरेर विश्वास गरेर मात्र परमेश्वरलाई खुशी तुलाउन सकिन्छ.
0: That he's Lord.
1: किनकि उहाँ प्रभु.
0: And that he was given up for our sins.
1: किनकि उहाँ हाम्रो पापको खातिर उहाँ दिइनुभयो.
0: That he took God's wrath on himself.
1: अनि किनकि येशू ख्रीष्टले परमेश्वरको क्रोध चाहिँ उहाँमाथि लिनुभयो.
0: And that he rose from the dead.
1: उहाँले मृत्युलाई जितेर बौरी उठ्नुभयो.
0: And that through him we can have eternal life too.
1: र उहाँद्वारा नै हामीले पनि अनन्त जीवन प्राप्त गर्दछौँ.
0: This is God's gift to the world.
1: यो चाहिँ परमेश्वरको संसारको लागि उपहार हो.
0: The Lord Jesus Christ.
1: येशू ख्रीष्ट.
0: And if you trust in him, you will not be rejected by God.
1: यदि तपाईले प्रभुलाई विश्वास गर्नुभयो भने परमेश्वरले तपाईलाई कहिले पनि इन्कार गर्नुहुन्न.
0: So, I just want to share some little things God has been teaching me.
1: अनि म तपाईलाई यो समयमा फेरि पनि केही छोटकरीमा केही कुरा परमेश्वरले मलाई सिकाउनु भएको कुरा बताउन चाहन्छु.
0: Recently I finished the book about kings.
1: अनि आज हालचालै मैले राजाहरुको पुस्तकहरु पढेर सके.
0: The kings listed in the Bible.
1: अनि राजाहरु जो बाइबलमा उल्लेखित भएका छन्.
0: And there were different kings that I focused on.
1: अनि त्यहाँ धेरै प्रकारका राजाहरु थिए, धेरै राजाहरु थिए जसलाई मैले फोकस गरिरहेको थिए.
0: There was King Saul.
1: अनि त्यहाँ एउटा राजा साउल पनि राजा रहेछन्.
0: God called him to be the first king of the kingdom of Israel.
1: अनि इजरायलको राज्यको लागि राजा साउललाई चाहिँ पहिलो राजा परमेश्वरले हुन बोलाउनु भएको थियो.
0: But he did not obey God in his later days.
1: अनि तर अन्तिमको दिनतिर चाहिँ साउल राजाले चाहिँ परमेश्वरको आज्ञालाई पालना गरेनन्.
0: And so he totally abandoned God.
1: अनि त्यसैकारण परमेश्वरले तिनलाई इन्कार गर्नुभयो.
0: And so he walked away from God.
1: अनि परमेश्वरबाट टाढा तिनी गए.
0: And so God let him do that.
1: अनि परमेश्वरले हुन दिनुभयो.
0: And so I saw throughout these stories that God hates an evil heart.
1: अनि यो कथा अब पढ्दा पढ्दा मैले के कुरा बुझे भने परमेश्वरले अनि खराब हृदयलाई चाहिँ घृणा गर्नुहुन्छ.
0: And without Jesus we all have an evil heart.
1: अनि येशू ख्रीष्ट बिना पनि हाम्रो हृदय चाहिँ सधैँ दुष्ट हुँदछ.
0: We do have to repent, turn from our sins.
1: हामी पश्चाताप गर्नुपर्छ, हाम्रो पापबाट फर्कनु पर्दछ.
0: And trust in Jesus.
1: र प्रभुमाथि भरोसा गर्नुपर्दछ.
0: But unfortunately Saul never repented.
1: तर दुर्भाग्यवश साउलले कहिले पनि पश्चाताप गरेनन्.
0: So my takeaway was don't be like Saul.
1: अनि त्यसैकारण म तपाईलाई यो उच्च दिन चाहन्छु साउल जस्तै नहुनु होला.
0: And then there was King David.
1: अर्को राजा छन् त्यहाँ दाऊद.
0: He was a man after God's own heart.
1: परमेश्वरको आफ्नो हृदयको मानिस दाऊद थिए.
0: He truly trusted in God.
1: दाऊदले पूर्ण रूपमा परमप्रभुमाथि भरोसा गरे.
0: But David was not perfect either.
1: तर दाऊद पनि पर्फेक्ट थिएनन्.
0: He got into a lot of deep sin.
1: अनि कति पापहरू गहिरो पापहरू दाऊदले पनि गरेका थिए.
0: But the difference between him and Saul
1: तर दाऊद र साउलमा फरक यो थियो
0: was that he turned back to God. He turned from his sin.
1: अनि तर दाऊद चाहिँ आफ्नो पापबाट तिनी फर्किएर परमप्रभुतिर फर्किए.
0: And he trusted in God's mercy.
1: र परमप्रभुको कृपामाथि तिनीले भरोसा गरे.
0: And so if you are following Jesus today
1: त्यसैकारण आज यदि तपाईले परमप्रभुलाई विश्वास गर्दै हुनुहुन्छ भने
0: and you've gotten into terrible sin
1: अनि तपाई एउटा भयानक पापमा हिँडिरहनु भएको छ भने पनि
0: which all sin is terrible
1: सबै पाप चाहिँ खास भयानकै हुन्छन्.
0: I encourage you today.
1: आज म तपाईलाई उत्साह दिन चाहन्छु.
0: If you hear his voice, don't harden your heart.
1: अनि यदि तपाईले आफ्नो परमेश्वरको आवाज सुन्दै हुनुहुन्छ भने तपाई दुखित नहुनुहोस्.
0: There is another verse I wanted to share.
1: म तपाईलाई एउटा अर्को खण्ड पढेर सुनाउन चाहन्छु.
0: In Isaiah 55 verse 7.
1: यसैया 55 को 7 पद.
0: It says let the wicked forsake his way.
1: अनि यहाँ लेखिएको छ दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुन्छ हाम्रो परमेश्वर तर्फ त्यो फर्कोस् र उहाँले त्यसलाई सित्तैमा क्षमा दिनुहुन्छ.
0: And the unrighteous man his thoughts, let him return to the Lord that he may have compassion on him and to our God for he will abundantly pardon. And so I just encourage you to do that today, to not have a lukewarm heart.
1: अनि आज म तपाईँलाई उत्साह दिन चाहन्छु एउटा मन तातो हृदय नहुनुहोस्
0: but to follow God with your whole heart.
1: तर पूरा हृदयले तपाईँले परमप्रभुमाथि भरोसा गर्नुहोस्.
0: And just to beware of false teachers.
1: अनि तपाईँको लागि एउटा जुन झुटो अगमवक्ताहरू शिक्षकको बारेमा तपाईँलाई सचेत गराउनु पर्दाखेरि
0: I heard the church in Nepal is only a few decades old.
1: अनि आज मैले सुने कि नेपालका मण्डलीहरू केही शताब्दीका मण्डलीहरू मात्र हुन्।
0: People will come and try to tell you all kinds of things.
1: अनि मानिसहरू आएर तपाईलाई धेरै प्रकारको कुराहरू बताउन सक्छन्।
0: They may say, if you don't have this gift from the Spirit, you won't be saved.
1: यदि तपाईलाई सँग यो वरदान छैन भने तपाई बाँच्नु हुन्न, मुक्ति पाउनु हुन्न भनेर पनि भन्न सक्दछन्।
0: The Bible doesn't say that.
1: बाइबलले त्यो भन्दैन।
0: So go back to the Bible.
1: त्यसैकारण बाइबल तर्फ तपाई जानुहोस्।
0: They may say, God wants you to have all this money.
1: अनि तिनीहरूले भन्न सक्छन्, परमेश्वर तपाईलाई सबै रुपैयाँ पैसा भएको चाहनुहुन्छ भनेर भने पनि।
0: God may bless you with that, but he doesn't promise that.
1: तर हो परमेश्वरले तपाईलाई आर्थिक रूपमा पनि आशिष दिन सक्नुहुन्छ, तर परमेश्वरले आशिष दिन्छु नै भनेर भन्नुभएको छैन।
0: So we need to be content with what we have.
1: अनि त्यसैकारण हामी धोका नखाऊ आज हामीसँग के छ भनेर।
0: God says every person in his body is important.
1: अनि बाइबलमा परमेश्वरले भन्नुभएको छ उहाँको शरीरका सबै अङ्गहरू महत्त्वपूर्ण छन्।
0: So whether you feel like you're small or big in the church,
1: त्यसैकारण तपाई चाहे मण्डलीमा सानो या ठूलो हुनुभएको होस्,
0: remember who you're following.
1: तपाई याद गर्नुहोस् तपाईले कसलाई पछ्याउँदै हुनुहुन्छ।
0: It's all about Jesus and what he's done for us.
1: अनि यो चाहिँ सबै चाहिँ ख्रीष्ट येशू प्रति हो जसलाई हामी विश्वास गरेर पछ्याइरहेका छौँ।
0: So only he can save you.
1: त्यसकारण उहाँले मात्र तपाईलाई बचाउन सक्नुहुन्छ।
0: And I think that's all I have to say.
1: आज तपाईलाई मलाई यति नै भन्नु छ, परमेश्वर तपाई सबैजनालाई आशिष दिनु भएको हो।

थ्याङ्क यू सो मच फर हियरिङ आवर प्रोग्राम. तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, जहाँबाट तपाईँले सुन्नुभएको छ, यदि तपाईँसँग कुनै प्रार्थना रिक्वेस्ट छ या त तपाईँ हामीसँग सम्पर्कमा रहन चाहनुहुन्छ भने स्मरणा मिशन चर्च गङ्गबु चोकमा छ. हाम्रो फोन नम्बर 9857045446, इमेल scmnepal@gmail.com. May God bless you. Permission to the last.

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यूहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह। साथै नमस्कार, अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एकचोटि मैले एउटा घटनालाई पढ्ने मौका पाएको थिएँ, जुन घटना सुन्दा पनि अचम्म लाग्दो छ। न्यूजील्याण्डको एक व्यक्तिको ड्राइभवेको नजिकै एउटा बिरालो खुर्र कुदेर आउँछ। त्यो न्यूजील्याण्डको एक व्यक्तिले गाडी निकाल्नै लागेको हुन्छ, तर त्यो बिरालो आएर कति छिटो त्यो गाडीको टाङमुनि आएर चाहिँ शीतल तापिराखेको हुन्छ। अनि वास्तवमै त्यो ड्राइभरलाई थाहा हुँदैन, उसले त्यो बिरालोलाई किल्चेर मारिदिन्छ। किनभने उसले देखेको थिएन, तर बिरालो अघि आएर लुकेको रहेछ। समस्या यति गम्भीर बन्यो, वास्तवमै त्यो बिरालो उसको नजिकैको प्रधानमन्त्रीको हुँदो रहेछ। सुन्नुहोस् है, साधारण व्यक्तिको भए सायद उसले छुट पाउँथ्यो होला, तर प्राय जुनै पनि देशहरूमा एनिमल क्रुएल्टीको एक प्रकारको पनिसमेन्ट छ। तपाईँले यदि पशुहरूलाई चाहिँ त्यसलाई चाहिँ राम्रोसँगले टेक केयर गर्नु भएन भने मान्छेलाई जतिकै कानून लाग्छ, धेरै जस्तो देशहरूमा, अमेरिकामा झन् स्ट्रिक्ट छ। अनि त्यो व्यक्तिले मार्यो, तर समस्या त यति गम्भीर भन्यो, प्रधानमन्त्रीको हुन्छ बिरालो, प्रधानमन्त्रीले थाहा पाउँछ यो व्यक्तिलाई पक्राउनु पर्छ भनेर। उसले अधिकारीहरूलाई, उसले अलरेडी नै पक्राउ पुर्जी दिएकन त्यो व्यक्तिलाई पक्राउनको निम्ति अधिकारीहरूलाई जनाइसकेको थियो। अनि त्यो व्यक्तिलाई अब सजाय पनि एकदमै खतरा हुन्छ प्राय जस्तो वेस्टर्न कन्ट्रीहरूमा, प्राय धेरै जस्तो देशहरूमा यदि एनिमल क्रुएल्टीको पनिसमेन्ट छ भने। अनि यो व्यक्ति एक प्रकारको ठुलो पनिसमेन्टमा पर्यो। तर त्यो बिरालो मार्नेको छोराछोरीहरूले एउटा शोक पत्र प्रधानमन्त्रीलाई लेख्छन्। हेर्नुहोस् है, एकदम राम्रो कुरा चाहिँ के छ भनेदेखिलाई, जुन व्यक्तिले बिरालोलाई मारे उसले देखेको थिएन, उसले अन्जानमा त्यो गलत गर्यो, तर उसको छोराछोरीहरूले एउटा शोक पत्र लेख्छ प्रधानमन्त्रीलाई, जसमा उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो बुवालाई जेल नपठाउन आग्रह गर्छन्। जब त्यो पत्र प्रधानमन्त्रीले पढ्छन्, तब प्रधानमन्त्रीले क्षमा दिएर अब उसो गल्ती नगर्न आग्रह गर्छन्। सुन्नुहोस्, छोराछोरीले त्यो शोक पत्र लेखेर हामीले गल्ती गरेको हौ, हामीलाई क्षमा गर्नुहोस्, हामी यस्तो गर्दैनौ, तर मेरो बुवालाई कृपया जेल नपठाइदिनुहोस् भनेर आग्रह गर्छ। अनि प्रधानमन्त्रीले त्यो व्यक्तिलाई छोड दिन्छन्। मित्र, आज मैले तपाईँलाई बताउन चाहेको, क्षमा सधैँ असल हुन्छ हौ। हेर्नुहोस्, एउटा दोषी व्यक्तिले स्वतन्त्र पायो र प्रधानमन्त्रीले पनि त्यो समस्याबाट स्वतन्त्र पायो। हो, उसलाई पिर परेको छ, किनभने अति नै माया गरेको एउटा बिरालोलाई नै मारिदिँदाखेरि कति चाहिँ चोट लाग्यो होला उसको हृदयभित्र, कति चोट परेको थियो। तर पनि त्यो कुरालाई पर्व नगरिकन जुन पत्रलाई पढ्दै गर्दाखेरि क्षमाको हृदय आयो र त्यो व्यक्तिलाई जेल पठाएनन्, तर क्षमा दिए, आफै पनि स्वतन्त्र भए र अरूलाई पनि स्वतन्त्र पारेको छन्। वास्तवमै क्षमा सधैँ असल हुन्छ, क्षमाले सधैँ जोड्ने काम गर्छ, क्षमाले सधैँ स्वतन्त्रको काम गर्छ, शान्तिको काम गर्छ, यसले मेलमिलापको काम गराउँदछ। तर आज धेरैजनाको जीवनमा समस्या यही छ प्रिय, हामीलाई कसैले चोट पुर्याइदिएको खण्डमा, कसैले हामीलाई एक प्रकारको चोट दिएको खण्डमा हामी बदलाको भावना लिन्छौं, हामी झगडा गर्नपट्टि जान्छौं, हामी नराम्रो हुनपट्टि जान्छौं। तर मित्र, यहाँ हेर्नुहोस् त, एउटा प्रधानमन्त्रीले अति नै माया गरेको बिरालोलाई मारिदिँदै गर्दाखेरि क्षमा दिएको छ। के तपाईँले तपाईँको जीवनमा कसैले चोट पुर्याएको मानिसलाई तपाईँले क्षमा दिनुभएको छ? के तपाईँलाई कुनै व्यक्तिले हुन सक्छ आजसम्म पनि बारम्बार तपाईँको कुरा काटेर बारम्बार तपाईँलाई तपाईँको जीवन एक प्रकारको तनाव ल्याएको हुन सक्छ, के तपाईँले त्यो मानिसलाई तपाईँले क्षमा दिनुभएको छ? जबसम्म हामी कसैलाई क्षमा दिँदैनौ नि, हामीले आफैले आफैलाई बन्धनमा राखिरहेको हुँदो रहेछौ। हामी सोच्छौ त्यो व्यक्तिलाई म यस्तो गर्छु, यो व्यक्तिले मलाई यस्तो गरे, म क्षमा दिदिनँ भनेर हामी सोच्छौ, अनि त्यो व्यक्तिको विषयमा हामी खालि नेगेटिभ कुराहरू सोच्छौ। तर वास्तवमै यद्यपि तपाईँले क्षमा गर्न सक्नु भएको छैन भने तपाईँले अरूलाई होइन, तर तपाईँले आफैलाई एउटा बन्धनमा राख्दै हुनुहुन्छ। तपाईँ आफै चाहिँ बन्धनमा हुनुहुन्छ अनि अरूलाई बन्धनमा राख्न खोज्दै हुनुहुन्छ भने त्यो गलत हो प्रिय। हामीले प्रभुलाई विश्वास गरेको कति वर्ष भयो, त्यसले खासै मतलब गर्दैन प्रिय। यदि तपाईँको हृदयमा त्यो क्षमाको हृदय छैन भने, क्षमा गर्ने हृदय तपाईँको जीवनमा अझै पनि तपाईँमा छैन भनेदेखि न प्रिय, तपाईँले कति साल प्रभुलाई विश्वास गर्नुभयो, कति साल भयो, कतिको सिनियरिटी हुनुहुन्छ तपाईँ ख्रिस्टमा, खासै मतलब गर्दैन। तर आज हामी इसाई परिवारहरूभित्र पनि यस्ता समस्याहरू हामी प्रशस्तै पाउन सक्छौ। भाइले दाजुलाई क्षमा नगर्ने, दाजुले भाइलाई क्षमा नगर्ने, बुवाले श्रीमतीलाई नगर्ने, श्रीमतीले श्रीमानलाई नगर्ने, यी प्रकारको समस्याहरू आज प्रशस्तै हामी पाउन सक्छौ। अनि यहाँ चाहिँ मलाई प्रश्न उठाउन मनपर्छ, ख्रिस्टबाट हामीले के कुरा सिक्यौं? ख्रिस्टले त हामीलाई क्षमा गर्न सिकाउनु भयो, ख्रिस्टले हामीलाई प्रेम गर्न सिकाउनु भयो, तर आज हामी परिवारभित्र नै अझै पनि हामीले क्षमा गर्न सकेका छैनौँ, एक्लै अर्कालाई हामीले माया गर्न सकेका छैनौँ भने हामीले ख्रिस्टबाट चाहिँ के सिक्यौं? हामी ख्रिस्टमा भएको के लाभ भयो भन्ने मेरो प्रश्न चाहिँ यो हो। तर मित्र, एउटा कुरा हामीले थाहा पाउनुपर्छ, याद गर्नुपर्छ, हामी ख्रिस्टियनहरूले कहिले पनि त्यो दोषको भावनालाई बोकेर हिँड्नु हुँदैन, बदलाको भावनालाई बोकेर हिँड्नु हुँदैन। हामी त्यसको लागि बोलाइएको जनहरू होइन प्रिय, हामी एकले अर्कालाई प्रेम गर्नका लागि बोलाइएको जातिहरू हौ, हामी क्षमा दिने जातिहरू हौ, हामी प्रेम गर्ने जातिहरू हौ, हामी मिलाप गराउने जातिहरू हौ। अनि हामी सानो कुरामा परिवारभित्र हामी प्रेम गर्नमा क्षमा दिनमा नै हामी चुकेका छौँ भने वास्तवमै हामीले ख्रिस्टको प्रेमलाई बुझेका छैनौँ प्रिय। ख्रिस्टको प्रेमलाई जान्ने व्यक्तिले कदापि पनि त्यो दोषको भावनालाई बोक्दैन प्रिय, कदापि पनि बदलाको भावनालाई बोक्दैन। जब तपाईँले बदलाको भावना बोक्नुहुन्छ नि प्रिय, वास्तवमा यसले अरूलाई होइन तपाईँ आफैलाई नाश गर्छ, यो राम्रो चिज होइन प्रिय, यसले तपाईँको जीवनमा उन्नति ल्याएर आउँदैन, तर यसले तपाईँलाई नै घाटातिर दोहोऱ्याउँदछ। जति सक्दो तपाईँले क्षमा गरेर नै जित्नुहोस् प्रिय, क्षमामा एक प्रकारको शक्तिशाली कुरा छ। यहाँ मैले धेरै कुरा रहस्य भेटेको छु, तपाईँले के भेट्नु भएको छ? यदि तपाईँले क्षमा गर्नुहुन्छ भने त्यहाँ शक्तिशाली कुरा हुन्छ, त्यहाँनिर मिलापको कुरा हुन्छ, त्यहाँनिर आज शान्तिको कुराहरू आउँदछ। आउनुहोस् हामी एफिसीको पुस्तक 4:32 हेरौँ। बाइबलले यसरी भनेको छ, जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। अब हेर्नुहोस् वचनले हामीलाई कति राम्रो असल कुरा बताउनु भएको छ। जसरी ख्रिस्टले तपाईँ र मलाई क्षमा गर्नुभयो, ख्रिस्टले तपाईँ र मेरो पृष्ठभूमिलाई हेर्नु भएन, ख्रिस्टले तपाईँ र म कुन जातिको मानिसहरू उहाँले त्यो हेर्नु भएन, तपाईँ र म कतिको औकात भएको मानिसहरू त्यो कुरालाई हेर्नु भएन, तर ख्रिस्टले तपाईँ र मलाई एक समान प्रेम गर्नुभयो, एक समान क्षमा गर्नुभयो। यहाँ वचनले राम्रो कुरा बताएको छ, परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई भनेको छ, यहाँ एउटा जातिलाई भनेको छैन प्रिय, हरूलाई भन्ने कुरा छैन रे, सबै जातिका मानिसहरूलाई एक समान प्रेम र क्षमा गर्नुभयो। हामी मानिस जाति पापको दासत्वमा थियो, अनि त्यो पापको दासत्वमा हामीलाई एउटा बलिदान दिने व्यक्तिको खाँचो थियो। ख्रिस्ट यीशु तपाईँ र मेरो निम्ति आउनुभयो, तपाईँ र मेरो पापलाई उहाँ स्वयंले बोक्नु भएर त्यो ऋण प्रभु यीशु ख्रिस्टले तिरिदिनुभयो, उहाँले तपाईँ र मलाई क्षमा गर्नुभयो। अर्को भाषामा भन्नुपर्दाखेरि हामीले बोक्नुपर्ने ऋण चाहिँ उहाँले बोकिदिनुभयो, हामीले बोक्नुपर्ने जुन पनि समस्या चाहिँ उहाँले बोकिदिनुभयो, र उल्टै उहाँले तपाईँ र मलाई क्षमा गर्नुभयो। त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्का प्रति कोमल मनका र दयालु हौ। एफिसीको पुस्तकले यहाँ पावलले के भन्दै हुनुहुन्छ, त्यसरी नै एउटाले अर्कालाई भनेको एकदम मन पर्यो मलाई, एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्का प्रति कोमल मनका र दयालु हौ। आज हामी समाजमा, मण्डलीभित्र, परिवारभित्र सबैभन्दा ठूलो अभावको कुरा के छ भनेदेखिलाई एक अर्का प्रति हामी कोमल हृदयको र दयालु हुन सकेका छैनौँ। हामी आफैले आफैलाई श्रेष्ठको ठान्छौ, अनि कसैले मलाई मात्रै श्रेष्ठको ठानोस् भन्ने हामी चाहन्छौ, तर वचनले हामीलाई के कुरा बताएको छ, एउटाले अर्कालाई क्षमा गर्न सक्नु पर्यो, त्यही पनि के भएर, कोमल हृदयको भएर र दयालु भएर। के तपाईँ हामी बन्न सकेका छौँ कोमल हृदयको मानिस? के तपाईँ र म दयालु बन्न सकेका छौँ? ख्रिस्ट मात्र बन्न सक्नुभयो, हुन सक्छ तपाईँको कसैसँग एक प्रकारको असन्तुष्टि हुन सक्छ, मिसअन्डरस्ट्यान्डिङको कुराहरू हुन सक्छ। मेरो पनि विगतको दिनमा कसैसँग भएको थियो, तर त्यो कुरालाई मैले तित्तो भावना बोकेर हिँडेँ भने त्यसले वास्तवमै मलाई नै नाश गर्दो रहेछ। मैले अनुभव गरेको छु म भित्र नै म आफै कमजोर हुँदो रहेछु। तपाईँको जीवनमा पनि तपाईँले त्यस्तो कुरा बोल्दै हुनुहुन्छ भने तपाईँले आफैले आफैलाई बर्बाद गर्दै हुनुहुन्छ। हामी कसैसँग कहिले काहीँ त्यस्तो असन्तुष्टिहरू हुन सक्छ, मिसअन्डरस्ट्यान्डिङको कुरा हुन सक्छ, तर यदि हामीले त्यो कुरालाई लिएर तितोपन रिस बोक्न थाल्यौँ भने हाम्रो जीवनको हरेक पललाई विषाक्त बनाइदिन्छ। बुझ्नुभयो? यदि हामीले त्यो कुरालाई बोकेर हिँडिराख्यो भने, त्यो कुरालाई नेगेटिभली हामीले लिएर त्यसलाई नकारात्मक तरिकाले बोकेर हिँड्यो भने त्यसले हामी आफैलाई विषाक्त बनाउँछ। त्यसले भित्रभित्र हामीलाई जलाउने काम गर्छ। हामी भित्र एक प्रकारको त्यो द्वन्द्व आउन सुरु हुन्छ र त्यसले हामीलाई नै कमजोर बनाउँछ। त्यस्तो असन्तुष्टिहरू हुँदाखेरि, त्यस्तो मिसअन्डरस्ट्यान्डिङको कुराहरू हुँदाखेरि हामीले एकले अर्कालाई क्षमा गर्न सक्नुपर्छ। हामीलाई ख्रिस्टको वचनले के सिकाउनु भयो? एउटाले अर्कालाई क्षमा दिएर कोमल हृदयको बन्न सक्नु पर्यो, दयालु बन्न सक्नु पर्यो। यदि तपाईँ दयालु बन्न चाहनुहुन्छ, कोमल हृदयको बन्न चाहनुहुन्छ भने हामीले क्षमा गर्न सक्नुपर्छ। समस्या के छ भनेदेखिलाई धेरैचोटि त्यसले गर्दाखेरि यो समस्या उत्पन्न भएको, म कसरी क्षमा दिन सक्छु त्यसलाई? सक्दिनँ भने धेरैचोटि मैले धेरैजना इभन प्रभुको दासहरूसँग मैले भेटेको छु जसले मलाई भन्नुभएको छ, म नाम भन्दिनँ तर मैले चिनेको केही व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू स्वयं एउटा प्रभुको वचनलाई जानेको व्यक्तिले समेत मेरो अगाडि आएर गल्ती गरेको छ, मैले कसरी क्षमा दिनु? यस्तो प्रकारको सेवकहरू पनि मैले देखेको छु। तर मित्र, तपाईँले होस् या उसले होस्, यदि तपाईँको भित्र त्यो मिसअन्डरस्ट्यान्डिङ छ भने क्षमा दिन सक्नु पर्यो, नत्र भने हामीले ख्रिस्टको प्रेमलाई चिनेका छैनौँ, बुझेका नै छैनौँ। कसको जीवनमा हुँदैन होइन मिसअन्डरस्ट्यान्डिङको कुरा, हरेकको जीवनमा हुन सक्छ, तर हामीले एक्लै अर्कालाई क्षमा दिन नै सकेन भने वास्तवमा हामीले ख्रिस्टको प्रेमलाई बुझेका छैनौँ। त्यही कारणले गर्दाखेरि मित्र, क्षमाले मात्रै हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छ, जसले स्वर्गको झ्यालहरू समेत खोल्न सक्छ। त्यसको मतलब प्रशस्त शान्ति आनन्द छुटकाराहरू तपाईँले महसुस गर्न सक्नुहुन्छ, यद्यपि जब तपाईँले कसैलाई क्षमा गर्नुहुन्छ भनेदेखिलाई। सो त्यही कारणले आज म तपाईँलाई यही कुरा बताउन चाहन्छु, क्षमा दिनुहोस्। क्षमा सधैँ असल हुन्छ। यदि तपाईँले क्षमा गर्न सक्नु भएको छैन भने प्रभुको अगाडि गएर प्रार्थना गर्नुहोस्। प्रभुलाई भन्नुहोस्, प्रभु मलाई नम्र हृदय दिनुहोस्, कोमल हृदय दिनुहोस्, म असल व्यक्ति बन्न चाहन्छु। किनभने क्षमा दिने व्यक्तिले प्रेम गर्न जान्दछ, क्षमा नदिनेले प्रेम भन्ने कुरा बुझेको छैन। यदि तपाईँले कसैलाई क्षमा दिनुहुन्न भने तपाईँले प्रेम पनि गर्नुभएको छैन। सो त्यही कारणले ख्रिस्टले हामीलाई बारम्बार प्रेम प्रेम प्रेम भन्ने कुरा हामीलाई सिकाउनुहुन्छ। अनि यदि तपाईँ प्रेम गर्नुहुन्छ भने तपाईँले क्षमा पनि गर्न सक्नुपर्छ, किनभने क्षमाबाट तपाईँले प्रेम गर्न थाल्नुहुन्छ। आमेन। हुन्छ, वचनलाई यतिमै राख्न चाहन्छु। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुलीका कुरा। बाटुली दिदी,
1: ए बाटुली
0: दिदी,
1: बाटुली बहिनी,
2: ए बाटुली बहिनी,

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेकी छु र श्रोता, हामी कार्यक्रम मार्फत नाटकीय प्रस्तुतिहरू यहाँ समक्ष विभिन्न विषयहरूमा प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी तपाईँलाई साथ दिन गइरहेको छौं। तर यो समयमा एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

युनिकी नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम बाटुलीका कुरा मार्फत आज पनि बाटुली र अजी बीचको सम्वादबाट केही उत्साह हामी तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। आउनुहोस्, ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि

0: अनि बाटुले नानी आज हामी कुन विषयमा चर्चा परिचर्चा गरेर ल्याउँछौ त?
1: हजुर, आज हामी वचनबाट नै हेर्छौ। भजन संग्रहको पुस्तक 91 अध्यायबाट आज हेरौँ न ल। त्यहाँ चाहिँ शीर्षकमा लेखिएको छ विश्वासीको सुरक्षा। कस्तो लाग्यो त हजुर तपाईँलाई?
0: हुन्छ नानी, हुन्छ हो त। हाम्रो सुरक्षा नै परमेश्वर हुनुहुन्छ है। अनि त्यसको लागि चाहिँ साँच्ची वचनले के भन्दो रहेछ भन्ने कुरालाई सुन्नको लागि मेरो पनि कान ठाडो भएको छ। अनि कतिखेर बातुले नानीसँग भेटेर वचनबाट फेरि उत्साह लिने बलियो हुने भनेर चाहिँ बिहानदेखि म कस्तो कुरेर बसेको। बल्ल बल्ल नानी आयो, कस्तो म त उत्साहित भएको छ यहाँ नानी। ल ल, परमेश्वरको वचनले चाहिँ सुरक्षाको बारेमा के भनेर ल्याएको छ त नानी?
1: हजुर, विश्वासीहरूको सुरक्षा चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ। र हामीले भजन संग्रहकै पुस्तकमा वचनमा पाउँदछौ कि यदि परमप्रभुले नै सुरक्षा नदिनु हुँदो त रखवालाहरूले गरेको रखवाली व्यर्थ हुनेछ भन्ने कुराहरूलाई हामीले वचनमा पाउँदछौ। भन्न खोजिएको चाहिँ जति नै हामीले मेहनत गरे पनि प्रयास गरे पनि हामी सुरक्षित छौ भने पनि यदि परमप्रभु परमेश्वरको साथ हात अनि सुरक्षा हामीमा छैन भने कि सबै कुराहरू चाहिँ हाम्रो प्रयास मात्रै हो। अनि हाम्रो प्रयासले कतिचोटि हामीलाई धोका पनि दिन सक्छ, हामीलाई निराश पनि बनाउन सक्छ, हामीलाई कतिवटा दुर्घटनामा पुर्याउन पनि सक्छ। यसकारणले गर्दाखेरि हाम्रो परमेश्वर हामीलाई अति नै माया गर्नुहुन्छ। भोलिको दिनमा मेरो छोरा मेरो छोरी कुन चाहिँ बाटोमा जान्छ अनि कसरी आफ्नो जीवनलाई जिउँछ होइन, आफ्नो जीवनलाई ठिक राख्छ बेठिक राख्छ परमेश्वरलाई राम्रोसँग थाहा छ। यसै कारण पनि उहाँ चाहिँ अग्रिम नै हाम्रो सुरक्षाकर्ता भएर हामीलाई ती सबै परिस्थितिहरूबाट अगाडि नै सुरक्षा दिन चाहनुहुन्छ। तर त्यसको लागि चाहिँ हामीले एउटा महत्वपूर्ण काम गर्नुपर्छ।
0: के काम गर्नुपर्ने रहेछ नानी?
1: हजुर, हामीले भजन संग्रहको पुस्तक 91 अध्यायको एक पदलाई हेरौँ त, त्यहाँ स्पष्ट लेखिएको छ।
0: नानी हुन्छ हुन्छ, के लेखेको रहेछ ल, म बुढी मान्छेलाई पनि परेर सुनाऊ त।
1: हजुर, यहाँ चाहिँ यसरी लेखिएको छ भजन संग्रहको पुस्तक 91 अध्यायको एक पद, जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ।
0: ल अलिकति स्पष्ट बनाएर ल्याऊ त, यो वचनको पदले भन्नु खोजेको के हो?
1: अझै जो परम प्रधानको शरणमा बास गर्दछ भन्नुको अर्थ चाहिँ जो परम प्रधान हाम्रो परमेश्वरको शरणमा बास गर्दछ त्यो मानिस चाहिँ सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ, अर्थात परम प्रभु परमेश्वरको छत्र छारी मुनि उहाँको सुरक्षा मुनि रहँदछ। अनि यो एक पदमा नै धेरै कुराहरू हामीले बुझ्नु पर्ने हुन्छ।
0: जस्तै जस्तै कस्तो कस्तो कुरा बुझ्नुपर्छ नानी?
1: जस्तै कि यदि हामी हाम्रो परमेश्वर जो परम प्रधान हुनुहुन्छ उहाँमा बास गर्दछौ भने मात्रै हामी सुरक्षित हुन सक्छौ र धेरैवटा कुराहरूबाट हामी चाहिँ बचाइन सक्छौ आशिषित बनाइन सक्छौ भन्ने कुरा चाहिँ एक पदले नै हामीलाई निर्धारित गर्छ कि हामी सुरक्षित हुने कि नहुने, हामी आशिषित हुने कि नहुने भन्ने कुरा चाहिँ एक पदले नै हामीलाई निर्धारण गर्छ। अनि त्यसपछि दुई पददेखि हामीले 16 पदसम्म प्रभुले त्यहाँ म चाहिँ यो गर्छु होइन त्यो गर्छु मेरो जनहरूलाई म यस्तो गर्छु त्यस्तो गर्छु भन्नुभएको कुराहरू चाहिँ पछि आउँदछ। तर पहिला चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ परम प्रभु परमेश्वरमा हामीले शरण लिनुपर्दछ।
0: अनि शरण चाहिँ कसरी लिने त नानी, के गर्ने हो त्यसको लागि?
1: त्यसको लागि चाहिँ हामीले परमेश्वरमा भरोसा गर्नुपर्छ, परमेश्वरमा विश्वास गर्नुपर्छ। प्रभु नै मेरो लागि सबै थोक हो भनेर उहाँमा ढुक्क भएर बस्नुपर्छ।
0: ल अनि यो त हामीले गरेको छ त होइन? यसरी त अनि विश्वास गरेर अनि त्यही भएर त आएको छ त हामी, के कुरा गरेर ल्याएको गर्छ त विश्वास?
1: होइन हजुर होइन, म प्रभुलाई चिन्छु भनेर विश्वास गर्नु र साँच्चै नै परमेश्वरमा भरोसा गरेर उहाँमा ढुक्क भएर बस्नु फरक छ। अब तपाईँ हामी केही परिआओस् त आत्तिन्दै कहाँ जान्छौँ पहिला भन्दाखेरि कचोटि हामी फलानले सहायता गर्छ कि भन्नु कुद्छौँ, तर हाम्रो भरोसा यदि प्रभु हुनुहुन्छ भने नि यो परिस्थिति जस्तो सुकै भए तापनि मेरो चाहिँ प्रभु हुनुहुन्छ भनेर हामी खडा हुन सक्छौ। अनि त्यसरी हामी उहाँमा शरण परेका व्यक्तिहरू छौँ, उहाँमा चाहिँ ढुक्क भएर बसेको व्यक्तिहरू छौँ भने चाहिँ हामी उहाँमा भरोसा गर्छौ, उहाँलाई हेर्छौ र प्रभुले त्यो अनुसारको आशिषमय काम पनि हाम्रो जीवनमा गर्नुहुन्छ क्या। उहाँलाई विश्वास गर्छु भन्नु र वास्तवमै हामीले व्यवहारमा उहाँमा विश्वास गरेको छौ भनेर देखाउनु फरक कुरा छ हजुर।
0: साँच्चै त नानी ठिक भन्यो तिमीले, भरोसा चाहिँ गर्छु अनि म विश्वास गर्छु चाहिँ भन्ने, भरे परिस्थिति त्यस्तै भयो भने चाहिँ कटा कटा कटा कटा भाग्ने, त्यो त ठिक भएन नि त भाइ। डराएर ठर ठर ठर ठर ठर भएर बस्नु भनेको त परमेश्वरमा भरोसा नै गर्नु होइन नि त।
1: एकदम ठिक भन्नुभयो हजुर। यदि हामी परमेश्वरमा भरोसा गर्छौ भने जस्तो सुकै परिस्थितिमा पनि हामी डराउँदैनौ पनि, हामी शंका पनि गर्दैनौ। ला होला कि नहोला, मेरो प्रार्थनाको उत्तर आउला कि नहोला, म निको हौला कि नहौला, अनि मेरो परिवारले प्रभुलाई पाउला कि नपाउला, म बाँच्छु कि बाँच्दिन, यस्तो विभिन्न प्रकारको कुराहरू तब आउँछ जब हामी परमेश्वरमा शंका गर्छौ, जब हामी परमेश्वरमा भरोसा गर्न छोड्छौ अनि हामी संसारलाई हेर्छौ, त्यो समयमा हामीलाई यस्तो प्रकारको सोच आउँछ। जब जब यस्तो सोचहरू आउँछ नि, हामीले यीशुको नाममा यो विचारलाई, यस्तो प्रकारको सोचलाई चाहिँ म विश्वास गर्दिन, तर म मेरो परमेश्वरमा भरोसा गर्छु र म उहाँमा शरण लिएको छु, म ढुक्क भएर बस्छु, मेरो परमेश्वर हुनुहुन्छ र मेरो प्रभुले काम गर्नुहुन्छ भनेर चाहिँ हामीले यसरी लिनुपर्छ।
0: ठिक भन्यो तिमीले, ठिक भन्यो। कस्तो अचम्म लाग्यो आज तिम्रो कुरा सुनेर। ल हेर नानी, कोटी चोटि सय चोटि त मैले यो वचन पढ्यो होला, यस्तो गरेर त मैले सोचेकै थिएन। अब वचनले पनि कसरी बोल्छ है, फरक फरक समयमा फरक फरक तरिकाले, कस्तो डङ्गो भर्यो म त। हेर न नानी, तिमीले भनेको कुरा सुन्दा त त्यो बाइबलमा छ नि एउटा दाउद राजा, हो त्यो व्यक्ति र त्यो के भन्छ एउटा ठुलो दैत्य जस्तो केसँग जुडेको भन्छ रे नानी, ए दाउद र गोलियत, ओ तिनीहरू दुईजना जुट्दाखेरि है, आमामा दाउदले कसरी परमेश्वरमाथि भरोसा गरेर है अनि त्यहाँ जितेको भनेको कुरा याद आयो मलाई। यो बारेमा पनि अलिकति भन्दै एउटा मलाई अझै मलाई याद आउँछ।
1: हो नि, कस्तो राम्रो उदाहरण सम्झिनु भयो अझै तपाईँले। अब बाइबलमा हामीले दाउदको एकदमै राम्रो उदाहरण पाउँदछ। यदि हामी परमप्रभु परमेश्वरमा भरोसा गर्छौ भने हामीले त्यसरी भरोसा गर्नुपर्दछ। त्यो समयमा गोलियतले चाहिँ सारा इजरायलका सेनाहरूलाई यस्तो धम्की दिइरहेको थियो, तिमीहरू यस्तो डरछेरुवा, तिमीहरू यस्तो, तिमीहरूमा आँट छ हिम्मत छ भने आओ, एकजना आओ मलाई हरायो भने तिमीहरूले होइन हामीमा तिमीहरूले चाहिँ विजय हुन्छौ, हामीलाई कब्जा गर्न सक्छौ, तिमीहरू हार्यो भने हामी तिमीहरूमा विजय हुन्छौ, यस्तो धम्कीहरू दिइरहेको थियो। जबकि इजरायलीहरू त परमेश्वरमाथि भरोसा गर्ने जनहरू हुन् नि त होइन, र पनि सबै सेनाहरू थर थर थर थर थर कामिरहेको अवस्थामा जब दाउद आफ्नो दाजुहरूलाई भेट्नको लागि त्यो ठाउँमा आउँदाखेरि उनलाई यो कुरा चित्त बुझेन, एउटा कोनको मान्छेले परमेश्वरको जनहरूलाई, परमेश्वरको होइन व्यक्तिहरूलाई यसरी धम्काइरहेको उसलाई चित्त बुझेन, किनभने दाउद आफै पनि परमेश्वरमा भरोसा गरेको र यो हामीले भर्खर हेर्यौं नि परम प्रधानको शरणमा बास गर्ने मानिस थिए उनी, र उनी परमेश्वरसँग समय बिताएर परमेश्वरको सामर्थ्यलाई आफ्नो जीवनमा महसुस गरेका व्यक्ति थिए। जब जंगलमा जब उनी बिडा बजाउँदै परमेश्वरको उपस्थितिले भरिन्थे नि, उनको भेडालाई अनि उनको बगाललाई यदि कुनै जंगली जनावरहरूले चाहिँ आक्रमण गर्न आयो भने उनले त्यसको मुखदेखि तल पुच्छर समेत च्यातेर दुई भाग बनाइदिन्थे भनेर हामीले वचनमा पनि पाउँदछ। त्यहाँसम्मको सामर्थ्य उनले पाएका थिए किनभने परमेश्वरको वास्तविक शक्ति र सामर्थ्यलाई दाउदले बुझेका थिए। जबकि उनी एउटा साधारण गोठाला थिए, त्यहाँ त कति समयदेखि तालिम लिएर पास भएर होइन कति गाह्रो छ सेना हुनलाई, त्यो सबै कुराहरूमाथि पास भएर त्यो ठाउँमा पुगेका मान्छेहरू लग लग लग कानिरहेका थिए गोलतलाई देखेर, किनभने उनी अजङ्गका थिए भनेर भनेको छ। अनि दाउदले चाहिँ गएर म लड्छु त्योसँग भन्दा कसैले पनि पत्याएनन्, उनकै दाईहरूले पनि गाली गरे कि त किन यहाँ आइस भनेर। तर दाउदलाई थाहा थियो कि गोलियतमाथि विजय परमेश्वरको सामर्थ्यद्वारा निश्चय पनि छ र उनले सक्छन् भनेर, किनभने परमप्रभुमाथि भरोसा गर्ने व्यक्तिहरूको लागि असम्भव कुरा पनि सम्भव छ। लामो कुरालाई छोटोमा भन्नुपर्दाखेरि अझै गोलियतसँग उनी जुट्न त गए अनि उनले भनेको एउटा कुरा चाहिँ मलाई साह्रै मनपर्छ। के नानी के, उनले गोलियतलाई हेरेर भने कि तँ चाहिँ होइन तँसँग भएको भाला वर्षाहरू लिएर आएको छस् लड्नलाई, तर म चाहिँ परमप्रभु परमेश्वरको नाउँमा आएको छु भनेर उनले परमेश्वरलाई पहिलो स्थानमा राखेका छन्। यो कुरा मलाई साह्रै मनपर्छ।
0: हो नि नानी, हो कस्तो मलाई पनि आशिष हुन्छ नि यो खण्ड जब जब सुनेर ल्याउँछ, पढेर ल्याउँछ, मलाई नि कस्तो अचम्म लागेर ल्याउँछ या।
1: त्यही त हजी। अनि त्यसपछि उनले घुएत्रो घुमाएर एकचोटि हान्दाखेरि गोलियतलाई एकैचोटिमा उनले ढालेका छन् र विजय पनि भएका छन्, र बाँकी कुरा त हामीले बाइबलमा वचनमा पढि नै सकेको छौँ। त्यही भएर परमप्रभुमाथि भरोसा गर्ने व्यक्तिलाई यसरी प्रभुले अचम्म तरिकाले विजय प्रदान गर्नुहुन्छ। आज हामी के कुराको खोजीमा छौँ, के कुरामा हामीलाई विजय चाहिएको छ, के कुरामा चाहिँ हामीलाई छुटकारा चाहिएको छ, कि के छ हाम्रो प्रार्थनाको विषय, हामी किन संसारलाई हेरेर निराश हुन्छौँ, किन हामी जसले चाहिँ काम गर्न सक्नुहुन्छ उहाँमा हेर्दैनौँ, किनभने नि हामी चाहिँ आँखाले देखेको कुरालाई मात्र बढी प्राथमिकता दिन्छौँ। प्रभुलाई हामी देख्दैनौँ, त्यही भएर प्रभु हुनुहुन्छ कि हुनुहुन्न भनेर हामीले उहाँमा भरोसा गर्न छोडिसकेका छौँ। त्यही भएर अझै हामीले चाहिँ एकले अर्कालाई उत्साह दिनै पर्छ है। संसारमा भएको कुराहरूमा हुँदा पनि प्रभुलाई चाहिँ हेर्नुपर्छ। हामीले संसारमा भएका थोकहरू हाम्रो लागि महत्वपूर्ण छ, तर ती सबै कुराहरूमाथि नियन्त्रण परमेश्वरको छ भन्ने कुरा चाहिँ हामीले बिर्सन हुँदैन। हो नि, हो नानी, कस्तो टिमले सही भनेर ल्यायो ल है। अब परमेश्वरमा भरोसा गर्नु, अब परमेश्वरमा विश्वास गर्नु चाहिँ हाम्रो लागि कस्तो महत्वपूर्ण रहेछ भन्ने कुरालाई आज झन् स्पष्टसँग बुझेर ल्याएँ मैले। प्रार्थना गर्ने त हो नि, चर्च जाने त हो नि भनेर मात्र होइन रहेछ, त्यसरी कति वर्षदेखि चर्च गएको मान्छेमा पनि है परमेश्वरमा राख्ने भरोसा नभएको, विश्वास नभएको देखिनु रहेछ। त्यही भएर परमेश्वरमा भरोसा गर्ने, निरन्तर प्रार्थना गर्ने, समय बिताउने परमेश्वरसँग, अनि सबै परिस्थितिमा मेरो परमेश्वर छ भनेर ढुक्क भएर बस्नु चाहिँ हाम्रो लागि महत्वपूर्ण रहेछ भन्ने कुरालाई चाहिँ मैले बुझेँ। हो नि हजुर, कस्तो ठिक भन्नुभयो तपाईँले। एउटा सानो बच्चाले आफ्नो बुवा आमासँग हिँड्दाखेरि कस्तो ढुक्क भएर हिँड्छ कि हिँड्दैन, मेरो त बुवा हुनुहुन्छ, मेरो त आमा हुनुहुन्छ भनेर होइन निर्धक्क भएर ढुक्क भएर हिँड्छ नि सानो बच्चा। उसलाई न खानको चिन्ता हुन्छ, न लगाउनको चिन्ता हुन्छ, न ला कसैले मलाई केही गरिदेला कि भन्ने कुराको डर हुन्छ, ढुक्क कले हिँड्छौ किनभने उसको अभिभावकको सँग हुनुहुन्छ। भने जस्तै नै आजको समयमा पनि हामीसँग हाम्रो प्रभु हुनुहुन्छ, हाम्रो काममा हामीलाई आशिष दिने, हामीलाई चङ्गाई गर्ने, सफल बनाउने, जुटाउने होइन, हामीलाई मेहनती बनाउने, नै हाम्रो मेहनतमा आशिष दिने, वरदानमा आशिष दिने, सबै कुराहरूमा हामीलाई सुरक्षा दिने परमेश्वर चाहिँ हामीसँग हुनुहुन्छ भनेर हाम्रो स्वर्गीय बुवामा हामी ढुक्क चाहिँ किन हुन सक्दैनौँ क्या। कतिचोटि यही कुराले चाहिँ मलाई पनि अलिकति चिन्तित बनाउँछ। हो नि नानी, हो के गर्ने है, यही कुरा नबुझेको कारणले गर्दा आज कतिजना हाम्रो अब परमेश्वरकै जनहरूले पनि परमेश्वरमा भएको आफ्नो विश्वासलाई बिस्तारै बिस्तारै कमजोर बनाएको देख्छ या म पनि। तर केही छैन, हामीले उनीहरूको लागि प्रार्थना पनि गर्नुपर्छ र उनीहरूलाई बेला बेलामा वचनले उत्साह पनि दिएर ल्याउनु पर्छ, अनि उत्साह दिएपछि त वचनले काम गरिहाल्छ उनीहरूको हृदयमा। हो नि हजुर, हो। र यो कुरा गर्दै गर्दाखेरि अब हामीले परमेश्वरमा भरोसा गर्यौं, प्रभुमा विश्वास गर्यौं र उहाँलाई नै हाम्रो सबै थोक बनायो भने चाहिँ दुई पदबाट यहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरालाई पनि हेरौँ न त है।
0: हुन्छ नानी, हुन्छ ल ल भन त। हामीले परमेश्वर परम प्रधानमा शरण लिएपछि, भरोसा विश्वास गरेपछि परमेश्वरले के गर्ने भनेको छ हाम्रो लागि,
1: दुई पददेखि नै त्यो कुराहरू हामीले पाउँछौ। जस्तै कि परम प्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु। अनि यो चाहिँ एक पदको उत्तर पनि हो, दुई पद चाहिँ। अनि तीन पदमा लेखिएको छ, निश्चय नै उहाँले तिमीलाई सिकारीको पासोबाट र घातक रूढीबाट बचाउनुहुन्छ।
0: कहाँ यस्तो काम पनि परमेश्वरले हाम्रो जीवनमा गरेर ल्याउँछ है,
1: गर्नुहुन्छ नि। कतिचोटि आत्मिक जीवनमा पनि हाम्रो आत्मालाई मार्ने होइन, अनि संसारमा पनि हामीलाई दुर्घटनामा पार्ने, यस्तो विभिन्न प्रकारको कुराहरूबाट, अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई बचाउने प्रतिज्ञा गर्नु भएको छ। अझै यो त हाम्रो लागि खुसीको कुरा हो।
0: त्यही नानी, त्यही अनि अनि अनि के गर्ने भन्नुभएको छ परमेश्वरको वचनले,
1: चार पददेखि, उहाँले तिमीलाई आफ्नो प्वाखरले छोप्नुहुनेछ र उहाँको पखेटा मुनि तिमीले शरण पाउनेछौ, उहाँको विश्वसनीयता तिम्रो ढाल र पर्खाल हुनेछ, तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाढदेखि डराउने छैनौ, न त अन्धकारमा फैलिने रूढीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 1,000 जना तिम्रो नजिक लोटलान् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक त्यो आउने छैन, तिमीले आफ्नो आँखाले मात्र त्यो अवलोकन गर्नेछौ र दुष्टहरूको प्रतिफल देख्नेछौ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्नो वासस्थान बनायो भने, परम प्रभुलाई जो मेरो शरण स्थान हुनुहुन्छ, तिम्रो कुनै अनिष्ट हुने छैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउने छैन, किनकि उहाँले आफ्नो स्वर्गदूतहरूलाई तिम्रो सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ, तिनीहरूले तिमीलाई आफ्नो हातातै थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्। तिमीले सिंह र गोमनलाई कुल्चनेछौ, जवान सिंह र सर्पलाई तिमीले पैताला मुनि लतार्नेछौ। परम प्रभु भन्नुहुन्छ, त्यसले मलाई प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु, त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकारा गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु। म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन,
0: आमेन। नानी आमेन। कस्तो राम्रो कुरा भनेको रहेछ यो वचनले। आज पो मेरो दिमाग त छर्लङ्ग भए जस्तो भयो नानी। लु हेर हेर, परमप्रभुमा भरोसा गर्ने मान्छेलाई परमेश्वरले केसम्म गरिदिन्छु भनेर प्रतिज्ञा गर्नु भएको रहेछ। परमेश्वरले त दिइसक्नु भएको रहेछ नि सबै कुरा। हामी बिना सिटीमा टिनसिन लिएर ए यो भएन त्यो भएन भनेर निराश भएर बसेको हेर हेर, परमेश्वरमा भरोसा गरेर ढुक्क भएर बस्न नसकेर अनि दुःख कसलाई हुन्छ त? हामीलाई नि हुने होइन त नानी। कस्तो म पनि हेर त, आज यो वचनले मेरो आँखै खोलेको जस्तो भयो ल। अब म त केही कुरामा चिन्ता लिएर ल्याउँदैन। प्रभु हुनुहुन्छ, प्रभुमा भरोसा गरेर दुःख भएर बस्ने हो म पनि भोलिको दिनहरूमा। जे जे भए पनि मेरो परमेश्वर छ, परमेश्वरले मलाई प्रतिज्ञा गरेको छ। 10,000 जना दायाँपट्टि, 10,000 जना बायाँपट्टि लड्यो भने पनि त्यो विपत्ति तिम्रो छेउमा आउने छैन भनेको, ओ तिम्रो घरमा आउने छैन भनेको कुराहरू, है लामो आयु दिएर तिमीलाई सन्तुष्ट तुल्याउँछु भनेको कुराहरू, ओहो हो हो, कति राम्रो राम्रो कुराहरू गरेको रहेछ। मैले आज झन विश्वास गर्यो परमेश्वरको वचनमा नानी। तिमीलाई धेरै धेरै धन्यवाद। कस्तो उत्साह मिलेको ल मलाई आज। परमेश्वर हाम्रो सुरक्षा रहेछ, तर हामीले चाहिँ उहाँमा भरोसा गर्नुपर्ने रहेछ अनि सबै कुराहरू हाम्रो जीवनमा भएर ल्याउने रहेछ भन्ने कुरालाई बुझ्यो नानी। धन्यवाद तिमीलाई।
1: हुन्छ हजुर, मलाई पनि एकदम आज हेर्नु न यो वचनको पदहरू पढ्दै गर्दा कस्तो आशिष महसुस भयो है। कहिले काहीँ बिर्सिन्छौ क्या हामी, त्यही भएर बारम्बार वचन पढ्नुपर्छ, बारम्बार वचनमा हेर्नुपर्छ अनि हामीलाई प्रभुले फेरि नयाँ बनाउनुहुन्छ, ताजा बनाउनुहुन्छ होइन, हामीलाई बलियो बनाउनुहुन्छ, परिस्थितिहरूलाई कसरी जित्ने भनेर हामीलाई सिकाउनुहुन्छ। त्यही भएर आज अजीलाई उत्साह दिन पाउँदा म पनि उत्साहले भरिएको छु।
0: हो नि नानी, वचनले नै त्यही भन्छ होइन, उत्साह दिनेले उत्साह पाउँछ भनेर।
1: हो नि हजुर, हो। त्यही भएर अब चाहिँ हामी परमप्रभुमा भरोसा गरेर ढुक्क भएर आफ्नो काम सेवकाई जिम्मा मा हामी मेहनत गर्ने र बाँकी चाहिँ सुरक्षा र आशिषित बनाउने काम चाहिँ प्रभुले गर्नुहुन्छ भन्ने कुरामा ढुक्क भएर जीवनलाई उत्साहसहित आनन्दित भएर हामी जिउने भयौ होइन त अजी?
0: ओ नानी, हो, एकदम ठिक बनेर ल्याए तिमीले। अब त म के कुरामा चिन्तित हुँदैन, त्यसै त्यसै इट्रु इट्रु कुराहरूमा टिन्सिन टिन्सिन लिएर। अब त म ढुक्क भएर बस्छ, मेरो परमेश्वर छ मेरो साथमा, उहाँले गरेको प्रतिज्ञालाई पूरा गर्छ भनेर। ल नानी, धेरै धेरै धन्यवाद। अब हामी प्रार्थना गरौँ त्यस्तो भए है, अनि यही उत्साह हाम्रो छर छिमेकलाई पनि दिएर ल्याउनु पर्छ हामीले भोलिको दिनहरूमा।
1: हुन्छ नि हजुर, हुन्छ ल, हुन्छ हुन्छ, आउनुहोस् हामी प्रार्थना गरौँ अनि त्यसपछि बिस्तारै म पनि बाटो लाग्छु।
0: ल नानी, ल ल, आऊ प्रार्थना गरौँ।
1: आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा मार्फत आज बाटुली र अजी बीचको कुराकानीले तपाईँलाई निश्चय पनि उत्साह दिएको छ भन्ने मैले आशा लिएको छु र विश्वासीको सुरक्षा परमप्रभु परमेश्वरमा भरोसा गर्ने व्यक्तिहरूको लागि प्रभुले दिने प्रतिज्ञा गर्नुभएको छ र यो वचन तपाईँ हाम्रो लागि नै हो। उहाँमा भरोसा गरेर आफ्नो दिनको शुरूआत गर्नुहोस् र अगाडि बढ्नुहोस् र सबै समय परमेश्वरको कामलाई महसुस गर्नुहोस् भन्ने उत्साह दिन चाहन्छु। कार्यक्रमको अन्तिमतिर आइसकेको छु, यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो, किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
10: नेपाल फ्री प्रेसबिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: मेरो परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। आजको दिन आज फेरि तपाईँहरूको बीचमा परमेश्वरको वचन लिएर आउने मौका मलाई उहाँले दिनुभएको छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु यो समयको निम्ति। म आज तपाईँहरूको बीचमा परमेश्वरको बहुमूल्य वचन लिएर उपस्थित भइसकेको छु। म विश्वास गर्दछु तपाईँको हृदयमा परमेश्वर आफ्नो वचनद्वारा बोल्नुहुनेछ र तपाईँले आशिष पाउनुहुनेछ। आज म तपाईँलाई परमेश्वरको गजबको वचन सुनाउनेछु। हाम्रो आजको बाइबल पाठ हुनेछ लुकाको पुस्तक 19 अध्यायको 10 पद। यस वचनमा यसरी लेखिएको छ, किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो। यहाँ उल्लेखित वचन येशु ख्रिस्टद्वारा बोलिएको वचन हो। यो यस्तो अवस्थामा प्रभु येशुले बोल्नुभयो जति बेला कर उठाउने जखायासले आफ्नो मुक्तिको लागि प्रभु येशु कहाँ आएका थिए। यो उल्लेखको वचन हामीले देखिरहेका छौ। गत हप्ता मैले तपाईँसँग एउटा उत्कट इच्छाको बारेमा भन्दै थिएँ। इच्छा गर्नु पर्दछ हामीले मुक्ति पाउनको लागि। जोसित प्रभु येशूलाई भेट गर्ने इच्छा जाग्दछ अनि उसले मुक्ति पाउँदछ। हामीले देख्दछौ मुक्तिको निम्ति तिनले येशूलाई खोजी गरे। हामीले तिनको प्रबल इच्छा तीन पदमा देखिरहेका छौ। तिनी एक कर उठाउनेहरूमा प्रमुख मानिस थिए अनि उनी एक धनी मानिस थिए। यद्यपि तिनीसित संसारको धन सम्पत्ति प्रशस्त थियो, तर पनि तिनले संसारको धन सम्पत्तिलाई कुनै मूल्यवान ठान्न सकेनन्। तिनले आफ्नो आत्मा र मुक्तिदाताको महत्वलाई निकै महत्वपूर्ण अनि बहुमूल्य महसुस गरे। तसर्थ तिनी ख्रिस्टको खोजीमा हिँडिरहे। तिनले येशूलाई हेर्न चाहन्थे, ती येशूलाई भेट्न चाहन्थे, येशूलाई देख्न चाहन्थे, तर पनि भीड़को कारणले गर्दा उनी येशूलाई देख्न सकेनन्। बाइबलले भन्छ उनी पुड्का थिए अर्थात होचा थिए। हामी चार पदमा देख्दछौ तिनी दौड़िँदै अघि आए र बाटो छेउमा एउटा नेवाराको रूपमा चढे जहाँबाट तिनले येशु ख्रिस्टलाई देख्न सक्थे। हामीले तत्कालीन वचनहरू देख्न सक्छौ। हामीले तिनको समस्यालाई स्पष्ट रूपमा देख्न सक्छौ। तिनको शारीरिक बनावटले गर्दा तिनलाई येशूलाई हेर्ने इच्छा बाधा पुर्याएको छ। तिनले यस बाधामाथि विजय प्राप्त गर्नु पर्दथ्यो किनकि उनी पुड्का थिए। भीड़ले गर्दा तिनले येशूलाई देख्न सकेनन्। येशु एरियोको बाटो भएर जाँदै हुनुहुन्थ्यो। यो कुरा मानिसहरूले उनलाई भनिरहेका थिए। तसर्थ मानिसहरूले बाटो जाम गरेको कारण, बाटोलाई एकदमै व्यस्त राखिएको कारण जखायासले ख्रिस्ट येशूलाई देख्न सकेनन्। तिनले मानिसका शिर देख्न सकेनन्। हामीले यहाँ समस्याहरू देखिरहेका छौ। पहिलो समस्या भीड थियो अनि दोस्रो समस्या चाहिँ शारीरिक समस्या थियो। यस कारणले गर्दा प्रभु येशूलाई हेर्ने इच्छामा समस्या थियो। यी कुराहरूमा हामीले थाहा गर्नुपर्छ उहाँलाई हेर्ने उत्कट इच्छा उनले जाहेर गरेका छन्। तिनी पापी मानिस थिए। तिनलाई उद्धारको खाँचो थियो। तिनलाई उद्धारकर्ता ख्रिस्ट येशूको आवश्यकता थियो। तिनलाई पाप क्षमाको खाँचो थियो। त्यसैले कुनै पनि कुराले येशूलाई भेट गर्ने रहरलाई छेक्न सकेन। हामीले यहाँबाट एउटा पाठ सिक्न सक्छौ। जब मानिसहरूले उद्धारकर्ता येशूलाई खोजी गर्न शुरूआत गर्दछन् तब दियावलसले तिनीहरूलाई बाधा दिन थाल्छ। त्यसले विभिन्न किसिमका समस्याहरू ल्याइदिन थाल्छ। हामीले यो संसारमा मानिसका जमातहरूलाई देख्दछौ, भीड़हरूलाई देख्दछौ। ती सबै पापीहरूका रूपमा खड़ा हुन्छन्। बाइबलले बताउँछ सबैले पाप गरेका छन्। धर्मी कोही पनि छैन, एकजना पनि छैन, बुझ्ने कोही पनि छैन, परमेश्वरलाई खोजी गर्ने कोही छैन। संसारमा धेरै थोकहरू छन् प्रिय मित्र, जसले पापीहरूलाई येशूलाई भेट्नबाट बाँझो हाल्दछ अर्थात बाधा ल्याउँदछ। संसारमा धेरै मनोरञ्जनका साधनहरू छन् जसले गर्दा मानिसलाई प्रभु येशूमा पुग्नबाट अल्झ्याउँछ। जे होस्, हामीले यहाँ जखायासको बारेमा हेरिराखेका छौ। उनले येशूलाई भेट गर्ने प्रबल इच्छा देखाइरहेका छन्। संसारका थोकहरूले ख्रिस्टबाट अलग गर्न आकर्षण गर्दछ। जब मानिसहरूले मुक्तिदातालाई भेट गर्न चाहन्छन् तब यी सबै संसारका कुराहरूले बाधा गर्दछन्। हामीलाई थाहा छ कि मानिसहरूले उहाँलाई देख्न चाहेर मात्र हुँदैन, किनकि तिनीहरू आत्मिक रूपले अन्धा छन्। तिनीहरूलाई संसारको देवले अन्धो तुल्याएको छ। तसर्थ तिनीहरूले परमेश्वरलाई चिन्न सकिरहेका छैनन् र तिनीहरूले परमेश्वरका कुराहरूमा मन लगाउन सकिरहेका छैनन्। पापीहरूका हृदय अन्ध्यारो भएको छ। तिनको पनि हृदय अन्ध्यारो तुल्याएको थियो, तर तिनको हृदयबाट अन्धकार हटाइयो। तिनले येशु ख्रिस्टलाई देख्न सके। तसर्थ हामीले पनि येशु ख्रिस्टलाई भेट गर्न उत्कट इच्छा राख्नु पर्दछ। उहाँले हाम्रो इच्छामा आशिष दिनुहुन्छ। हाम्रा वरिपरि आउने सबै प्रकारका समस्यालाई हामीले चिर्नु पर्दछ, हटाउनु पर्दछ। हामी यहाँ जक्कायसलाई देखिरहेका छौँ प्रिय मित्र। तिनले आफ्नो अगाडि आएका बाधा अडचनहरूलाई हटाए र अघि बढे। तिनले मौकामा पनि सदुपयोग गरे। हामीले पाँच पदमा देख्दछौ येशु त्यही बाटो भएर त्यहाँ आइपुग्नु भयो। मौका सीमित रहेको हुन्छ, हामीले सबै कुरा समयमा गर्नुपर्दछ। हामीले एक पदमा पढ्न सक्छौ येशु एरियोको बाटो भएर जाँदै हुनुहुन्थ्यो। हामी यहाँ देखिरहेका छौ येशुले त्यस बेलामा पहिलो पटक एरिहोमा यात्रा गर्दै हुनुहुन्थ्यो। योभन्दा अघि उहाँले यात्रा गर्नु भएन, उहाँ त्यहाँ एक रात पनि बस्नु भएन, उहाँ आफ्नो यात्रामा हुनुहुन्थ्यो। प्रभुलाई भेट गर्ने समय छोटो रहेको छ, उहाँले हरेकलाई मुक्तिको निम्ति समय दिनुभएको छ। हामीले समय वा अवसरलाई चिन्न सक्नु पर्दछ। येशूले भन्नुभयो आज यस घरमा उद्धार आएको छ। हाम्रो जीवन पनि छोटो छ प्रिय मित्र। प्रभुलाई विश्वास गर्ने मौका तपाईँलाई यस समयमा पनि दिएको हुन सक्छ। समय छिटो बित्छ, समयलाई हामीले चिन्नु पर्छ। हामीले यहाँ देख्दछौ कि तिनले ठिक समयमा थाहा गरे, तिनले मौका पाए र त्यो मौकाको सदुपयोग गरे र येशूलाई हेर्न भनी आए। तिनले आफूलाई ठिक बाटोमा ल्याएका छन्। तपाईँहरूको निम्ति पनि आज एउटा सीमित समय दिएको छ। जस्तै यो कार्यक्रम सुन्दै हुनुहुन्छ आदरणीय श्रोता मित्र, समयलाई ख्याल गर्नुहोस्। यो मौका तपाईँको लागि फेरि आउने छैन। यो संसारमा येशू प्रभुलाई चिन्ने समय निकै सीमित छ, यो याद गर्नुहोस्। तपाईँले यो कुरालाई विचार गर्नुहोस् कि प्रभु येशू ख्रिस्ट तपाईँको छेउ भएर आउनुहुन्छ र जानु पनि हुन्छ। उहाँले तपाईँलाई फर्किएर बस्नुहुन्न। हामी यहाँ जखायास भन्ने व्यक्तिलाई अध्ययन गरिरहेका छौ कि जब प्रभु येशू आउनुभयो तिनले हतार हतार गरेर उहाँलाई हेर्न भनी आए। तिनले प्रभुलाई हेर्ने निर्णय गरे। यो निर्णयले उनको जीवनमा परिवर्तन ल्यायो। उहाँलाई विश्वास गर्ने वा नगर्ने हामी स्वयंले निर्णय गर्नु पर्दछ। उद्धारको निम्ति हामीले निर्णय गर्नु जरुरी छ प्रिय मित्र। तपाईँको उद्धारको निर्णय येशूले गर्नुहुन्न। तपाईँको विवेकले, तपाईँको इच्छाले, तपाईँको बुद्धिपूर्वक निर्णय आफै गर्नुपर्ने हुन्छ। आफ्नो उद्धारको निम्ति हामीले व्यक्तिगत निर्णय गर्नुपर्छ। जब एउटा पापीले आफ्नो पाप स्वीकार गरेको समय हुन्छ त्यति बेला उसले उद्धारलाई महसुस गर्न सक्छ। उद्धार सबैको निम्ति खाँचो छ, सबैले उद्धार पाउनुपर्छ। त्यसैले यहाँ तपाईँहरूको छेउमा भएर ख्रिस्ट येशू जाँदै हुनुहुन्छ। आज नै विश्वास गर्नुहोस्, नत्र त तपाईँहरू उद्धार नपाइकन नै छोडिनु होला है। हामी यहाँ इच्छा मात्र पाउँदैनौ तर निर्णय पनि त्यत्तिकै महत्वपूर्ण छ। छ पदमा हेर्नुहोस्, उनी तुरन्तै ओर्लिएर आए र रमाउँदै येशूलाई आफ्नो घरमा लगे। उद्धारको निम्ति हामीले इच्छा मात्र गरेर पुग्दैन तर निर्णय समेत गर्नुपर्छ। जब हामीले इच्छा गर्दछौ तब हामीले ख्रिस्ट प्रति आफूलाई सुम्पिनु पर्दछ। येशूले पाँच पदमा भन्नुभयो, उहाँले मासतिर हेर्नुभयो अनि तिनलाई देखेर भन्नुभयो, जकायास ओर्लेर तल आऊ, आज म तिम्रो घरमा बस्नु परेको छ। जकायास सुखमा चढेका थिए तर येशूले उनलाई देख्नुभयो। हामीले परमेश्वरको दृष्टिबाट आफैलाई लुकाउन सक्दैनौ। उहाँले हामीलाई जहाँ भए तापनि देख्नुहुन्छ। उहाँले माथितिर अथवा तलतिर जहाँ भए पनि हामीलाई देख्नुहुन्छ। हामी भजन संग्रहको पुस्तक 149 सात पदमा देख्न सक्छौ, तपाईँका आत्माबाट को अलग जान सक्छ र अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र। हामी परमेश्वरको नजरबाट लुक्न सक्दैनौ। उहाँले हामीलाई जहाँ भए पनि देख्नुहुन्छ। उहाँले हाम्रो हृदयलाई देख्नुहुन्छ। हाम्रा हृदयका सबै कुराहरू उहाँले थाहा गर्नुहुन्छ। उहाँ हाम्रो हृदयमा आउन चाहनुहुन्छ। जकायासले येशूलाई विश्वास गर्ने निर्णय गरे, तिनले येशूलाई आफ्नो घरमा लगे। जकायासले विश्वास गरेपछि तिनी परिवर्तन भएका छन्, किनकि तिनले भने, म आफूले आर्जन गरेको आधा सम्पत्ति गरीबहरूलाई बाँडिदिनेछु। तिनको हृदय परिवर्तन भएको थियो। तिनले आफ्नो धन सम्पत्ति गरीबहरूलाई दिन तयार भएका छन्। यो साँचो जीवन परिवर्तनको एउटा चिन्ह हो। तिनी नम्र भई तिनी लोभीबाट दानी अनि उपकारी बन्न सके, यो तिनको साँचो जीवन परिवर्तनको चिन्ह थियो। तिनी पूर्ण रूपले परिवर्तन भए। तपाईँहरूले आफूलाई प्रभुको अघि नम्र पार्नुभयो भने उहाँ तपाईँहरूको जीवनमा आउनुहुनेछ र तिनले पहिलेको जीवन शैलीलाई परिवर्तन गरे जस्तै तपाईँले पनि नयाँ हुनुहुनेछ र नयाँ जीवन पाउनुहुनेछ। जसरी जकायास नयाँ सृष्टि बने त्यसरी तपाईँ पनि नयाँ सृष्टि हुन सक्नुहुनेछ। तर महत्वपूर्ण प्रश्न आदरणीय श्रोता मित्र तपाईँको लागि के छ भने, के तपाईँले आज येशूलाई हेर्न चाहनुहुन्छ, के तपाईँले आज येशूलाई आफ्नो जीवन सुम्पन चाहनुहुन्छ? त्यसकारण मेरो विन्ती छ, ख्रिस्ट येशूमा आज नै विश्वास गर्नुहोस् र तपाईँले जखायसले जस्तै मुक्ति पाउनुहुनेछ। मुक्ति सबैको लागि आवश्यक छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा, अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। हेला तिरस्कार घृणाले मानिसको जीवनलाई खत्तम बनाइदिन्छ, दुखित तुल्याइदिन्छ। जीवनमा हामीले कुनै न कुनै बेला तिरस्कार र हेलाको सामना गर्नुपर्छ। हृदयमा चोट लाग्छ, निराशाको भुमरीमा परिन्छ। यस्तो स्थितिमा हामीले के गर्न सक्छौ? तिरस्कारले लगाएको चोटको उपचार कसरी गर्न सकिन्छ? यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँको अगाडि आएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज, नेपाली प्रयास। तपाईँले निरन्तर दिनुभएको प्रेम, सद्भाव र अनुदानको कारण यो कार्यक्रमले निरन्तरता पाएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हृदयलाई तयार गरौं।

आजका दिन तपाईँको मनमा कस्तो कस्तो विचारहरू खेलिरहेका होलान्, कस्ता कस्ता भावनाहरू तपाईँको मनमा भरिएका छन् होलान्। हाम्रो मनमा एक मिनटमा हजारौं विचारहरू आउँछन् जान्छन् रे। यो कुरा मैले आफै भनेको होइन, तर धेरै मानिसहरूले मलाई यस विषयमा बताएका छन्। अरूले हामीसित जस्तो व्यवहार गर्छन्, हाम्रा आँखाले हामी जुन जुन कुराहरू देख्छौ त्यसले वास्तवमा के गर्दछ थाहा छ तपाईँलाई? त्यसले हाम्रो मनमा विचारहरू जन्माउँछ। कसैले जब हाम्रो विषयमा राम्रो कुरा भनिदिन्छ तब त्यसले हामीलाई आनन्द दिन्छ, खुशी लाग्छ, आफ्नो जीवन सार्थक भएको जस्तो लाग्छ। हिजोको मात्र कुरा हो, मैले मेरा एकजना मित्रलाई भेटे केही समयको। धेरै मानिसहरूले मलाई यस विषयमा बताएका छन्। अरूले हामीसित जस्तो व्यवहार गर्छन्, हाम्रा आँखाले हामी जुन जुन कुराहरू देख्छौ त्यसले वास्तवमा के

कि मलाई चाहने मलाई मन पराउने मानिसहरू पनि थुप्रै रहेछन्। साँच्चै यस्तो कुराले मानिसलाई जिउने प्रेरणा दिन्छ। म जान्दछु तपाईंलाई पनि कसैले खोज्दो हो, माया गर्दो हो। यसरी मानिसले आफ्नो व्यवहारले अरूलाई उत्साह दिनु भनेको कति राम्रो कुरा हो। सायद तपाईँले येशूको कथा पढ्नु भएको छ होला, सुन्नु भएको छ, सायद यसै कार्यक्रमबाट। बाइबलमा सुसमाचारका पुस्तकहरूमा उहाँको कथा पाइन्छ। उहाँका घटनाहरू, उहाँको जीवनीमा धेरै ठाउँमा यसरी लेखिएको छ कि मानिसहरूको ठूलो भीड उहाँको पछि पछि लाग्यो। साँच्चै नै मानिसहरू उहाँको पछि पछि लाग्थे किन? किनकि उहाँको मुखबाट निस्केका वचनहरूद्वारा मानिसहरूले जीवनमा उत्साह पाउँथे। तर कति दुःखको कुरा यो छ कि हाम्रो समाज, हाम्रो वरपर यस्ता मानिसहरू पनि हुन्छन् जसले अरूलाई चोट पार्दै हिँड्छन्। यिनका मुखको बोली वचन धारिलो हतियार भन्दा कम खतरा हुँदैन। कोही कोही छन् जसले नबोले तापनि आफ्नो व्यवहारद्वारा अरूलाई चोट पार्छन्। तिरस्कार सहेर जिउने मानिस धेरै छन्। आफ्नो बह कसैलाई नकह, कसैबाट तिरस्कृत भएर बाँचिरहेका छन्। जीवनमा कुनै न कुनै बेला हामीले पनि तिरस्कारको सामना गर्नुपर्छ। आफ्नैहरूबाट, आफन्तहरूबाट, मित्रहरूबाट तिरस्कारको सामना गर्नुपर्छ। यस्तो तिरस्कारले जीवनमा ठूलो पीड़ा उत्पन्न गर्छ। त्यस्तो तिरस्कार साधारण वा सानो कुरा जस्तो देखिए तापनि त्यसले मानिसको जीवनमा धेरै गहिरो चोट पारेको हुन्छ। कतिपल्ट त छोरा छोरीहरू आमा बुवाद्वारा तिरस्कृत हुन्छन्। कुनै बेला हुर्केका छोरा छोरीले आफ्नै आमा बुवालाई तिरस्कार गर्छन्। जवान छोरा छोरीलाई कहिलेकाहीँ आमा बुवाले रिसाएर यसो भन्छन्, त काम लाग्दैनस्, त बरू नजन्मेको भए राम्रो हुन्थ्यो, त हाम्रो निम्ति भार भएको छस्। आमा बुवाको यस्तो कठोर कटु वचनले छोरा छोरीको हृदयमा चोट लाग्छ। प्रिय मित्र, तपाईँ यदि आमा वा बुवा हुनुहुन्छ भने कृपया आफ्ना छोरा छोरीलाई कुनै पनि अवस्थामा यस्तो वचन नभन्नुहोस्। तपाईँको मुखको वचनले तिनीहरूको जीवनलाई नाश पार्दछ। म जान्दछु आफ्ना छोरा छोरीको जीवन नाश भएको तपाईँ निश्चय चाहनुहुन्न। तपाईँले नै तिनीहरूलाई तिरस्कार गर्नुभयो भने तिनीहरूले उत्साह र खुशी कहाँबाट वा कसबाट पाउन सक्छन् र? मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, आमा बुवा, यदि तपाईँका वृद्ध आमा बुवा छन् भने उनीहरूलाई तिरस्कार नगर्नुहोस्। उनीहरूलाई माया गर्नुहोस्। उनीहरूले आफ्नो बल बैंस हुँदा परिश्रम गरेर तपाईँलाई हुर्काए, बढाए। आज उनीहरूको शरीरमा काम गर्ने शक्ति छैन, शरीर कमजोर भएको छ। आज उनीहरूलाई तपाईँको सहायता र वास्ताको खाँचो छ। तपाईँले तिरस्कार गर्नुहुँदैन। परमेश्वरको वचन बाइबलमा एउटा प्रमुख आज्ञाले यसो भन्छ, आफ्ना आमा र बुवालाई आदर गर, कि जुन देशमा तिमीहरू बस्छौ त्यहाँ तिमीहरूको आयु लामो हुनेछ। आमा बुवालाई तिरस्कार गर्नु अति नै अमानवीय व्यवहार हो। आज हाम्रो समयमा वृद्ध आश्रमहरू खोलिने क्रम बढ्दो छ। यो देख्दा मलाई चिन्ता लाग्छ, किनकि जुन आमा बुवाले छोरा छोरीलाई हुर्काए बढाए, तिनी छोरा छोरीले आफ्ना आमा बुवालाई आफ्नो घरमा ठाउँ नदिएका कारण यस्तो भइरहेको हो। मानिसको हृदयलाई हिजो आज के भएको छ? मानिसको हृदयको संवेदना किन हराएर गएको छ? संवेदनशीलता, आफ्नै आमा बुवा वा छोरा छोरीहरूलाई प्रेम नगर्नेहरूले ईश्वरलाई चिनेका छन् भनी कसरी मान्नु? यसरी तिरस्कारका चोटहरू बोकेर धेरै मानिस बाँचिरहेका छन्। आफ्नो बह कसैलाई नकह समाजमा अर्कै किसिमको तिरस्कार पनि छ। जातीय भेदभाव र छुवाछुतको परम्परा अंगालेर मानिसहरू एकले अर्कोलाई तिरस्कार गर्छन्। हाम्रो परम्पराले कसैलाई ठूलो जात र कसैलाई सानो जात बनाइदिएको छ। सानो जात मानेर एउटा मान्छेले अर्को मान्छेलाई मान्छे मान्न अस्वीकार गर्छ। हाम्रो समाजमा यिनै कारणले तिरस्कार सहेर बाँचिरहेका धेरै मानिसहरू छन् जसको शोषण भएको छ। तर मान्छे त सबै मान्छे हुन्। बाइबलले भन्छ गलाती 3:28, तिमीहरू जस जसले येशू ख्रीष्टलाई ग्रहण गरेका छौ
अब न त यहुदी छ न ग्रीक,

न कमारा छ न फुक्का, न त पुरुष न त स्त्री, किनभने यीशु ख्रिष्टमा तिमीहरू सबै एउटै हौ। तिरस्कारका अनुभवहरू सधैँ मानिसको जीवनमा गहिरो घाउ बनेर बस्छ, त्यो घाउ मेटिँदैन। तपाईँलाई त्यस्तो घाउको प्रत्यक्ष अनुभव नभएको जस्तो होला, तर त्यो तपाईँको हृदयमा गाडी नै गएको हुन्छ। त्यस्ता घाउहरू पटक्क निको हुँदैनन् भन्ने होइन, तर ती निको पार्ने एउटा उपाय छ। परमेश्वरले तपाईँको हृदयमा लागेको तिरस्कारको चोटलाई निको पार्न सक्नुहुन्छ। एउटा कुरा याद गर्नुहोस्, जुन व्यक्तिले तिरस्कारको सामना गर्न परेको हुन्छ त्यो व्यक्तिले आफैलाई पनि स्वीकार गर्न सकिरहेको हुँदैन, किनकि अरू मानिसले उसलाई हेपेका हेला गरेका कारण उसले आफ्नो कुनै मूल्य नभएको अनुभव गरिरहेको हुन्छ। तर परमेश्वर के भन्नुहुन्छ? उहाँले हरेक व्यक्तिलाई भन्नुहुन्छ, तिमी मेरो दृष्टिमा अनमोल छौ। परमेश्वरको यो वचनले मानिसको हृदयमा आशा जगाउँछ। म तपाईँलाई भन्न चाहन्छु, यदि तपाईँले आफैलाई व्यर्थको, मूल्यहीन, त्यागिएको, काम नलाग्ने व्यक्ति ठान्नु भएको छ भने कृपया परमेश्वरको महान वाणीलाई याद गर्नुहोस् कि उहाँको दृष्टिमा तपाईँ बहुमूल्य हुनुहुन्छ। वास्तवमा तिरस्कार गर्नु वा तिरस्कृत हुनुको अर्थ के हो? यसको साधारण अर्थ हो अरूद्वारा मन नपराइनु। यो मानिसले नचाहने कुरा हो। मानिसलाई के मनपर्छ? मानिसलाई अरूले आफूलाई मन पराइदिएको मनपर्छ। अरूले मलाई स्वीकार गरून्, मलाई प्रेम गरून् भन्ने इच्छा मानिसको मनमा हुन्छ। तपाईँको मनमा पनि यस्तै इच्छा छ होइन र? मेरो मनमा पनि छ। मलाई यस्तो लाग्छ कि म तिरस्कार सहेर जिउन नपरोस्, सायद म तिरस्कार सहेर जिउन सक्दिन होला। तर पनि तपाईँ र मैले सधैँ याद गर्नुपर्ने कुरा एउटा छ, त्यो परमेश्वरले हामीलाई कहिले पनि तिरस्कार गर्नुहुन्न। उहाँले हामीलाई हामी जुन सुकै अवस्थामा भए तापनि स्वीकार गर्नुहुन्छ। हामी चाहे जो वा जे नै भए पनि हामी प्रति उहाँको प्रेमको कहिल्यै अन्त हुँदैन। परमेश्वर भन्नुहुन्छ, मैले तिमीलाई अटल प्रेमले प्रेम गरेको छु। प्रिय मित्र, उहाँका विचारहरू परिवर्तन हुँदैनन्, हाम्रा विचारहरू परिवर्तन हुन्छन्। यो संसार त स्वार्थले भरिएको छ। यदि तपाईँ केही गर्न सक्नुहुन्न भने वा तपाईँबाट कुनै फाइदा हुँदैन भने मानिसले तपाईँलाई छोडेर जान्छन्, तपाईँलाई तिरस्कार गर्छन्। परमेश्वर तपाईँ र मलाई बचाउन र एक सार्थक जीवन दिन चाहनुहुन्छ। तपाईँको जीवनमा एउटा सुन्दर अर्थ दिन येशु यस संसारमा आउनु भएको हो। तपाईँ पौतारिएर लखतरान भएर हारको जीवन, निराशाको जीवन नजिउनुहोस्। तपाईँको निम्ति एउटा आशा छ। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने तपाईँको आफ्नै हक, अधिकार र कर्तव्य पनि हो। तपाईँ र म कसैबाट अपहेलित हुन चाहदैनौ। तपाईँ र मलाई प्रेम चाहिएको छ। अझन बढी प्रेम र जीवन परमेश्वरबाट हाम्रो निम्ति छ। आजको कुराकानी सुनेर यदि तपाईँ यस विषयमा अझै धेरै जान्न चाहनुहुन्छ भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असल सुन्ने व्यक्ति बन्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 42 यहाँहरूलाई स्वागत छ। हामी सानो छँदादेखि नै हामीलाई पढ्न र लेख्न सिकाइएको छ। पछि हामी मध्ये धेरैलाई समूहको अगाडि कसरी उठेर बोल्ने भनेर सिकाइएको थियो। तर हामीलाई सुन्न कसले सिकाएको छ? हाम्रो सुन्ने सिप सुधार गर्न हामीले कस्तो तालिम पाएका छौं? सुन्न सिक्नका लागि हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिइनेछ। सुन्ने सिकाइले हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिनेछ, ताकि हामी उनीहरूलाई मदत गर्न प्रभावकारी हुन सकौं। लुकाको पुस्तक 4:43-45 पद। 12 वर्षदेखि डाक्टर स्वाबले पीड़ित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्लोतिरबाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरुन्तै त्यसको रक्तश्वास बन्द भयो। यीशुले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरूज्यू, भीड़ले तपाईलाई घेरेर फेल्दैछन्। यीशु एउटा व्यक्तिको स्पर्शप्रति कसरी संवेदनशील हुने भनेर सिक्नुभयो जब उहाँ मानिसहरूको ठूलो भीड़मा हुनुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्नका लागि हामीले आफूलाई वरपरका व्यस्तताबाट विचलित हुन दिनु हुँदैन र हामी आफ्नै विचार र भावनाहरूमा पनि डुब्नु हुँदैन। अरू मानिसहरूसँग घुलमिल हुन र उनीहरूलाई हाम्रो पूर्ण ध्यान दिन अनुशासन र हेरचाह चाहिन्छ, ताकि हामी उनीहरूको जीवनमा सतह मुनि के भइरहेको छ भन्ने महसुस गर्न सकौं। लुकाको पुस्तक 8:46 पद। तर यीशुले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनकि शक्ति मबाट निस्केर गएको मैले थाहा पाए। हामी भित्र रहेको परमेश्वरको आत्माले अरूको आवश्यकताहरूप्रति संवेदनशील बन्ने हाम्रो क्षमतालाई धेरै बढ़ाउँछ। तर संवेदनशील बन्ने बाटो हामीबाट शुरू हुन्छ। प्रिय श्रोता, हाम्रो मानव स्वभाव स्वार्थी भएकोले हामी सामान्यतया अरूलाई बुझ्न खोज्दैनौ। हाम्रो कुराकानीमा हामी या त बोलिरहेका हुन्छौं वा जब तिनीहरू बोलिरहेका हुन्छौं हामी बोल्नको लागि तयारी गरिरहेका हुन्छौं। हामी आफ्नै दिमागमा हराइरहेका हुन्छौं, आफ्नै एजेण्डामा अल्झिरहेका हुन्छौं। हामीले उनीहरूलाई के भन्नुपर्छ भन्ने बारेमा सोचिरहेका हुन्छौं। हाम्रो स्वार्थी लक्ष्य भनेको उनीहरूलाई हाम्रो दृष्टिकोण बुझ्न मार्गदर्शन गर्नु हो। तर यो यसरी नै हुनु आवश्यक छैन। हामी कसरी राम्रो श्रोता बन्ने भनेर सिक्न सक्छौं, तर यसको लागि नम्रता र सिक्ने इच्छा शक्ति चाहिन्छ। तपाईँले अर्को व्यक्तिले के भनिरहेको छ भनेर अवलोकन गरेर र ध्यान दिएर राम्रो श्रोताको रूपमा आफ्नो सिप विकास गर्नुहुन्छ। आफ्नो दृष्टिकोणबाट भन्दा उनीहरूको दृष्टिकोणबाट कुरा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूप्रति वास्तविक सहानुभूति सहित सुन्नुहोस्। तपाईँले कस्तो प्रतिक्रिया दिने भनेर सोच्नुको सट्टा अर्को व्यक्तिको अनुभवभित्र आफूलाई राख्ने प्रयास गर्नुहोस्। उनीहरूको शरीरको भाषा पढ्नुहोस्। सुन्ने भनेको उनीहरूले बोलेका शब्दहरू सुन्नु मात्र होइन, उनीहरूले कस्तो महसुस गरिरहेका छन् भनेर देखाउने संकेतहरूमा ध्यान दिनु हो। अर्को व्यक्तिको सन्दर्भको दायराभित्र जान सक्दो प्रयास गर्नुहोस्। संसारलाई उसले कसरी हेर्छ भनेर हेर्ने प्रयास गर्नुहोस्। यसो गरेर तपाईँले उनीहरूलाई कस्तो लाग्छ भनेर बुझ्नु शुरू गर्नुहुन्छ। उनीहरूको दृष्टिकोणबाट परिस्थितिहरू बुझ्ने लक्ष्य राख्नुहुन्छ। लुकाको पुस्तक 8:47-48 पद। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काँदै आई र उहाँको सामु घोप्टो परि र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरन्तै निको भई सो अब मानिसहरूका सामु बताइदिइन्। के तपाईँ आफ्नो वरपरका मानिसहरूलाई नजिकबाट निहाल्दै हुनुहुन्छ? तिनीहरूले शब्द बिना तपाईँले के भनिरहेका छन् ती व्यक्त नगरेको भावनाहरूप्रति संवेदनशील हुनुहोस्। राम्रो श्रोता बन्ने सिपको अभ्यास गर्नुहोस्। यसले अरूलाई बुझ्ने तपाईँको क्षमतामा धेरै सुधार गर्नेछ, ताकि तपाईँले आफूहरूसँग घनिष्ठ सम्बन्ध स्थापना गरेर उनीहरूलाई मदत गर्न सक्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
1: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: तिनीहरूलाई पठाइदेऊ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म मत्ती 14 अध्यायबाट एउटा ठूलो र महत्वपूर्ण पाठ लिएर आएकी छु। आज जोनी र साथीहरूमा मसँग जोडिदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद। परमेश्वरको वचनबाट पाइने गहन सत्यहरूद्वारा तपाईँलाई उत्साहित पार्न मलाई असाध्यै मनपर्छ र आजको यो खण्डले मेरो हृदयलाई विशेष रूपमा छोएको छ। आउनुहोस् म मत्ती 14 अध्यायको 15 र 16 पद पढ्नेछु, जहाँ यस्तो लेखिएको छ, साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भीड़लाई विदा दिनुहोस् र यिनीहरूले गाउँ गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्। तर यसोले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खाना देऊ। अब एकपटक यो दृश्यलाई आफ्नो मनमा कल्पना गर्नुहोस्। मानिसहरूको एउटा ठूलो भीड़ यसोको उपदेश सुन्नका लागि पूरै बाटो हिँडेर गाउँको विकट ठाउँसम्म आइपुगेको थियो, तर उनीहरू कसैले पनि आफ्नो साथमा दिउँसोको खाना बोकेर ल्याउने विचार गरेनन्। उहाँको उपदेशले दिनभरिको समय लिनेछ भन्ने उनीहरूलाई पत्तै थिएन, तर उपदेश यति चाखलाग्दो थियो र उनीहरूको हृदय यसरी छोएको थियो कि कोही पनि त्यहाँबाट हलचल गरिरहेका थिएनन्। तर अब ढिलो भइसकेको थियो र भीड़मा भएका मानिसहरू भोकले पेट कराइरहेको अवस्थामा त्यत्तिकै बसिरहेका थिए। उनीहरूले दिनभरि केही खाएका थिएनन्। चेलाहरूले त्यहाँको अवस्था देखिरहेका थिए, त्यसैले उनीहरू चाहन्थे कि येशूले त्यो भीड़लाई नजिकैका गाउँहरूतिर विदा गरिदिउन्, जहाँ गएर उनीहरू आफैले खानेकुरा किन्न सकुन्। चेलाहरूले मनमा नै सोचेका होलान्, आज बिहान घरबाट हिँड्दा यी मानिसहरूको दिमाग कहाँ गएको थियो होला? के उनीहरूलाई आफूलाई भोक लाग्छ भन्ने थाहा थिएन? के उनीहरूले तयारी गरेर आफूसँग केही खानेकुरा बोकेर ल्याउनु पर्दैनथ्यो? साँच्चै भन्नुपर्दा म चेलाहरूको त्यो सोचाइसँग सहमत हुन सक्छु र सायद तपाईँ पनि सक्नुहुन्छ होला। हाम्रो सोचाइ यस्तै हुन्छ, प्रभु यी मानिसहरूलाई विदा गरिदिनुहोस्, उनीहरू आफै यो समस्यामा परेका हुन्, अब आफै समाधान गरून्। हो, उनीहरू भोकाएका छन्, तर त्यो हाम्रो समस्या होइन। यदि उनीहरू भोके छन् भने त्यो त उनीहरूकै गल्ती हो, उनीहरूले आफै समस्या निम्ताएका हुन्, अब त्यसैको परिणाम भोगुन्। त्यसले उनीहरूलाई एउटा राम्रो पाठ सिकाउनेछ। के तपाईँले कहिले यस्तो सोच्नु भएको छ? हामी यस्तै तर्क गर्छौं, यदि मानिसहरू आफ्नै गल्तीले गर्दा कुनै झमेलामा पर्छन् भने उनीहरू आफै त्यसबाट बाहिर निस्कनुपर्छ। उदाहरणका लागि, एउटी आमा जसका पाँचजना छोराछोरी छन् र उनको आफ्नै नराम्रो कुलतका कारण तीमध्ये तीनजना बालबालिका मानसिक वा शारीरिक रूपमा सुस्त जन्मेका छन्, अथवा एउटा मानिस जसले रक्सी खाएर गाड़ी चलाउँदा दुर्घटनामा परेर आफ्नो गर्दन भाँचेको छ, अथवा एउटा यस्तो परिवार जसले बुवाको जुवा खेल्ने बानीका कारण आफ्नो घर नै गुमाएको छ, अथवा एउटी मोटो शरीर भएकी महिला जसले आफ्नो मधुमेहलाई नियन्त्रणमा राख्न अस्वीकार गर्दा आफ्ना दुवै खुट्टा गुमाउनु परेको छ, अथवा एउटा यस्तो किशोर जसले आफ्नो फुटबल प्रशिक्षकको भनाई भन्दा आफ्नो बुद्धि ठूलो ठान्यो र अन्तमा दुर्घटनामा परेर पक्षघात भयो। यी सबैलाई पहिले नै थाहा हुनुपर्ने थियो। तिनीहरू आफ्नै गल्तीले यो दलदलमा फसेका हुन्, त्यसैले तिनीहरू आफै निस्कनुपर्छ, यो हाम्रो समस्या होइन। तर जब मानिसहरूले गलत निर्णयहरू गरेर आफैलाई संकटमा पार्छन्, तब येशूले तिनीहरूलाई त्यसै मर्नका लागि छोडिहाल्नुहुन्न। र मत्ती 14 अध्याय यसको एउटा उत्कृष्ट उदाहरण हो, जहाँबाट हामी प्रभुको प्रतिक्रियाबाट एउटा ठूलो पाठ सिक्न सक्छौ। बाइबल भन्छ कि जब येशूले ती मानिसहरूलाई देख्नुभयो, तब उहाँको हृदय दयाले भरियो। निश्चित रूपमा तिनीहरूको यो समस्याको लागि येशू जिम्मेवार हुनुहुन्नथ्यो, तर त्यसले केही फरक पारेन। उहाँ त उनीहरूको समस्याको समाधान बन्न चाहनुहुन्थ्यो, र त्यसपछिको कथा तपाईँलाई थाहै छ। येशूले भोको भीड़ प्रतिको आफ्नो गहिरो करूणा र दया देखाउँदै चेलाहरूलाई गुहार्नुभयो, र यसको परिणाम स्वरूप 5,000 मानिसहरू एउटा यस्तो अद्भुत चमत्कारको साक्षी बने, जसले उनीहरूको जीवन मात्र परिवर्तन गरेन तर ती चेलाहरूको जीवन पनि बदलिदियो, जसले तयार भएर सेवामा जुटेका थिए। हो, ती 5,000 मानिसहरूलाई पहिले नै थाहा हुनुपर्थ्यो, तैपनि यसुको हृदय उनीहरूका लागि पग्लियो। ठ्याक्कै त्यसरी नै तपाईँको समाज वा छिमेकमा पनि यस्ता मानिसहरू होलान् जसलाई पहिले नै थाहा हुनुपर्ने थियो, तर आज उनीहरू निकै दयनीय र कष्टकर अवस्थामा बाँचिरहेका छन् र यसुको हृदयमा उनीहरूका लागि ठूलो करूणा छ र उहाँले उनीहरूलाई मद्दत गर्नका लागि तपाईँलाई जोड दिँदै हुनुहुन्छ। मेरो प्रार्थना छ कि तपाईँले उनीहरूलाई सहायता गर्नुहुनेछ र यो सेवा तपाईँले मद्दत गर्ने मानिसहरूका लागि मात्र होइन तर तपाईँको आफ्नै जीवनका लागि पनि एउटा ठूलो परिवर्तनकारी चमत्कार बन्न सक्छ। यदि प्रभुले आज तपाईँको कुनै प्रार्थनाको जवाफ दिनु भएको छ भने अनुमान गर्नुहोस् त तपाईँले के गर्नुपर्छ। हामीले यहाँ कुरा सिद्ध्याउने बित्तिकै एकछिन रोकिनुहोस् र उहाँलाई भन्नुहोस् धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
5: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्।
3: टाइम चेक। यति बेला बिहानको 10 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
10: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
9: कहाँ छ?
10: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
9: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
10: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
9: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
11: Thank you. प्रभात गुरु आमा।
12: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
12: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
13: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: हो, अरू भन त।
14: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
15: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
12: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
17: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
12: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
19: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
18: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
19: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
18: हजुर, तपाई पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
19: थप जानकारीका लागि
18: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
19: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत।
2: जयमसी, नमस्कार, सधैँ हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर मेरा सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेकी छु र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र सुर संगीत सोमबार र बिहान यसै समयमा तपाईँहरू माझमा आइरहेको छ र तपाईँहरूले विभिन्न माध्यमहरूबाट सुन्दै आइरहनु भएको छ होला र जहाँ हुनुहुन्छ जे गरिरहनु भएको छ तपाईँहरूलाई एकदमै स्वागत भन्न चाहन्छु र आरामै हुनुहुन्छ होला भन्ने पनि आशा गर्दछु। र सुर संगीतमा हामी सुर र संगीतको विषयमा कुराकानी गर्ने गर्दछौ र सुर संगीतमा चाहिँ गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ। परमेश्वरलाई हामीले गीत संगीतबाट पनि उचाल्नुपर्छ र गीत संगीत पनि परमेश्वर दिनुभएको उत्कृष्ट वरदानमध्येको एउटा वरदान हो भनेर तपाईँहरूको बीचमा मैले बताउँदै आइरहेकी छु र तपाईँहरूले पनि मलाई साथ दिइरहनु भएको छ र हाम्रो एउटै उद्देश्य यो कार्यक्रमको भनेको चाहिँ गीत संगीतबाट चाहिँ हामीले परमेश्वरको महिमा गर्नुपर्छ है। उहाँले दिनुभएको वरदान हो, यसलाई बल्दो बनाउनुपर्छ हाम्रो मण्डलीमा, घरमा, परिवारमा, हामी जहाँ जहाँ छौं र हामीले देखेका छौं होइन, हाम्रो वरिपरि भएका वरदानहरूलाई चाहिँ हामीले यतिकै मर्न दिनु हुँदैन, उत्साह दिनुपर्छ र हामी आफैसँग छ भने पनि त्यसलाई प्रयोग गर्नुपर्छ र गीत संगीतबाट चाहिँ हामी परमेश्वरको नजिक जान सक्छौ, उहाँलाई मनपर्छ भन्ने विषयमा कुराकानी गर्दै आइरहेका छौं र त्यसको साथसाथै एउटा प्रश्न, तीनवटा जवाब पनि हामी राख्ने गर्दछौ। कारण चाहिँ प्रश्नबाट चाहिँ तपाईँहरूले कसले चाहिँ गीत गाइरहनु भएको छ, कसको शब्द रचनाको गीत हो यो, कसलाई यो वरदान परमेश्वरले दिनुभएको छ, उहाँको लागि हामीले प्रार्थना गर्न सक्छौ, उहाँहरूलाई भेट्दा उत्साह दिन सक्छौ होइन, धन्यवाद दिन सक्छौ, उत्साहले चाहिँ उत्साह जन्माउँछ, फेरि अर्को गीत जन्माउन सक्छ, तपाईँहरूले गीत गाउनु चाहिँ हामीले सुन्दैछौ भन्ने एउटा फिडब्याक दिन सक्छौ हामी। यस्तै यस्तै कुराकानी हामी पक्कै पनि गर्नेछौँ। एउटा प्रश्न हामीले लिएर आएका छौं र आजको प्रश्न रहेको छ, आफै रित्तिने तिम्रो प्रेमसँग हारे, बुझ्नै नसक्ने तिम्रो प्रेमसँग हारे भन्ने गीत चाहिँ रहेको छ र यो गीतमा कसको स्वर रहेको छ, गायिकाको नाम रहेको छ अप्सन एमा अफ्रिता खर्की, भीमा अन्जु पन्त, सीमा देवौरा तिवारी। यो समय र गीतको साथ हामी तपाईँहरूलाई दिन चाहन्छौ, गीतपछि भने हामी आउने नै छौं।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
3: हजुर,
2: जय मसी अन्नाजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर, म पनि ठिकै छु, म पनि खोकीबाट अलि निको हुँदैछु, अहिलेको मौसम पनि त्यस्तै भएर होला। हामी प्रार्थनामा याद गर्छौँ। अनि कस्तो हुँदैछ हजुरको सेवा सङ्गतिहरू, कामहरू?
3: ठिकै छ हजुर, सेवा सङ्गतिहरू मण्डली गइरहेको छु, प्रार्थना गर्छु।
2: हजुर, यही नै हो होइन, परमेश्वरले पनि हामीलाई यही नै भन्नुभएको छ, यही नै हामीले गर्नुपर्ने असल काम पनि होइन, प्रार्थना गर्ने, मण्डली जाने, संगति गर्ने होइन। र नाजी, आज हामी सुर संगीतमा छौ, एउटा प्रश्न मैले राखिरहेकी छु। आफै रीति नै तिम्रो प्रेमसँग हारे, बुझ्नै नसकिने तिम्रो प्रेमसँग हारे भन्ने गीत चाहिँ कुन गायिकाले गाउनु भएको हो? अप्सन एमा अफ्रिता खर्की, बिमा अन्जु पन्त, सीमा देवौरा तिवारी हुनुहुन्छ, कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ? हजुर, अप्सन बी अन्जु पन्त भन्न चाहनुहुन्छ। हजुर, एकदमै खुसी लाग्यो, आफ्नो ख्याल राख्नु होला, हामी प्रार्थनामा याद गर्नेछौँ, अहिलेलाई भनिसकौँ है त। हजुर, जय मसे। हजुर, उहाँ हुनुहुन्थ्यो अन्नाजी, हामीलाई उखलडुङ्गादेखि फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
4: हेलो, जय मसे।
2: जय मसे, हजुर, स्वागत छ अमिताजीलाई।
4: हजुर, धन्यवाद।
2: हजुर, आरामै हुनुहुन्छ?
4: आरामै छु।
2: हजुर, कता पाटनतिर
4: हुनुहुन्छ
2: होला? म पनि ठिक ठिकै छु।
4: हजुर
2: हजुर, म ठिकै छु अमिताजी, अनि सेवा सङ्गतिहरू सबै ठिक भइरहेको छ?
4: हजुर, अँ, चलिरहेछ, हिँडिरहेछु।
2: हजुर, एकदमै असल कुरा। र अमिताजी, आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: अन्जु पन्त भन्न चाहन्छु।
2: हजुर, अप्सन बी अन्जु पन्त भन्न चाहनुहुन्छ।
4: हजुर
2: हजुर, धेरै धेरै धन्यवाद अमिताजी, फोन गरेर साथ दिनुभयो, अहिलेलाई भने छुटौँ है त।
4: हुन्छ, धन्यवाद।
2: हजुर, जयमसी। हजुर, उहाँ हुनुहुन्थ्यो पाटनबाट अमिता महर्जनजी। यो समय एउटा गीत भन्दै थिएँ मैले, कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
5: म झन्डै छुटेको अहिले हजुर।
2: हजुर, नमस्कार राजुजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ? हजुर, अनि आजको प्रश्न हजुरको लागि राख्नु पर्दैन होला? हजुर, प्रश्न, आफै रीति नै तिम्रो प्रेमसँग हारे, बुझ्नै नसकिने तिम्रो प्रेमसँग हारे, यो गीतमा कुन गायिकाले स्वर दिनुभएको छ? अप्सन एमा अफ्रिता खर्की, बिमा अन्जु पन्त, सीमा देवौरा तिवारी। हजुर, अप्सन बी भन्न चाहनुहुन्छ, धेरै धन्यवाद, अहिले भने छुटौँ है त हामी। हजुर, नमस्कार राजु काप्रा हुनुहुन्थ्यो, यसो म एउटा गीतको साथमा तपाईँ आना दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।

0: हजुर, फेरि पनि निकै नै आशिषमय गीत र छोटो व्यापारिक विश्रामपछि हामी स्वागत गर्न चाहन्छौ र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसी।
0: हजुर जय मसी, नैनाजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
1: म आरामै छु एकदमै। हजुरलाई?
0: हजुर म पनि ठिकै छु। अनि कुन ठाउँमा हुनुहुन्छ अहिले? हरिसिद्धि पाटन। हेलो नैनाजी, हेलो। हजुर नैनाजी हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कनेक्सन राम्रो हुन सकेन, फेरि पनि गर्न सक्नुहुन्छ, कोही श्रोता त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो म्याम, जय मसी, गुड मर्निङ।
0: जय मसी, गुड मर्निङ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? एकदम स्वागत छ हजुरलाई।
1: धन्यवाद। म सुनिता।
0: हजुर सुनिता, सुनिता कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर?
1: मुल्तानीबाट, भक्तपुर पनि, पहिला चाहिँ भक्तपुरबाट भन्थे है, अहिले चाहिँ मुल्तानी सरेको छु,
0: मुल्तानीबाट। ए हजुर हजुर, मुल्तानीमा सर्नु भएको छ। मुल्तानीमा त्यति धेरै टाढा त होइन नि त, होइन भक्तपुरबाट मुल्तानी?
1: छैन, यो एउटा के अरे मनोहरा खोलाले मात्रै वारिपारी हो।
0: ए हजुर, एकदमै खुसी लाग्यो। र गुड न्युज एफएमको प्रसारणलाई कतिको सुन्नुहुन्छ सुनिताजी?
1: प्राय म समय मिलेको बेलामा चाहिँ यो 10-11 को प्रोग्राम चाहिँ प्राय सुनि नै रहा हुन्छु, अनि बुधबार भजन प्राय गाउन आइरहेको हुन्छु। अरू प्रोग्रामहरूमा चाहिँ खासै लिइरहेको हुँदिनँ, अनि यो प्रोग्राम पनि सुनिरहेको हुन्थे, अनि के अरे चिन्दिन थिएँ क्या कसको कसको भनेर। आज चाहिँ अलिकति कन्फिडेन्ट भयो जस्तो भयो, कल गरिहालेको, सुनेर मात्रै बस्थेँ क्या म। अनि
0: एकदमै खुसी लाग्यो आज कल पनि गर्नुभएको लागि, किन भन्दा तपाईँहरूको सहभागिता पनि हाम्रो लागि एकदमै महत्वपूर्ण कुरा हुन्छ, यसरी कुराकानी गर्न पाइन्छ होइन? हजुर एकदमै खुसी लाग्यो। र सुनिताजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
1: म उत्तरै बताउँछु ल, अप्सन बी को अन्जु पन्त भन्न चाहन्छु।
0: अप्सन बी को अन्जु पन्त भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद, त्यसरी नै सहभागिता जनाउँदै जानु होला। अहिले भने छिटो है त हजुर।
1: हुन्छ, जय मसी, हेभ अ नाइस डे, बाइ
0: बाइ। जय मसी। हजुर उहाँ हुनुहुन्थ्यो सुनिताजी मुल्तानीबाट, र अप्सन बी भनेर जानुभएको छ, र कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, हजुर स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद।
0: ऋषि रामजी।
2: हजुर
0: हजुर, अनि के छ तपाईँको हाल खबर?
2: ठिकै आरामै, अब त बानी परिसक्यो जो मलाई पनि चिन्न थाल्नु भयो होइन?
0: हजुर चिनिन मैले,
2: होइन चिन्न थाल्नु भयो कि,
0: अनि
2: आफै चिन्न थाल्नु भयो कि।
0: हजुर, अनि यति लामो समयदेखि तपाईँले हामीलाई कल गरिरहनु भएको छ, कहिले काहीँ ठ्याक्कै नाम आएन भने पनि तर तपाईँ हुनुहुन्छ भन्ने चाहिँ थाहा हुन्छ हामीलाई, एउटा फ्यामिलियर भइसक्यो।
2: आउन पनि सक्छ तर हजुर तपाईँको मनमा बसिसकेको
0: एकदमै। हजुर गुड न्युज एफएमको ढुकढुकीमा बसिसक्नु भएको छ तपाईँ। हजुर एकदमै धेरै धन्यवाद त्यसको लागि, तपाईँले पनि उपस्थिति जनाउनु भएको छ, तपाईँले आफ्नो तर्फबाट रिपोर्ट डाल्नु भएको छ, यसको लागि हामी पनि तपाईँप्रति एकदमै धन्यवादी छौँ। लामै समय भइसक्यो तपाईँसँग हामीले यसरी कुराकानी गर्न पाएको। अनि प्युठानको हाल खबर के छ?
2: प्युठानको सबै अरू समग्र हाल खबर ठिकै छ, अलिकति गर्मी बढेको छ, केही दिन भयो पानी परेको छैन, एकदम तापक्रम बढिरहेको छ, बोट बिरुवा लगायत मान्छेलाई अलिक कष्टकर।
0: हजुर हाम्रो यता चाहिँ राति राति एकदमै ठुलो पानी परिरहेको छ, त्यो कारणले गर्दा गर्मी अलिकति कम हो कि भन्ने हो, र पनि अब अहिलेको सिजनै त्यस्तै छ, एकदमै आफ्नो ख्याल राख्नुहोला। अनि ऋषि रामजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर अन्जु पन्त अप्सन बी भन्न चाहनुहुन्छ। हजुर एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छिटो है त अहिलेलाई। हजुर नमस्कार, हजुर उहाँ हुनुहुन्थ्यो प्युठानबाट ऋषि रामजी, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ, कोही श्रोता त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो दिदी। हजुर
0: हजुर नैनाजी। हेलो
1: हजुर
0: हजुर नैनाजी बोल्दै हुनुहुन्छ?
1: हेलो हजुर दिदी, म सुन्दैछु।
0: हजुर नैनाजी अलिक टाढै पुग्नु भयो कि हो नैनाजी?
3: हेलो
4: हेलो
3: हजुर नैनाजी, हामी
4: बाटोमा छु कि।
3: ए हजुर, कताको बाटोमा हुनुहुन्छ? हेलो हजुर नैनाजीको आज अलिकति फोन डिस्टर्ब नै छ, हामी राम्रोसँग कुराकानी गर्न सकेनौ। उहाँले प्रयास गरिरहनु भएको छ, यदि मिल्छ भने अलिकति पाइक पर्ने ठाउँमा बसेर कल गरिदिनु भयो, नेटवर्क टिप्ने ठाउँमा भने अझै सहजता होला। र तपाईँहरू मध्येबाट एकजनालाई हामी राइट आन्सर मध्येबाट विनर पनि बनाउनेछौ, र यहाँले एकदम आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुनेछ, र जसलाई दिएर सहयोग गर्नुभएको छ वरदान बुक साइन हरियो मिनिस्ट्री कुपन टोल्दी, र यहाँ चाहिँ बाइबलका पुस्तकहरू बाइबलहरूदेखि लिएर विभिन्न किसिमको तपाईँले प्रभुजका सामग्रीहरू पनि पाउनुहुनेछ। र कोही स्वाद आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो हजुर
3: नैनाजी,
5: हजुर
3: हजुर स्वागत छ हजुरलाई,
5: एकदम धन्यवाद।
3: हजुर नेटले अलिकति दुःख दिएको कारणले गर्दा तपाईँको अप्सन छानिदिनुहोस् न।
5: बाहिर छु अनि
3: अप्सन बी भन्न चाहनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ अहिले?
5: अन्जु पन्त, म अहिले बाटोमा जाँदैछु, यता थानकोट पुगे, यता बाहिर जाँदैछु कि।
3: ए हजुर हजुर, ल तपाईँको यात्रा एकदमै राम्रो होस्, सुरक्षित होस्, एकदमै धेरै धन्यवाद। हामी छुटौँ अहिलेलाई।
5: हजुर हुन्छ,
3: हजुर हाँसै नसी हजुर, उहाँले त्यो नैनाजी बाटोमा ट्राभल गर्दै हुनुहुँदो रहेछ, यात्रा गर्दै हुनुहुँदो रहेछ, र त्यहीँबाट फोन गर्नुभएको थियो, र अप्सन बी भनेर जानुभएको छ। तपाईँहरूको मायाको लागि एकदमै खुसी लागिरहेको छ मलाई, बाटोमा यात्रा गर्दा गर्दै पनि तपाईँहरू सहभागी हुनुहुन्छ। सहभागिता एकदमै महत्वपूर्ण कुरा छ मानिसको जीवनमा र यो कार्यक्रममा पनि। र कोही श्रद्धा हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: हजुर नमस्ते।
0: हजुर नमस्कार रमाजी,
6: हजुर
0: आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु, ठिकै छु। अनि हजुरहरूलाई कस्तो छ?
0: हजुर हाम्रो पनि एकदमै ठिक छ। अनि धनकुटाको हालखबर के छ?
6: धनकुटा पनि समग्रमा ठिकै छ, राम्रै छ, अलिकति पानी परिरहेछ।
0: ए हजुर हजुर,
6: रोपाई गर्न व्यस्त व्यस्त भइएको छ।
0: ए हजुर हजुर, एकदमै रमाइलो माहौल रहेछ।
6: हजुर
0: एकदमै रमाइलो छ। हजुर रमाजी, आजको प्रश्न हजुरलाई राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर अप्सन बी को अन्जु पन्त भन्न चाहनुहुन्छ, एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद, छुटौँ है त अहिलेलाई। हजुर नमस्कार।
3: हजुर उहाँले त्यो रमा सापकोटा धनकुटाबाट फोन गरेर साथ दिनुभएको थियो, अप्सन बी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि हामीलाई फोन कल गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ।
7: हेलो
0: जय मसी, सुमनजी स्वागत छ हजुरलाई।
7: धन्यवाद हजुरलाई पनि एकदमै स्वागत।
0: हजुर हजुरले मलाई माता तीर्थतिर स्वागत गर्नुभएको लागि एकदमै धेरै धेरै धन्यवाद। म हजुरलाई गुड न्यूज एफएममा स्वागत भन्न चाहन्छु। नि कस्तो हुनुहुन्छ, आरामै हुनुहुन्छ हजुर?
7: एकदमै धेरै धेरै खुसी छु, आनन्द छु, अनि यसै कारण मेरो खुसीद्वारा मेरो आनन्दद्वारा बहिनीलाई स्वागत। अनि अनि खानापिना भयो बहिनी?
0: हजुर खानापिना अलिअलि भयो, अलिअलि बाँकी नै छ हजुर।
7: ए किन त अलिअलि मात्रै खानुपर्छ?
0: हजुर अलि धेरै खाइरहने बानी भएको भएर होला सायद।
7: अलिअलि होइन, अलिअलि अलिअलि मात्रै खायो भयो भने जस्तो लाग्यो कि। अनि किन अलिअलि मात्रै खानुपर्छ, अन्य खानुपर्छ खाएपछि भनेको?
0: हजुर हो नि, अलिअलि नै भनेको हो मैले, अलिअलि खाएर अलिअलि चाहिँ बाँकी नै छ। हजुर हजुरहरूसँग बोलिसके पछाडि फेरि खाने? हजुर अनि सुमनजीले खानुभयो खाना?
7: एकदमै एकदमै शारीरिक भोजन खाएर चाहिँ एकदमै एकदमै सात्विक शान्ति आनन्द खुसी रहेर, अनि आत्मिक भोजनतिर पनि यस्तो लम्केको बहिनी
0: हजुर एकदमै खुसी लाग्यो। हजुरले भेट्ने प्रयत्न गर्नुभयो, राम्रो भेट पनि भएको छ। र सुमनजी आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
7: प्रश्न राख्नु पठाइन, म अप्सन बी भन्न चाहन्छु बहिनी।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, एकदमै धेरै धन्यवाद, एकदमै धेरै खुसी लाग्यो, यसरी नै सहभागिता जनाउँदै जानुहोला, हामीलाई उत्साह दिँदै जानुहोला, अहिले भने छुटौँ है त हजुर।
7: हुन्छ बहिनी, हुन्छ धन्यवाद।
0: हजुर हजुर जय मसी। हजुर यो समय हाम्रो सुमनजी हुनुहुन्थ्यो, र एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: सुनिकी नै आशिष माई गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु आफै रित्तिएर आफै रित्तिने तिम्रो प्रेमसँग हारे बुझ्ने नसकिने तिम्रो प्रेमसँग हारे भने निकै नै आशिषमय गीतको साथ हामीले दियौं। यही गीतलाई आजको शीर्ष गीत बनाएका छौं। यो गीतमा कुन गायिकाको स्वर रहेको छ भनेर हामीले अफ्रिता खर्की र अञ्जु पन्त र देवोरा तिवारी तीनजनाको नामलाई अप्सनमा राखेका छौं। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर, जय मसी। हाम्रो उत्तम शिवाको जीजी हजुर आरामै हुनुहुन्छ, स्वागत छ हजुरलाई।
1: हजुर म सन्चै छु, हजुरलाई कस्तो छ?
0: हजुर म चाहिँ अलिकति खोकीहरू घाँटीमा अलिकति समस्या चाहिँ मलाई भइरहेको छ, तपाईँहरूले सुन्दा पनि थाहा गरिरहनु भएको छ होला, त्यो भएर मलाई भन्न मन लाग्यो। अलिकति घाँटीमा समस्या चाहिँ भइरहेको छ मेरो। सेवकाईहरू कस्तो भइरहेको छ हजुरको?
1: हजुर राम्रो छ, ठिक छ। हामी हिजो गाउँतिर भएका थियौँ।
0: ए हजुर, धादिङतिर हुनुहुन्थ्यो?
1: अर्को गाउँतिर राम्रो सङ्गति गर्नको लागि राम्रो भएको
0: थियो।
1: आज फर्केर भर्खर आएको।
0: ए हजुर हजुर हजुर। अनि आजको प्रश्न हजुरले सुनिसक्नु भयो कि हामीले राख्नुपर्छ कि हजुर? केही छैन, हजुरको लागि म प्रश्न राख्नेछु। यस्तो रहेको छ आजको, यस प्रकार रहेको छ प्रश्न। आफै रित्तिने तिम्रो प्रेमसँग हारे, बुझ्नै नसकिने तिम्रो प्रेमसँग हारे भन्ने गीत चाहिँ कुन गायिकाले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्छ अफ्रिता कर्की, बीमा हुनुहुन्छ अञ्जु पन्त, सीमा हुनुहुन्छ देवौरा तिवारी। हजुर त्यही नै हो। हजुर अञ्जु पन्त अप्सन बी भन्न चाहनुहुन्छ हजुर? हजुर, एकदमै खुसी लाग्यो, एकदमै धेरै धन्यवाद। भर्खर आउँदा आउँदै पनि हामीलाई यसरी फोन गरेर सम्झिनु भएको लागि, हजुरको शुभकामना, सुस्वास्थ्यमा परमेश्वरले आशिष दिनुभएको। साइला भने छुट्टौँ है त हामी।
1: धन्यवाद हजुरको घाँटीको लागि हामी प्रार्थना गर्छौँ, अनि बेसार पानी, अझ पानी, तातो पानी खानु होला।
0: हजुर धेरै धेरै धन्यवाद हजुर। जयमसी नमस्ते। हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटीज्यू माता तीर्थबाट, र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। कुनै कुनै समयमा चाहिँ मलाई अलिकति घाँटीले धोका दिइरहेको छ, धोका त नभनौ, अस्वस्थपनाहरू भइरहेको छ, र पनि तपाईँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: नमस्ते हजुर। नमस्ते
0: हजुर, नमस्कार, स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: म सबिन तामाङ, खोटाङबाट।
0: हजुर सबिनजी, हजुर आरामै हुनुहुन्छ?
2: म आरामै छु हजुरहरूलाई कस्तो छ?
0: हजुर हामी पनि ठिकै छौँ सबिनजी। अनि खोटाङतिरको हालखबर के छ?
2: सबै ठिकै छ हजुर, ठिकै
0: छ। हजुर आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
2: म अप्सन बी भन्छु।
0: हजुर अप्सन बी अञ्जु पन्त भन्न चाहनुहुन्छ?
2: हजुर।
0: हजुर एकदमै धेरै खुसी लाग्यो, धेरै धन्यवाद सबिनजी फोन गरेर साथ दिनुभएको लागि। छुटौँ है त अहिलेलाई। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो खोटाङदेखि हाम्रो सबिन तामाङज्यू। यसरी नै तपाईँहरू पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला छ, हाम्रो वाट्सएप नम्बर खुल्ला छ, फेसबुकमा पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो, जय मसी ज्ञान म्याडम।
0: हजुर जय मसी कुमारजी, स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
3: एकदमै सन्तोष, बिस्तै छु है म्याडम, एकदम परमेश्वरको अनुग्रहले, अगुवाईले, हजुरहरूको प्रार्थनाले है एकदमै आरामै छु, बाँचेको छु, रमाएको छु है प्रभुमा। एकदमै जीवन हामीले पाउन सक्यौँ, धन्यवाद छ प्रभुलाई, अनि हजुरहरूलाई पनि एकदमै धन्यवाद। यसरी सुनाउला दिनहरू मौका र हामीले पाउन सक्यौँ,
0: एकदमै धेरै धन्यवाद हजुरलाई पनि, र एकदमै खुसी लाग्यो हजुरहरू एकदमै आरामै हुनुहुँदो रहेछ, शुभकायहरू एकदमै राम्रो भइरहेको रहेछ। यस्तै नै होस्, परमेश्वरले तपाईँहरूलाई यसरी नै आशिष दिनुभएको, सुरक्षा शान्तिमा राख्नु भएको सानो प्रार्थना पनि यही नै छ कुमारजी। र कुमारजी आज सुर संगीतमा
3: हजुरहरूको है अब प्रोग्रामहरूमा पनि एकदमै परमेश्वरले एकदमै वर्तमान आशिष दिएको नै भनेर भन्न चाहन्छु। एकदमै अब त्यो राम्रो चलाउनुहुन्छ है जति पनि उहाँद्वारा धेरै धेरै सुन्दर सुन्दर वचनहरू सुन्दर सुन्दर कुराहरू हामीले सुन्नु पाउँदैछौँ। एकदमै धन्यवाद छ जति पनि हामीले जति अनलाइन अप नहुँदाखेरि चलिरहँदा त एकदमै हामीले अवश्य यो लाइभहरू पनि हामीले हेरिरहेका छौँ। एकदमै हजुरले पठाउनु भएको छ, धेरै धेरै धन्यवाद छ है हजुरहरूलाई है।
0: हजुर, यसो तपाईँलाई कस्तो लागिरहेको छ भनेर कमेन्ट पनि गरिदिनु होला। कार्यक्रमहरू सुन्दै गर्दा फेरि म चाहिँ कुमार राई भनेर यसो कमेन्ट पनि राख्नु होला, हामीलाई खुसी लाग्छ तपाईँहरूले कमेन्ट गर्दा फेरि। र राम्रो नराम्रो लागेको सुधार्नु पर्ने पक्षहरू पनि तपाईँले राख्न सक्नुहुन्छ। र हजुर, आज हामीले एउटा प्रश्न सोधिरहेका छौँ, हजुर सुन्नुभयो आजको प्रश्न?
3: हजुर,
0: कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
3: अप्सन बी राखिदिनुहोस् न।
0: हजुर, अप्सन बी अन्जु पन्त भन्न चाहनुहुन्छ?
3: हजुर हजुर
0: हजुर। कतिको गीत संगीत सुन्नुहुन्छ हाम्रो कुमार राईज्यू?
3: गीत संगीत त अब यो कुन त अब अनलाइन जबसम्म अप हुँदैन है तबसम्म त एकदमै सुनिरहन्छु नि।
0: गीत संगीत मनपर्छ हजुरलाई?
3: हजुर,
0: एकदमै खुसी लाग्यो। र परमेश्वर धेरै आशिष दिनुभएको होस्, यसरी नै उत्साह दिनुहोला। हजुर
3: हजुर, कुनै दिन अब हामी है बस्तीको ठाउँमा अब कोही बेला अब काम कुरोमा है हामी कोही बेला हिँडिहाल्छौँ हो, जानु परिहाल्छ र कोही बेला अब बस्तु भाउ छ, घाँस पानी गर्नु पर्दाखेरि हो त्यति बेला सुन्नु पाइँदैन हो र काम कुरोले गर्दा अन्त त्यसले गर्दा कति दिन कुनै बेला त छोडिजान्छ, एकदमै सुन्नु नै पाइँदैन हो। अन्त यसमा एकदमै हुनु त अब हामीलाई मन दुख छैन, एउटा बस्तीको ठाउँमा त्यस्तै हो, अब कति कुरो अब भातहरू पनि लिनु पाइँदैन, तर त्यो लाइट हजुरले पठाउनु भएको चाहिँ बेलुका चाहिँ हामी त्यति सुनिहाल्छौँ एकदम
0: हेरिहाल्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो र हामीलाई सुनेर साथ दिइरहनु भएको छ। परमेश्वरले एकदम धेरै आशिष दिनुभएको छ। यसलाई भने छुटौँ है त हामी। हजुर, जय मसी, धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो कुमार राईज्यू, भारतको पुणेबाट फोन गरेर साथ दिनुभएको थियो। र तपाईँहरूले यसरी नै फोन कल गरेर साथ दिन सक्नुहुन्छ। यसो मेरो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु गीत पछि भने म आउनु नै छु।

0: हजुर निकै नै आशिषमा एक गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। कोही श्रोता आइसक्नु भएको छ, आउनु समयमालाई स्वागत गर्नेछौ। हेलो
1: हेलो ज्ञानमिस, जयमसी।
0: हजुर जयमसी, स्वागत छ हजुरलाई।
1: एकदम हृदयदेखि नै धेरै धेरै धन्यवाद भने मैले चाहिँ।
0: हजुर आरामै हुनुहुन्छ? ठ्याक्कै नाम चाहिँ अलिक सम्झिन गाह्रो भयो नि हजुर।
1: होइन ठिक छ, तपाईँको मैले ठ्याक्कै भन्दै तपाईँको घाँटीसम्म चाहिँ ठ्याक्कै मेरो नाम आइरहेछ, त्योदेखि माथि आउनले चाहिँ अलिकति बिचमा बाधा अडचन आए जस्तो लाग्यो है, मैले चाहिँ त्यही महसुस गरेँ।
0: हजुर हजुर, अलिकति सहायता गरिदिनु पर्यो मलाई अब आजलाई।
1: पक्कै पनि, टेन्सन नलिनु न, म त सहायता गरिहाल्छु कि, प्रभु येशूको कृपाले। मेरो चाहिँ शुभ नाम
0: जयमसी, स्वागत छ हजुरलाई।
1: एकदम हृदयदेखि नै धेरै धेरै धन्यवाद भने मैले चाहिँ।
0: हजुर आरामै हुनुहुन्छ? ठ्याक्कै नाम चाहिँ अलिक सम्झिन गाह्रो भयो नि हजुर।
1: होइन ठिक छ, तपाईँ

0: एकदम कुशल मंगल यति बिहानीको समयमा सुमधुर आवाज सुन्न पाइन्छ, कति आनन्द लाग्छ तपाईँको स्विट स्विट भोइस सुन्न पाउँदा।
1: हजुर, हामी पनि एकदमै तपाईँको सुरिलो एकदमै मिठो आवाज सुन्न पाउँदा एकदमै खुसी छौ। बरु मेरो आवाज चाहिँ त्यति राम्रो भइरहेको छैन होला, मलाई एकदमै घाँटीमा समस्या भइरहेको छ।
0: होइन, कस्तो राम्रो सुनिरहेको छ, बरु कस्तो हुँदैछ, मलाई चाहिँ मेरै आवाज मन पर्दैन, मैले चाहिँ रेकर्ड गर्दै सुनेको छु कि।
1: हजुर,
0: अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ?
1: होइन, एकदमै राम्रो छ हजुरको पनि। सायद यस्तो होला, हामी मानिसहरूमा चाहिँ एउटा बानी चाहिँ आफूसँग भएका कुराहरू हामीलाई खासै मन पर्दैन, राम्रो लाग्दैन, त्यो कारणले गर्दा नि हामीलाई मानिसहरूको बीचमा राख्नु भएको होला परमेश्वरले, एकअर्काको तिम्रो राम्रो छ भन्ने नै व्यक्ति पनि चाहिन्छ होइन। त्यो कारणले गर्दा परमेश्वरले दिनुभएको स्वर एकदमै राम्रो छ हामी सबैजनाको, र हजुरको त झनै राम्रो रहेछ, एकदमै खुसी लाग्यो। अनि के छ हजुरको हालखबर?
0: एकदम कुशल मंगलै, ठिकै छ। यतातिर अब मौसम भन्नुपर्दा धुम्म छ, अलिअलि गर्मी गर्मी महसुस छ, अब त्यतातिर त राम्रै होला होइन, राजधानीतिर।
1: यतातिर नि राम्रै छ, ठिकै छ, घाम पानी नै छ यतातिर पनि, र एकदमै खुसी लाग्यो। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
0: पर्दैन, म त एकदम कार्यक्रम कति बेला आउँछ भनेर अघि त्यो फेसबुकको लाइभ स्टार्ट भएदेखि बसेर पनि एन्सर ठ्याक्कै तपाईँले पोस्ट गर्ने बित्तिकै मैले पोस्ट त्यति बेलै उत्तर दिइसकेको थिएँ होइन, अलिक फोन लाउन चाहिँ गाह्रो परेको
1: हो। ए हजुर हजुर,
0: मैले अब त्यहाँ जे पोस्ट गरेको छु म पनि म के भन्छु भनेदेखि अन्जु पन्त अप्सन बी भन्छु।
1: हजुर, अन्जु पन्त अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै रमाइलो कुराकानी भयो, आशिषमय कुराकानी, एकदमै धेरै धेरै धन्यवाद सहभागिताको लागि। फेरि पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला। अहिले भने छु त है त हजुर।
0: हुन्छ हजुर, हस्तै नसी
1: दैमसे हजुर हुनुहुन्थ्यो एडमन पराजुलेज्यू, र हामीलाई अप्सन बी बताएर जानु भएको छ। र हामीसँग धेरै समय बाँकी छैन, अब भने एकजना श्रोतासँग मात्रै म कुराकानी गर्नेछु। आउनुहोस् हामी उहाँलाई स्वागत गर्छु। हेलो, हजुर दैमसी हजुर, हेलो
2: जयमसी,
1: हजुर जयमसी, स्वागत छ हजुरलाई।
2: हजुर धन्यवाद।
1: हजुर कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ हजुर?
2: पोखरेली कान्छी पोखराबाट।
1: पोखरेली कान्छी पोखराबाट, हजुरको नाम भनिदिनुहोस् न। पोखरेली कान्छी नै हो
2: हजुर?
1: ए पोखरेली कान्छी नै हो हजुरको नाम, कस्तो राम्रो। ओ साह्रै राम्रो लाग्यो र खुसी पनि लाग्यो, र सबैले सम्झिन मिल्ने खालको नाम रहेछ, नबिर्सिने खालको नाम। र पोखरेली कान्छी ज्यू कस्तो हुनुहुन्छ अहिले, अनि पोखराको हालखबर कस्तो छ? एकदमै राम्रो ब्युटिफुल ठाउँमा हुनुहुन्छ तपाईँ। हजुर हजुर हजुर, तपाईँ यस्तो ठाउँमा हुनुहुन्छ, मानिसहरू चाहिँ त्यो ठाउँमा घुम्न जानको लागि पुरै कति समयदेखि योजना बनाउनु पर्ने हुन्छ, तपाईँ त त्यही ठाउँमा हुनुहुन्छ है। कस्तो एउटा खुसीको कुरा पनि, राम्रो कुरा पनि। पोखरा आएको टाइममा पोखरेली कान्छीलाई भेट्न सकिन्छ त्यसो भए? हजुर एकदमै धेरै खुसी लाग्यो। र आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर अप्सन बी भन्न चाहनुहुन्छ। र एकदमै धेरै धन्यवाद सहभागिताको लागि, यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला पोखरेली कान्छीज्यू। र अहिले भने हामी छुटौ जयमसी वन्ती पोखराबाट पोखरेली कान्छी, एकदमै सम्झिन सबैले सम्झिन सकिने नाम। पोखरामा गएर हामीले चाहिँ पोखरेली कान्छी कहाँ हुनुहुन्छ भन्दा पक्कै पनि हामीलाई बताइदिनुहुन्छ होला मानिसहरूले होइन। जी होस्, हामी रमाइलो कुराकानी गर्यौं, अब भने हामी फोन कल लिने छैनौ किनभने समय हामीसँग धेरै बाँकी छैन। जो जतिजनाले फोनमा कुराकानी गर्नुभएको छ, म्यासेजमा म्यासेज गर्नुभएको छ, यहाँहरू मध्येबाट राइट आन्सर र तपाईँहरू मध्येबाट एकजनालाई विनर को हुनुभयो भनेर नाम लिएर म आउनेछु यो समय एउटा गीतको साथ दिन चाहन्छौ सा।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम सुर संगीत, म ज्ञानु तपाईँलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि साथ दिनुभयो। लगभग एक घण्टा भयो हामी तपाईँहरूसँग कुराकानी गरेको, जोडिएको र धेरैजना श्रोताहरू जोडिनुभयो र एकदमै धेरै खुसी लाग्यो। एक घण्टाको अवधि कति बेला सकियो भन्ने कुरै थाहा भएन। र आजको प्रश्न रहेको थियो, आफै रित्तिने तिम्रो प्रेमसँग हारे, बुझ्नै नसकिने तिम्रो प्रेमसँग हारे भन्ने गीतमा चाहिँ कुन गायिकाको स्वर रहेको थियो भन्ने आजको प्रश्न। अप्सन एमा अफ्रिता खर्की, बीमा अञ्जु पन्त, सीमा देवौरा तिवारी ज्यू हुनुहुन्थ्यो। र आजको राइट आन्सर, आजको यो गीतमा स्वर दिनुभएको थियो अञ्जु पन्त ज्यूले। उहाँको स्वर चाहिँ प्रायले चिन्नुहुन्छ जस्तो लाग्छ मलाई, किन भन्दा आज कसैले पनि अप्सन बी भन्दा बाहेक अर्को अप्सनै भन्नुभएको छैन। म्याक्सिममले चाहिँ भनौँ सबैले नै अप्सन बी अञ्जु पन्त नै भन्नुभएको छ। यो पनि एउटा एकदमै खुसीको कुरा हो, तपाईँहरूले आवाज चिन्नु, स्वर चिन्नु, कसले गाउनु भएको, हाम्रो उद्देश्य पनि यही नै हो। र गोला प्रथा गर्दा आजको विनर चाहिँ अलिक टाढाको हुनुभएको छ, र पनि विनर त विनरै हुनुभयो नि त होइन, एउटा खुसीको लागि पनि उहाँको लागि उत्साह हुनसक्छ। हाम्रो कुमार राईजी हुनुहुन्छ भारतको पुणेबाट, फोन गरेर साथ दिनुहुने। कंग्रेचुलेसन कुमार राईज्यू, तपाईँ नेपाल आउँदाखेरि हामी तपाईँको उपहारलाई रेडी गरिदिनेछौ, अहिले भने हामी तपाईँलाई बधाई मात्र दिनेछौ। एकदमै धेरै धन्यवाद आज जो जतिजनाले फेसबुकमा कमेन्ट गर्नुभएको छ र फोन कल गरेर साथ दिनुभएको छ, यहाँहरू सम्पूर्णलाई धन्यवाद र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म ज्ञान बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।
1: टाइम चेक, यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: सुन्न न बजे कोटा
2: सामान न भेटेर बेपत्ता
1: होइन सामान चाहिँ के चारो ल्याएको
2: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि
2: कहाँ छ यो
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
3: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
4: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
4: र फोन नम्बर 01513010 छ 01513010 छ
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
2: ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
5: हेलो
6: हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पक्नुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के हो के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
3: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
4: सानो सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
9: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
9: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन। सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
0: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश। जयमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं। तपाईँले रोज्नु भएको, तपाईँले सुन्न चाहनु भएको मीठा मीठा भजन गीत संगीतहरू चाहिँ हामी तपाईँको निम्ति कार्यक्रम मार्फत राख्दै आइरहेको छौं। र आज पनि तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ 01447074, 01447074 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 9023446 98 023446 44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। र कुनै भजन गीतहरू छन् जो तपाईँलाई एकदमै मनपर्छ र तपाईँले सुन्न चाहिरहनु भएको छ भने कार्यक्रममा फोन गरेर तपाईँले आफूलाई सुन्न मन लागेका भजन गीतहरू सुन्न पनि सक्नुहुनेछ। सँगसँगै आफ्ना प्रियजनहरूलाई सम्झिन र उहाँहरूलाई ती भजन गीतहरू सुनाउन पनि सक्नुहुनेछ। र फोनलाइन एकदमै खुला रहेको छ र यो लगभग एक घण्टाको समय अवधिभरलाई हामी गीत संगीतमय बनाउनेछौ। तपाईँलाई कुनै भजन गीत संगीतहरू सुन्न मन लागिरहेको छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी सुमनजी, हामी एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ?
11: एकदमै एकदमै परमेश्वरको अनुग्रह कृपाले हजुरको अन्तर दिनतिर प्राणले हाँसेको छु, बाँचेको छु, रमाइलो दिन देख्नु पाएको छु, आजसम्म बाँचेको छु। प्रभुलाई धेरै धेरै धन्यवाद।
3: हजुर एकदमै ठिक छौ, हामीहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ। र सुमनजी, आज यो एकदमै रमाइलो आशिषमय अवसरमा कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
11: यो रमाइलो मौसममा, यो रमाइलो परिस्थिति, रमाइलो स्थितिमा म चाहिँ परमेश्वरको महिमा, परमेश्वरको अनुग्रहको लागि मैले गीत तानिसकेको छु। यसोसँग माया बस्यो मेरो भन्ने
3: एकदमै
11: यो गीत सुनेर चाहिँ सम्पूर्ण हाम्रो आदरणीय दाजुभाइ तथा दिदी बहिनीलाई प्रशस्त मात्रामा आशिष मिलेको होस्, परमेश्वरको महिमा भएको होस् भन्ने भन्न चाहन्छु। अनि विशेष गरी हाम्रो पुनम बहिनीलाई परमेश्वरको प्यारो दासहरूलाई सुनाउन चाहन्छु। अनि विशेष गरी हाम्रो सन्ध्या बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो सानो बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो अब्राहम हिरो सरलाई सुनाउन चाहन्छु, हाम्रो सुनिल दास सरलाई सुनाउन चाहन्छु, हाम्रो सन्दीप भाइलाई सुनाउन चाहन्छु, हाम्रो जोना साङ गेरीलाई सुनाउन चाहन्छु, विजय सरलाई सुनाउन चाहन्छु, हाम्रो सरज सरलाई सुनाउन चाहन्छु, हाम्रो मिनिमा बहिनीलाई सुनाउन चाहन्छु, तार्जन गुरुङ सरलाई सुनाउन चाहन्छु, साजन न्युताने सरलाई, राज सरलाई सुनाउन चाहन्छु, कुमार विष्ट सरलाई सुनाउन चाहन्छु, सम्पूर्ण सम्पूर्ण गुणी एफएम परिवारलाई म सुनाउन चाहन्छु। अनि यसै गरी हाम्रो प्यारा छोरी दास छोरी हाम्रो चन्द्रमा बहिनीलाई सुनाउन चाहन्छु, उहाँको साथीहरूलाई उहाँको परिवारलाई सुनाउन चाहन्छु, हरिरो काजीलाई सुनाउन चाहन्छु, सावित्रीको काजीलाई सुनाउन चाहन्छु, हाम्रो दाई हजुर मित्रलाई हाम्रो उत्तम शिवको दिदीलाई सुनाउन चाहन्छु, हाम्रो एकदमै नजिकको हाम्रो छिमेकी विद्या श्री सबैलाई सुनाउन चाहन्छु, अनि यसै गरी म सुनाउन चाहन्छु हाम्रो अमिता बहिनी परमेश्वर दासलाई सुनाउन चाहन्छु, अनि यसै गरी शोभा मिश्रलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी लक्ष्मी मगर बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी माया बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी सुन्दरी तामाङजीलाई सुनाउन चाहन्छु, शोभा मिश्रलाई सुनाउन चाहन्छु, यसै गरी दुर्गा बस्नेतजीलाई सुनाउन चाहन्छु, अनि हाम्रो यसै गरी तारा बहिनीलाई सुनाउन चाहन्छु, सुमित्रा बहिनीलाई सुनाउन चाहन्छु, शान्ता बहिनीलाई सुनाउन चाहन्छु, साना बहिनीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो लक्ष्मी सुनदास बहिनीलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी जमुना राणाजीलाई सुनाउन चाहन्छु, हाम्रो हन्डा बहिनीलाई सुनाउन चाहन्छु, अनि हाम्रो कृष्णिबा हाम्रो एरिस्टिबा बहिनीलाई सुनाउन चाहन्छु, अनि यसै गरी हाम्रो यसै गरी हाम्रो सारा बहिनीलाई सुनाउन चाहन्छु, पुनागिरीलाई सुनाउन चाहन्छु, अनि हाम्रो यसै गरी सङ्गीता रिमालजीलाई सुनाउन चाहन्छु, हाम्रो पम्पा रोका परमेश्वरको दासलाई सुनाउन चाहन्छु, पम्पा बुबारीजीलाई सुनाउन चाहन्छु, अनि यसै गरी सम्पूर्ण जति बुने बुने फेममा कन्चा गर्नुहुन्छ, अनि यसै गरी हाम्रो रेखा थापा कुमार बहिनीलाई सुनाउन चाहन्छु, अनि हामीले हाम्रो सावित्री खड्काजीलाई पनि सुनाउन चाहन्छु, हाम्रो हरिबोल पुरा छोकीजीलाई सुनाउन चाहन्छु, अर्जुन प्रधानलाई सुनाउन चाहन्छु, दिलकुम्बा राईलाई सुनाउन चाहन्छु, हाम्रो टेक गदालजीलाई सुनाउन चाहन्छु, हाम्रो कुमार राई जसले भारतबाट कन्ट्याक्ट आउँछ हाम्रो दाई हजुरलाई सुनाउन चाहन्छु, उहाँको परिवार सुनाउन चाहन्छु, राजु काब्रा विनोद काब्रालाई सुनाउन चाहन्छु, अनि सुनाउन चाहन्छु अर्जुन प्रधानजीलाई सुनाउन चाहन्छु, अग्नि नाम लिएको हाम्रो रुद्रेन राईलाई सुनाउन चाहन्छु, अजय राईलाई सुनाउन चाहन्छु, आशिष राईलाई सुनाउन चाहन्छु, शान्ति राईलाई सुनाउन चाहन्छु, हाम्रो यसै गरी पतिना राईको परिवार पतिनालाई पनि सुनाउन चाहन्छु, अनि यसै गरी म सुनाउन चाहन्छु सम्पूर्ण रामरी कतलजीलाई सुनाउन चाहन्छु, रामरी त्रिपाईजीलाई सुनाउन चाहन्छु, सुशील मगाजीलाई सुनाउन चाहन्छु, चितन मगाजीलाई सुनाउन चाहन्छु, माधवजीलाई सुनाउन चाहन्छु, भीम प्रजाजीलाई सुनाउन चाहन्छु, लालमान तामाङजीलाई सुनाउन चाहन्छु, अनि सम्पूर्ण नाम लिँदा धेरै टाइम जान्छ, अनि सम्पूर्ण पनि एफएममा कन्ट्याक्ट गर्नुहुने सुन्नुहुने, अनि सम्पूर्ण हाम्रो साथी दाजुभाइ दिदी बहिनी सम्पूर्ण पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा छरिएर सुन्नुभएको गुनी एफएम मित्रहरूलाई सम्पूर्णलाई पोखरावासीलाई सुनाउन चाहन्छु, सम्पूर्ण मित्रहरूलाई म सुनाउन चाहन्छु, आशिष मिलेको होस् भन्न चाहन्छु बहिनी।
12: धेरै धेरै धन्यवाद तपाईँलाई सुमनजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी।
11: एकदमै हाम्रो पुनः बहिनीको दिन एकदम आशिषमय होस्, हाम्रो इन्स्टाग्राम चन्द्र बहिनीको जीवन पनि दिन पनि आशिषमय रहोस्
12: भन्न चाहन्छु। धन्यवाद, जय मसी। हाम्रो सुमन राईजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ।

निकै नै मिठो गीत तपाईँको निम्ति हामीले राख्यौं। हाम्रो सुमनजीको रोजाइमा रहेको गीत रहेको थियो येशूसँग माया बसेछ, र तपाईँले पनि यसरी नै मीठा मीठा अर्थपूर्ण गीत संगीतहरू सुन्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ, आफ्नो साथीभाइ मित्र परिवारहरूलाई डेडिकेट पनि गर्न सक्नुहुनेछ यी भजन गीत संगीतहरू। र यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754, 01-47-70-754, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-646, 98-23-44-646। र गीत संगीतको साथ हामी कार्यक्रम अवधिभर तपाईँलाई निरन्तर दिँदै आइरहेको छौं। कुनै पनि भजन गीत संगीतहरू एकदमै मन परिरहेको छ, तपाईँलाई सुन्न मन लागिरहेको छ भने अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। र एउटा मिठो गीत तपाईँको लागि यो समयमा राख्न चाहन्छु, गीतपछि उपस्थित

0: यही नम्बर चाहिँ तपाईँको निम्ति राख्यो। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर फोन लाइन बाहिर सक्नु भएको छ, केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका मिठा मिठा भजन गीत संगीतहरू कार्यक्रम मार्फत तपाईँले सुन्न सक्नुहुनेछ, सुनाउन सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्छ वाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, जय मसी, को बोल्दै हुनुहुन्छ? ताराजी बोल्दै हुनुहुन्छ। आरामै हुनुहुन्छ तपाईँ?
1: एकदमै आरामै छु, तपाईँ कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ ताराजी। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: मलाई अलिकति त्यो अब छ कि छैन होइन, अब त्यो जहाँ लानुहुन्छ त्यहीँ जानु चाहन्छु भन्ने छैन होला है?
0: जहाँ मलाई लानुहुन्छ त्यहीँ जान तयार छु म वाला गीत हो।
1: हजुर,
0: हामी एकदमै राख्ने प्रयास गर्छौँ तपाईँले रोज्नु भएको गीत। र कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: सम्पूर्ण गुरुनेश एफएम परिवार स्टाफलाई सुनाउन चाहन्छु र जति पनि स्वदेश विदेशबाट सुन्दै हुनुहुन्छ गुरुनेश एफएम, उहाँहरूलाई सुनाउन चाहन्छु र विशेष गरी मेरो परिवारहरू सबैलाई, अनि अहिले भर्खरै धेरैजनाको नाम लिनुभएको थियो उहाँले, सुन्न सुनाउन चाहन्छु। बाफ्री बाप कति धेरै नाम लिनु सक्नु भएको थियो है, धन्यवाद है, सुनाउन चाहन्छु। विशेष गरी हजुरले सुनाउन चाहन्छु, यदि त्यो गीत पाउनु भएन भने चाहिँ त्यो उहाँको नाम चाहिँ मैले बिर्से संसारलाई जितेर स्वर्ग जान चाहन्छु, त्यो सन्ति त्यस्तै गीत छ नि एउटा।
0: हजुर हजुर हजुर, हामी एकदमै राख्ने प्रयास गर्छौँ ताराजी है। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई, खुसी लाग्यो। अहिले छुटौँ हामी, जय मसी। र तारा कार्कीजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ।

0: निकै निम्तिकी तपाईँको निम्ति राख्यौँ हाम्रो ताराजीको रोजाइमा भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, जय मसी हरि बोलजी, आरामै हुनुहुन्छ?
1: हजुर, ठ्याक्कै चिन्नुभयो।
0: हजुर, र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: हाम्रो कुमार अबराम सरको छ नि, कस्तो विश्वासी भन्ने।
0: हजुर हजुर, यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्रलाई, सुमन दिलाई, यशुभक्त मर, यशुभक्त गौतम अनि पम्फा रोका, पम्फा गोपाली, त्यसै गरी अर्को हाम्रो प्यारो ज्वाइँ साप हुनुहुन्छ दश खड्का, छोरी सचिता खड्का, अनि सुमनजी मैले भनिहालेँ, त्यसपछि उत्तम शिवाकोटीज्यू, टेकबहादुर सर, पावल थापाज्यू, त्यसै गरी अरू खोइ अहिले सम्झिने सम्पूर्ण श्रोताहरूलाई भनौँ न।
0: हजुर, र धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र यसलाई छुटौँ हामी। हरिबोलजी जयमसी। र हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो, उहाँको रोजामा रहेको गीतको साथ हामी तपाईँलाई लिन चाहन्छौँ।

0: निकै नै मिठा गीत तपाईँको निम्ति राख्यौं। हरिबोलजीको रोजाइमा रहेको थियो भने कोही श्रोता आइसक्नु भएको छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी, नैनाजी बोल्दै हुनुहुन्छ।
1: हजुर, तपाईँ आरामै हुनुहुन्छ?
0: एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ?
1: म यात्रामा छु, अहिले गाडी रोकिरहेको भएर हजुरलाई फोन गरेको, ठ्याक्कै लागिहाल्यो।
0: हजुर टाढै जाँदै हुनुहुन्छ नैनाजी?
1: होइन, म भरे 4-5 बजे त फर्किहाल्छु, यता एकछिन काम परेर उता मुगलिनसम्म जानु आँटेको। मलेखु।
0: हजुर हजुर, हुन्छ। र
1: सेवाकाईकै लागि जानु लागि एउटा प्रार्थना गर्नु जानु थियो कि एउटा हामाकोमा, अनि हाम्रो म जाँदै थिएँ, अनि त्यही भएर हजुरलाई।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद यसरी यात्राको समयमा पनि कल गर्नुभयो। राम्रोसँग यात्रा गर्नुहोला। र कुन गीत सुन्न चाहनुहुन्छ आज तपाईँ?
1: मेरो हृदयमा लिए गहिरो आउँछु गहिरो तृष्णा भन्ने एदिन देवान सरको गीत छ नि, मलाई हटाउन नदिनुहोस् भन्ने हो, त्यो गीत म तपाईँलाई सुनाउन चाहन्छु। अनि भर्खर फोन गरेर जानुहुने

0: निकै अर्थपूर्ण गीत नैना थापाजीको रोजाइमा हामीले तपाईँको निम्ति राख्यौँ. फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो सिस्टर सन्ध्या, जय मसी.
0: जय मसी. सुनिताजी बोल्दै हुनुहुन्छ?
1: हजुर.
0: आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम आरामै. आज बिहान 10 बजेदेखि नै दुईटै प्रोग्राममा फोन गर्न पायो, घरमै भएको कारणले गर्दा.
0: हजुर, एकदमै तपाईँलाई पनि धेरै धेरै धन्यवाद सुनिताजी. र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: हाम्रो यो अन्जु पन्तजीको के अरे म तिम्रो प्रेमदेखि हारे के थियो अघि अप्सन बीमा हुनुभएको पहिलो प्रोग्रामको. अनि मैले युट्युबमा पनि यसो खोज्दै थिएँ अनि एकचोटि खोजे पाइनँ. अनि ठिकै छ, यो डेलिगेसन गर्ने पनि रहेछ, फोन गर्छु नि त भनेर फोन गरेको लाग्यो. अनि
0: हुन्छ, र यो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम गुड न्युज सेभिङ होल्ड युनिटलाई, टाढा टाढाबाट फोन गर्नुहुने हाम्रो इन्डियादेखि, धनकुटादेखि, खोटाङदेखि, पोखरादेखि फोन गर्नुहुने जति पनि हुनुहुन्छ, उहाँहरूको नाम नलिए तापनि अनि मेरो हृदयमा छ उहाँहरू सबैजनालाई भन्न चाहन्छु. अनि हाम्रो गुड न्युज सेभिङ सुनेर जतिजना बस्नु भइरहेको छ, धेरैजना हुनुहुन्छ. अनि हाम्रो सुमन राई दाजुले जहिले कामहरू दिइराख्नु भएको हुन्छ, मैले प्रत्येक हप्ता प्राय सुनिरहेको हुन्छु. अनि धेरै धन्यवाद भन्न चाहन्छु. सबैको नामहरू लिनुहुन्छ है फटाफट गरेर, प्रभु आशिष दिनुभएको उहाँलाई पनि विशेष गरेर धन्यवाद सम्झिनु भएको लागि. अनि उहाँलाई पनि भन्न चाहन्छु. अनि हाम्रो चन्द्रमाया सिस्टरलाई पनि, अनि अरू सबैजना धेरै हुनुहुन्छ है नाम लिँदै गर्दाखेरि, अरूले पनि कति ट्राई गरिराख्नु भएको होला, त्यही भएर सबै सबै सबैजनालाई भन्न चाहन्छु.
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद सुनिताजी. राईलाई छुटौँ हामी. जय मसी. र सुनिताजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको यो मिठो गीत तपाईँको लागि पनि हामी राख्न चाहन्छौँ.

0: निकै नै सुमधुर गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी,
0: जय मसी कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै सन्तोष त्यस्तै छु हजुरको प्रार्थनाले परमेश्वरको अनुग्रहमा है सबै श्रोता साथीहरूको सबैको प्रार्थनाले कता आनन्द र शान्ति छु। परमेश्वरलाई धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद, यसरी बोल्नु पायौँ एकदमै धन्यवाद छ हजुर।
0: हजुर खुसी लाग्यो। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: भजन चाहिँ मन सुन शुद्ध पारे राखिदिनुहोस् न म्याडम।
0: मन शुद्ध पार्नलाई यीशु कहाँ गयो कि, यो मिठो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर यो भजन चाहिँ पहिलोचोटि हजुर म्याडमलाई नै
0: सञ्चालन
1: गर्न चाहन्छु। अनि हाम्रो प्राचन सर, अब्राम सर, उहाँलाई पनि यो भजन सुनाउन चाहन्छु। अनि एकदम उहाँलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु है हजुर, उहाँहरूलाई पनि है सर गुरुआमालाई पनि। अनि हाम्रो सुमन साथीलाई पनि जय मसी धन्यवाद छ, उहाँलाई पनि यो गाना सुनाउन चाहन्छु यो भजन। अनि हाम्रो चन्द्रमा मङ्गल उहाँलाई पनि सुनाउन चाहन्छु। अनि पम्पा रोक्का, पम्पा गोपाली उहाँलाई पनि सुनाउन चाहन्छु र एलिसीलाई पनि सुनाउन चाहन्छु, प्रवीण साथीलाई सुनाउन चाहन्छु, अनि सिक्किमबाट अर्जुन प्रधानलाई सुनाउन चाहन्छु, केशव भक्तजी साथीलाई पनि सुनाउन चाहन्छु, माधव विश्वकर्मा साथीलाई पनि सुनाउन चाहन्छु, अनि जतिजनाले श्रोताहरू सबै सबै प्रभुको छोरा छोरीले सबै जे सुनिरहनु भएको छ उहाँलाई एकदमै म यो गाना यो भजन सुनाउन चाहन्छु, सबैलाई धन्यवाद भन्न चाहन्छु। र अनि एकदमै यो गुड एफएममा अनि विनर पनि बनिनु पायौँ एकदमै परमेश्वरको अनुग्रह, एकदम परमेश्वरलाई धन्यवाद भएको होस्। र यो विनर बनिनु पाएकोमा यो जति पनि यो अब यो भेटी चाहिँ त्यो भेटी चाहिँ एकदमै परमेश्वरलाई उहाँलाई नै यो ग्रहण गर्नु उहाँलाई नै भेटी चाहिँ म फर्काउन चाहन्छु भनेर भन्न चाहन्छु है हजुर।
0: हजुर धेरै धेरै धन्यवाद, खुसी लाग्यो कुमारजी। र अहिलेलाई चाहिँ हामी छुटौ,
1: धन्यवाद।
0: हाम्रो कुमार राईजी हुनुहुन्थ्यो इन्डियाबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँको रोजामा रहेको यो मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौँ।

0: निकै मिठो भजन गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो
0: हजुर जय मिश्री हजुर स्वागत छ जी। हजुर एकदमै आरामै छौ, तपाईँ आरामै हुनुहुन्छ?
1: आराम छु प्रभुको अनुग्रहले।
0: हजुर भइसक्यो सावित्रीजी, धेरै धेरै धन्यवाद। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: डाक्टर सुभाष सुब्बा लिम्बुको दुखमा पनि हँस्न सिके तिमी जस्तै, सङ्कटहरूमा रमाउनु भन्ने भजन है। यो चाहिँ मलाई कस्तो मनपर्छ के, दुःखमा पनि साँच्चै नै परमेश्वरले हामीलाई हाँस्न सिकाउनु भएको छ है, सङ्कटमा पनि रमाओ भन्नुभएको छ वचनमा, हामी त्यो पाउँछौ, मलाई मनपर्छ। हामी साँच्चै नै हाम्रो निम्ति उहाँले कति कष्ट भोग्नु भएको यो भजनमा पाउँछु के हामी
0: एकदमै
1: जतिले फोन गरेर जानुभयो अझै पनि फोन गर्नुहुन्छ होला, सबैको नाम भन्न चाहिँ म चाहिँ फेरि लटपटिन्छु होइन। त्यही भएर एकमुष्ट म कसैलाई पनि नछोडिकन जतिले सुन्नुहुन्छ सबैलाई, देश विदेशदेखि लिएर है सम्पूर्ण

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेटाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
8: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
5: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मध्यपान र धूम्रपान सेवन नगरौं,
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यसुले भन्नुभयो, जीवनको रोटी

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम गुड न्यूज टक शोमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज टक शो लिएर प्राविधिक मित्र सन्ध्या र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र आज केही महत्वपूर्ण कुराहरू नै कार्यक्रममा रहनेछन् र यसको निम्ति त तपाई हामीसँग रहनुपर्ने हुन्छ र विशेष गरिकन अब अहिले एकदमै परिस्थितिहरू हेर्दाखेरि एकदमै त्रासको अवस्थाहरू छ होइन, विभिन्न ठाउँ भुइँचालहरू गइरहेको अवस्था छ, युद्धको अवस्थाहरू छ, अनि एकदमै होइन पेट्रोल डिजलहरूको भाव बढेको अवस्था छ, सबै कुराको महँगी बढेको अवस्था छ र यी कुराले कतिचोटि हामीलाई हताश पनि बनाउँछ, निराश पनि बनाउँछ, अब के गर्ने होला भन्ने हुन्छ। तर मलाई चाहिँ एउटा कुरा के लाग्छ भने यी सबै कुराले तपाईँ र मलाई बलियो बनाइरहेको छ। भोलि परिस्थितिहरू योभन्दा पनि जटिल हुन सक्छ, त्यो परिस्थितिलाई सामना गर्न अहिलेको कुराले पनि तपाईँ र मलाई सिकाउँछ। किनभने जहिले जिन्दगी सहज पनि हुँदैन, कहिलेकाहीँ जिन्दगीमा हाँसो हुन्छ, उकाली छ, ओह्राली हुन्छ, त्यही त हो जिन्दगी जिउनुको मजा पनि त्यसमा छ। र कतिजनालाई चाहिँ कस्तो हुन्छ भने दुःख भन्ने कुरा कहिले पनि महसुस गरेका हुँदैनन् होइन, जब उनीहरूको जीवनमा अचानक दुखाइ पर्छ नि उनीहरू धेरै हातिन्छन्, निराश हुन्छन्, डिप्रेसनमा जान्छन्। तर जब हामी दुःख हुँदै अगाडि बढ्छौँ भने दुःख त पहिले पनि भोगेकै हो, सहन सक्ने क्षमता हामीमा हुन्छ, त्यो भएर निराश हुने कुनै पनि कुरा छैन होइन। हामीलाई मात्र होइन, संसारले दुःख भोग्नुपर्छ भन्ने कुरालाई पनि लिनुपर्छ। हुनसक्छ किन यस्तो महँगी होला, किन यस्तो होला भन्ने लाग्ला, तर एउटा कुरा चाहिँ यो सोच्नुपर्छ कि तपाईँलाई मात्र होइन संसारभरि नै यो प्रभाव परिरहेको छ। तपाईँ र म मात्रै होइन क्या दुःखको सामना गर्ने, संसारले यो कुरालाई सामना गरिरहेको छ। त्यो भएर तपाईँ र म निराश हताश आत्तिनुपर्ने कुनै पनि कुरा छैन। समयले सबै कुरा जिउन सिकाउँछ, समय अनुसार चल्दै जानुपर्छ, सबै कुरा ठिक हुन्छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

0: वेदीमा आगो जलिरहोस्।
1: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा। र अर्को महत्वपूर्ण कुरा पनि तपाईँको निम्ति म राख्न चाहन्छु,
0: एउटा परिवारमा हुनै पर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेकै प्रार्थनाको वेदी हो। जब त्यो प्रार्थनाको वेदी भएन भने एउटा परिवारमा बेमेलताका कुराहरू, झगडाका कुराहरू, होइन यी कुराहरू आउँदछन्। त्यो भएर तपाईँ र म जहिले पनि हामी प्रभुका जनहरू हौ एउटा प्रार्थनाको वेदी पक्कै पनि हुनुपर्छ।
1: र अर्को महत्वपूर्ण कुरा, छोरा ठूलो भएपछि बुवाको संघर्ष बिर्सन सक्छ, तर बुवाले छोरा सानो हुँदा बिताएका दुःखका दिनहरू कहिल्यै बिर्सन सक्दैन। हामी देख्न सक्छौ धेरैले के भन्नुहुन्छ भने आफ्नो विचार राख्नुहुन्छ, कतिले आफ्नो फादर्स डेमा विभिन्न पोस्टहरू राख्नुहुन्छ, अनि केही समयपछि त्यही व्यक्तिहरूले आफ्नो पितालाई गाली गरेको कुराहरू पनि देख्न सकिन्छ। त्यो हुँदैन। जहिले पनि छोरा ठूलो भएपछि बुवाको संघर्ष बिर्सन सक्छ, तर बुवाले छोरा सानो हुँदा बिताएका दुःखका दिनहरू कहिले बिर्सन सक्दैन। यो कुरालाई तपाईँ र मैले मानिलिनुपर्छ, किनभने तपाईँ र मैले पनि बुवा र आमाले गरेको संघर्षलाई हामीले कहिले पनि बिर्सन हुँदैन। अहिलेलाई भने राख्न चाहन्छु, मेरो पनि छ पिताको घर बोलको गीत तपाईँको निम्ति कार्यक्रममा म राख्न चाहन्छु। र तपाईँ र मैले कहिले नबिर्सन हुने त्यो व्यक्तित्व जुन परमेश्वरले हामीलाई दिनुभएको छ त्यो भनेको बाबा र आमा नै हो, किनकि बाबा र आमाले तपाईँ र मेरो निम्ति यति संघर्ष, यति मेहनत, यति ठूलो सपना देखेका हुन्छन्। जब एउटा छोरा एउटा छोरी केही गर्ला जस्तो लाग्छ त्यतिखेर तपाईँ को बाटोमा हिँडिदिनु भयो भने आमा बाबाको हृदय कति दुख्छ, त्यो कहिले पनि नहोस् र हुन दिनु पनि हुँदैन। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र मैले बताउँदै गरेको महत्वपूर्ण कुरा के भने, हामीले जब परमेश्वरलाई बिर्सिँदैनौँ, हामी हाम्रो पिता, हाम्रो परमेश्वर, अनि उहाँलाई हामी सधैँ सम्झिन्छौँ भने हामी शारीरिक पितालाई पनि सम्झिन्छौँ। यदि हामी परमेश्वरलाई सम्झिँदैनौँ, उहाँलाई कति कुराले रुवाउँछौँ भने हामीले शारीरिक पितालाई पनि रुवाइरहेका हुन्छौँ। किनभने यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ, किनभने मैले मेरो बुवालाई आदर इज्जत गर्न सकिनँ भने अदृश्य परमेश्वरलाई मैले कसरी आदर इज्जत र प्रेम गर्न सक्छु, होइन र? त्यो भएर तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्ने माध्यम पनि एउटा हो कि जब तपाईँ र मैले आफ्नो बाबा अनि आफ्नो आमालाई प्रेम गर्छौँ भने अनि हामीले परमेश्वरलाई पनि प्रेम गर्न सक्छौ। जसले नदेखिने परमेश्वरलाई नै प्रेम गर्दैन भने होइन, जसले देखिने आफ्नो परमेश्वरलाई अथवा आफ्नो बुवालाई अथवा आफ्नो आमालाई प्रेम गर्दैन भने नदेखिने परमेश्वरलाई उसले कसरी प्रेम गर्न सक्छ, होइन र? त्यो भएर तपाईँ र म जहिले पनि एउटा कुरा के याद गर्नुपर्छ भने मेरो लागि मेरा आमा बुवाले कति परिश्रम गर्नुभएको छ। तपाईँ र म यस्तो सोच्छौ, म एकैचोटि म ठुलो भए अथवा एकैचोटि ठुलो भएर जन्मे यो हुनै सक्दैन। तपाईँ सानो हुनुहुन्थ्यो जब तपाईँले यो धरतीमा अनुहार देखाउनु भयो, अथवा जब यो धरतीमा तपाईँ आउनुभयो नि, त्यो दिनदेखि आमा बुवाको जिम्मेवारी थियो। र यो छोरालाई यो छोरीलाई कसरी हुर्काउने बढाउने, त्यो बीचमा कति धेरै रोग बिरामीहरूसँग लड्नु पर्यो होला, तपाईँ र म बिरामी भयौँ होला, आमा बुवाले कति हस्पिटल लानुभयो होला, कति प्रार्थना गर्नुभयो होला, त्यो सङ्घर्ष त्यो दुःख त छ नि, त्यतिकै कहाँ मान्छे बन्न सक्छ र, होइन? आमा बुवाले कति मेहनत गर्नुभयो होला तपाईँको लागि, तपाईँलाई मनपर्ने खानेकुरा कतिचोटि ल्याउनु भयो होला, तपाईँलाई मनपर्ने लुगा कतिचोटि किनिदिनु भयो होला, यो कुराको तपाईँले हिसाब राख्नुहुन्न, होइन? तर राख्नुपर्छ भन्ने पनि छैन, तर सबैभन्दा महत्वपूर्ण कुरा बाबा र आमाको योगदान जीवनमा कहिले पनि भुल्नु हुँदैन। र भन्नुपर्छ आज मेरो बा आज मेरो आमाले यति नगरेको भए म यो ठाउँमा पुग्ने थिइनँ भन्ने कुरा त हामीले बिर्सिनु हुँदैन नि, होइन र? कतिचोटि हामी बिर्सी पठाउँछौँ, भुलि पठाउँछौँ, यसले चाहिँ परमेश्वरको हृदय अति नै दुख्छ। तपाईँ र मैले आफ्नो आमा बुवा प्रेम गर्न सक्दैनौँ भने अदृश्य परमेश्वरलाई पनि हामी प्रेम गर्न सक्दै सक्दैनौँ। एउटा कुरा के हो भने, एउटा कुरा केले रोक्छ भने नि, तपाईँ र म कतिचोटि बिर्सिँदैनौँ क्या, कुनै पनि घटना, कुनै पनि मिसअन्डरस्ट्यान्डिङ, कुनै पनि झगडा भयो होला, त्यो तपाईँ र बुवाको बीच होला, आमाको बीच होला, छोरी छोरीको बीच होला, दाजुभाइ बीच होला, तर क्षमा दिन सक्नुपर्छ हामीले। जबसम्म तपाईँ र मैले एकअर्कालाई क्षमा दिँदैनौँ, हामी केही पनि गर्न सक्दैनौँ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
4: र सरिता महर्जन 9841191094, 9841191094।
2: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र अर्थपूर्ण गीत संगीत मैले तपाईँको निम्ति राखिरहेको छु र गीत संगीतले पनि कतिचोटि तपाईँ र मलाई एक प्रकारको उत्साह ऊर्जा दिदछ र कति गीत संगीत सुन्दा सुन्दै एक प्रकारको आशिष पनि तपाईँ र मैले महसुस गरेका नै हुन्छौं र आज पनि तपाईँलाई केही महत्वपूर्ण कुरा बताउने भनि नै रहेको छु मैले र सुरुमै पढे एउटा छोराले अथवा छोरीले आमा बुवाले गरेको होइन त्यो परिश्रमलाई बिर्सन सक्लान् तर बुवा आमाले कहिले पनि त्यो छोराछोरीप्रति बगाएको पसिना बिर्सन्दैनन्। भन्न खोजेको कुरा के हो भने मैले मेरो छोराको लागि छोरीको लागि यति गरेँ भन्ने एउटा हुन्छ उनीहरूले, तर पछि बाबुआमाले अपेक्षा पनि गर्दैनन्, तर एउटै अपेक्षा गर्छन् कि छोराछोरीले शिर झुकाएर हिँड्ने वातावरण कहिले पनि नबनाइदिउन्। कति छोराछोरीले त यति धेरै अप्ठ्यारोमा पारेको छन् आफ्ना आमा बुवालाई शिर उठाएर हिँड्ने अवस्था पनि छैन होइन, त्यो अवस्थामा हामीले कहिले पनि आफ्नो प्यारेन्ट्सलाई अथवा आफ्नो अभिभावकलाई पुर्याउनु हुँदैन, किनभने परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ आदर गर होइन इज्जत गर। हामीले आफ्नो प्यारेन्ट्सलाई के गर्नुपर्छ, इज्जत गर्नुपर्छ, सम्मान गर्नुपर्छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। सकिन्छ भने हाम्रो स्वभाव चाहिँ कस्तो हुन्छ भने बढी मात्रामा हामी आमासँग कुराकानी गर्छौँ, तर बुवाको पनि त योगदान त्यति नै हुन्छ नि होइन र? अनि कतिले भन्नुहुन्छ आमालाई फोन गरिरहेको छ मलाई त कहिले थाहैन होइन, यसो बुवालाई पनि फोन गरेर होइन। कतिले बुवासँग धेरै नजिक हुनुहुन्छ तर कतिको गुनासो चाहिँ मैले सुन्ने गर्छु, मसँग त त्यति कुराकानी पनि हुँदैन, मलाई त सोध्दैनन् खोज्दैनन्, यस्तो कुरा सुनिन्छ क्या। तर बाबा आमालाई बढी माया, आमालाई बढी माया, बुवालाई माया कम, त्यो कहिले पनि गर्नुहुँदैन। आमा बुवा बुवाले यस्तो महसुस नगरून् कि मलाई मेरो छोराछोरीले आमालाई भन्दा थोरै माया कम गर्छन्, म बराबरी कहिले देख्न सक्दिनँ। हुन सक्ला किनभने आमाले 9-9 महिना गर्भमा राखेर एउटा जन्माएको बच्चासँग एक प्रकारको सम्बन्ध त पक्कै हुन्छ नै, तर कसैलाई काखा कसैलाई पाखा पनि हामीले नपारौं, किनभने परमेश्वरले तपाईँ र मलाई यति ठूलो पाठ सिकाउनु भएको छ नि। तिमीहरू आफूलाई अरूले कस्तो गरेको चाहन्छौ तिमीले पनि त्यस्तै गर। हामीले आफूलाई सबैले आदर इज्जत गरेको चाहन्छौ नि, हामीले पनि सुरु गर्नु पर्यो नि त, अरूलाई आदर गर्नु पर्यो, इज्जत गर्नु पर्यो, प्रेम गर्नु पर्यो, अनि पो ती कुराहरू हामीले पाउँछौँ त होइन। हामी अरूलाई आदर पनि गर्दैनौँ, इज्जत पनि गर्दैनौँ, प्रेम पनि गर्दैनौँ भने यो कुरा पाउनु धेरै गाह्रो छ। त्यो भएर तपाईँ र म प्रत्येक पाइलामा एउटा उदाहरणीय जीवन जिउनु चाहिँ परमेश्वर चाहनुहुन्छ र उदाहरणीय जीवन जिएको आमा बाबा पनि चाहनुहुन्छ, परमेश्वर पनि चाहनुहुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ थियो गायिका अञ्जु पन्तको स्वरमा सजिएको मिठो गीत अर्थपूर्ण गीत र गीतले पनि भन्दै थियो प्रेम संहारे उहाँको त्यो भोगाई संहारे किनभने हामी उहाँसम्मको पीड़ा सहन सक्दै सक्दैनौ हामीले त्यो भएर हामीलाई सहन सक्ने पीड़ा मात्र उहाँले दिनुहुन्छ जति पीड़ा थियो नि जति कष्ट थियो नि जति दर्द थियो नि ती सबै कुरा उहाँले तपाई र मेरो निम्ति सहिसक्नु भएको छ जस्तो तपाईँ र मैले खानुपर्ने दुःख कष्ट पीड़ा सबै आमा बुवाले भोगिसक्नु भएको छ हाम्रो लागि होइन त्यस्तै परमेश्वरले हाम्रो लागि आफ्नो शरीरलाई उहाँले के गर्नुभयो अर्पण गर्नुभयो सारा पापी मानिसहरूको निम्ति यो कुरालाई तपाईँ र मैले थाहा गर्नुपर्छ मनन गर्नुपर्छ र परमेश्वरलाई धन्यवाद दिनुपर्छ प्रभु यदि तपाईँले मानव जातिको लागि तपाईँ त्यो क्रुसमा नठागिनुको भए होइन त्यो क्रुसमा नरहनु भएको भए हाम्रो अस्तित्व पनि रहने थिएन मानव जातिको किनभने उहाँको त्यो जिउँदो बलिदानले आज तपाईँ र मेरो अस्तित्व रहेको छ हामीलाई अस्तित्व दिने हामीलाई सर्वश्रेष्ठ प्राणी बनाएर जन्माउने परमेश्वरप्रति हामी धन्यवादी हुनेपर्छ यतिखेर भने राख्न चाहन्छु निकै नै मिठो गीत हे यीशु तिम्रो प्रेमले मलाई

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा। लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: कार्यक्रम जीवन र स्वास्थ्य मानव शरीरको रहस्य प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हो।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम।

एमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार हामी एक बजेदेखि दुई बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र अवश्य पनि यो ब्रेक टाइमलाई होइन खाली समयहरूलाई चाहिँ सदुपयोग गर्दै र सदुपयोग गर्नुपर्छ है भन्ने उत्साहसँगै आज पनि कार्यक्रम अवधिभर तपाईँलाई मिठा मिठा गीत संगीतहरूको साथ र सँगसँगै परमेश्वरको वचनहरूबाट केही उत्साह राख्न गइरहेको छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा गीतबाट कार्यक्रमलाई म शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कसरी फेरि खड़ा हुने भन्ने शीर्षकमा तपाईँको लागि के उत्साह राख्न गइरहेको छु र मिकाको पुस्तक सात अध्यायको आठ पदले भन्दछ, म लड़े तापनि उठिहाल्नेछु। हामी सबै समय समयमा निराश हुन्छौ, ठूलो सफलता वा विजयपछि पनि यस्तो हुन सक्छ। परामर्शदाताहरूले भन्छन् कि हरेक उच्च अनुभवको लागि उस्तै निराशा महसुस हुने क्षण पनि हुन्छ, अथवा यो मानिसहरूसँग निराशाको कारण हुन सक्छ। जस्तै कि हामीले विश्वास गरेको कसैले हामीलाई धोका दियो अनि हामी रिस र असन्तुष्टि अनुभव गर्दछौ। जब हामी नोकरी गुमाउँछौ, हामीले हाम्रो वित्तीय सुरक्षा मात्र गुमाउँदैनौ, कहिलेकाहीँ हामीले आफ्नो पहिचान र व्यक्तिको रूपमा आफ्नो मूल्य महत्वको भाव गुमाउँछौ। हाम्रो निराशाको कारण प्राय शारीरिक हुन्छ। जब हामीले पर्याप्त आराम, उचित खाना र व्यायाम प्राप्त गर्दैनौ, हामी निराश बन्छौ। कहिलेकाहीँ निराशाको कारण रासायनिक हुन्छ। जब मस्तिष्कका न्यूरो ट्रान्समिटरहरू भनिने रासायनिक संचारकर्ताहरू स्वस्थ हुन्छन्, हामी पनि स्वस्थ हुन्छौं। तर जब केही ट्रान्समिटरहरू जस्तै सेरोटोनिन र डोपामाइनको अभाव हुन्छ वा ती कम वा असन्तुलित हुन्छन्, हामी कमजोर र निराश बन्दछौ। यस अवस्थामा रासायनिक असन्तुलनलाई ठिक गर्न औषधि उपचार आवश्यक हुन सक्छ अनि निराशाको कारण आत्मिक पनि हुन सक्छ। यसुले भन्नुभयो कि शैतान त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ भनेर युहाना दशको दश पदमा हामीले पाउँदछौं। त्यसै कारण त बाइबलले भन्दछ, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ, दियावलोसको युक्तिहरूको विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरको सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन तर प्रधानताहरूको विरूद्ध, शक्तिहरूको विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूको विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूको विरूद्ध हो भनेर एफएससीको पुस्तक छ अध्यायको दशदेखि बाह्रमा हामीले पाउँदछौ। र प्राय आत्मिक युद्ध या त हाम्रो समस्याहरूको मूलमा हुन्छ या त यसले ती समस्यालाई बढ़ाइरहेको हुन्छ। त्यसकारण हरेक बिहान तपाईँले लुगा लगाउँदा आफ्नो आत्मिक कवच पनि धारण गर्नुहोस् र दिनभरि उहाँको शक्तिको सामर्थ्यमा भर पर्नुहोस्। जब तपाईँ निराश महसुस गर्नुहुन्छ, तपाईँ खड़ा हुने तरिका यही नै हो। 1, 2, 3, 4.

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक सुन्दै हुनुहुन्छ र परमेश्वरको वचनहरूबाट हामी उत्साहिरहेको छौं र कसरी फेरि खड़ा हुने भन्ने शीर्षकमा नै छौं हामी र म तपाईँलाई पहिलो राजा 19:11 पदबाट अगाडि लिएर जान चाहन्छु। परमप्रभुको उपस्थितिमा खड़ा हो भनेर चाहिँ हामीले त्यहाँ पाउँदछौं र एलिया चाहिँ आफ्नो सबैभन्दा निराश बिन्दुमा पुग्दाखेरि चाहिँ परमेश्वरले तिनलाई दुईवटा कुरा भन्नुभयो। पहिलो, पर्वतमा गएर परमप्रभुको उपस्थितिमा खड़ा हो। उहाँले तिनलाई आफ्नै र आफ्ना समस्याहरूको बारेमा मात्र सोच्न छोडेर परमेश्वरको बारेमा सोच्न शुरू गर्न सहायता गर्नुभयो। जब परमेश्वरले तपाईँको ध्यान पाउनुहुन्छ तब उहाँले त्यसमा बोल्न सक्नुहुन्छ। जब उहाँले तपाईँको हृदय पाउनुहुन्छ उहाँले त्यसको सेवा गर्न सक्नुहुन्छ। त्यसै कारण बाइबल पढ्नु धेरै महत्वपूर्ण छ। यदि जीवनले तपाईँलाई तल तानिरहेको छ र तपाईँ फेरि खड़ा हुन तयार हुनुहुन्छ भने परमेश्वरको वचनमा चल्नुहोस्, उहाँको प्रतिज्ञाहरू दावी गर्नुहोस्, उहाँको सहायता माग्नुहोस् र उहाँसँग स्पष्ट रूपले कुरा गर्नुहोस्। दोस्रो भनेको चाहिँ एलियालाई तपछि आउने अगमवक्ता अभिषेक गर भनेर चाहिँ हामीले पाउँदछौ। आफ्नै बारेमा सोच्न छोड्नु र सेवा दिनको लागि चाहिँ कसैको खोजी गर्नुहोस्। त्यसो धेरै मानिसहरू छन् जो समस्या र चिन्ता फिक्रीसँग संघर्ष गर्दैछन्। तिनीहरूलाई तपाईँ जस्तै कसैले उनीहरूलाई साथ दिनु र अरू केही नभए पनि उनीहरूलाई चाहिँ कस्तो महसुस भइरहेको छ भन्ने तपाईँ बुझ्नुहुन्छ भने थाहा दिनु आवश्यक छ। उनीहरूलाई सेवा गर्न र प्रोत्साहन दिन तपाईँ जस्तै कोही चाहिन्छ। यदि तपाईँ निराशाको तुवालो हटाउन चाहनुहुन्छ भने ऐनामा हेर्न छोड्नुहोस् र झ्याल बाहिर हेर्न शुरू गर्नुहोस्। प्रसिद्ध मनोचिकित्सक कार्ल मेनिङ्गरलाई सोधिएको थियो कि निराशा र उदासी अनुभव गर्ने व्यक्तिलाई तपाईँ कस्तो काम गर्ने सल्लाह दिनुहुन्छ। उनले जवाफ दिए, उनले भने कि कोठा बाहिर निस्केर ढोका बन्द गर्नुहोस् र सड़कमा जानुहोस्, आवश्यकतामा रहेको कसैलाई खोज्नुहोस् र उसलाई मदत गर्न केही गर्नुहोस्। यो धेरै सरल छ तर पनि हामी यसो गर्न चुक्छौं। सत्यता के हो भने अरूलाई मदत गर्दा तपाईँले आफैलाई मदत गर्नुहुनेछ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र के तपाईँको आशिष बोझ बनेको छ भन्ने शीर्षकमा म केही उत्साह राख्न चाहन्छु। लुका 12:15 पदले भन्दछ, होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। जुल्स वर्नको रहस्यमय टापुमा 5 व्यक्तिले एउटा हट एयर बलून अपहरण गरेर जेलबाट भाग्छन्। उनीहरूले तुरन्तै थाहा पाउँछन् कि हावाले तिनीहरूलाई बाहिर सागरतर्फ लगिरहेको छ। तिनीहरूले क्षितिज घट्दै गइरहेको देखेर उडानको उचाइ कम भइरहेको छ भन्ने कुरा थाहा पाउँछन्। तिनीहरूसँग बलूनभित्रको हावा तातो बनाएर उचाइ बढ़ाउने कुनै उपाय नभएकोले तिनीहरूले चाहिँ केही आफूसँग भएका अनावश्यक भार हुने सामानहरू फ्याँक्न शुरू गरे। मन नलागे तापनि जुत्ता, कोटहरू र हतियारहरू मिल्काइन्छ अनि बलून माथि गएको देखेर खुशी हुन्छन्। साँढे दिनहरू फेरि जोखिमपूर्ण रूपमा समुद्रका लहरहरूको नजिकै आइपुग्छन् र आफ्नो भोजनको सामग्री बाहिर मिल्काउन शुरू गर्छन्। अब फेरि तेस्रो पटक बलून तल झर्न थाल्छ र तिनीहरूमध्ये एकजनाले उपाय सुल्झाउँछन् कि तिनीहरू बसेको टोकरीलाई बलूनसँग बाँधिने डोरीहरूले एकसाथ बाँधेर त्यसैमा बसी टोकरीलाई चाहिँ बलूनबाट छुटाउनुपर्छ। तिनीहरूले त्यसै गर्छन्। तिनीहरू उभिएको जग झर्छ र त्यो भार हटेपछि बलून फेरि माथि चढ्छ। अचानक तिनीहरूले जमिन देख्छन्। गुमाउनको लागि एक मिनट पनि नभएकोले तिनीहरू तुरन्तै पानीमा हाम फाल्छन् र पौडन्दै टापुमा पुग्छन्। तिनीहरूको प्राण जोगियो किनकि तिनीहरूले कुन कुरा नभए पनि बाँच्न सकिन्छ भन्ने कुरा बुझेका थिए। यसुले किन यसो भन्नुभयो? मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन, किनभने तपाईँले जुन कुरालाई आशिष ठान्नुहुन्छ यो बोझ भन्न सक्छ। आज तपाईँले जुन कुराको लागि प्रयास गर्नुहुन्छ भोलि तपाईँले त्यसकै बारेमा बोझ मान्नुपर्ने हुन सक्छ। यीशुले भन्नुभयो मत्तीको पुस्तक 6:32-33 पदमा, तिमीहरूको स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी वचनहरूबाट तपाईँलाई केही उत्साह राखिरहेको छौं र यसो फेरि आउँदै हुनुहुन्छ भन्ने शीर्षकमा म केही कुराहरू राख्न चाहन्छु। मत्ती 24:44 पदले भन्दछ, तयार रह किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ। यसोले यस्तो चेतावनी दिनुभयो, धेरै झुटा अगमवक्ताहरू खड़ा हुनेछन् र धेरैलाई बहकाउनेछन्। हाम्रो पुस्तामा चाहिँ ख्रिष्टको दोस्रो आगमनको लागि मिति तोक्ने धेरैजना प्रख्यात प्रचारकहरू देखा परेका छन् र संसार जगतले तिनीहरूको कुरालाई बढ़ाई चढ़ाई गरेको पनि छ। त्यसो भए तापनि यसो फेरि आउँदै हुनुहुन्छ। धर्मशास्त्रमा यो कुरा 300 पटक भन्दा बढ़ी पटक चाहिँ चर्चा गरिएको छ र चार्ल्स स्वान्टोल नामका बाइबल शिक्षक भन्छन्, आलोचकहरूले यसलाई इन्कार गरेका छन्, निन्दकहरूले यसको गिल्ला गरेका छन्, उदारवादी ईश्वर शास्त्रीहरूले यसलाई व्याख्या गरेर हलुका बनाउन खोजेका छन्, उनीहरूले यसलाई पुनर्विचार गर्ने भन्दछन्, अतिवादीहरूले यसलाई विकृत तुल्याएका छन् अनि कतिपयले व्यङ्ग्य गर्दै भनेका छन् उहाँका आगमनको प्रतिज्ञा कहाँ गयो। यसको दोस्रो आगमनलाई सधैँ आक्रमक गरिएको छ, दुरूपयोग गरिएको छ र इन्कार गरिएको छ, तर अझै पनि यो निराशा र अविश्वासको बीचमा वास्तविक आशा प्रदान गर्दै एक चट्टानको रूपमा बलियो गरी स्थापित छ। तपाईँले भन्नुहोला, उहाँको आगमनको लागि पर्खिरहँदा मैले के गर्नुपर्छ? पहिले तपाईँले चाहिँ के गर्नु हुँदैन भनेर चाहिँ बुझ्नुहोस् र बिगुलको आवाज सुन्न वा उठाइ लैजाने बादल हेर्न पर्खि नबस्नुहोस्, आफ्नो काम नछोड्नुहोस् र मिति नतोक्नुहोस्। यसको सट्टा तपाईँको कार्य सम्पन्न गर्न समय प्रयोग गर्नुहोस्। प्रत्येक दिन अन्तिम दिन जस्तै गरी जिउनुहोस्। तर यसो अर्को 10 वर्षसम्म आउनुहुने छैन भने चाहिँ गरी काम गर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ आफ्नो नुनको स्वाद दिनुहोस् र आफ्नो ज्योति चम्काउनुहोस्। उहाँको आगमनको दिनको प्रतीक्षा गर्दै आनन्दित, मिजासिलो, प्रतिबद्ध र स्थिर रहनुहोस्। अनि यदि तपाई तयार छु भने, तपाई चाहिँ निश्चित हुनुहुन्छ भने तुरन्तै आफ्नो टिकट लिनुहोस्। जबसम्म तिनीहरू उपलब्ध छन् ती निशुल्क छन्। तर यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने तपाईँले पर्खिरहनुहुने छैन। कुनै कार्यक्रम समाप्त भएपछि टिकट के कामको रहन्छ? र आज येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहोस् र उहाँ फर्केर आउनुहुँदाखेरि तयार रहनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी वचनहरूलाई हेरिरहेको छौं र जब तपाईँको योजनाले काम गर्दैन भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। रोमीको पुस्तक 15:24 पदले भन्दछ, म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु। यो संसार हामीलाई खुशी बनाउनको लागि प्रतिबद्ध छैन अनि हामीले चाहिँ यो कुरा स्वीकार गरेपछि मात्रै हामी अगाडि बढ्न सक्छौं। जीवनको अधिकांश समयको जीवन चाहिँ हामीले योजना गरे जस्तो चल्दैन। पावलले लेखे, म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, तर उनी कहिले स्पेन पुगेनन्। बरु उनी कैदमा पुगे, तर त्यहीदेखि उनले पत्रहरू लेखे। त्यसकारण तपाईँको निराशा परमेश्वरले नियुक्त गर्नुभएको समय हुन सक्छ। बाइबलले भन्छ, मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसको कदमहरूको चाहिँ निर्धारण गर्नुहुन्छ। यो उपदेश 16:9। के तपाईँ आफ्नो जीवन परमेश्वरको नियन्त्रणमा छ भन्ने कुरामा खुशी हुनुहुन्छ? जीवन कसरी चल्छ, किन त्यसरी चल्छ भन्ने बारेमा दार्शनिकहरूले चाहिँ तर्क गरून्। तपाईँ चाहिँ जीवन कसरी जिउने भन्ने बारेमा ध्यान दिनुहोस्। तपाईँ 100 वर्षको उमेरसम्म बाँच्नुभयो भने पनि यदि असन्तुष्टि र पछुतोले तपाईँलाई जीवनको आनन्द उठाउन दिएन भने त्यो आयु के कामको भयो र यदि तपाईँले त्यो समयलाई बर्बाद गर्दै हुनुहुन्छ भने अनि अझै धेरै समय पाउनुमा के लाभ छ र के तपाईँलाई थाहा छ समुद्री सिपी किराले कसरी मोती बनाउँछ? जब बालुवाको कण यसको खोलभित्र पस्छ र यसलाई असजिलो बनाउँछ तब सिपी किराले बालुवाको त्यो कणलाई सुन्दर पत्रहरूमा बनाएर चाहिँ छोप्छ र मोती बनाइदिन्छ। एक अज्ञात कविले लेखेका छन्, यो कथामा शिक्षा छ किनकि बालुवाको कणबाट सिपी किराले जे गर्न सक्छ त्यसरी नै मलाई कष्ट दिने सबै कुरालाई लिएर शुरू गरे भने मैले के गर्न सक्छु। आज तपाईँ जे जस्तो परिस्थितिबाट गुज्रिरहनु भएको छ त्यसमा परमेश्वरले आज काम गरिरहनु भएको छ तपाईँको भलाइ र उहाँको महिमाको लागि। तपाईँले गर्नुपर्ने काम भनेको उहाँमा भरोसा गर्नु मात्रै हो।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी गीत संगीत सँगसँगै परमेश्वरको वचनबाट पनि तपाईँलाई केही उत्साह राखिरहेको छौं तपाईँको निम्ति र हामी आशा गर्दछौ तपाईँ आशिषित भइरहनु भएको छ र यो समयमा गलातीको पुस्तक 5:22 पदलाई म पढ्न चाहन्छु जहाँ हामीले पाउँदछौ पवित्र आत्माको फलका विरूद्धमा कुनै व्यवस्था छैन परमेश्वरले चाहनु भए अनुसार चाहिँ जिउनु भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु गलातीको पत्रमा पावलले यस्तो लेखेका छन् तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वास तथा नम्रता संयम हुन् यस्तो कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन यी दुई चाहिँ इसाई अथवा ख्रिस्टीय गुणहरू बारे चाहिँ विचार गरौं पहिलो भनेको तपाईँ अझ दयालु बन्नुहुन्छ तपाईँले मानिसहरूलाई सुधार्नुपर्ने वा बाँच्नुपर्ने वा तपाईँको आफ्नै लाभको लागि प्रयोग गर्नुपर्ने वस्तुहरूको रूपमा हेर्न छोड्नुहुन्छ जब येशूले मानिसहरूलाई देख्नुभयो वहाँ दयाले भरिनुभयो जब यस्तो हुन्छ तब दुईवटा अद्भुत कुराहरू हुन्छन् पहिलो तपाईँले स्वार्थीपनामाथि विजय प्राप्त गर्नुहुन्छ अनि आफ्नै बारेमा मात्र नभएर अरूको बारेमा पनि वास्ता गर्नुहुन्छ दोस्रो भनेको तपाईँले प्राप्त गर्नुभएको आशिषहरूको लागि कृतज्ञताको भावना विकास गर्नुहुन्छ अर्थात तपाईँको दया आफ्नो परिवारको सीमाभन्दा परसम्म विस्तार हुन्छ जसलाई देख्न नसक्ने गरी तपाईँ पहिले अति व्यस्त हुनुहुन्थ्यो दोस्रो भनेको चाहिँ तपाईँले अब जीवनमा अघि बढ्न बलचफती गर्नु पर्दैन तपाईँले कोमल प्रेमिला मन भएका मानिसहरूलाई जीवनमा केही प्राप्त गर्न नसक्ने कमजोर मानिसहरूको रूपमा देख्न छोड्नुहुन्छ पावलले यस्तो लेखेका छन् तिमीहरूको बीचमा हामी कोमल भयौं अनि पावल कमजोर व्यक्ति थिएनन् कहिलेकाहीँ हामी त्यति धेरै चाँडो अघि बढ़ने कारण भनेको हामी अघि नबढ़ौंला र दौड़मा पछि परौंला भन्ने डर नै पो हो त्यस्तो डरले भरिएको व्यग्र सोचले तपाईँको जीवनबाट आनन्दको साथै सृजनशीलता नष्ट गर्दछ अनि तपाईँले प्राप्त गर्नुहुने कुनै पनि सफलता तपाईँको तनावको कारणले होइन तर तनावको बावजूद पनि सम्भव भएको येशूलाई हेर्नुहोस् उहाँ हतारमा हुनुहुन्थ्यो उहाँले कहिले आफ्नो स्वर ठूलो बनाउनु भएन उहाँले बालबालिकाहरूको लागि समय निकाल्नुभयो उहाँले मानिसहरूलाई प्रेम गर्नुभयो र तिनीहरूलाई उठाउनुभयो अनि बाइबलले भन्दछ यसैको निम्ति तिमीहरू पनि बोलाइले भरिएको व्यग्र सोचले तपाईँको जीवनबाट आनन्दको साथै सृजनशीलता नष्ट गर्दछ अनि तपाईँले प्राप्त गर्नुहुने कुनै पनि सफलता तपाईँको तनावको कारणले होइन तर तनावको बावजूद

लेकिन मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता अवश्य भने कार्यक्रमको अन्तिमतिर आइसकेकी छु र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः विदा हुन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि. सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री.
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न.
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ. देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो. हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ. साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ. आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है.
9: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे. अचेल त यो हुलाकको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ. त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा.
9: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ. देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ. द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा. विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ. नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा.
9: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ.
9: ए,
7: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु.
9: हस् हस् बाबु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय.
10: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं. कार्यक्रम नयाँ उदयको साथमा सोमबार हामी 2-3 बजेसम्म यो कार्यक्रममा आउने गर्छौं. परमेश्वरले दिनुहुने उदयका कुराहरू, अनन्त आशाका कुराहरू नै हामी गर्ने गर्छौं. आज भने प्राविधिक मित्र सञ्जयजीसँगै म आएको छु. विजयजीसँग माफ गर्नु होला, विजयजीसँग म आएको छु। आज उहाँ हाम्रो लागि नयाँ हुनुहुन्छ, तर हाम्रो विजयजी एकदमै इमानदारी हुनुहुन्छ। आज हामी दुईजना मिलेर चाहिँ कार्यक्रममा आउँदै भने निकै मिठा मिठा गीत सारको साथमा परमेश्वरले दिन नै यस्तै उदयका कुराहरू पनि गर्नेछौँ भन्दै कार्यक्रमको शुरूआतमा भने एउटा निकै नै मिठो गीत सुनाउँछु सलोमी तिमोथीको आवाजमा।

हजुर, पक्कै पनि श्रोतामित्र, सुन्दर ईश्वरको सृष्टि म हामी साँच्ची नै हो। तपाईँ ईश्वरको सृष्टि, म परमेश्वरको सृष्टि होइन, र बहुमूल्य रगतले किनेका मानिसहरू हौ। त्यसैले गर्दाखेरि हामी केही न केही त हौ, पक्कै पनि परमेश्वरको नजरमा हामी एकदम अनमोलका छौं। यसायाको पुस्तकले पनि भन्दछ, मानव जातिलाई परमेश्वरले किन सृष्टि गर्नुभयो। यो कति परमेश्वरलाई विश्वास नगर्ने जातिहरूले यो कुराहरू बुझ्नुहुन्न, तर हामी त बुझ्दछौ। हामी के उद्देश्यले यस पृथ्वीमा छौं, के का लागि यहाँ छौं, र के हाम्रो लक्ष्य कहाँ हो, कहाँ पुग्नुपर्छ भन्ने सम्पूर्ण कुराहरू हामीसँग छ, जुन चाहिँ पवित्र धर्मशास्त्र बाइबलले हामीलाई सिकाएको छ। र तपाईँ निराश हुनुहुन्न पर्दैन, मैले निराश हुनु पर्दैन। जीवनलाई हामीले बेकारको ठान्नु पर्दैन, किनभने परमेश्वरले नै भन्नुभयो रगतले किनेका, यसरी उहाँले मूल्य यसरी चुकाइसक्नु भएपछि आज कसैले भनेर पनि हुँदैन, हामी चाहिँ परमेश्वरका सन्तानहरू हौ। र मलाई आज हितोपदेशका पुस्तकबाट केही कुराहरू गर्न मन लागिरहेको छ। हितोपदेशको पुस्तक चाहिँ दाउदका छोरा सुलेमानले लेखेका हुन् भनेर त्यहाँ लेखिएको छ। र म जब जब प्रभुलाई पाउँदा शुरूआती दिनहरूमा चाहिँ हितोपदेशको पुस्तक पढ्न अत्यन्तै मन पर्थ्यो, सजिलो पनि थियो होइन, त्यहाँ एकदम ज्ञान गुणका कुराहरू, असल कुराहरू थियो, खुसी लाग्दथ्यो पढ्नको निम्ति, अनि अलिकति बुझिने पनि होइन, त्यसले गर्दाखेरि पढ्न मन लाग्थ्यो। सायदै मलाई कस्तो लाग्छ भनेदेखि प्रायः प्रायः सबैले नै शुरूआतका दिनहरूमा हितोपदेश पढ्नु नै हुन्छ, र हामीले कसैलाई पढ्नको निम्ति उत्साह दिँदा पनि हितोपदेशको पुस्तक पढ्नुहोस् न, त्यहाँ ज्ञान गुणका कुराहरू पाइन्छ भनेर भन्ने गर्छौं। र दाउदका छोरा सुलेमानले के माग्छस् भनेर परमेश्वरले प्रश्न गर्दै गर्नुहुँदाखेरि उहाँले चाहिँ ज्ञान र बुद्धि माग्नुभयो होइन, मैले जनतालाई चाहिँ असल शासन गर्ने ज्ञान बुद्धिहरू प्राप्त गर्न सक्नु प्रभु भनेर चाहिँ उहाँले भन्नुभएपछि, उहाँलाई ज्ञान बुद्धि मात्रै होइन, परमेश्वरले चाहिँ संसारकै धनी राजा पनि बनाउनु भयो। र हामीले परमेश्वरको निम्ति सानो पाइला चाल्यौं भने उहाँले धेरै आशिषित तुल्याउनुहुन्छ हाम्रो जीवनलाई भन्ने कुरा हामीले थाहा पाउँछौं। र यो हितोपदेशको पुस्तक जब पनि हामी पढ्छौं, यो चाहिँ हामीलाई चरित्र सुधार्न, असल जीवन व्यतीत गर्न र संसारमा कसरी जीवन बिताउने भन्ने कुराहरूको अन्यलतालाई मेटिदिन्छ। परमेश्वरको वचन पालन गर्नु र उहाँको भय मान्नु, आज्ञा पालन गर्नु र बुद्धिको खोजी गर्नु र मूर्खता त्याग्नु, यी सबै हितोपदेशका पुस्तकको प्रमुख उद्देश्य हो, भनाइ पनि यही हो। कहिलेकाहीँ हामी अन्यलमा पर्छौं, हामीमा कुनै किसिमको विकल्प नहोला, म अब यहाँदेखि अगाडि कसरी जाने, होइन, मेरो जीवन यहाँसम्म आइरहेको छ, अथवा समस्या परिरहँदाखेरि, अप्ठ्यारो परिस्थिति आउँदाखेरि, मानसिक सन्तुलन कमजोर भइरहेको बेला, हरेक अवस्थामा हामीलाई लाग्ला अब यहाँदेखि उता म जान सक्दिनँ, के गर्ने होला भनेर विकल्प नपाइरहेको बेलामा चाहिँ हितोपदेशको पुस्तकले हाम्रो जीवनमा काम गर्छ। किनभने हितोपदेशको पुस्तकले चाहिँ हाम्रो जीवन कसरी ठिकठाकसँग चलाउने, सन्तुलनमा राख्ने भन्ने कुराहरू गरेको हुन्छ। र यसमध्ये हितोपदेशको पुस्तकमा धेरै जोड़ दिएका कुराहरूमा चाहिँ इमान्दारिता पनि हो। तपाईँ र ममा जब इमान्दारिता बढ्दछ अनि परमेश्वरबाट हाम्रो जीवनमा धेरै आशिष आउँदछ, मानिसहरूले पनि हाम्रा कुराहरू पत्याउँछन् र हामीलाई मान्न थाल्छन् र हामी सबैको निम्ति विश्वासयोग्य हुन सक्छौं जब इमान्दारिता हुन्छ नि जीवनमा। र दोहोरो चरित्रको मानिस परमेश्वरले मन पराउनुहुन्न। र हामीले आज किन कार्यक्रम नयाँ उदयमा यी कुराहरू बुझिरहेका छौं भन्दाखेरि, आज्ञाकारी चाहिँ आज्ञाकारितालाई चाहिँ भुलेर परमेश्वरको महिमा मात्रै मुखले गरिरहेछौं भनेदेखि त्यो हाम्रो लागि लाभकारी नहुन सक्छ। त्यसैले नै मैले आज हाम्रो जीवन सुध्रिएको हुनुपर्छ अनि मात्रै परमेश्वरलाई महिमा दिन सक्षम हामी हुन्छौं। र यसरी चाहिँ जीवनयापन गर्दाखेरि चाहिँ इमान्दारिताको महत्वपूर्ण स्थान रहेछ। मैले पनि जब हितोपदेशको पुस्तक केलाउँदैथे त्यहाँ धेरै कुराहरू इमान्दारिताको विषयमा लेखिएको छ। हामीले 12:22 हेर्यौँ भने यसरी लेखिएको छ, परमप्रभु झुटा ऊँठहरूलाई घिनाउनुहुन्छ र तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। कति व्यक्तिहरू यस्ता हुन्छन् नाटकीय ढंगबाट प्रस्तुत हुने अनि दुई किसिमका चरित्रहरू लिएर बाँच्ने मानिसहरू पनि समाजमा धेरै नै हुन्छन् र यस्ता कुराहरू चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ। हामी जे हौं त्यो चाहिँ प्रत्यक्ष हुनुपर्छ परमेश्वरको अगाडि होलाउँ, हामी हाम्रा पदहरू होलान्, हाम्रा आफ्नै स्थानहरू होलान्, हामी एल्डर डिकन पास्टर होलौं अनि कस्ता किसिमका सेवकाईहरू हामीले गरिरहेका छौं होला, तर ती व्यक्तिहरूको चरित्र सुध्रिएको छ कि छैन भन्ने कुरो चाहिँ महत्वपूर्ण हुन आउँछ। र हृदयसँग
हृदय परमेश्वरको हृदयसँग कनेक्सन छौ कि छैनौ भन्ने महत्वपूर्ण कुरा हो। एउटा साधारण मण्डलीको सदस्य अथवा उच्च ओधामा रहेको व्यक्ति भन्दा असल सम्बन्ध परमेश्वरसँग उसको हुन सक्छ। त्यसैले गर्दाखेरि इमान्दारीता चाहिँ हुनुपर्छ भन्ने कुरा मेरो हो र वचनले पनि भन्दछ इमान्दारी मानिसलाई परमेश्वरले मन पराउनुहुन्छ। र हितोपदेशको पुस्तक 10:9 पनि भन्छ जो इमान्दारीतामा हिँड्छ ऊ सुरक्षित हुँदछ, तर जो अलिकति बाङ्गो टेढो बाटो हिँड्छ उसलाई कहाँ जाने उसले पत्तो पनि पाउँदैन। र यसको अर्थ चाहिँ के हो भने इमान्दारिताले जीवन सुरक्षित बनाउँछ र छल कपटले चाहिँ समस्या ल्याउँछ जीवनमा। त्यसैले गर्दाखेरि तपाईँ इमान्दारी हुनुहुन्छ, म इमान्दारी छौ भने कसैसँग डराउनु पनि हामीले पर्दैन, परमेश्वरको डर राखे पुग्छ होइन। तर हामी इमान्दारिता हामीमा छैन, हामी जे पनि बोलिरहेका हुन्छौं र हामीले बोलेका कुराहरूको कुनै पनि टुङ्गो छैन, अर्थ छैन भनेदेखि चाहिँ हाम्रो जीवन पनि त्यस्तै हुन जान्छ श्रोता। त्यसैले अब हितोपदेशको पुस्तक पढेर पनि हाम्रो जीवनलाई सुधार्न सक्छौं, किनभने यहाँ हरेक कुराहरू लेखिएको छ, हरेक प्रश्नको उत्तरहरू हामीले पाउँछौं जीवनमा। तपाईँले के सम्बन्धी होइन, निराश हुँदाखेरि होइन, असहाय हुँदाखेरि, एक्लोपनमा त भइहाल्यो, अनि यस्ता हरेक अवस्थामा, अभाव घटिकमीहरूमा, रोग बिमारहरूमा, सबै कुरामा कसरी हामीले बाँच्ने भन्ने ज्ञान बुद्धिहरू दिनुभएको छ। त्यसैले परमेश्वरले राजा सोलोमनलाई यो अचम्मको बुद्धि र ज्ञान दिनुभयो, जसले उपदेशको पुस्तक पनि लेख्नुभयो जहाँ चाहिँ हरेक कुराको समय छ भनेर भनिएको छ। र साह्रै नै मनपर्ने पुस्तक पनि हो मेरो लागि उपदेशकको पुस्तक, किनभने हरेक कुराको समय छ। हाम्रो जीवनमा पनि हेर्दै गर्छौं भने आज गरिएको प्रार्थना कुनै न कुनै समयमा पूरा हुन्छ होइन। त्यसैले गर्दाखेरि त्यो प्रार्थनाको पूरा हुने समय पनि हुन्छ, र आज हामीले रोपेका कुराहरू तुरन्तै फल्दैन, त्यसको निम्ति पनि समय परमेश्वरले राख्नुभएको छ। र जे पनि हुँदछ सबै कुरा समयमा हुँदछ भनेर कति असल कुराहरू परमेश्वरले दिनुभएको छ सोलोमनलाई। र आज तपाईँ र मेरो निम्ति पनि समय हेरेर काम गर्न हामी सक्छौं होइन, त्यस्तो हाम्रो लागि चाहिँ एउटा लाभकारी उपदेश भएको छ। जस्तै हामीले भनौं न उपदेशको पुस्तक 3 पढ्दै गर्दाखेरि ढुङ्गा टिप्ने एउटा समय, फ्याँक्ने एउटा समय, च्यात्ने एउटा समय, सिलाउने एउटा समय, जन्मने एउटा समय, मर्ने एउटा समय, हरेक कुराको समय छ भनेर लेखिएको कारणले गर्दा तपाईँ र मेरो जीवन आज दुःखमा छ अथवा भौतिकी रूपमा अप्ठ्यारो परिस्थितिमा छ भने पनि फेरि आनन्दको समय आउँछ। वचनसँगको पुस्तक 34 पनि भन्दछ रातभरि रुवावासी भए पनि बिहान आनन्द आउँछ। परमेश्वरको वचनले तपाईँ र मलाई ढाँट्नुहुन्न कहिले पनि, र उहाँले सत्य बोल्नुहुन्छ र उहाँले भन्नुहुन्छ रातभरि रुवावासी भयो भनेर नडराऊ, भोलि बिहान आनन्द आउँछ भन्नुभएछ। यो पक्कै आउँछ, किनभने मानिसले बोलेको वचन र परमेश्वरले बोल्नुभएको वचन चाहिँ फरक छ। र त्यसैले नै मैले इमान्दारिताका कुराहरू ल्याउँदै गर्दाखेरि एफिसीको पुस्तक 4:25 पनि भन्दछ त्यसैले तपाईँ सबैले अथवा हामी सबैले चाहिँ हाम्रो जीवनबाट झुटलाई हटाउनु पर्दछ र आफ्नो छिमेकीसँग सत्य बोल्नुपर्छ, किनभने हामी सबै एउटै शरीरका सदस्यहरू हौं, एउटै शरीरका विभिन्न अङ्गहरू हौं। त्यसैले झुट त्यागेर सच्चा कुरा गर्नुपर्छ र हामी एकअर्कासँग जोडिरहनुपर्छ भन्ने कुराहरू। जब हामी इमान्दारी हुन्छौं अनि एकअर्कासँग जोडिन, साथी बनाउन अनि अरूसँग मिल्न पनि सजिलो हुन्छ हामीलाई। इमान्दारी त छैन, झुट छ जीवनमा भनेदेखि कसैसँग पनि मिल्न गाह्रो हुन्छ होइन, किनभने हामीलाई मानिसले पत्यार गर्न छोड्छन्। त्यसैले हाम्रो जीवन कहाँ पुग्छ सदा। हामी त अघि गीतले भने जस्तो सुन्दर ईश्वरको सृष्टि हौ, त्यसैले हाम्रो जीवनलाई सुन्दर बनाउने चाहिँ अब परमेश्वरले दिनुभएको वचनद्वारा नै हो। कार्यक्रम नयाँ उदयमा यतिखेर अर्को गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

जिन्दगी अर्थपूर्ण वचन हामीले सुनिरहेका थियौं श्रोताभित्र परमेश्वरले साँच्ची नै हामी योग्य भएर मुक्ति दिनुभएको होइन, हाम्रो लागि मर्नुभएको होइन, हामी अयोग्य छँदा छँदै पनि उहाँको अनुग्रहले चाहिँ हामीलाई बचाउन चाहनुभएको हो। यसलाई चाहिँ हामीले के भन्न सक्छौ भने एउटा अगापे प्रेम गरेर हो। हाम्रा छोराछोरीहरूले कति धेरै गल्ती गर्छन् तर पनि उनीहरूप्रतिको प्रेम टल्दैन हामीबाट, होइन बराबर नै हुन्छ। त्यसैले गर्दाखेरि एउटा बुवा आमाले चाहिँ छोराछोरीलाई जसरी प्रेम गर्नुहुन्छ त्योभन्दा धेरै स्वर्गीय प्रेमले चाहिँ हामीलाई राख्नु भएको छ। आज कार्यक्रम नयाँ उदयमा इमान्दारिताका कुराहरू गरिरहेका थियौं। बाइबलमा पनि इमान्दारिताका कुराहरू हेर्नु पर्दाखेरि थुप्रै एक्जाम्पलहरू अथवा उदाहरणहरू हामीले पाउँछौ, त्यस्ता व्यक्तिहरू जो नुह, योसेफ, दाउदका कुराहरू पाउँछौ। जस्तै नुहको विषयमा मैले यहाँ हेर्दै थिएँ, यहाँ के भनिएको छ भन्दाखेरि उत्पत्तिको पुस्तक 6:9 नुहको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नुहा धर्मी र निर्दोष मानिस थिए, तिनी परमेश्वरको साथ हिँड्ने गर्थे। र कस्तो अचम्मको कुरा छ यहाँ, होइन? आफ्नो पुस्तामा नुहा चाहिँ धर्मी र निर्दोष मानिस थिए अनि तिनी परमेश्वरको साथमा हिँड्ने गर्थे। र आज तपाईँ र मेरो हिँडाइ, आज हामीले गरिरहेको यात्रा कोसँग छ? केही समय परमेश्वरलाई दिएर अरू बाँकी समय सबै संसारसँग नै छ हाम्रो, होइन? त्यसैले गर्दा हामी धेरै होसियार हुनुपर्ने हुन्छ श्रोता। हामीले आफ्नै शरीरको निम्ति, आफ्नै परिवारको निम्ति मात्रै वास्ता गरेका छौं कि स्वर्गीय बोलावटको लागि पनि वास्ता गरिरहेका छौं भन्ने कुरो चाहिँ हाम्रो जीवनमा पनि प्रश्न छ। र नुहा चाहिँ एकदमै संसारमा नै एउटा निर्दोष इमान्दारी व्यक्ति परमेश्वरले भन्नुभयो, कति असल कुरो छ। त्यतिखेर 11 भन्छ, परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो। त्यतिखेरको समय हेर्दाखेरि सबै मानिसहरू पापमा गलिरहेको, सबै मानिसहरू भ्रष्ट भइरहेको समयमा त्यस्तो माहौलको बीचमा कसरी इमान्दारिता देखाउन सके त नुहले? सकिने रहेछ नि त, होइन? आज संसार पनि त्यस्तै छ श्रोता। मलाई त्यस्तै लाग्छ, जब हामी घरबाट बाहिर निस्कन्छौ कहिले पनि असल कुराहरू देख्न पाउँदैनौ, असल कुराहरू सोच्न पाउँदैनौ। परमेश्वरले बनाउनु भएको पृथ्वी नै बेग्लै भएको जस्तो लाग्दछ अनि प्रभुको आगमन चाँडै भए पनि यी हरेक किसिमका दृश्यहरू हामीले देख्नु पर्दैन थियो जस्तो लाग्दछ। त्यसैले गर्दा हामी घरभित्र परमेश्वरको संगति गर्छौं, निस्केर हिँडिसकेपछि यो आँखाले कहिले पनि असल कुराहरू देख्न पाउँदैनौ अनि हामीलाई पनि दुःख लाग्छ। त्यस्तै नुहको पालामा पनि संसारै पापमा डुबिरहेको बेला उहाँ एक इमान्दारी मानिस हुनुहुन्थ्यो अनि परमेश्वरसँग डराउने व्यक्ति हुनुहुन्थ्यो। त्यसरी नै आज परमेश्वरले चुन्नुभएको व्यक्तिको हृदयमा परमेश्वरको डर हुन्छ, उहाँप्रतिको इमान्दारिता कहिले पनि गुमाउँदैनन् ती मानिसहरूले। र आज त्यसैले बाइबलमा उनीहरूको उदाहरण पनि हामीले पढ्न सक्छौं र उनीहरूको जस्तै एक्जाम्पल लिएर पनि हामी अगाडि बढ्न सक्छौं। र यस्तो समयमा पनि नुह चाहिँ इमान्दारिता थिए, जसले गर्दा 8 भन्छ नुहामाथि चाहिँ परमप्रभुको अनुग्रह भयो भनेर भनिएको छ। त्यसैले गर्दा त्यत्रो माहौलमा मानिसहरू रमाइरहेको बेलामा, पापमा फँसिरहेको बेलामा 8 मानिसलाई मात्रै परमेश्वरले बचाउनु भयो, जुन नुहको परिवार थियो। तपाईँ र म पनि आज यो अन्धकारमय संसारमा जतिजना हामी परिवारमा परमेश्वरलाई विश्वास गरेका छौं, के थाहा भोलि नुहको जस्तो समय हुन सक्छ र हामी मात्रै बचाइन्छौं, दुष्टहरू चाहिँ नाश हुन्छन् भनेर परमेश्वरको वचनले भनेको छ। यसमा हामीले खुशी र आनन्द पनि मनाउनुपर्छ र अझ इमान्दारी बन्ने कोशिश पनि गर्नुपर्छ। त्यस्तै अर्का व्यक्ति छन् योसेफ, अंग्रेजीमा हामी जोसेफ पनि भन्ने गर्छौं। उत्पत्ति 39 उहाँको विषयमा हामीले पाउँछौ र उहाँको उदाहरण हेर्नुपर्दा चाहिँ योसेफले पोतिफरकी श्रीमतीको प्रलोभनलाई अस्वीकार गरेको, होइन, पोतिफरकी श्रीमतीले व्यभिचारमा फसाउन आँटेको समयमा चाहिँ आफ्नो वस्त्र पनि उसैको हातमा छोडेर भागेको हामी देख्छौ। अनि अत्यन्तै अचम्मको घटना यहाँ घटेको छ। त्यसैले आज परमेश्वरका छोराछोरीहरूलाई चारैतिरबाट पापले घेरेको हुन्छ, कति अवस्थामा हामीलाई उम्कन दिँदैन, त्यतिखेर कसरी उम्कने? युसेफले जस्तै बुद्धि जुक्ति लगाउनुपर्छ हामीले, किनभने परमेश्वरले हामीलाई त्यस्ता कुराहरूबाट बचाउनु भएको होस् भनेर प्रार्थना पनि हाम्रो जीवनमा पक्कै हुनुपर्छ। हाम्रो जीवनमा पल पलमा यस्ता पापका समस्याहरू आउँछन्, वरिपरि हामीलाई अल्झाउने वस्तुहरू आउन सक्छ। यस्ता कुराहरूलाई युसेफले जस्तै हामीले नकार्न सक्नुपर्छ र यसले के देख्छौं भन्दाखेरि परमेश्वरमा इमान्दारिता देख्छौं नि त, होइन? इमान्दारिता बिना, परमेश्वरको वचनको आज्ञाकारिता बिना त यो उहाँले गर्न सक्नु भएन। त्यस्तै महान अर्को एउटा उदाहरण दाउदको विषयमा पनि हामीले 1 Samuel 24 देख्छौं। जब साउल दाउदलाई मार्न खोजे, दाउदले उसलाई बिना बदला छोडे, बदला लिनु भएन दाउदले।
किनभने उहाँमा इमान्दारिता थियो। परमेश्वर पापीप्रति पनि जब येशूले प्रेम गर भन्नुभयो त्यस्तै प्रेम थियो। र दाउदले साउलले दाउदलाई मार्न खोजे पनि यो घटना चाहिँ एकदम अचम्मको छ श्रोता। जब दाउदलाई परमेश्वरले राजा अभिषेक गर्नुहुन्छ समुएलद्वारा, अनि त्यतिखेर साउल चाहिँ राजगद्दीमा हुन्छन्, अनि इजरायलीहरूलाई एउटा दुष्ट राजाले शासन गरिरहेको हुन्छ, अनि परमेश्वरले मन पराउनु भएको दाउद मनको मानिसलाई चाहिँ उहाँले राजा बनाउनु भएको हुन्छ। तर राजा हुने व्यक्ति एनगदीको ओडारमा अनि यसरी लुकेर बस्नु परेको हुन्छ, साउलले चाहिँ मार्न खोजिरहेको हुन्छ। तर इमान्दारिताले बचाउँछ भनेर अघि हामीले जब वचन पढ्यौं नि, अनि दाउदको इमान्दारिताले चाहिँ ऊ ओडारमा बसे पनि बाँचेको छ, अन्त परमेश्वरले उसको जीवनमा राजा बनाइकन चाहिँ छोड्नु भएको छ, होइन, उसको जीवनलाई गोठालोबाट राजा बनाउनु भएको छ। र यो अर्थ के लाग्छ यसले भन्दाखेरि, दाउदले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागिकन प्रेम देखाएको, इमान्दारी व्यवहार देखाएको हामीले देख्छौ, होइन। त्यसैले गर्दा आज तपाईँ र मेरो जीवनमा पनि यस्ता अवस्थाहरू आउन सक्छन् होला। हामी राजा त होइनौ, राजा हुन पनि परेको छैन, तर पनि कुन समयमा कसरी इमान्दारिता देखाउने, पापबाट कसरी उम्कने भन्ने कुराहरू चाहिँ हामीलाई यस्ता उदाहरणहरूले पनि तयार गर्दछ हाम्रो जीवनलाई, कसरी चाहिँ हामी चोखा हुन सक्छौ परमेश्वरको नजरमा, होइन। किनभने उहाँले जहिले पनि भन्नुहुन्छ मलाई मनपर्छ यो पद, म पवित्र छु तिमीहरू पनि पवित्र हुनुपर्छ। यो के भन्नुभएको त भन्दाखेरि पवित्रतामा के कुराहरू पर्छन्, आत्माका फल गलाती 5:22 अनुसार आत्माका फलहरू पर्दछन्, र विभिन्न व्यक्तिहरूले गर्नुभएका इमान्दारिताका कुराहरू हामीले सम्झन सक्छौ त्यो समयमा, होइन। हाम्रै वरिपरि पनि असल एक्जाम्पलहरू हेर्ने, हाम्रो एउटा बानी के भयो भने नकारात्मक कुराहरूलाई मात्रै हेर्ने बानी भइसकेको छ, विशेष गरी नेपालमा भनौँ न, धेरै व्यक्तिहरू यसरी देख्छौ। कुनै व्यक्तिले गरेको असल कुराहरू 99 असल कुराहरू भुलिदिएर एउटा गल्ती कुरालाई पौडिएर पछि परेका हुन्छन्। त्यसैले गर्दाखेरि हामीले चाहिँ पोजिटिभ कुराहरूलाई हेर्ने, होइन, कोही व्यक्तिले गरेका असल इमान्दारिताका कुराहरू नहेरेर हामीले ऊ बिग्रिएको, नासिएको, उसले नराम्रो गरेका कुराहरू मात्रै सम्झन्छौँ भनेदेखि चाहिँ यो ठिक हुँदैन। किनभने मानिस हौ, मानिसले कहिलेकाहीँ भूल गल्तीहरू पनि गर्छौं, तर इमान्दारितामा रहने व्यक्तिले चाहिँ पश्चाताप गर्दछ अनि सधैँ परमेश्वरको मनपर्दो बनेर अगाडि बढ्दछ। र हामीले दाउदको जीवनबाट पनि यस्तो महान कुराहरू सिक्छौं कि उहाँले धेरै दुःख पाउनुभयो, राजा अभिषेक गरेको मानिस चाहिँ भागिरहनु परेको छ, र पनि उहाँलाई 400 व्यक्तिहरूले चाहिँ पछ्याएका थिए। अचम्मको कुरो छ, दाउद जब साउलदेखि भागेर ओडारमा पुग्छन् त्यहाँ केही कुरो पनि हुँदैन, तर पनि 400 मानिसहरूले किन पछ्याए होला, के खाएर हिँडे होला, होइन। यसमा चाहिँ इमान्दारिताका कुराहरू आउँछन्, परमेश्वरको डर भएका कुराहरू। दाउद चाहिँ परमेश्वरमा असल व्यक्ति भएको हुनाले नै ती मानिसहरूले पनि पछ्याएका हुन्, सबै परमेश्वरको योजनामा नै पर्दथ्यो। त्यसैले तपाईँ यदि असल जीवन बिताउनुहुन्छ भने तपाईँका धेरै असल व्यक्तिहरू नै हुन्छन्, अनि तपाईँलाई पछ्याउने मानिसहरू धेरै हुन्छन् होला। प्रत्यक्ष रूपमा तपाईँलाई सहायता गर्ने मानिस नदेखिए पनि अप्रत्यक्ष रूपमा चाहिँ परमेश्वरको अनुग्रह र विश्वासी मानिसहरूको सहायता तपाईँको जीवनमा पक्कै पनि हुन्छ। त्यस्तै अर्का व्यक्ति छन् दानियल। दानियलको पुस्तक पढ्दै गर्दा एकदमै नराम्रो लागेर आउँछ कहिलेकाहीँ, होइन। भर्खरको व्यक्ति जब बेबिलोनीहरूको क्याप्टिभिटीमा लगिएको छ अनि मनले चाहेका कुराहरू गर्न पाएको छैन, उनीहरूको अन्डरमा बस्नु परेको छ, उनीहरूले दिएको नाम आफूले राख्नु परेको छ, होइन, सद्रक मेषक अभेदनगो भनेर नाम राखिएको छ भने कस्तो हुन्थ्यो होला। आज तपाईँ र मलाई कसैले अन्डर गरेर मेरो इच्छा अनुसार चल्नुपर्छ भन्यो भने हामीलाई कस्तो हुन्छ। त्यस्तै अवस्थामा पुगेका छन् दानियल। र हामीले दानियलको एक्जाम्पल हेर्दाखेरि मलाई चाहिँ एकदम मन दुखेर आउँछ, किनभने दानियल भर्खरका व्यक्ति, है, लाउलाउ खाउँ खाउँको उमेरमा परमेश्वरसँग डराउने व्यक्ति, तर त्यति दुःख भोगिरहनु भएको छ, र पनि उहाँले चाहिँ कुनै सुख सुविधाहरूको कुराहरूलाई इन्कार गर्नुभएको हामीले देख्छौं, र आफ्नो विश्वास र इमान्दारितामा दृढ रहनुको रहेको कुरा हामीले थाहा पाउँछौं। त्यसैले त परमेश्वरले के गर्नुभयो, फलस्वरूप आगोमा हाल्दाखेरि पनि बचाउनु भयो नि त, होइन। केहीदेखि हामी जब इमान्दारी हुन्छौं राम्रो फल फलिरहेको हुन्छ, यसमा खुसी हुनुपर्छ। परमेश्वरको निम्ति यति इमान्दारितामा म हिँडे, हात लागे सुन्नु केही पनि पाएन भन्नु नै पर्दैन। हामीले जब हामी इमान्दारी भएर हिँड्न थाल्छौं
हाम्रो जीवनमा केही न केही आशिष चाहिँ पक्कै पनि आउँछ। अब यसो ख्रिस्टको त के कुरा गर्ने, हाम्रो प्रभु त कति इमान्दारी हुनुहुन्थ्यो भन्ने कुरा मानिससँग तुलना गरेर नै हामी सक्दैनौ होइन। त्यस्तै धेरै व्यक्तिहरू हामीले बाहिर हुनु पाउँछ श्रोता मित्र, र यसो ख्रिस्टका कुराहरू गर्नु पर्दाखेरि चाहिँ जीवनभर नै उहाँले हाम्रै निम्ति रहनुभयो। र आज मानिसका विभिन्न योजनाहरू हुन्छन्, जस्तै मेरो पनि एउटा छोरी छिन्, मेरो अब भविष्यका योजनाहरू यसो गर्छु, यो पढाउँछु, यो यहाँ पुर्याउँछु भन्ने बुबा आमाको एउटा योजना पनि हुन्छ होइन। तर पनि अलिकति फरक चाहिँ के भने, संसारका मानिस जस्तो हामी चिन्ता फिक्री गर्दैनौँ, जे हुन्छ परमेश्वरको अनुग्रहमा हुन्छ, जहाँ लानुहुन्छ परमेश्वरले लानुहुन्छ भन्ने व्यक्तिहरू हौ हामी चाहिँ। तर पनि मानिसको चाहिँ विभिन्न किसिमका लक्ष्यहरू हुन्छन्, असीमित चाहनाहरू हुन्छन् छोटा, तर यीशुको त्यस्तो थिएन। यीशुको चाहना इमान्दारितामा जीवन बिताउने र हाम्रो दुःखमा भन्दा दुःख सहेर हाम्रो निम्ति हामीलाई सुख दिनको निम्ति आफूले श्रापित बन्न पनि तयार हुने यस्ता हुनुहुन्थ्यो प्रभु येशु ख्रिष्ट। अनि प्रभु येशु ख्रिष्टले चाहिँ यति नगर्नुभएको भए तपाईँ र मैले आज यो जीवन पनि पक्कै पाउने थिएनौ। त्यसैले गर्दाखेरि इमान्दारिता चाहिँ प्रभु येशुले पनि सिकाउनु भयो तपाईँ र मलाई, र बाइबलमा विभिन्न व्यक्तित्वहरूलाई जब हामी हेर्छौं इमान्दारिताको पाठ हामीले सिक्न सक्छौ भन्दै कार्यक्रम नयाँ उदयमा यतिखेर एउटा गीत राख्न चाहन्छु।

डेन देवानको आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका थियौँ। श्रोता मित्र, गुड न्युज एफएमको प्रसारण हो, कार्यक्रम नयाँ उदय सुन्दै हुन्छ। कार्यक्रम नयाँ उदयमा परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, उत्साहका कुराहरू नै हामीले गरिरहेका छौं र आज पनि इमान्दारितामा रहेर हामीले जीवन बिताउनुपर्छ भन्ने कुराहरू सिकिरहेका छौं र बाइबलले जे भन्दछ ती कुराहरू हामीले पक्कै पनि गर्नुपर्छ र भर्खर परमेश्वरको प्रेमसँग केसँग तुलना गर्न सकिन्छ भनेर एडिएमजीले पनि भन्दै हुन्थ्यो र परमेश्वरले यति अचम्मको प्रेम हामीलाई गर्नुभयो, कुनैसँग तुलना गर्ने योग्यको नै छैन। उहाँको प्रेम अमूल्य छ, अथाह छ, अकाट्य छ, होइन, सबै कुराले आज हामीलाई प्रेम गर्नुभएको छ र इमान्दारिताको विषयमा एक्जाम्पलका कुराहरू, उदाहरणीय व्यक्तित्वहरूको विषयमा हामीले भन्नुपर्दाखेरि चाहिँ अब्राहम पनि पर्दछन्। अब्राहमको पुस्तक, उत्पत्तिको पुस्तक 12:22 अब्राहमको इमान्दारितालाई देखाउँछ। जस्तै अब्राहमले परमेश्वरको आदेश अनुसार आफ्नो छोरा इसाहकलाई बलि दिन तयार भएको कुराले चाहिँ के देखाउँछ भन्दाखेरि एकदम महान इमान्दारिता देखाउँदछ, किनभने यो नै उहाँको जीवनको सबैभन्दा अप्ठ्यारो अवस्था पनि थियो, आफ्नै छोरालाई बलि गर्नुपर्ने, होइन, कसले सक्छ र। तर परमेश्वरलाई, यति महान परमेश्वरलाई चाहिँ मैले इमान्दारिता देखाउनुपर्छ भन्ने नै अब्राहमको सोच भएको हुनाले आफ्नो छोरालाई बलिदान गर्न तयार भएको हामी देख्छौं। अन्तत उहाँले आफ्नो छोरा फिर्ता पनि पाउनुभयो, होइन, र परमेश्वरप्रति पूर्ण विश्वास र इमान्दारिता देखाउनुभयो पूर्ण रूपमा उहाँले। र अर्का एउटा अर्की स्त्री हुनुहुन्छ हन्ना। हन्ना पहिलो समुएलको पुस्तक 1 हामीले पाउँछौं र हन्नाले परमेश्वरसँग सच्चा भावनाले प्रार्थना गरिन् र जब छोरो जन्मियो, उहाँ चाहिँ निसन्तान हुनुहुन्थ्यो, जब छोरो जन्मियो त्यही जन्मिएको छोरोलाई आफ्नो स्वार्थको लागि होइन तर परमेश्वरको भवनको निम्ति अर्पण गरिन्। अनि परमेश्वरको भवनमा नै एली पुजारीसँग बस्नको निम्ति स्वीकारिन्, होइन। कस्तो मुटु, कस्तो इमान्दारिता हामीले देख्छौं। पहिले भाकल गरेकी थिइन्, अब म मेरो श्रीमानले चाहिँ मेरो सौताको मात्रै सन्तान छ, मेरो चाहिँ छैन, मेरो श्रीमानले हेला गर्ने, मेरो सौताले हेला गर्ने, म के गर्ने प्रभु भनेर उहाँले रोइरहनु हुँदाखेरि चाहिँ अनि छोरो दिनुभएको थियो। उहाँले त्योभन्दा अगाडि कसरी माग्नुभएको थियो, यदि तपाईँले मेरो सन्तान दिनुभयो भने तपाईँलाई नै म अर्पण गर्नेछु भनेर हन्नाले भनेकी थिइन्। फलस्वरूप उहाँले छोरा दिनुभयो। अनि यो इमान्दारिता र वफादारिता हामी के देख्छौँ भन्दाखेरि उहाँले त्यो दिनुभयो परमेश्वरको निम्ति, मन्दिरमा अर्पण गर्नुभयो। यस्ता व्यक्तिहरू देख्दै गर्दाखेरि श्रोता, हामी बाइबल पढ्छौं, बाइबलमा भएका व्यक्तिहरूलाई निहाल्ने गर्छौं, कस्तो अचम्म लाग्छ नि। हाम्रो जीवन कहाँ छ, उनीहरूको जीवन कहाँ छ, होइन। हामी पनि त्यही परमेश्वरको वचन पालन गर्ने मानिसहरू हौं, त्यस्तै इमान्दारिता हामीले पनि देखाउनु पर्ने हो नि। तर आज त हामीमा न मण्डलीमा इमान्दारिता छ, न हाम्रो आफ्नै जीवनमा इमान्दारिता छ, नत्र हाम्रो परिवारमा नै इमान्दारिता छ। यस्तो इमान्दारिता हराउन थाल्यौं भनेदेखि परमेश्वरको आशिष पनि हाम्रो जीवनबाट गुम्छ र हामीले सुरक्षा पाउँदैनौं, हामी असुरक्षित बन्छौं, जतिखेर पनि हाम्रो हानि नोक्सानी हुन सक्छ। परमेश्वरले भन्नुभयो, जब इमान्दारी हुन्छौ अनि चाहिँ सुरक्षा पाउँछौ भन्नुभएको छ। अघि मैले सुरुमै भनेको थिएँ एउटा वचनमा, परमेश्वरले इमान्दारी मानिसहरूलाई सुरक्षा पनि दिनुहुन्छ भनिएको छ। जोनाथन एउटा त्यस्तै व्यक्ति थिए। जोनाथनले आफ्नो मित्र दाऊदप्रति वफादार देखाउँदै इमान्दारिताको बावजुद जोनाथनले दाऊदलाई आफ्नो साथी, हृदयको साथीलाई बचाएका भन्छन् आफ्नै बुबाबाट। र हामीले यहाँ के देख्छौं भन्दाखेरि अर्को युहन्नाको विषयमा देख्छौं, याकुबको विषयमा देख्छौं, यसरी धेरै उदाहरणहरू हामी देख्छौं। र यो एक्जाम्पलहरूले चाहिँ के देखाउँछ भन्दाखेरि अब हाम्रो पनि दिनदिनको जीवनमा जिउनको निम्ति एकजनाको उदाहरण हामीले पक्रियौं भने पुग्छ। जस्तै तपाईँलाई को जस्तो बन्नु पर्यो, नुह जस्तो बन्नु पर्यो भने पनि धेरै आशिष पाउनु छ भनेदेखि बन्नुहोस् नुह जस्तो, होइन, हामी बन्न सक्छौ, कोसिस गरौं न। नुह नै हामी होइनौ, हाम्रो नाम अलग छ, परमेश्वरले दिनुभएको हाम्रो रूप अलग होला, हाम्रो सामर्थ्य अलग छ, हामी त्यो समयको मानिस पनि होइनौ। तर पनि त्यही वचन पढ्छौं, त्यही परमेश्वरलाई विश्वास गर्ने मानिस भएको हुनाले नुहले जे गरे त्यस्तै इमान्दारितामा हिँड्ने कोसिस चाहिँ हामीले पक्कै गर्नुपर्छ। म भन्दछु बाइबलमा लेखिएका पात्रहरूलाई पछ्याउने हाम्रो योग्यता त पक्कै छैन, हामी त्यसरी पछ्याउन पनि सक्दैनौ, हुबहु हुन पनि सक्दैनौ, तर केही पर्सेन्ट कोसिस त गर्न सक्छौ नि त। तपाईँलाई बाइबलमा कुन पात्र मनपर्छ, होइन, चाहे स्त्री होस् चाहे पुरूष होस्, होइन, परमेश्वरप्रति इमान्दारी भएको व्यक्तिलाई हेरेर हामी अगाडि बढ्यौं भने धेरै असल हुन्छ। प्रार्थना गरौं हाम्रो जीवन चाहिँ परमेश्वरको मनपर्दो हुन
सकोस् भनेर प्रार्थना गरौं। कि त हामीले परमेश्वरलाई नपाएकै असर हुने थियो, पाइसकेर पनि हामी दोधारका कुराहरू गर्छौं र अलिकति यता अलिकति त्यता गर्छौं भने हाम्रो जीवन कतै पनि पुग्दैन श्रोता। त्यसैले गर्दा इमान्दारिता मात्रै नभएर म अर्को कार्यक्रममा चाहिँ प्रेमका विषयहरू भन्न सक्छु होइन, हामीमा भएका अरू जुन जुन अभावका कुराहरू छन् नि, हाम्रो चरित्रमा हुनुपर्ने गुणहरूको अभाव, ती कुराहरू हामी गर्न सक्छौ। इमान्दारिता पनि एकदम महत्वपूर्ण कुरा हो। हामी कहिलेकाहीँ ढाँटेर छरेर पनि हिँडिरहेका हुन्छौँ, कति अवस्थामा झुट बोलेर हिँडिरहेका हुन्छौँ। मैले कति मानिसहरूलाई देखेको छु, यो यो ठाउँमा छु अनि अर्कै ठाउँमा छु भनेर जब घरबाट फोन आउँछ अनि म चाहिँ यो ठाउँमा छैन, म त्यो ठाउँमा छु भनेर झुट बोल्ने एकदम प्रत्यक्ष रूपमा, अनि त्यो पनि झुटै हो, सानो झुट ठुलो झुट होइन। परमेश्वरले यस्ता कुराहरू मन पराउनुहुन्न। परमेश्वरले घृणा गर्ने धेरै कुराहरू छन्। अहंकारी आँखा, झुट बोल्ने जिब्रो भनेर भनिएको छ यो उपदेशमा होइन। त्यसैले निर्दोष रगत बगाउने हातहरू भन्नुभएको छ। परमेश्वरले मन नपराउने यदि हाम्रो क्यारेक्टर भयो अथवा हाम्रो चाहिँ त्यस्तो किसिमको हाम्रो जीवन भयो भनेदेखि के हुन्छ होला, हामी विचार गरौँ होइन। त्यसैले गर्दा न हाम्रो प्रार्थनाको सुनवाई हुन्छ, त्यसैले गर्दा इमान्दारी हुनुपर्छ सदा हाम्रो काम गर्ने कार्यक्षेत्रहरूमा। हामीले हाम्रै घरमा पनि इमान्दारी हुनुपर्छ, श्रीमतीसँग छोराछोरीहरूसँग पनि इमान्दारी हुनुपर्छ, उनीहरूलाई पनि इमान्दारिता सिकाउनुपर्छ। आफ्नै इमान्दारितामा हिँड्दैनौ भने मेरो छोराछोरीहरू इमान्दारितामा हिँड्न चाहँदैनन्, किनभने बुबा नै यस्तो छन् भने म चाहिँ किन हिँड्नुपर्ने भन्ने प्रश्न पनि आउँछ। त्यसैले गर्दाखेरि श्रोता, जीवनमा इमान्दारिताले नै विजय पाउँदछ होला। इमान्दारी मानिसलाई कति शरीरका कुराहरूको फाइदा नहोला, तर पनि आत्मिक कुराहरूमा चाहिँ हामी धेरै फाइदा लिन सक्छौ र परमेश्वरको नजिक जाने तरिका पनि इमान्दारिता हो। इमान्दारिता भएको व्यक्ति परमेश्वरको नजिक सधैँ गइरहन सक्छ, किनभने उसलाई लाज शर्म हुँदैन अनि एकदम परमेश्वरसँग प्रेम हुन्छ। इमान्दारिता छैन अनि परमेश्वरमा आज्ञाकारिता पनि छैन भनेदेखि चाहिँ परमेश्वरको नजिक जान लाज लाग्छ हामीलाई। मैले गल्ती गरेको छु, कसरी जाने होला प्रभुको नजिक, के लिएर के मुख देखाएर जाने होला मैले भन्ने, त्यस्ता कति व्यक्तिहरू हामीले त्यस्ता अवस्थाहरू पनि हाम्रो होला होइन। आज मैले प्रभुलाई के तरिकाले प्रार्थना गरौं, आज मैले कसरी चाहिँ उहाँलाई मेरो नजर देखाउँ भन्ने पनि होला। सायद भरसक त्यस्तो नहोस् हाम्रो जीवन, किनभने हामीलाई थाहा छ असल के हो, खराब के हो, परमेश्वरले के कुरा मन पराउनुहुन्छ, हामीलाई के गर के नगर भन्नुभएको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। हामीले पाएका ठूल्ठूला ओदा, डाक्टरका पदहरू होइन, पास्टर एल्डर डिकन मात्रै भएर हुँदैन, हामीमा इमान्दारिता चाहिन्छ नै, पक्कै पनि पारदर्शिता चाहिन्छ, जुन कुरालाई परमेश्वरले प्रेम गर्नुहुन्छ। यतिखेर एउटा गीत सुन्छौं, त्यसपछि फेरि पनि हामी आउनेछौं।

रोहित थापाले भन्दै हुनुहुन्थ्यो, तपाईँसँगै हिँड्छु म, बिताउँदैछु तपाईँसँग नै। श्रोता मित्र, साँझी नै उहाँले गाउनुभएको भजन सम्झिँदै गर्दा उपदेशको पुस्तकमा लेखिएको छ, जब चाँदीको तार सुनिन भन्दा अगाडि परमेश्वरको महिमा गर। वृद्धावस्था आउँदछन्, वृद्धावस्थामा चाहिँ हाम्रो कानहरू सुन्न छोड्दछ, हाम्रो हात खुट्टाहरू चल्न छोड्छन्, होइन, हामीले चराहरूको चिरबिरहरू सुन्न छोड्छौं, सबै कुराहरू कमजोर हुन्छ हाम्रो अङ्गहरू, अनि त्यतिखेर केही गर्छु भन्दा पनि सक्दैनौ, किनभने हामी असहाय भइरहेका हुन्छौ, निष्क्रिय भइरहेका हुन्छौ। त्यसैले यो समय आउनभन्दा अगाडि परमेश्वरको महिमा गर भन्न खोजिएको गीतले पनि, र आज मैले पनि यही गीत किन राखेँ भन्दाखेरि, जबसम्म जीवन रहन्छ तबसम्म परमेश्वरलाई महिमा दिइहाल्नुपर्छ भन्ने कुरा नै हो। कति व्यक्तिहरूले जब उमेर बित्दा छ अनि परमेश्वरको निम्ति म केही गर्छु भन्दाखेरि सक्नुहुन्न नि त, अब म त परमेश्वरको काम गर्छु भन्दाखेरि आफूलाई चलाउन सक्नुहुन्न। त्यसैले गर्दा तपाईँ र म इमान्दारिता भएर आज इमान्दारिताको विषयमा जति कुराहरू हामीले गर्यौं, हाम्रो जीवनमा चाँदीको तार चुनिन अघि अनि माटोको गाग्रो टुक्रा टुक्रा पँधेरामा पार्न अघि परमेश्वरको महिमा गर भनेको के हो भन्दा, हाम्रो जीवन सकिन भन्दा अगाडि, किनभने हामी त माटोका भाँडहरू हौ, परमेश्वरले आदर अनादरको भाँडहरू पनि बनाउनु भएको छ, हामी आदरका योग्य भाँडो बनेर यो माटोको भाँडो टुक्रिन अघि चाहिँ हाम्रो जीवनबाट परमेश्वरले हाम्रो जीवनलाई लिन भन्दा अगाडि नै परमेश्वरको महिमा गर्नुपर्ने हुन्छ। त्यसैले नै आज के वृद्ध के युवा के बालक सबैलाई परमेश्वरको महिमा गर्ने आह्वान छ, र सबैजनाले गरि नै रहेका छन्। हामीले मण्डलीहरूमा पनि हेर्छौँ, विभिन्न एजेजहरूमा, होइन, हामीले सबै एज फ्याक्टरका मानिसहरूले चाहिँ आफ्नो लक्ष्य अनुसार आफ्नो वरदान अनुसार चाहिँ परमेश्वरलाई महिमा दिएको देख्दछौ, दिनु पनि पर्छ। र यसमा महत्वपूर्ण कुरा चाहिँ मुखले मात्रै परमेश्वरलाई महिमा दिने होइन कि हाम्रो हृदय चाहिँ परमेश्वरको नजिक हुनुपर्छ भन्ने कुरा नै आजको विशेष गरी मेरो मनसाह नै यही हो। किनभने हामी इमान्दारिता भएर चलौं, कसैले कसैलाई नढाँटौं, होइन, परमेश्वरले देख्नुहुन्छ मानिसले नदेखे पनि भन्ने कुराहरू नै गरे। कार्यक्रम सुनेर साथ दिनुभयो, धन्यवाद दिन चाहन्छु सम्पूर्ण श्रोताहरूलाई। के कस्तो कुराहरू गरियो, तपाईँलाई कस्तो लागिरहेको छ, प्रतिक्रियाहरू पनि हामीले पाउन सक्छौ कि जस्तो लागेको छ। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म छुटिन चाहन्छु। धन्यवाद जयमसिंह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। प्रियहरू, हामी सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन अध्ययन गर्नेछौ र यसबाट हामीलाई आज परमेश्वरले के भन्न खोजिरहनु भएको छ त्यो कुरालाई पनि मनन गर्नेछौ। म आज धर्मशास्त्र बाइबलको सुसमाचारीय पुस्तक मत्तीको 16 अध्यायबाट 16 अध्यायको 21 म 28 पाठ गर्नेछु। 21 पदबाट यसरी लेखिएको छ, उहाँ कसरी यरूसलेममा जानुपर्छ र धर्मगुरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई बौरी उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाईँमाथि यस्तो कहिले हुने छैन। तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, ए सैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। तब यसोले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँदछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरे पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतसँग आउनेछ र त्यसबेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरू मध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैन। हालेलुया। आज हामीले पाठ गरेको यो बाइबलको खण्ड मत्तीको पुस्तक 16 अध्यायको 21-28 पदसम्म रहेको छ। यहाँ विशेष गरी येशू प्रभुले आफ्नो मृत्युको बारेमा चेलाहरूलाई बताउँदै हुनुहुन्छ। चेलाहरूले के सोचेका थिए भने येशू प्रभु एउटा शक्तिशाली परमेश्वर, उहाँ चाहिँ मानिसहरूको बीचमा आश्चर्यपूर्ण कर्म गर्ने, एउटा रोग चंगाई गर्नेदेखि लिएर उहाँले धेरै मानिसहरूलाई खुवाउनु भएको कुराहरूदेखि लिएर येशू प्रभुले एउटा स्वर्गको राज्यको बारेमा वर्णन गर्दै यहाँनिर अरू मानिसहरूले भनेका छन् कि उनलाई एउटा अगमवक्ता, शक्तिशाली अगमवक्ता भनेर त्यो घोषणा गरिरहँदाखेरि येशूका चेलाहरूले पनि त्यही कुरा बुझेका थिए कि अब हामी येशूसँग यसरी नै रमाउनेछौ, अब हामी येशूसँग सधैँभरि यसरी बस्नेछौ, उहाँले स्वर्गको राज्यको बारेमा प्रचार गर्नुहुनेछ, उहाँले मानिसहरूलाई उनीहरूको विभिन्न किसिमका ती समस्याहरू पीड़ाबाट मुक्ति दिनुहुनेछ, छुटकारा दिनुहुनेछ। अनि जसरी येशू प्रभु मानिसहरूको बीचमा रहँदाखेरि धेरै भीड़ले उहाँलाई पछ्याउँदथे, त्यसरी मानिसहरूले येशूलाई फेरि पछ्याइरहनेछन् र हामी पनि येशूसँगै रहनेछौ भन्ने एक किसिमको चेलाहरूलाई त्यो प्रकारको आशा थियो येशू प्रभुप्रति।
तर जब शिवकायको दौरानमा येशुप्रभुले आफ्नो मृत्युको बारेमा बताउनुहुन्छ, उहाँले भन्दै हुनुहुन्छ कि म येरुसलेममा अब यसरी जानेछु अनि म धर्मगुरूहरू र मुख्य पुजारीहरूको अगाडि शास्त्रीहरूको अगाडि कष्टहरू भोग्नेछु, त्यसै गरी म त्यहाँ मारिनेछु, क्रुसमा म टाँगिनेछु र तेस्रो दिनमा म गाडिसकेपछि तेस्रो दिनमा म बौरी उठ्नेछु भनेर चेलाहरूलाई पहिले नै उहाँले बताउँदै हुनुहुन्छ। उहाँले आफ्नो भविष्यमा के कुरा भइरहनेछ हुनेछ भन्ने कुरा सबै प्रभुलाई थाहा थियो, किनभने यो परमेश्वरको एउटा उद्धारको योजना थियो, परमेश्वरको एउटा पूर्व एउटा योजना थियो कि मानिसको पुत्र स्वर्गबाट परमेश्वर संसारमा आउनुहुनेछ, मानिसको रूप धारण गर्नुहुनेछ र मानिसहरूलाई स्वर्गको राज्यको बारेमा सुनाउनुहुनेछ र त्यसपछि उहाँ मानिसको पापको लेखी मानिसले भोग्नुपर्ने त्यो दण्डको कारणले उहाँ त्यो दण्डलाई आफैले भोगेर क्रुसमा मर्नुहुनेछ। मर्ने मात्रै होइन तर उहाँ तेस्रो दिनमा बौरी पनि उठ्नुहुनेछ किनभने उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा पहिले नै एउटा योजना थियो, यो परमेश्वरको योजना हो अनि सोही योजना अनुसार येशुप्रभुले आफ्ना चेलाहरूलाई सुनाउँदै हुनुहुन्छ। चेलाहरूले यो कुरा सुनिसकेपछि आकुल व्याकुल हुन्छन्। उनीहरूले सोचेको उनीहरूले खोजेको एउटा मसीह आफ्नो प्राण त्याग्ने कुरा गर्दैछ, उनीहरूले त मसीह भनेको भौतिक रूपमा शासन गर्ने भौतिक रूपमा उनीहरूलाई सहायता गर्ने एउटा राजा जस्तो उनीहरूले सोचेका थिए, तर येशूले त यहाँ उहाँको मृत्युको बारेमा सुनाउँदै गर्दा उनका चेलाहरू निकै आकुल व्याकुल हुन्छन्। यसै बीचमा पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, तर 23 पदमा हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुहुन्छ, तर फर्केर पत्रुसलाई येशूले भन्नुभयो, ए शैतान मेरो सामान्यबाट हटिजा, त मेरो निम्ति बाधा होस् किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। अब यहाँनिर पत्रुसलाई येशूप्रभुले शैतानको रूपमा चाहिँ संज्ञा दिनुभएको छ, गाली गर्नुभएको छ। यो किन गर्नुभयो भन्दा विभिन्न खालका जुन परमेश्वरको राज्यको भन्दा विपरीत खालको विचारहरू, परमेश्वरको राज्य परमेश्वरको योजना भन्दा विपरीत तवरको विचार भनेको दुष्टताबाट आउँदछ, संसारबाट आउँदछ। मानिसहरूको मानवीय स्वभाव अनुसार हामी भौतिक रूपमा जे कुरा पनि देख्न चाहन्छौ, परमेश्वरको राज्य भौतिक रूपमा देख्न चाहन्छौ, परमेश्वरले भौतिक रूपमा शासन गरेको र हामीले त्यहाँ संसारमा हामीले त्यो शासनमा हामी रमाहाट गरेको त्यसलाई चाहिँ इन्जोय गरेको हामी देख्न चाहन्छौ। परमेश्वरको योजना निकै फरक छ किनभने संसार क्षणिक समयको लागि हो तर स्वर्गको राज्य अनन्तताको राज्यको लागि हो। स्वर्गको राज्यमा जब मानिसले प्रवेश पाउँदछ त्यो कहिले पनि मर्ने छैन, कहिले पनि त्यो नाश हुने छैन, त्यो त अनन्त राज्यमा उप्रवेश गर्नेछ। तर यहाँनिर पत्रुसले बताएको कुरा चाहिँ मानिसहरूले संसारको राज्यको बारेमा सोचिरहेको कुरा उनले बताएका छन्। हामी हेर्दै जानेछौ, तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। 24 पदमा निकै महत्वपूर्ण कुरा येशूप्रभुले भन्नुभएको छ। यहाँ येशूले भन्नुभएको आफ्नो क्रुस उठाउने कुरा भनेको प्रियहरू ख्रीष्टको क्रुसले दुःख कष्ट मृत्यु लाज गिल्ला अस्वीकार र आफैलाई इन्कार गरेको संकेत गर्दछ। जब हामीले येशूप्रभुलाई पछ्याउने निधो गर्दछौ, तपाई र मैले यस संसारबाट एक प्रकारको दुःख र कष्ट संघर्षहरू सहनुपर्छ, सतावटहरू सहनुपर्छ भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ। हामीले पहिलो शताब्दीको मण्डलीलाई हेर्ने हो भने त्यहाँ कति धेरै पीड़ा थियो, कति धेरै सतावटहरू थियो, कति धेरै संकटहरू थियो। येशूका चेलाहरूलाई त्यहाँ मानिसहरूले छोपेर उनीहरूलाई चाहिँ मृत्युदण्ड पनि दिएको हामीले धेरै घटनाहरू पढेका छौ। त्यो भनेको अर्थ येशूलाई पछ्याउनु भनेको वास्तविक रूपमा परमेश्वरको राज्यमा प्रवेश गर्नु हो, त्यो आत्मिक रूपमा हामी प्रवेश गर्दछौ, तर शैतानसँग यो संसारसँगको दुश्मनी हो। जब तपाईँ र म परमेश्वरलाई पछ्याउने निधो गर्दछौ, संसारले तपाईँ र मलाई त्यो कुरा देखेको मन पर्दैन, त्यो कुरातर्फ संसारले विभिन्न किसिमका सतावटहरू विभिन्न किसिमका दुःख कष्टहरू ल्याउने काम गर्दछ। आज हामीलाई थाहा छ, जब तपाईँ र मैले येशूप्रभुलाई विश्वास गरेका छौं, हाम्रो समुदायबाट एउटा लज्जाको र गिल्लाको पात्र तपाईँ र हामी बनेका छौं। मानिसहरूले गिल्ला गर्दछन् किनभने उनीहरूले बुझेका छैनन्, किनभने स्वर्गको राज्यको बारेमा उनीहरूलाई थाहा छैन, मृत्युपछिको अनन्त जीवनको बारेमा उनीहरूलाई थाहा छैन। तपाईँ र मैले येशूप्रभुलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, हाम्रो पापहरू हामीले क्षमा पाएका छौं, त्यो कुरा संसारले बुझेको छैन।
परमेश्वरको राज्यमा तपाईँ र म अघि बढ़िरहँदाखेरि संसारबाट गिल्लाहरू आउँदछ। येशूलाई जब मानिसहरूले क्रूसमा टाङ्नको लागि लगेर गए त्यति बेला हामीले हेर्न सक्दछौं त्यो घटनालाई। मानिसहरूले छानबिन गरे, त्यहाँ उच्च अधिकारीहरूले छानबिन गरे, पन्तियस पिलातसले पनि त्यहाँनिर येशू प्रभुको दोषहरू खोट्याउन खोज्यो। मानिसहरूले गिल्ला गरिराखे तर पनि येशू प्रभुमा कुनै पनि किसिमको दोषहरू पाइएन। त्यसकारण येशू प्रभुको मृत्युको दोष आफूलाई नलागोस् भनेर पन्तियस पिलातसले आफ्नो हात पखालेको घटना हामी पाउन सक्दछौं। हो, मानिसले येशू प्रभुलाई विभिन्न किसिमका आरोपहरू लगाए, ईश्वर निन्दा गरेको भनेर आरोप लगाए, विभिन्न किसिमका गिल्ला गरे, थुके कुटे, तर पनि उहाँमा कुनै पनि किसिमको खोट भेटिएन, उहाँमा कुनै पनि किसिमको पाप र अधर्म भेटिएन। त्यसकारण तपाईँ र म पनि येशू प्रभुको राज्यमा हामी अगाडि बढ़िरहँदाखेरि प्रियहरू हामीलाई विभिन्न किसिमका लाञ्छनाहरू आरोपहरू लाग्दछन्। उहाँले भन्नुभएको आफ्नो क्रूस उठाउने भनेको त्यही हो। प्रियहरू, आज तपाईँ र मलाई लागेका ती विभिन्न किसिमका दुःख कष्टहरू तपाईँ र हामीले सहन सक्नुपर्दछ। यदि हामी त्यो कुरा सहनको लागि तयार छैनौं भने हामीले अझ पनि आफ्नो क्रूस उठाएका छैनौं। हामीले हेर्दै जानेछौ आफ्नो क्रूस उठाउने कुरा। जब हामीले विश्वासीहरूका रूपमा आफ्नो क्रूस उठाएर ख्रीष्टलाई पछ्याउँदछौ प्रियहरू, हामीले आफैलाई इन्कार गर्दछौ। हामीले आफूले आफूलाई इन्कार गर्नुपर्दछ। म को हुँ, म कस्तो छु, म कुन जातिको मानिस हुँ, म धनी छु अथवा गरीब छु, ममा यो प्रकारको क्षमता छ, म यो प्रकारको यो ठाउँको मानिस भनेर कहिलेकाहीँ तपाईँ र ममा त्यो किसिमको घमण्ड हुन सक्दछ। तर जब तपाईँ र मैले एकपटक येशूलाई पछ्याउने निर्णय गर्दछौ हामीले आफूले आफूलाई इन्कार गर्न सक्नुपर्दछ। म को हुँ भन्ने कुरा, किनभने समाजले तपाईँ र मलाई कोही ठूलो कोही सानो बनाइदिएको हुन्छ, तर वास्तविक रूपमा तपाईँ र हामी पापी मानिस हो। परमेश्वरको अगाडि हामी जानुभन्दा पहिले हाम्रा पापहरू, हाम्रा जति पनि अधर्महरू छन् ती सबै हामीले पश्चाताप गर्नुपर्दछ। त्यो भनेको एक किसिमले तपाईँ र म को हुँ भनेर हामीले हामीलाई इन्कार गर्नु हो। त्यसकारण यहाँनिर परमेश्वरले भन्नुभएको आफूले आफूलाई इन्कार गर्ने कुरा यो विश्वासीको जीवनमा हुनुपर्दछ र आफैलाई संघर्ष र दुःख कष्टका चार क्षेत्रहरूमा समर्पण हामी गर्न सक्नुपर्दछ। पहिलो, हाम्रा पापमय अभिलाषाहरूलाई क्रूसमा टाँगेर हामी जीवनभर पापको विरूद्धमा युद्धमा संघर्ष गर्दै अगाडि बढ्नुपर्दछ। जब तपाईँ र म येशूलाई पछ्याउने निर्णय गर्दछौ त्यसपछि सबैभन्दा पहिले हामीमा भएका सबै पापहरू, पापमय अभिलाषाहरूलाई हामीले क्रूसमा टाँग्नु पर्दछ। जसरी पाउलले भन्दछन् कि म अब क्रूसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर क्रिस्ट ममा जिउनुहुन्छ। प्रियहरू, त्यसकारण हामीमा भएको पापमय अभिलाषाहरूलाई हामीले क्रूसमा टाँगेर येशूको पछि अगाडि बढ्नु आवश्यक छ। हामी जीवनभर पापसँग संघर्ष गरिरहन्छौ, त्यो एउटा युद्धमा हामी संघर्ष गरिरहन्छौ, तर हामी जहिले पनि येशू प्रभुको नजिक आएर ती पापहरूको विरूद्धमा युद्ध गर्नलाई, पाप नगर्नलाई, एउटा पाप रहित जीवन जिउनको लागि, पवित्रताको जीवन जिउनको लागि तपाईँ र म समर्पित हुनु आवश्यक छ। त्यसै गरी दोस्रो नम्बरमा, जसै हामी परमेश्वरको राज्य विस्तार गर्दछौ शैतान र अन्धकारका शक्तिहरूका विरूद्धमा पनि युद्धमा हामी संघर्ष गर्दछौ। हो प्रियहरू, हामी जब संघर्षमय जीवनमा हामी अगाडि बढ़िरहेका हुन्छौ त्यति बेला तपाईँ र मलाई परमेश्वरको राज्यमा हामीलाई त्यो राज्यबाट पतित गर्नको लागि, परमेश्वरको राज्यबाट तपाईँ र मलाई टाढा भगाउनको लागि शैतानले, अन्धकारको शक्तिले काम गर्दछ। विभिन्न किसिमका प्रलोभनहरू, विभिन्न किसिमका सतावटहरू तपाईँ र हामीलाई आउँदछ। तर वचनले भन्दछ जो अन्तिमसम्म स्थिर रहन्छ ऊ चाहिँ बचाइनेछ। प्रियहरू, हाम्रो जीवनमा येशूलाई पछ्याउनु भनेको अन्धकारको राज्यसँगको निरन्तर संघर्ष हो। अन्धकारको राज्यमाथि विजय प्राप्त गर्नको लागि प्रियहरू, तपाईँ र मलाई येशू प्रभुको शक्तिको आवश्यकता पर्दछ, उहाँको आशिष र उहाँको साथको आवश्यकता पर्दछ। त्यसकारण तपाईँ हामी जहिले पनि परमेश्वरको साथ साथै अगाडि बढ्दै गर्दाखेरि यो कुरा निश्चिन्त हुनुपर्दछ कि तपाईँ र मेरो युद्ध अन्धकारको शक्तिसँग हो, संसारसँग हो, र त्यससँगको युद्धमा तपाईँ र हामी विजयी हुन हरदम प्रयासरत हुनुपर्दछ। प्रियहरू, त्यसै गरी तेस्रो भनेको, ती दुष्ट आत्माको कार्यहरू खराब छन् भनी प्रेममा गवाइदिँदा, हामीले आफैलाई त्यसबाट नैतिक र आत्मिक रूपमा अलग बनाउँदा र त्यसका स्तरहरू वा दर्शनहरू हाम्रा हुन् भनी स्वीकार नगर्दा, संसारले दिने घृणा र गिल्लामा हामी संघर्ष गरिरहेका हुन्छौ। शैतानले विभिन्न किसिमका चालहरू रचेर तपाईँ र मलाई फसाउन खोज्दछ। झुटा शिक्षाहरू तपाईँ र हाम्रो बीचमा आइरहेका हुन्छन्,
जब हामी त्यसको इन्कार गर्दछौ, संसारका कुनै पनि सिद्धान्तको हामी इन्कार गर्दछौ जसले स्वर्गको राज्यको विरूद्धमा आवाज उठाउँदछ, त्यस्ता शिक्षाहरूको इन्कार गर्दै गर्दाखेरि हामी परमेश्वरको मार्गमा अगाडि बढ़िरहँदाखेरि संसारले तपाईँ र मलाई घृणा गर्दछ, हामीलाई गिल्ला गर्दछ। हामी त्यसबाट पनि संघर्ष गर्नको लागि तयार हुनुपर्दछ प्रियहरू। त्यसै गरी यीशुको पछि लाग्नुभन्दा अगाडि क्रूस उठाउने कुरा, संघर्षहरू मोल्ने कुरा भनेको प्रियहरू, यीशुले जस्तै हामीले पनि हाम्रो धार्मिक सम्प्रदायहरूबाट गिल्ला र सतावटहरू सहनुपर्ने हुन सक्दछ। हाम्रो बीचमा पनि थुप्रै प्रकारका सम्प्रदायहरू छन्। एउटाले विभिन्न खालका सिद्धान्त अप्नाएका हुन्छन् भने अर्कोले अर्कै किसिमका सिद्धान्तहरू अप्नाएका हुन्छन्। त्यसबाट एउटा शिक्षा मान्नेले अर्को शिक्षा मान्नेलाई विभिन्न किसिमले लाञ्छनाहरू आरोप प्रत्यारोप लगाएका हुन्छन्। तर हामी त्यस्ता खालका सतावट र गिल्लाहरू हुँदो पनि हामी जानुपर्ने हुन्छ र त्यसबाट पनि हामी संघर्ष गर्न सक्नुपर्दछ। प्रियहरू, मैले यति बेला तपाईँको बीचमा बताए कि जब यहाँनिर येशूले भन्नुभयो कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। त्यो क्रूस उठाउने कुरा, आफूले आफूलाई इन्कार गर्ने कुरा चाहिँ निकै महत्वपूर्ण छ। जब तपाईँ र मैले दुःख कष्ट भोग्न जानेका छैनौं, दुःख र संकष्टहरू सामना गर्न सिकेका छैनौ भने हामी परिपक्व विश्वासी बन्न सिकेका छैनौ प्रियहरू। हामीले आफूले आफूलाई इन्कार गर्न सकेका छैनौ भने आज नै तपाईँ र मैले पश्चाताप गरेर परमेश्वरको अगाडि, येशू प्रभुको अगाडि आफूले आफूलाई नम्रतामा ढाल्नु आवश्यक छ। आफूले आफूलाई, आफूमा भएका रिसहरू, आफूमा भएका ती घमण्डहरू, आफूमा भएका पापहरू मानिलिएर तपाईँले पश्चाताप गर्नु आवश्यक छ। 25 पदमा हामीले हेर्ने हो भने यहाँ बताइएको छ, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। यो पद निकै महत्वपूर्ण छ प्रियहरू। प्राण भनेको यो संसारमा एउटा जीवन हो। यहाँनिर येशू प्रभुको लागि हामी जस्तो सुकै बाटो भएर जानु परे तापनि हामी तयार भएको येशू प्रभु चाहनुहुन्छ। परमेश्वरको राज्यका लागि यहाँनिर उहाँले आफ्नो चेलाहरूलाई भन्दैनन् कि तिमीहरू स्वर्गको राज्यका एउटा गवाहीहरू हौ, येशू प्रभुको जीवनको तिमीहरू गवाही हौ, तिमीहरू यो सन्देश सारा मानिसहरूलाई प्रचार गर्नको लागि तयार हुनु आवश्यक छ भनेर येशूले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ। चाहे विभिन्न किसिमका बाधाहरू किन नआओस्, चाहे विभिन्न किसिमका दुःख संकटहरू किन नआओस्, यो संसारमा रहेको हाम्रो प्राण भनेको क्षणिक हो, हामी एक न एक दिन मरेर जानै पर्दछ। तर जसले त्यो एउटा मरणशील जीवनको वास्ता गरेर, चिन्ता गरेर येशू प्रभुको राज्यको विपरीत गएर येशू प्रभुलाई त्याग्दछ, त्यसले त्यो गुमाउनेछ भनेको अर्थ, त्यो अनन्तको राज्यमा जब येशू प्रभु हाम्रो न्याय आसनमा विराजमान हुनुहुनेछ, जहाँ येशू प्रभुलाई इन्कार गर्ने मानिसहरूलाई उहाँले न्याय गर्नुहुनेछ, उहाँलाई यस संसारमा इन्कार गर्ने मानिसहरूलाई परमेश्वरले पनि स्वर्गमा इन्कार गर्नुहुनेछ, हामी उहाँको न्यायमा अवश्य पनि पर्नुपर्ने हुन्छ। त्यसकारण येशू प्रभुले आफ्ना चेलाहरूलाई भन्दै हुनुहुन्छ कि मेरो बारेमा तिमीहरू मेरो पछि लाग्न चाहन्छौ भने आफूले आफूलाई इन्कार गर, क्रूस उठाऊ र संसारमा भएको त्यो मरणशील जीवनलाई बचाउने प्रयत्नका लागि, त्यो संसारमा भएको मरणशील जीवनको वास्ता गरेर, चिन्ता गरेर तिमीहरू म भन्दा पछि मलाई इन्कार गर्दछौ भने तिमीहरू पनि स्वर्गमा इन्कार हुनेछौ, अथवा तिमीहरूले त्यो प्राण अनन्त जीवन तिमीहरूले गुमाउनेछौ भनेर येशू प्रभुले भन्दै हुनुहुन्छ। प्रियहरू, हामी यो संसारमा हेर्दछौ कि हामी पक्कै पनि एक न एक दिन मरेर जानेछौ। यो संसारमा सधैँभरि बाँचिरहने मानिस कोही पनि छैन। बाइबलले भन्दछ मृत्यु पछि पनि अनन्त जीवन छ, मृत्यु पछिको एउटा जीवन छ। मानिस कहिले पनि सदाका लागि मरेर जाँदैन, उसको आत्मा सधैँभरि बाँचिरहन्छ। मात्र यो हो कि त्यो आत्मा परमेश्वरको राज्यमा हामी अनन्तताका लागि, स्वर्गमा परमेश्वरको राज्यमा हामी रहने कि, अथवा त्यो जीवनलाई हामी परमेश्वरलाई इन्कार गरेर अनन्त मृत्युमा, नर्कमा रहने भन्ने मात्र हो। त्यसकारण येशू प्रभुले यहाँनिर बताउनुहुन्छ कि तिमीहरूले संसारमा आफ्नो प्राण जोगाउनको लागि, तिमीहरूले आफ्नो संसारमा र जीवनलाई जोगाउनको लागि कति संघर्ष गर्दछौ। धेरै समय हामी येशूलाई विश्वास गरेका खातिर म समाजबाट, म मेरो गाउँबाट, मेरो परिवारबाट इन्कार हुन्छु कि भनेर डरले, त्रासले हामी पछाडि हट्दछौ। आफ्नो जीवनलाई हामीले जोगाउनको लागि, धेरै समय हामी प्राण जोगाउनको लागि पनि परमेश्वरलाई इन्कार गरेको घटना हामीले धेरै देखेका छौं। येशू प्रभुले भन्दछ जसले आफ्नो प्राण यहाँ बचाउन चाहन्छ त्यो
उसले गुमाउनेछ, अर्थात त्यो अनन्तको राज्यमा उसले एउटा अनन्तको मृत्यु उसले पाउनेछ। अथवा एक हिसाबले भन्नुपर्दाखेरि जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीले त्यो अनन्तको मृत्युबाट अनन्तको स्वर्गको राज्य हामीले प्राप्त गर्दछौ, उद्धार र मुक्ति तपाईँ हामीले प्राप्त गर्दछौ, अनि त्यसपछिको अनन्तताको जीवनमा हामीले सदा सर्वदा परमेश्वरसँग हामी बास पाउँदछौ। त्यसकारण संसारमा येशू प्रभुलाई इन्कार होइन। जब तपाईँ र मैले येशूलाई विश्वास गर्दछौ, हामीले उहाँलाई सदाका लागि हाम्रो परमेश्वर र मुक्तिदाता भनेर विश्वास गर्नुपर्दछ। अनि जब हामीले त्यो कुरा गर्दछौ अनि हामी हाम्रो अनन्तको राज्यमा हामी प्रवेश पाउँदछौ। यहाँ येशू प्रभुले 26 पदमा फेरि बताउनु भएको छ, सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? एउटा गहिरो प्रश्न हो तपाईँ र मेरो लागि प्रियहरू। हामीले हेर्न सक्दछौ कि संसारका ठूला ठूला धन सम्पत्तिले भरिएका मानिसहरू, विभिन्न बिलियनियरहरू मिलियनियरहरू हामीले हेर्न सक्दछौ, उनीहरूले पनि अन्तिममा आफ्नो प्राण गुमाएर जानु पर्दछ। यहाँ येशू प्रभुले भन्नुहुन्छ कि सारा संसार हात पारेर सारा जगत प्राप्त गरेर तर उसले आफ्नो प्राण गुमायो भने उसलाई के लाभ हुन्छ? यहाँनिर येशू प्रभुले त्यो हाम्रो संसारको क्षणिक एउटा मरणशील जीवनको कुरा गर्नुभएको छैन, तर त्यो अनन्तताको जीवनको प्रभुले कुरा गर्दै हुनुहुन्छ। संसारमा त सबै मरेर जानेछन्, येशूलाई विश्वास गर्ने नगर्ने सबै मानिसहरू मरेर जानेछन्, यो भौतिक शरीर हामी यही छोडेर जानेछौ, तर येशू प्रभुको पछि लाग्नु भनेको मानिसले सारा कुरा संसारमा सबै कुरा जगत हात पारे भन्दा पनि महत्वपूर्ण कुरा हो भनेर येशू प्रभुले बताउँदै हुनुहुन्छ। आज मानिसहरू येशूलाई इन्कार गरेर संसारको राज्यको बारेमा चिन्ता र वास्ता गरिरहेका छन्, फिक्री गरिरहेका छन्। संसारको राज्यको बारेमा, संसारलाई हात पार्ने, सारा जगतलाई हात पार्ने कुराहरूमा मानिसहरू दौड़िरहेका छन्, तर एक न एक दिन उनीहरूको त्यो जीवन समाप्त भएर जान्छ। तर तपाईँ र म हामी दरिद्रतामा भए पनि, तपाईँ र म विपन्नतामा भए पनि, तपाईँ र मैले जब येशू प्रभुलाई विश्वास गर्दछौ, हामी त्यो सारा जगत हात पारेको मानिस भन्दा पनि बहुमूल्य कुरा हामीले प्राप्त गर्दछौ, त्यो भनेको स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गर्दछौ। मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ भनेको अर्थ चाहिँ संसारमा भएको कुनै पनि कुराले हामीले स्वर्गको राज्य किन्न सक्दैनौ। संसारमा भएको कुनै पनि धन सम्पत्ति, हाम्रो शक्ति सामर्थ्यले केही कुराले पनि हामी स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ। परमेश्वरको राज्य प्राप्त गर्नको लागि, त्यो अनन्तताको जीवन प्राप्त गर्नको लागि हामीले येशूलाई विश्वास गर्नु पर्दछ। यहाँ येशूले आफ्ना चेलाहरूलाई त्यही भन्दैनछ, उहाँले भन्दैनछ कि तिमीहरू संसारको कुरामा वास्ता नगर, संसारको कुराको बारेमा चिन्ता नगर, तिमीहरू मेरो पछि लागेका छौ, तिमीहरूले आफूले आफूलाई इन्कार गर, क्रूसलाई उठाउनको लागि तत्पर बस, र संसारमा तिमीहरूले आफ्नो प्राण जोगाउनको लागि होइन तर मेरो निम्ति आफ्नो प्राण गुमायो भने तापनि तिमीहरूले अनन्तताको राज्य प्राप्त गर्नेछौ, त्यो कहिले पनि मर्ने छैन, त्यो सदा सर्वदा स्वर्गको राज्यमा परमेश्वरसँग रहन्छ भनेर येशूले भन्दै हुनुहुन्छ। 27 पदमा हामीले हेर्ने भने, किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। यो भनेको येशू प्रभुको दोस्रो आगमनको कुरा गरिएको छ, र जब उहाँको दोस्रो आगमन हुन्छ, उहाँले मण्डलीलाई उठाई लग्नुहुनेछ, जसले उहाँलाई प्रेम गरेको छ मण्डलीलाई परमेश्वरले पनि प्रेम गर्नुहुनेछ, र अनन्तताको राज्यका लागि उहाँले मण्डलीलाई लगेर जानुहुनेछ, र न्यायमा, अन्तिम न्यायमा उहाँले संसारको सारा मानव जातिको उहाँले न्याय गर्नुहुनेछ। तर जसले येशूलाई यो संसारमा इन्कार गरेको छ, येशूले पनि स्वर्गको राज्यमा उहाँले न्याय सिंहासनको अगाडि इन्कार गर्नुहुनेछ, र त्यो मानिस अनन्त मृत्युको, अनन्त दण्डको भागीदार हुनेछ भनेर बाइबलमा बताइएको छ। त्यसकारण आज प्रियहरू, तपाईँ हामी हर्ष मनाउन सक्नु पर्दछ यो कुरामा कि तपाईँ र मैले एउटा बहुमूल्य कुरा, त्यो संसारको कुनै पनि थोकले किन्न नसक्ने स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। यति भन्दै म आजको यो वचनको भागबाट बिदा हुन चाहन्छु। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौं।
तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता के रोचक सामग्री लिएर म उपस्थित भइसकेको छु र तपाईँले पनि हामीलाई यतिखेर कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ र यसलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

बाइबलका केही रोचक जानकारी तपाईँको निम्ति कार्यक्रममा राख्दैछु। बाइबलले सबैभन्दा पुर्खो वाणी को थिए भन्दा जकै थिए, र बाइबलमा सबैभन्दा बलियो मानिस को थिए? सिमसोन। बाइबलमा सबैभन्दा अग्ला व्यक्ति को थिए? गोलियत। बाइबलमा सबैभन्दा बुद्धिमानी मानिस कसलाई मानिएको छ? सुलेमानलाई। बाइबल अनुसार पहिलो न्यायकर्ता कसलाई भनिएको छ? मोसालाई। योनालाई कुन शहरमा जानुपर्ने आज्ञा थियो? निनप्पे। बाइबलमा सबभन्दा बढी सतावट कसलाई आइपरियो? अयुबलाई। बाइबलमा सबैभन्दा दुखी तथा चिन्तित व्यक्ति को थिए? एर्मिया। लाजरसले कुन देशमा गएर प्रचार गरेका थिए? फ्रान्समा। बाइबलमा सबैभन्दा नम्र मानिस को थिए? मोसा। पहिलो यहुदी कसलाई भनिन्छ? अब्राहमलाई। बाइबल अनुसार सबभन्दा धनी मानिस को थिए? सुलेमान। र येशूको 12 चेलामध्ये कुन चेला भारत आएका थिए? थोमा। र यो केही जानकारी तपाईँको निम्ति कार्यक्रममा मैले राखिरहेको छु, र को कति वर्ष बाँचे भन्ने बारेमा पनि केही जानकारी म तपाईँलाई राख्न चाहन्छु। आदम कति वर्ष बाँचेका थिए भन्दा 930 वर्ष, अब्राहम 175 वर्ष, सारा 127 वर्ष, अयुब 140 वर्ष, मतुसेलको जम्मा उमेर 969 थियो, इसाकको जम्मा उमेर 180, नुनका छोरा यहोशू 110 वर्ष, नोहको उमेर 600 वर्ष। नोहा कति वर्षसम्म बाँचेका थिए? 950 वर्ष। र नोहा कति वर्षको हुँदा झर प्रलय भएको थियो भन्दा 600 वर्षको हुँदा। र यशुरूनको अर्थ सोझो जीवन भएको अथवा व्यवस्थाका मानिसहरू, जो इजरायली शब्द हो। एसिया 44:2 यसको पाउन सक्छ। युबाल आधा र लेमेकका एकजना छोरा र संगीतकारका पुर्खा थिए। उत्पत्ति 4:21 गोसेन इजरायलीलाई मिश्र देशमा बस्नलाई दिएको क्षेत्र गोसेन। उत्पत्ति 45:10 पाइन्छ यो कुरा। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आफ्नो भाइलाई काटेर मार्ने को हो? योराम। दोस्रो इतिहास 21:4। दुःख कष्ट पर्दा अविश्वासी हुने को हो? आहाज। दोस्रो इतिहास 28:22। ढुङ्गाले हानेर मारेको पुजारी को हो? जकरिया। दोस्रो इतिहास 24:21। बप्तिस्मा दिने योहोनाको बुवाको नाम के थियो? जकरिया। लुका 1:5। हलेलुया शब्दको अर्थ के हुन्छ? परमप्रभुको प्रशंसा गर। भजन सङ्ग्रह 150:1। सिमसोनलाई विश्वासघात गर्ने स्त्रीको नाम के थियो? दलिला। न्यायकर्ता 16। परमेश्वरले इजरायललाई कति कुलमा विभाजन गर्नुभयो? 12 कुल। आफ्नो गधासँग बोल्ने व्यक्ति को हुन्? एस्तरको काकाको नाम के थियो? मर्दकै। याकुबलाई परमेश्वरले दिनुभएको नाम के हो? इजरायल। जोनाथन कसका छोरा हुन्? साउल। बप्तिस्मा दिने योनाको आमाको नाम के हो? एलिशिबा। र श्रोता, मैले तपाईँलाई कार्यक्रममा केही महत्वपूर्ण जानकारी दिनै रहेको छु र आफ्नो भारदारहरूले कुन राजालाई मारेका थिए? आमोन। दोस्रो इतिहास 33:24। आफूले बनाएको आकृति फ्याँक्ने व्यक्ति को हुन्? मनस्से। आफ्नो छोराहरू होम गर्ने राजा को थिए? मनस्से। दशंसा दिनै पर्छ भनी आदेश जारी कुन राजाले गरेका थिए? हिजकिया राजाले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा तपाईँ हुनुहुन्छ। लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
4: अनि यी सबै कहाँ पाउने त दाई?
5: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
4: कार्यक्रम मुक्तिको मार्ग?
5: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
6: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
6: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोल्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन दिऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मे 105.5 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मे 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मेको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
4: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: खै जन्म दर्ता दिनुस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ. नमस्ते डाक्टर सर.
1: नमस्ते,

0: को समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: हेलो नमस्कार जयमिस्ती गुड न्यूज तपाईँ 105.1 MHz को रेडियो तरंगलाई ट्यून गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा तपाईँहरू समक्ष उपस्थित भइसकेको छु कार्यक्रम गोस्पल एक्सप्रेस लिएर र कार्यक्रम गोस्पल एक्सप्रेसको साथमा तपाईसँग रहनेछौ 6 बजेसम्म र मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ विजयजीले र हामी अहिले एउटा प्रश्न लिएर आएका छौं आज पनि कार्यक्रम भाग 331 को एपिसोडमा र अप्सनहरू एबीसी रहेको छ र यदि तपाईँले आज मात्र सुनिरहनु भएको छ भने कार्यक्रमको अवधिभरि तपाईँले जानकारी पाउनुहुनेछ र हाम्रो कार्यक्रममा 4 जना श्रोताहरू बन्नुहुनेछ कसरी भन्दाखेरि सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ भने अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत भाग लिनुहुने श्रोताहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौं त्यसै गरी अर्को रहेको छ हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौं र त्यसै गरी अर्को रहेको छ जो आज प्रत्यक्ष रूपमा कल गर्नुहुन्छ र भाग लिनुहुन्छ प्रत्यक्ष कार्यक्रम सुन्नु भएर र उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौं र विशेष विजेता चाहिँ 4 नम्बरको हुनुहुनेछ है त र कार्यक्रममा भाग लिनको लागि तपाईँ समक्ष म नम्बर राख्न चाहन्छु हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754777054 र वाट्सएपको लागि नम्बर रहेको छ 9803446646 रहेको छ 9803446646 रहेको छ र यदि तपाईँ टेक्स्ट म्यासेज गर्न चाहनुहुन्छ भने 9860606374 9860606374 रहेको छ र अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ ध्यानसँग सुन्न सक्नुहुनेछ प्रश्न यस प्रकार रहेको छ प्रसिद्ध राजा दाउदको जिजुआमा बन्ने अवसर अथवा सौभाग्य कसलाई मिलेको थियो अप्सन एमा रानी एस्तरलाई अप्सन बीमा सारालाई अप्सन सीमा रूथलाई अप्सन एमा रानी एस्तरलाई अप्सन बीमा सारालाई अप्सन सीमा रूथलाई रहेको छ अप्सन ए बी र सीमा तपाईँलाई लागेको अप्सन तपाईँले छान्न सक्नुहुनेछ र यतिखेर पहिलो नम्बरको श्रोता टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु हेलो
1: हेलो नमस्ते
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर कस्तो हुनुहुन्छ उपासनाजी हजुर तपाईँ
1: म ठिक छु
0: हजुर प्रश्न सुन्न पाउनुभयो
1: प्रश्न
0: यस प्रकार रहेको छ प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो अप्सन एमा रानी एस्तरलाई अप्सन बीमा सारालाई अप्सन सीमा रूथलाई हस् मैले अप्सन ए राखिदिए कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो सर्लाहीबाट उपासना घिसिङ हुनुहुन्थ्यो र उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र यतिखेर दोस्रो नम्बरको श्रोता आउनु भएको छ म उहाँलाई स्वागत गर्न चाहन्छु हेलो
2: हेलो दाई नमस्कार
0: नमस्कार हजुर उमेशजी बोल्दै हुनुहुन्छ
2: उमेश रेग्मी विराटनगरको बाँसबारीबाट
0: हजुर कस्तो हुनुहुन्छ तपाईँ
2: ठिकै छ हिजो पानी परेको बिहान पनि पानी परेको शीतल छ
0: ल खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनुभयो
2: सुनिसकेँ फेसबुकमा पनि सुनिसकेँ हाम्रो पात्रमा चाहिँ अलिकति सुरु हुने होला समस्या आयो फेरि यता फेसबुकतिर हेरेँ
0: ए हस् धन्यवाद प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ

0: छ?
1: अप्सन सी भन्छु।
0: हस्, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, धन्यवाद। आउँदै गर्नुहोस् छुटौँ। हुनुहुन्थ्यो उमेश रेग्मी, हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अर्को श्रोता आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, उहाँ हुनुहुन्छ तेस्रो नम्बरको श्रोता। हेलो,
2: हजुर नमस्ते।
3: नमस्कार हजुर, सबिनजी बोल्दै हुनुहुन्छ?
2: हजुर, पक्की पनि।
3: हजुर, खोटाङदेखि हुनुहुन्छ है?
2: हजुर
3: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: मलाई आराम कुशल छ। हजुरहरूलाई के कस्तो छ?
3: हजुर, हामी पनि एकदमै आरामै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
2: हजुर, एकचालि भनिदिनु न।
3: प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन एमा रानी एस्तरलाई, अप्सन बीमा सारालाई, अप्सन सीमा रुथलाई।
2: यो अप्सन सी भने।
3: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो खोटाङबाट, हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर भने म चौथो नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
4: हजुर, नमस्कार।
3: नमस्कार हजुर, पर्वतदेखि बोल्दै हुनुहुन्छ, हजुरको नाम? हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
4: म एकदम ठिक छु नि हजुर।
3: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
4: हजुर, अप्सन सी।
3: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
4: नमस्कार
3: हजुर, उहाँ हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो पर्वतबाट, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने पाँचौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
5: हजुर, नमस्कार सर, गुड इभिनिङ, छटके सलाम बिसौला पटकाए।
3: हजुर, धेरै धन्यवाद, तपाईँलाई पनि छटके सलाम भन्न चाहन्छु। हजुरको नाम बताइदिनुहोस् न।
5: म माई सेल्फ एक इन्द्र राज भण्डारी बाजुरा मारतडी बजारको समी कार्तिक प्लाजा होटलबाट।
3: हजुर, एकेन्द्र राज भण्डारी है? हजुर
5: हजुर हजुर,
3: बाजुरा भन्नुभयो?
5: बाजुरा मारतडी बजारको समी कार्तिक प्लाजा होटल, धेरै टाढाबाट।
3: हजुर हजुर, मैले बाजुरा मात्र टिपेँ।
5: ल ल ल, ओके सर।
3: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
5: प्रश्न राख्दिनु नि, सुन्न पाएको छैन सर।
3: प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन एमा रानी एस्तरलाई, अप्सन बीमा सारालाई, अप्सन सीमा रुथलाई।
5: अप्सन सी राख्दिनु नि।
3: हस, मैले अप्सन सी राखिदिएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
5: नमस्कार।
3: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो एकेन्द्र राज भण्डारी हुनुहुन्थ्यो बाजुराबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी राखेर जानु भइसकेको छ, टिपाएर जानु भएको छ। र यतिखेर भने म छैटौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
6: हेलो, जयमसी।
3: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: म हर्षित दिवत नैना थापा।
3: हजुर नैनाजी, कस्तो हुनुहुन्छ?
6: म ठिकै छु, हजुरलाई ठिकै हुनुहुन्छ दाइ?
3: हजुर, हामी एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
6: हजुर, मलाई थाहा छ, अप्सन सी रुथ भन्न चाहन्छु।
3: अप्सन सी टिपन चाहनुहुन्छ है?
6: हजुर।
3: हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ।
6: हजुर हस्, धन्यवाद।
3: जय मसी हजुर, उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। अब पालो तपाईँको रहेको छ, र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही श्रोता आउनुभएको छ भन्नुभएको छ, सातौं नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
7: हेलो, जयमसी हजुर।
3: हजुर जयमसी हजुर, साराजी बोल्दै हुनुहुन्छ? हजुर, हाँस्नु भयो, साथीहरू पनि हुनुहुन्थ्यो कि?
7: हुनुहुन्छ, यहाँ
3: सङ्गतिमा भइरहेको छ। ए ल, साथीहरूलाई पनि सोधेको छ भनिदिनुहोस् है त। अनि
7: सबैजनाको
3: धेरै धन्यवाद, हामी

0: म त कति बेरको रिसकेँ हजुर।
1: ए हजुर, अमिताजी बोल्दै हुनुहुन्छ?
0: हजुर हजुर
1: हजुर, 8 नम्बरमा पर्न सफल हुनुभयो तपाईँ उसो भए।
0: धन्यवाद।
1: अनि नयाँ नौलो खबर के छ तपाईँको?
0: एकदम ठिक छ हजुर।
1: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
0: अप्सन सी भन्न चाहन्छु।
1: हस्, मैले अप्सन सी टिपाई दिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आउँदै गर्नुहो, छुटौ।
0: हुन्छ, धन्यवाद।
1: हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो। उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ, पाटनबाट हुनुहुन्थ्यो उहाँ चाहिँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र यतिखेर भने म 9 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो,
2: नमस्ते।
1: नमस्कार हजुर, सुरजी बोल्दै हुनुहुन्छ
2: काठमाडौँबाट।
1: कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्चै छु हजुरलाई।
1: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो?
2: भइसक्यो हजुरको भयो?
1: हजुर, मेरो पनि भइसक्यो भन्नुपर्छ। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो त?
2: प्रश्न
1: चाहिँ यस प्रकार रहेको छ, प्रसिद्ध राजा दाउदको जिजुवा आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन ए मा रानी एस्तरलाई, अप्सन बी मा सारालाई, अप्सन सी मा रुथलाई। अप्सन सी भन्नुभयो है?
2: हजुर, अप्सन सी।
1: हस्, मैले अप्सन सी टिपाई दिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। आउँदै गर्नुहोस्, छुटौ। उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ। र यतिखेर भने म 10 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
3: हेलो, जयमसी सर।
1: हजुर जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म चितलाङबाट गोपाली। सुरज पन्त र म त एउटै स्वर पो भएर जयमसी भनेर उता उहाँले चिन्नु भयो
1: भनेपछि उसमा तपाईँ व्हाट्सएपबाट हुनुहुन्थ्यो है?
3: हजुर।
1: पम्पाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: म अहिले ठिकै छु सर, परमेश्वरको अनुग्रह सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ नि?
1: हजुर, हामी पनि एकदमै सन्चै छौँ, कुशल छौँ भन्नुपर्छ। अनि हजुरले प्रश्न सुन्न पाउनु भयो त?
3: म सुनिरहेको छु सर, अप्सन सी भन्न चाहन्छु।
1: अप्सन सी टिप्न चाहनुहुन्छ है? पहिला अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो चितलाङदेखि, आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला। अहिलेलाई छुटौ।
3: हुन्छ सर, जयमसी।
1: हजुर जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ। र यतिखेर भने म 11 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
4: हेलो, नमस्ते। राजु काभ्रा विरासङ्गबाट, लक्की नम्बर 11।
1: लक्की नम्बर 11 पर्न सफल हुनुभयो। अनि राजुजी कस्तो हुनुहुन्छ तपाईँ?
4: ठिक छ, गर्मी छ विराटनगरमा।
1: ल, स्वास्थ्यको ख्याल गर्नुहोस् है। अनि राजुजीले प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन ए मा रानी एस्तरलाई, अप्सन बी मा सारालाई, अप्सन सी मा रुथलाई। अप्सन सी टिप्न जानुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो। आउँदै गर्नुहोस्, छुटौ। बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ र विराटनगरबाट हुनुहुन्थ्यो। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 11 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अलिकति आवाज अड्केर आयो, फेरि बताइदिनुहोस् न। बाह्रबाट भन्नुभयो, अलिकति नेटवर्कहरू हजुरकोमा छैन कि जस्तो लाग्यो, सुन्दै हुनुहुन्छ?
5: हजुर, पद्मा परियार।
1: ए, पद्मा परियार हजुर, पद्मा है। ल, खुसी लाग्यो। पद्माजी बाह्रबाट हुनुहुन्छ है? ल, प्रश्न सुन्न पाउनुभयो? अप्सन सी भन्नुभयो है? हस्, धेरै धन्यवाद। तपाईँको आवाज अलिकति अड्केर आयौँ र पनि हामीले थम्ब्याउन सक्यौँ, कुराकानी गर्दै गरौँला। उहाँ हुनुहुन्थ्यो पद्मा परियार हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ, र उहाँ चाहिँ हुनुहुन्थ्यो बाह्रबाट हुनुहुन्थ्यो। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने म अर्को श्रोतालाई स्वागत गरिहाल्छु। 12 नम्बरको श्रोता, माफ गर्नुहोस्, 13 नम्बरको श्रोता हुनुहुन्छ हाम्रो पद्मा परियारजी चाहिँ 12 नम्बरको हुनुहुन्छ है। म 13 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो जय मिश्री हजुर, रूपन्देहीबाट बोल्दै हुनुहुन्छ, तपाईँको नाम?
2: हजुर सर, धर्मेन्द्र हो म।
1: धर्मेन्द्रजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम सन्चय रामै सर, अलिकति पानी परे थियो, अलिकति शीतल भएछ सर। अनि तपाईँको के छ हालखबर सर, उताको भनिदिनुहोस्।
1: हाम्रोतिर पनि एकदमै ठिकै छ भन्नुपर्छ, अलिकति गर्मी बढेको जस्तो महसुस भएको छ काठमाडौँमा, होइन?
2: गर्मी त यहाँ पनि छ, तर अहिले अलिकति पानी पर्यो, त्यही भएर अलिकति शीतल भएछ मात्रै।
1: हजुर, यहाँ चाहिँ अलिकति गर्मी नै छ,
2: घरको भित्र शीतल छैन फेरि, घरमा
1: हजुर, बाहिर त अलिक शीतल छ उसो भाइ।
2: हजुर सर, हजुर,
1: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो?
2: हजुर सर, सी नम्बरको सर लगाइदिनु न।
1: हस्, मैले अप्सन सी टिपाई दिएँ है त।
2: हुन्छ,
1: धन्यवाद कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छुटौँ। जय मिश्री हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, रूपन्देहीदेखि हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनु हुने 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
6: नमस्कार हजुर, जय मसी।
1: नमस्कार हजुर, जय मसी, मैयाजी बोल्दै हुनुहुन्छ?
6: हजुर सर, पक्कै हो, मैया नै हो, नयाँ बजारबाट।
1: अनि नयाँ नौलो खबर के छ मैयाजीको?
6: नयाँ नौलो खबर सबै ठिक छ सर, हजुरहरूको के छ हाल खबर?
1: हजुर, हाम्रो पनि एकदमै ठिक छ, सन्चै छौँ हामी पनि है। अनि प्रश्न सुन्न पाउनु भयो त?
6: हजुर, मैले सुनिरहेको छु।
1: अप्सन एबीसीमा कुन चाहिँ भन्न चाहनुहुन्छ?
6: म पनि अप्सन सी नै भन्छु सर।
1: हस्, मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् मैयाजी छुटौँ।
6: सर
1: नमस्कार, हजुर, उहाँ हुनुहुन्थ्यो मैया परियार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब पालो तपाईँको रहेको छ 4770754 रहेको छ र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर, हजुर जय मसी, हजुर, मेरा आवाज सुन्नुभयो है अहिले चाहिँ क्लियर? ओके, तपाईँको नाम त अलिकति पेटमा आयो है, मुखमा आएन, बताइदिनुहोस् न।
7: अर्जुन थापा,
1: अर्जुन जी, हजुर हजुर। अनि कस्तो हुनुहुन्छ, कतातिर हुनुहुन्छ आज भोलि?
7: हजुर, म अहिले कलङ्कीमै छु है।
1: ए, कलङ्कीमै हुनुहुन्छ, ल। अनि प्रश्न सुन्न पाउनु भयो त?
7: सुनेर बसिरहेको छु नि, म त सुरुदेखि ट्राई गरेको, अहिले 15 नम्बर
1: कार्यक्रममा यति धेरै मेहनत गर्नुभएको लागि धेरै धन्यवाद, माया गरिदिनु भएको लागि पनि, कुराकानी गर्दै गरौँला, अहिलेलाई छुटौँ।
7: तीन वर्ष, चार वर्ष, पाँच वर्ष भइसक्यो, अहिले त माया त्यार्दैछ।
1: ल, तपाईँहरूको अटुट मायाको साथको कारणले गर्दाखेरि यो कार्यक्रमले त्यत्रो वर्ष पार गरेको छ है, र धेरै धन्यवाद तपाईँहरूको साथ र यो प्रेमको लागि पनि है त। हस्, नमस्कार, जयमिसी, उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ, 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
8: नमस्कार
1: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अविनाश आचार्य जी, अविनाश जी, तपाईँ कस्तो हुनुहुन्छ? हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि तपाईँ त पहिलोचोटि होइन है? पहिलोचोटि हुनुहुन्छ, तपाईँलाई हाम्रो कार्यक्रमको नियम अनुसार अविनाशजीलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है। अनि के गर्नुहुन्छ काठमाडौँमा तपाईँ? कतिमा? ल, धन्यवाद बताइदिनु भएकोमा। अनि प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ, प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन एमा रानी एस्तरलाई, अप्सन बीमा सारालाई, अप्सन सीमा रूथलाई। अप्सन बी टी पनि जानुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो अविनाश जी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो अविनाश आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँ चाहिँ काठमाडौँबाट नै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो र हाम्रो कार्यक्रमले 331 हप्ता पार गर्नै लाग्दाखेरि उहाँ चाहिँ पहिलोचोटि आउनुभएको थियो र यतिखेर भने म 17 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हजुर उहाँको फोन लाइन काटिएको छ र फेरि ट्राई गर्नुहोस्। कहिलेकाहीँ कल गर्दाखेरि गालामा तपाईँको फोन राख्दै आफै काटिन पनि सक्छ होइन, त्यसैले फेरि तपाईँले डायल गर्न सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनु भइसकेको छ, म स्वागत गर्न चाहन्छु। उहाँ चाहिँ 17 नम्बरमा हुनुहुन्छ। हेलो
8: हेलो, जय मेसी हजुर।
1: हजुर जय मेसी हजुर, पुनाजी बोल्दै हुनुहुन्छ। तपाईँ 17 नम्बरमा हुनुहुन्छ है त?
8: हजुर हजुर।
1: अनि कस्तो हुनुहुन्छ, ठिक हुनुहुन्छ कि?
8: म त एकदम ठिक छु, सन्चो छु। अस्ति काका बिमारी भएर सबै कुरा भयो है, लड्नी ठोग्नी अनि के अहिले त राम्रो भएछु म।
1: भनेपछि
8: मण्डलीको पासना छ नि त है, त्यस्तो अवस्थामा।
1: हजुर, हस्पिटलतिर जानुभयो?
8: गएँ हस्पिटलतिर नि गएँ, सबै कुन के कल्सर है अल्सर के हो त्यो जम्मै हेर्दो रहेछ है, हेऱ्यो है भन्न नि बिर्सि अन्त, अनि सबै राम्रो रहेछ आज गएको रिपोर्ट लिन।
1: हजुर,
8: अनि सबै राम्रो छ हजुरको त केही नै छैन भन्यो है। अब बेसरी किन मलाई सन्चो थिएन नि त, अब त्यो डाइरिया भएको कारणले गर्दा हेर्दा नि पर्छ भन्ने कुरा भयो अरे, अनि त्यो पनि गएको नि त है, अनि अहिले चाहिँ आज रिपोर्ट देखाएको डाक्टर नि खुसी भयो अनि राम्रो छ सबै राम्रो छ हजुरको भनेर भन्नुभयो है, खुसी लाग्यो। प्रभुलाई धन्यवाद है।
1: ल, खुसी लाग्यो हामीलाई पनि, अनि तपाईँले आशिषको कुरा बताइदिनु भएको लागि
8: हजुरहरूलाई नि म धन्यवाद दिन्छु नि धेरै धेरै।
1: ल, हजुरलाई पनि धेरै धन्यवाद। अनि प्रशंसा पाउनु भयो?
8: एकपल्ट राखिदिसियो न त्यो हजुरको आवाजले मात्रै नि कुन चाहिँ पर्छ जुन पर्छ पर्छ है।
1: हजुर, म तपाईँको लागि प्रश्न राख्न चाहन्छु, प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो? अप्सन एमा रानी एस्तरलाई, अप्सन बीमा सारालाई, अप्सन सीमा रुथलाई।
8: अब कुन भनौँ हजुर, सबै मलाई मनपर्ने छ, म बुझ्न त सक्दिनँ, वचन त वचनमै छ। ए रानी एस्तर भन्छु म।
1: भनेपछि रानी एस्तर भन्नुभएर तपाईँले
8: हवस्,
1: मैले अप्सन ए टिपाइदिएँ र कार्यक्रममा आउनुभयो पुनाजी, आउँदै गर्नुहोस् छुटौँ। जयमेसी हजुर, उहाँ हुनुहुन्थ्यो, पुना थापा हुनुहुन्थ्यो, अप्सन एटी भएर जानुभएको छ र उहाँ 17 नम्बरमा हुनुहुन्थ्यो। उहाँसँग कुराकानी गर्दा गर्दै मैले 18 नम्बरमा अश्विन तामाङजीले पठाउनु भएको मेसेज टिपेको छु र अश्विनजी तपाईँलाई धेरै धन्यवाद, तपाईँको नाउँ चाहिँ मैले 18 नम्बरमा लेखेको छु र उहाँले चाहिँ अप्सन सी टिपाउनु भएको छ। र त्यसै गरी 19 नम्बरमा शर्मिना तामाङ हुनुहुन्छ उदयपुरबाट, र शर्मिलाजी हाम्रो कार्यक्रममा नयाँ हुनुहुन्छ कि जस्तो लाग्यो, यदि हो भने हामी स्वागत गर्न चाहन्छौ है। र उहाँले चाहिँ टेक्स्ट मेसेज गर्नुभएको थियो र उहाँले पनि अप्सन सी टिपाउनु भएको छ उदयपुरबाट। र यतिखेर भने म 20 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
9: हेलो, नमस्ते
1: दादा। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, कस्तो हुनुहुन्छ ताराजी तपाईँ? ल, खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन ए विषयमा कुन टिपाउन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो ताराजी, आउँदै गर्नुहोस् छुटौँ। हस, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ, विराटनगरबाट हुनुहुन्थ्यो र हामी उहाँप्रति धेरै कृतज्ञ छौँ र धन्यवादी पनि छौँ। र यतिखेर भने म 21 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो

0: अहिले भर्खर मात्रामा
1: सुन्दै खुसी लाग्यो। अनि अप्सन एबिसीमा कुन चाहिँ गर्न चाहनुहुन्छ? अप्सन ए राखिदिए। कार्यक्रममा आउनुभयो कालिम्पोङदेखि है, धेरै धन्यवाद तपाईँहरूलाई, हामी एकदमै सम्झिरहेका छौँ, आउँदै गर्नुहोस्। के भन्न चाहनुहुन्छ?
0: बाँकी त अरू त केही त छैन, र यो एकदमै गोपी एफएममा एकदमै निरन्तर सुन्नु पाउँदैछौँ। एकदमै हामीलाई खुसी लाग्यो, यो अनलाइन कुनै दिन त अब अनलाइनहरू अफ भइहाल्छ हो, त्यही भएर चाहिँ त्यही कारणले गर्दा चाहिँ अन्धाधुन्न भइहाल्छ हो। हिजो आज त अनलाइनमा सुन्नु पाइँदैछ, एकदमै खुसी लाग्यो, एकदमै धन्यवाद छ।
1: सुन्छ, सुन्दै
0: गर्नुहोस्,
1: धन्यवाद, सुन्दै गर्नुहोस्, कुराकानी गर्दै गरौँला, अहिलेलाई छुटाउँ। हुनुहुन्थ्यो दिल कुमार राई, हुनुहुन्थ्यो भारत कालिम्पोङबाट हुनुहुन्थ्यो, र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, जयमिसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, राम्रै छु। हजुरहरूलाई कस्तो छ?
1: हजुर, हामी पनि एकदमै सन्चै छौ। अनि प्रश्न पाउनु भयो त?
2: प्रश्न सुनिराखेको छु, अप्सन सी भन्न चाहन्छु।
1: मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। जयमिसी हजुर, आउनुहुन्थ्यो लक्ष्मी सुन्दास, हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपा आएर जानुभएको छ, र दुईटा कल सम्मको लागि कुरेर बसेको थिए भनेर बताउँदै हुनुहुन्थ्यो, र हामी धन्यवाद भन्न चाहन्छौ। र यतिखेर 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
3: हेलो दादा, नमस्ते।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: लक्ष्मी रेग्मी, विराटनगरबाट।
1: हजुर लक्ष्मीजी कस्तो हुनुहुन्छ? ठ्याक्कै नाम सँगसँगै परेर हाम्रो 22 नम्बर पनि लक्ष्मीजी हुनुहुन्थ्यो, तपाईँ पनि लक्ष्मीजी पर्नुभयो। अनि प्रश्न सुन्न पाउनुभयो?
3: हजुर सुनेको।
1: अप्सन एबिसीमा कुन टी भन्न चाहनुहुन्छ?
3: अप्सन सी।
1: हस्, मैले अप्सन सी टी पाएँ, र कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस्, हामीलाई छुटाउँ। हस् बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, र उहाँले अप्सन सिटी पाएर जानुभएको छ विराटनगरबाट, र अघि नै चाहिँ हाम्रो लक्ष्मी सुन्दास हुनुहुन्थ्यो, उहाँ चाहिँ भक्तपुरबाट, र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर तपाईँ समक्ष मैले राखि नै रहेको छु, र कार्यक्रमको अन्तिममा सैज बाब र विजेताको नाउँ त म राख्ने नै छु, त्यसैले तपाईँ आउन सक्नुहुनेछ, भाग लिन सक्नुहुनेछ, र चारजनामा एकजना त पहिलो स्वत विजेता बन्नुहुनेछ जसले सैज बाब मिलाउनुहुन्छ, होइन अरू चाहिँ गोला प्रथाबाट हो, त्यो कारणले गर्दाखेरि के थाहा तपाईँ पो विजेता बन्दै हुनुहुन्छ कि होइन, त्यसैले तपाईँ भाग लिन सक्नुहुनेछ, र सम्पर्क नम्बर तपाई समक्ष मैले राखि नै रहेको छु, र यतिखेर भने म 24 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, हजुर जयमिसी हजुर, हजुरको नाम बताइदिनुहोस् न।
4: मेरो नाम शर्मा, महेन्द्र रूपन्देहीबाट आउँछ।
1: हजुर महेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ? ल खुब खुसी लाग्यो। अनि नयाँ नौलो खबर चाहिँ के छ तपाईँको?
4: नौलो खबर
1: बताइदिनु भएको लागि धन्यवाद, पुरानो भए पनि होइन, नयाँ जस नयाँ तरिकाले अगाडि बढिरहनु भएको छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
4: हजुर हजुर,
1: अप्सन एबिसीमा कुन टिप्न चाहनुहुन्छ?
4: म 3 नम्बर टिपाउँछु,
1: अप्सन सी है। हस् धेरै धन्यवाद, कार्यक्रममा आउनुहोस् महेन्द्रजी, कार्यक्रममा आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो रूपन्देहीबाट, महेन्द्र समार हुनुहुन्थ्यो, उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ, र 4770754 र वाट्सएपको लागि नम्बर 9802344646 रहेको छ, यसमा चाहिँ तपाईँले कल पनि गर्न सक्नुहुनेछ र मेसेज पनि गर्न सक्नुहुनेछ अनलाइन मार्फत है। र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही हुनुहुन्छ भन्नुभएको छ, 25 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर,
5: नमस्कार।
1: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: सिन्धुलीबाट आवाज घरती मगर।
1: सिन्धुलीबाट आवाज घरती मगर हजुर, आवासी कस्तो हुनुहुन्छ तपाईँ?
5: ठिकठाक छ हजुरको
1: हामी पनि सन्चै छौँ अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले

0: हस्बेन्ड अप्सन ए राखिदिएर कार्यक्रममा आउनुभयो आवाज दिए आउँदै गर्नुहोस् छटौँ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो आवाज खर्ती मगर भनेर उहाँले अप्सन ए भनेर टिपाएर जानु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
1: हजुर
0: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म पर्वत गोविन्द आचार्य
0: गोविन्दजी हजुर प्रश्न पाउनुभयो
1: हजुर अप्सन सी
0: हस् मैले अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो गोविन्दजी खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ पर्वतबाट हुनुहुन्छ गोविन्द आचार्य हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाउनु भएको छ उहाँको नाउँ चाहिँ 26 नम्बरमा छ है त र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 27 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
2: हेलो हजुर जयमसी हजुर नमस्कार
0: जयमसी नमस्कार हजुर जीवनजी बोल्दै हुनुहुन्छ
2: हजुर म जीवन बर्दोला विराटनगरबाट बोल्छु
0: हजुर तपाईँ अझै निको हुनु भएको छैन जस्तो लाग्यो है
2: हजुर जस्तै छ अहिले अब अलिअलि अब ठिक हुँदैछु
0: ल चाँडै निको हुनु भएको होस् अनि प्रश्न सुन्न पाउनुभयो त जीवनजीले
2: प्रश्न एकचोटि भनिदिनु
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य कसलाई मिलेको थियो अप्सन एमा रानी एस्तरलाई अप्सन बीमा सारालाई अप्सन सीमा रुथलाई
2: म एकचोटि अप्सन सी रुथलाई भन्नुहुन्छ
0: अप्सन सी रुथलाई टिपन चाहनुहुन्छ है
2: हजुर हजुर
0: हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् अहिलेलाई छुटौ
2: नमस्कार
0: जयमेसी उहाँ हुनुहुन्थ्यो जीवन बर्तवाला हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानुभएको छ विराटनगरबाट हुनुहुन्थ्यो र हामी धेरै धन्यवाद दिन चाहन्छौ र यतिखेर भने म 28 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु हेलो
3: नमस्ते दाई
0: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ के तामाङ भन्नुभयो
3: हजुर सबिना तामाङ
0: सबिनाजी हजुर उदयपुरबाट भन्नुभयो सबिनाजी तपाईँ त पहिला आउनु भएको थियो हाम्रो कार्यक्रममा
3: साथीले भन्नुभयो त्यही भएर कल गरेको आज चाहिँ
0: ल साथीलाई धेरै धन्यवाद छ रे भनेर भनिदिनुहोस् अनि तपाईँ यदि हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ भने हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौँ है त सबिनाजी र आउने दिनमा पनि प्रत्येक सोमबार साँझ 5-6 बजेको कार्यक्रममा यस कार्यक्रममा आउन सक्नुहुनेछ सम्झिराख्नुहोस् है त अनि प्रश्न त सुन्न पाउनुभयो तपाईँले ल प्रश्न म तपाईँको लागि राख्न चाहन्छु आजको कार्यक्रममा प्रश्न रहेको छ प्रसिद्ध राजा दाउदको जिजुआमा बन्ने सौभाग्य कसलाई मिलेको थियो अप्सन एमा रानी एस्तरलाई अप्सन बीमा सारालाई अप्सन सीमा रुथलाई
3: यो अप्सन सी भन्छु
0: हस् म अप्सन सी टिपाउन चाहन्छु र कार्यक्रममा आउनुभयो र जोसिलो हुनुहुन्छ जस्तो लाग्यो है आवाज सुन्दा त र आउँदै गर्नुहोस् यो जोस कायमै रहोस् अहिलेलाई छुटौँ हुनुहुन्थ्यो सबिना तामाङ हुनुहुन्थ्यो उदयपुरबाट र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हाम्रो कार्यक्रममा चाहिँ पहिलोचोटि आउनु भएको भनेर बताउँदै हुनुहुन्थ्यो र उहाँलाई चाहिँ साथीले जानकारी गराउनु भएको थियो रहेछ र उहाँ जसले खबर गरिदिनु भयो र उहाँलाई हामी हृदयदेखि धन्यवाद भन्न चाहन्छौ र खबर गरिदिनु हुने साथीहरूलाई पनि केही गिफ्ट दिनु पर्ला जस्तो छ भनेर मैले चाहिँ भनिहालेँ तर हेर्नुपर्छ पछि हामी विजयजीसँग कुराकानी गर्छौँ अनि उहाँले हुन्छ भनेपछि मात्र हामी अगाडि बढाउँछ त्यो पनि पछिको कुरा हो है तर हामी चाहिँ दिन चाहन्छौ भन्ने चाहिँ हो अनि त्यस कारणले गर्दाखेरि यतिखेर भने 29 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
4: हेलो
0: हजुर जयमेश हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर हामी पनि एकदमै सन्चै छौँ अनि प्रश्न सुन्न पाउनुभयो है तपाईँले अप्सन सी टिपाए र समय कम भएको भएर कुरालाई छुट्याए आउँदै गर्नुहोस् अहिलेलाई छुटौँ जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो पोखराबाट हुनुहुन्थ्यो पोखरेली कान्छी हुनुहुन्थ्यो र उहाँले नाम त्यसरी भन्दै हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ र उहाँ चाहिँ 29 नम्बरमा हुनुहुन्छ है तर अब भने म 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
5: हेलो नमस्ते
0: जयमिश्री नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ पवित्र परियार जी तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ हाम्रो कार्यक्रममा?
5: हजुर, म पहिलोचोटि हो।
0: ल, तपाईँलाई पनि हामी एकदमै दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ। हाम्रो प्राविधिक मित्र विजयजीले देख्नु भएको छ होइन, तपाईँले त सुन्नुभयो र आउने दिनमा पनि आउन सक्नुहुनेछ है त पवित्रजी।
5: हुन्छ।
0: र अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले? मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौ जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पवित्र परियारजी हुनुहुन्थ्यो। उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। बाह्रबाट हुनुहुन्थ्यो र हाम्रो कार्यक्रम 321 हप्ता पार गर्दै गर्न लाग्दाखेरि उहाँ 30 नम्बरमा पर्नु भएर पनि पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो, यसकारणले हामीले स्वागत गर्यौं है। तर यतिखेर भने 31 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हेलो हजुर,
6: हेलो जयमसी।
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोनीजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? अप्सन सी टिपाउन चाहनुहुन्छ है? हजुर। धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो र खुसी लाग्यो, आउँदै गर्नुहोस्। अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो किर्तिपुरबाट सुनी तामाङ हुनुहुन्थ्यो। उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने हामी केही फोन कल मात्र लिनेछौ। र यतिखेर टेलिफोन सम्पर्क मगाउनुहुने 31 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
7: हेलो जयमेश
0: हजुर। हजुर जयमेश हजुर, चन्द्रमायाजी कस्तो हुनुहुन्छ? अनि खुसी लाग्यो तपाईँ आउनुभयो। अन्तिममा भए पनि कुरालाई छुट्याएर अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? मैले अप्सन सी टिपाएर कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, कुराकानी गर्दै गरौँला। छुटौँ जयमसी हजुर। उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो र उहाँले आफ्नो सिटी पाएर जानुभएको छ। र अब सायद हामी एउटा मात्र फोन कल दिन्छौँ होला विजयजीको अनुरोधमा, र त्यसपछि हामीले छुटेको नाउँहरू तपाईँ समक्ष मैले बताउन जानुपर्ने हुन्छ। र यतिखेर भने 33 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: धेरै पछि आयो हजुर, नभन्नुको होला, बोल्दैछु म रश्मिला बोहरा।
0: धेरै धेरै धन्यवाद, कवितामा मिलाएर बताइदिनु भयो सबै कुरा होइन। तपाईँलाई पनि अब त्यो कविता लिएर आउनु पर्ला जस्तो भन्नलाई म अब कुनै दिन तयारी गरेर आउनु पर्ला। धेरै धन्यवाद आइदिनु भयो, कुराकानी गर्दै गरौँला है त। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी बोहरा भन्नुभयो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र छोटो मिठोमा, र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र 34 नम्बरमा हुनुहुन्छ पम्फा रोका हुनुहुन्छ र उहाँले चाहिँ टेक्स्ट मेसेज गर्नुभएको छ। पम्फाजी, तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छौ कार्यक्रममा आउनु भएको लागि, र तपाईँले टिपाउनु भएको मेसेज चाहिँ मैले 34 नम्बरमा राखेको छु है। तर तपाईँले टिपाउनु भएको अप्सन सी पनि मैले टिपाइसकेको छु। र अब जतिजनाले वाट्सएपमा मेसेज गर्नुभएको छ र प्रत्यक्ष कार्यक्रम सुन्नु भएर पनि भाग लिनु भएको छ र मलाई विजयजीले अनियरमा पठाइसक्नु भएको छ र उहाँहरूको नाउँ चाहिँ म लेख्नेछु र यो लेख्दै गर्दाखेरि चाहिँ उहाँले चाहिँ गीत मिठो गीत उहाँले बजाइदिनुहुनेछ र त्यो गीत बज्दै गर्दाखेरि चाहिँ म यो नामहरू लिएर आउनेछु र त्यसपछि सही जवाफ र विजेताको नाउँ पनि तपाईँलाई बताउने नै छु।

हजुर, यो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र वाट्सएपमा धेरैजना श्रोताहरूले म्यासेज गर्नुभएको रहेछ, माफ गर्नुहोस् सबैजनाको मैले पढ्न नभ्याइएला जस्तो लाग्यो, त्यसकारणले गर्दा म अगाडि नै क्षमा चाहन्छु जतिजनाको छुटेको हुन्छ र तर पनि जतिजनाको मैले टिपेको छु यहाँ झन् झन् 50 जनासम्मको मैले टिपेको छु र अघि हामीले कल चाहिँ हामीले लियौं पम्फा रोकासम्मको हामीले म्यासेजसम्म लियौं र 35 नम्बरदेखि मैले तपाईँलाई बताउनु पर्ने बाँकी छ र 35 नम्बरदेखि म बताउ जाँदैछु र 35 नम्बरमा हुनुहुन्छ धर्म विनोद बराल हुनुहुन्छ, उहाँले सिटी पाउनु भएको छ, म सरसर्ती बताउँदै जान्छु ल। 36 नम्बरमा रमेश रेग्मी हुनुहुन्छ, सिटी पाउनु भएको छ। 37 नम्बरमा सञ्जीत गुइडेल हुनुहुन्थ्यो पालुङबाट, उहाँले सिटी पाउनु भएको छ र 38 नम्बरमा शोभा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ र 39 नम्बरमा हुनुहुन्छ लक्ष्मी आचार्य हुनुहुन्छ, उहाँले सिटी पाउनु भएको छ। 40मा हुनुहुन्छ अर्जुन प्रधान हुनुहुन्छ सिक्किमबाट, उहाँले सिटी पाउनु भएको छ। 41 नम्बरमा हुनुहुन्छ मनिषाजी हुनुहुन्छ, मनिषा आचार्य, उहाँले अप्सन सिटी पाउनु भएको छ। 41 नम्बरमा हुनुहुन्छ, माफ गर्नुहोस्, 42 नम्बरमा हुनुहुन्छ धौलागिरी भनेर छ, उहाँले अप्सन सिटी पाउनु भएको छ। 43 नम्बरमा महिला विकास भनेर छ, उहाँले सिटी पाउनु भएको छ। 44 नम्बरमा हुनुहुन्छ गंगा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ। र त्यसै गरी जतिजना व्हाट्सएपमा म्यासेज गर्नुभएको छ उहाँहरूको केही नाम मात्र मैले टिपेको छु ल। 45 नम्बरमा कृति हुनुहुन्छ, उहाँले अप्सन माफ गर्नुहोस् यो चाहिँ टेक्स्ट म्यासेज गर्नुभएको छ, कृतिजीले चाहिँ काठमाडौँबाट हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ कृतिजीले भने। 46 नम्बरमा हुनुहुन्छ देव कुमारी हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ। त्यसै गरी 47 नम्बरमा हुनुहुन्छ सोनु बराइली हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ सिक्किमबाट। शशि मोक्तान हुनुहुन्छ, उहाँले अप्सन सिटी पाउनु भएको छ 48 नम्बरमा र भने 49 नम्बरमा रितु साम्पाङ हुनुहुन्छ, उहाँले पनि सिटी पाउनु भएको छ भने। 50 नम्बरमा दिपेन शर्मा हुनुहुन्छ र उहाँले पनि अप्सन सी टिपाउनु भएको छ र मैले 50 नम्बरसम्म टिपे र आउने दिनमा अझ त्योभन्दा म बढी टिप्ने कोसिस गर्नेछु है। तर अब भने म सही जवाब तपाईँ समक्षमा राख्न गइरहेको छु। आजको कार्यक्रममा मैले प्रश्न तयार पारेको थिएँ, रुथको पुस्तकको परिचयबाट प्रश्न तयार पारे

थिए। त्यहाँ चाहिँ के लेखिएको छ भन्दाखेरि, आफ्नो पतिको मृत्यु हुँदा रूतले आफ्नो यहुदी सासूप्रति अचम्मको प्रेम र भक्ति देखाइन्। रूतले इजरायलको परमेश्वरप्रति पनि ठूलो आदर देखाइन्। उनी सासूकै देशमा जान राजी भइन् र त्यहाँ उनले आफ्नो पतिको कुटुम्बमा दोस्रो विवाह गर्न पाइन्। त्यस विवाहको फलस्वरूप अन्त्यमा उनलाई इजरायलको प्रमुख प्रसिद्ध राजा दाउदको जिजु आमा बन्ने सौभाग्य मिल्यो। भनेपछि सही जवाब रहेको छ अप्सन ए होइन, अप्सन बी पनि होइन, अप्सन सी सही जवाब रहेको छ। रूथलाई चाहिँ दाउदको चाहिँ जिजु आमा बन्ने सौभाग्य चाहिँ मिलेको थियो भनेर बताइएको छ। भनेपछि अब कसले सही जवाब टिपाउनु भयो हेरौँ है त। सबैभन्दा शुरूमा उपासना घिसिङ हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाउनु भएको थियो। दोस्रो नम्बरमा हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र दोस्रो नम्बरमा भाग लिनु भएर पनि सही जवाब टिपाउनु भएकोमा उहाँ चाहिँ स्वत विजेता बन्नु भएको छ है। र अब सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि चाहिँ नाम मैले टिपिसकेको छु, विजय राय हुनुहुन्छ, उहाँले अप्सन सी भनेर टिपाउनु भएको थियो, कमेन्ट गर्नुभएको थियो र उहाँ विजेता बन्नु भएको छ। हाम्रो प्राविधिक मित्रले शुरूमा छान्नु भएको नम्बर थियो 25 नम्बर, तर 25 नम्बरको श्रोताले चाहिँ गलत अप्सन टिपाउनु भएको थियो, अप्सन ए भनेर टिपाउनु भएको थियो। र 25 को हुनुहुन्छ भन्दाखेरि आवास घरती मगर हुनुहुन्थ्यो सिन्धुलीबाट, त्यसकारण गर्दा त्यो नमिलेको कारण गर्दाखेरि फेरि उहाँले दोस्रोमा अर्को नम्बर छान्नु भएको छ, 25 झरेर 9 नम्बर छान्नु भएको छ। 9 नम्बरमा हुनुहुने श्रोताले चाहिँ सही जवाब टिपाउनु भएको छ, सुरज हुनुहुन्छ है 9 नम्बरमा, र उहाँ विजेता बन्नुभएको छ। अब भने सही जवाब टिपाउनु हुनेहरूबाट म गोला प्रथा गर्दाखेरि म अब एउटा नम्बर तान्न गइरहेको छु र त्यो नम्बर कति पर्छ थाहा छैन र सही जवाब हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन है। म नम्बर तान्न गइरहेको छु र मेरो हातमा झन्डै झन्डै 50 नम्बरसम्ममा एउटा नम्बर आइसकेको छ, 38 नम्बरको श्रोता हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको रहेछ, उदयपुरबाट हुनुहुन्छ, उहाँ हुनुहुन्छ सबिना तामाङ हुनुहुन्छ र तपाईँलाई धेरै धेरै हामी बधाई दिन्छौँ।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ हरेक हप्ता साँझ 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। प्रेसता यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलका विश्लेषणात्मक रूपले अध्ययन गरेर आएका तथ्यहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। प्रेसता यदि तपाईँले पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट अध्ययन गर्न पाउनु भएको छैन र तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट विश्लेषणात्मक रूपले सिक्न वा बुझ्न चाहनुहुन्छ भने यो कार्यक्रम तपाईँको निम्ति एउटा आत्मिक तृष्णा मेटाउने माध्यम बन्न सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौ। तादनी श्रोता त्यही उद्देश्य अनुरूप आज पनि तपाईँको माझमा अबको करिब केही आधी घण्टा समय तपाईँसँग बिताउनका लागि हामी आइसकेका छौं र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन हामी अनुरोध गर्दछौ। तादनी श्रोता अनि तपाईँले कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। तादनी श्रोता र अब भने तपाईँको मन र आत्माको तयारीको निम्ति ढिला नगरिकन एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्नेछौ। अहिले सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र अब भने आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्नेछौ। श्रोता, श्रृंखलाबद्ध रूपमा हामीले अध्ययन गर्दै आइरहेका छौ कि हामीलाई किन मुक्तिको आवश्यकता छ, उद्धार र मुक्ति हाम्रो लागि किन चाहिएको छ र के को लागि हामीले उद्धार पाउने भन्ने विषयमा चर्चा परिचर्चा गरिरहेका छौ र आज पनि त्यही क्रमलाई हामी निरन्तरता दिन गइरहेका छौ। र त्योभन्दा अगाडि हामीले गत हप्ताका एपिसोडहरूमा के हेर्यौं त भन्ने विषयमा छोटकरीमा बताउन चाहन्छौ। श्रोता, हामी आत्मिक रूपले मृत छौ, हामी बाँचेका छैनौ। हाम्रो श्राप र अधर्मले हामी दबिएका छौ, जुन चाहिँ हामी आफैले आफैलाई समाधान गर्न असम्भव भएको छ भन्ने विषयमा हामीले हेरेका थियौँ। भने अर्को रहेको छ, हाम्रो जीवन पापमा आसक्त छ अनि हामी न त आशिष न महिमा त्यो हामीले केही पनि प्राप्त गरेका छैनौ, बरु पापको मूल्य मृत्यु चाहिँ हाम्रो निम्ति तय भएको छ। यसकारणले गर्दा त्यो कुराबाट छुटकारा पाउनको लागि चाहिँ यीशुको मुक्ति र उद्धार हामीलाई चाहिन्छ भन्ने विषयमा हेरेका थियौं। भने अर्को, तपाईँ हामी डियाबोलसको अधीनमा छौं, त्यही कारण हामी गलत जीवन जिरहेका छौं र नरकको बन्धनमा परिरहेका छौं, त्यसकारण हामीलाई मुक्ति चाहिन्छ। त्यसपछि हामीले हेर्यौं, हाम्रो जीवन चाहिँ परमेश्वरबाट अलग्गिएको कारण हामी डियाबोलसको नियन्त्रणमा छौं र हामीले पापहरू र अधर्महरूको कारण आत्मामा हामी मरेका छौं भन्ने विषयमा हेरेका थियौं। भने हाम्रो अर्को, पापमय प्रवृत्तिमा केन्द्रित जीवन चाहिँ हाम्रो मृत्युतर्फ बढ़िरहेको हुनाले गर्दा परमेश्वर हाम्रो शत्रु हुनुभएको छ। त्यस कारणले गर्दा हामीले त्यो शत्रुतालाई निशेष गरेर हामी चाहिँ पूर्ण रूपले परमेश्वरसँग सम्बन्ध गाँसेर जीवन प्राप्त गर्न आवश्यक छ भन्ने विषयमा हामीले हेरेका थियौं। श्रोता, त्यसै गरी अर्को, हामी विभिन्न प्रकारका मानसिक उत्पीडन र बोझले दबिएको कारण हामी हाम्रो आत्मामा आराम छैन र हामीले केवल धर्मको माग र नियमहरू मात्रै लादिएर त्यसलाई पूरा गर्ने दौड़मा हामी लागिरहेको कारणले गर्दा हामी चाहिँ पापमय प्रवृत्तिलाई पछ्याउने र जीवनमा चिन्ता बोझ र गुनासो र भ्रष्टाचारले भरिएका व्यक्ति भएको हुँदा यी सबै कुराहरूबाट हामीले मुक्ति पाउनु पर्छ भन्ने विषयमा हेरेका थियौं। भने दुष्टले दिएको पीड़ा र अनि दुष्टले दिएको दुर्भाग्यपूर्ण जीवनको कारण पनि हामीले मुक्ति र उद्धार पाउनु पर्छ भन्ने सम्बन्धका तथ्यहरूलाई हामीले निहालिसकेका छौं। र आज भने हामीमा दुष्ट खराब र सोचहरू हावी भएको कारण हाम्रो जीवनमा कष्ट र अपवित्रताले भरिएको छ, त्यसकारण हामीले मुक्ति पाउनु पर्छ भन्ने विषयमा हामी आज तपाईँसँग बातचित गर्न गइरहेका छौ। श्रोता, तपाईँ हामी आफै भित्र दुष्टता खराब सोचहरू आउँदैन र हामी जो कोही व्यक्तिले पनि अपवित्रता मन पराउँदैनौ, हामी पवित्रता मन पराउँछौ र हामीले आफूले आफूलाई पवित्र व्यक्ति नै भन्न रुचाउँछौ। तर वास्तविकता भने अलग छ। प्रेसवता, अब हामीले आफूले आफूलाई पवित्र भनिरहँदा पनि हामी विभिन्न अवस्थामा अपवित्र हुँदछौ, किन र के कारणले भन्ने विषयमा हामी हेर्न गइरहेका छौ। श्रोता, वास्तवमा अपवित्रता भन्ने कुरो बाहिर संसारबाट हाम्रो जीवनमा प्रवेश गर्ने कुरा होइन, यो चाहिँ हामी आफै भित्रबाट उत्पन्न हुने कुरा हो। श्रोता, हामीले मर्कुस 7 अध्यायमा हेर्ने हो भने यहाँ एउटा बहस छेडिएको छ। त्यो बहस कसरी छेडियो भन्दाखेरि हामीले हेर्दै जाने हो भने एक समय चेलाहरूले चाहिँ फरिसीहरूको अगाडि हात नधोइकन खाएको कुरा यहाँ शुरू भयो। तपाईँको निम्ति एक पददेखि पढिदिनेछु। यरुसलमबाट आएका फरिसी र शास्त्रीहरू येशूको चारैतिर भेला भए र उनीहरूले येशूका कतिपय चेलाहरूले अशुद्ध हात अर्थात हात नधोइकन खाएको तिनीहरूले देखे। फरिसीहरू र सबै यहुदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्परा अनुसार हात नधोइ भोजन खाँदैनन्। बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। त्यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्पराहरू मान्दछन् अर्थात् कचौराहरू, काँसोका भाँडाहरू पूरा धुने परम्परा मान्दछन्। तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, तपाईँका चेलाहरू पिता पुर्खाले राखिदिएको परम्परामा किन चल्दैनन् तर अशुद्ध हातले खान्छन्। अब यीशुले यसको जवाफमा उहाँले यसो भन्नुभयो, यसैयाले तिमी कपटीहरूका विषयमा ठिकसँग यसरी अगमवाणी गरे, जस्तो लेखिएको छ, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्छन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्रै हुन्। तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूको परम्परा मान्छौ,
उहाँले तिनीहरूलाई थप भन्नुहुन्छ, तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टालिदिन्छौ, किनभने मूसाले भनेका छन् आफ्ना आमा र बुवालाई आदर गर, र जसले आमा र बुवाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनै पर्छ। यदि कुनै मानिसले आफ्नो बुवा र वा आमालाई मबाट जे जति मद्दत तपाईँलाई मिल्नु पर्ने हो त्यो कुर्बान हो अर्थात् परमेश्वरलाई चढाइएको हो भन्छ भने तिमीहरू त्यसलाई आफ्ना आमा बुवाको निम्ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्ना चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्द तुल्याउँछौ, अनि यस्तै अनेकौं कामहरू तिमीहरू गर्छौ। मानिसहरूलाई उहाँले फेरि आफू कहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबैले मेरो कुरा सुन र बुझ, यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराले नै मानिसलाई अशुद्ध पार्छ। जसले सुन्ने कान छ त्यसले सुनोस्। 17 मानिसहरूलाई छोडेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले मानिसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ, किनकि त्यो उसको हृदयमा होइन तर पेटभित्र पस्छ र बाहिर निस्कन्छ। यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनु भयो, र उहाँले भन्नुभयो मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या र परस्त्री गमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छ। यी सबै कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। आमेन। आदरणीय श्रोता, यहाँ हामी देख्दछौ कि वास्तवमा तपाईँ र म अर्थात् हामी मानिस जाति कसरी अशुद्ध हुँदा रहेछौ। श्रोता, यसको अर्थ फेरि हामीले यो पनि बुझ्नु पर्यो कि हामी इसाई विश्वासीहरूले अब त जेसुकै खाँदा पनि हुने रहेछ, तर पख्नुहोस् यसको विषयमा पनि प्रभुको वचनले भन्दछ हामीले हाम्रा खानपानमा पनि होसियार हुनुपर्छ, तर त्यो भन्दा अझ बढी होसियार चाहिँ हामी भित्रबाट निस्कने पापहरू जो हृदयबाट खराब विचारहरू आउँछ, खराब कुराहरू मनमा खेल्छ र हामी खराब नजरले कहीँ कतै हेर्छौ भने, अथवा लोभ, दुष्टता, छल र ईर्ष्या, निन्दा, घमण्ड जस्ता कुराहरू हाम्रो हृदयको भित्रबाट निस्कने कुराहरू हुन्, र यी कुराहरूलाई हामी निस्कनको लागि अनुमति दिन्छौ भने त्यसले तपाईँ र मलाई अशुद्ध पार्दछ। यीशु ख्रीष्टको भनाई यही हो, र यो त्यस्तो अशुद्धि हो जो बाहिरबाट हामीले कुनै कुरा खान्छौ अथवा बाइबलबाट वर्जित गरिएको कुराहरूलाई खान्छौ, र त्यो भन्दा ज्यादा अशुद्धिपन यी कुराहरूबाट तपाईँहरू जीवनमा निकाल्न सक्दछ। र हामी देख्छौ हाम्रो समाजमा हरेक व्यक्तिबाट यस्ता कुराहरू निस्किरहेका हुन्छन्, कतिले त्यसलाई व्यवहारमा प्रकट गरेर बदनामी कमाइरहेका हुन्छौ भने कतिले चाहिँ त्यसलाई भित्रभित्रै दबाएर ती सब कुराहरूबाट आफैलाई अलग राखेर इज्जत र प्रतिष्ठा कमाइरहेका हुन्छन्, अनि यी त्यस्ता व्यक्तिहरूको जीवनबाट प्रभुले काम गर्नुहुन्छ जसको हृदय चाहिँ शुद्ध छ, जसले मनमा खराब विचारलाई ठाउँ दिँदैन, जसले व्यभिचार, चोरी र परस्त्री गमन जस्ता कुराहरूलाई घृणा गर्छ, लोभ, दुष्टता, छल, छाडापन र ईर्ष्या, निन्दा, घमण्डा र मूर्खता आदि कुरालाई पूर्ण रूपले चाहिँ ती कुराहरूलाई इन्कार गर्छ, त्यो व्यक्ति चाहिँ शुद्ध हुन सक्छ। प्रिय श्रोता, अब खानेकुराहरूबाट कति यस्ता खानेकुराहरू छ जो हामी ख्रिस्टमा विश्वास गरेका जनहरूले खानु हुँदैन, र ती कुराहरूले पनि हामीलाई अशुद्ध पार्छन्, तर हृदयभित्रबाट निस्केका कुराहरूले जति होइन। त कसरी अशुद्ध पार्लन्? श्रोता, सृष्टिकर्ता परमेश्वरले हामीलाई केही केही कुराहरू सेवन नगर्नको लागि कडा चेतावनी दिनुभएको छ, जस्तै जाँड रक्सीले मातिनु, विश्वासी भएर बियर पिउनु वा यस्तै अरू कुराहरू। अब यी कुराले कसरी अशुद्ध पार्छ? श्रोता, हामीले 1 कुरन्थी 6:19 हेर्ने भने हाम्रो शरीर चाहिँ परमेश्वरको आत्माको मन्दिर हो भनेर भनिएको छ। श्रोता, यदि अब हामीले कुनै त्यस्तो अशुद्ध कुराहरू मानौ मदिरा वा कुनै पनि लागु औषधका कुराहरू हामी सेवन गर्दैछौ भने त्यसले हाम्रो शरीरलाई बिस्तार क्षीण बनाउँदै लाँदछ, र अन्तमा परमेश्वरको योजना पूरा नभइकन त्यो हाम्रो शरीरलाई हामीले त्याग्नु पर्ने हुन्छ। अर्थात् हामीले एक हिसाबले भन्यो भने पवित्र आत्माको मन्दिर जो हाम्रो शरीर हो त्यसलाई हामीले भत्काइरहेका हुन्छौ।
आदरणीय श्रोता, बाइबल धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको छ, जसले मेरो मन्दिरलाई नष्ट पार्नेछ त्यसलाई पनि म नष्ट पार्नेछु। आदरणीय श्रोता, अब हामी देख्छौ कहीँ मद्यपान गर्नु, धुम्रपान गर्नु यस्ता कुराहरू जो विश्वासी भएर यी सब गर्दछ भने उसले आफ्नो शरीर अर्थात परमेश्वरको मन्दिरलाई फत्काउने काम गरिरहेको हुन्छ। जसै उसले परमेश्वरको मन्दिर अर्थात ख्रिस्ट यीशुको जो देह र अंगको रूपमा हामीलाई जोड्नु भएको छ भत्काउने काम गर्दछौ भने हाम्रो जीवनबाट उहाँको कुनै योजना पूरा हुने छैन। त्यसकारणले गर्दा जब हामीले यस्ता खराब कुराहरूको खानपान गर्छौ, त्यो खराब कुराहरूको खानपान गर्दा यसले पनि तपाईँ र हामी हरेकलाई अशुद्ध बनाउन सक्दछ। अनि आज हामी देख्छौ हाम्रो समाजमा मानिसहरूले जब जब मद्यपान गर्छन् तब तब आफ्नो बोलीको लगामलाई खोलिदिन्छन्, अनि त्यसपछि उनीहरूमा खराब इच्छाहरू जाग्दछ, अनि फेरि त्यसपछि व्यभिचार गर्न थाल्दछन्, फेरि त्यसपछि लोभ लालच बढ्न थाल्दछ। र यसरी ती व्यक्तिहरू जसले मद्यपान धुम्रपान र लागु औषधका कामहरू गरेर आफैलाई अशुद्ध पारेका छन्, पहिले शरीरमा अनि फेरि त्यसपछि आत्मामा अशुद्ध हुन्छ। र यसरी विश्वासी भइकन धुम्रपान र मद्यपानको कुलतमा पस्नु अशुद्धता हो भनेर बाइबल धर्मशास्त्रले हामीलाई बताउँदछ। तर यीशु ख्रीष्टले चाहिँ यहाँ दृष्टान्तगत रूपमा हृदयभित्रबाट आउने खराब विचारहरूलाई नै उहाँले मानिसलाई अशुद्ध पार्ने कुरा बताउनु भयो। आदरणीय श्रोता, अब हामी हेरौं यो कतिको व्यवहारिक छ त? यो पूर्ण रूपले व्यवहारिक छ। हजुर, हामीले ख्रीष्टलाई विश्वास गरिसकेपछि जहिले पनि सोच्नु पर्दछ कि परमेश्वरको आत्मा म भित्र आएर बस्नुहुन्छ र म अब परमेश्वरको मन्दिर भएको छु, यसकारण मैले त्यो मन्दिरलाई अशुद्ध पार्न हुँदैन भन्ने ठान्नु पर्दछ र यी कुराहरूबाट हामी अलग रहन सक्दछौ। आदरणीय श्रोता, त्यसै गरी दोस्रो तिमोथी 3:2-4 यसरी लेखिएको छ, किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, अठी, अरूको बदनाम गर्ने, आमा बुवाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्रता र स्वाभाविक प्रेम रहित खुसी पार्न नसकिने, अरूको बदखाई गर्ने, दुराचारी, क्रुसको असल सन्देशलाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहंकारले फुलेका, परमेश्वरलाई भन्दा बढी सुख विलासलाई प्रेम गर्ने अनि त्यसै गरेर भक्तिको भेष चाहिँ दिने तर त्यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस भनेर यहाँ चेतावनी दिएको छ। आदरणीय श्रोता, हामीले अघि पढेका मर्को 7:20-23 मात्रै कुराले मानिसलाई अशुद्ध पार्ने होइन रहेछ, तर प्रेम रहित हुनु, अरूको बदखाई गर्नु, असन्तुष्टि, दुराचारी, यस्ता प्रकारको विचारधाराहरू जो हामीमा आउँछ यसले पनि तपाईँ हामीलाई अशुद्ध पार्दो रहेछ। घमण्ड गर्नु, पैसाको बढी लोह गर्नु, मोह गर्नु, अठी, अरूको बदनाम गर्नु, आमा बुवाको आज्ञा पालन नगर्नु, बैगुनी, यस्ता व्यक्तिहरू जस्ता विचारहरू हामीमा आउँछ ती विचारहरूले पनि हामीलाई अशुद्ध पार्दो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्छौ। श्रोता, समग्रमा हामी ख्रीष्टमा भक्तिहीन जीवन जिउनु नै हामी अपवित्र हुनु हो र अपवित्र व्यक्ति कहिले पनि परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। श्रोता, यहाँ हामी देख्छौ पावलले विभिन्न दुष्टका कामका नमुनाहरू दिन्छन् र यस्ता दुष्ट कामहरू आखिरी दिनमा मात्र हुँदैनन् तर पावलको समयमा पनि ती कामहरूको शुरूआत भएका थिए। पावलले गलातीहरूलाई यस्तो दुष्ट काम गर्ने स्वर्गको राज्य हकदार हुने छैन भनेर चेतावनी दिएका छन्। गलाती 5:19-21 र पावलले तिमोथीलाई अघि नै लेखेका छन् कि ख्रिस्टियनहरू यस्तो हरेक अधर्मबाट टाढै रहनुपर्छ। 2 तिमोथी 2:19 यहाँ दुष्ट काम गर्नेहरूबाट पनि अलग बस भनी पावलले आदेश दिन्छन्। 2 तिमोथी 2:25 पावलले लेखेका छन् कि मण्डलीका अगुवाहरू आफ्नो र सत्यको विरोध गर्नेहरूलाई नम्रता साथ सुधार हुनु पर्दछ। ती दुवै कुरा सत्य हुन्। पहिले अगुवाले भूल र फेरि पापमा परेकाहरूलाई पश्चातापमा डोर्याउनु कोसिस गर्नुपर्छ, तर तिनीहरू मान्दैनन् भने अगुवाले तिनीहरूसँग संगत गर्नु हुँदैन भन्न खोजेको। यी पापहरूमा पावल मण्डलीहरू बाहिरका मात्र होइन तर मण्डली भित्रका पापहरूका विषयमा पनि लेख्छन्। विशेष गरी पश्चाताप गर्न नमान्ने र पापमा बसिरहने इसाई बनाउँदा मानिसहरूबाट अलग बस्ने भन्ने पावलले हुकुम दिदछन्। मानिसहरूबाट अलग बस्नु पर्छ भन्ने पावलको भनाई चाहिँ यस्तो छ, ख्रीष्टका सबै हानिकारक
शत्रुहरू मण्डलीका मानिसहरू मध्येका शत्रुहरू हुन्। मण्डली जो बाहिरका 2000 शत्रुहरूले भन्दा मण्डली भित्रका 2 शत्रुहरूले बढी नोक्सान गर्न सक्छन्। पद 5 यस्ता दुष्ट काम गर्नेहरू भक्तिको भेष लिन्छन्, तर पावल भन्छन् तिनीहरू धर्मी जस्तै देखा पर्छन्, तर वास्तवमा तिनीहरू भएको दुष्टताले गर्दा पवित्र आत्माले तिनीहरूमा बास गर्नुहुन्न। यसकारणले तिनीहरूको कुनै पनि साँचो आत्मिक इच्छा पालन गर्न तिनीहरूसँग केही पनि शक्ति हुँदैन। पवित्र आत्माले हामीमा बास गरेर मात्रै हामीमा आत्मिक शक्ति हुन्छ। हामी पवित्र आत्मालाई सन्ताप पुर्याउँदछौ भने उहाँ हामीबाट टाढा हुनुहुन्छ। श्रोता, यस्ता दुष्ट मानिसहरूले बडो प्रभावकारी ढंगले प्रचार गर्छन् र ठूला आश्चर्य काम पनि गर्छन्। तिनीहरू ख्रिस्टको नाउँमा पनि यी कामहरू गर्छन् र तिनीहरू आफैलाई ख्रिस्टियन हुँ भनी भन्दछन्। मण्डलीका सदस्यहरू पनि भएका हुन्छन्, तर अन्तमा ख्रिस्टले तिनीहरूलाई इन्कार गर्नुहुन्छ। आदरणीय श्रोता, प्रभुले आफ्ना जातिलाई चिन्नुहुन्छ, त्यसकारण यस्ता दुष्ट मानिसहरूको नक्कली शक्ति देखाउने मात्र होइन, तर तिनीहरूलाई पवित्र आत्माको साँचो शक्ति पनि इन्कार गरिरहेका हुन्छन्। बाहिरबाट हेर्दा तिनीहरू भक्त देखिन्छन्, तर भित्रपट्टि चाहिँ तिनीहरूको आत्मिक जीवन शक्तिहीन र मरेतुल्य हुन्छ। आदरणीय श्रोता, त्यसकारणले गर्दा यस्ता कुराहरूबाट निक्लनको लागि पनि हामीलाई पवित्र आत्माको आवश्यकता पर्दछ। श्रोता, पहिलो तिमोथी 3:3 भनिएको छ, मतवाला रिसा होइन तर तिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने व्यक्ति हुनुपर्छ भनेर लेखिएको छ। भने रोमी 1:30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, झिट, अहंकारी, अभिमानी, दुष्ट कुरा रची हिँड्ने, आफ्नो आमा बुवाको आज्ञा पालन नगर्नेहरू भनेर उल्लेख गरिएको छ। र अझै 2 पत्रुस 2:10 पत्रुसले त अझै यसो पनि भन्छन्, विशेष गरी तिनीहरूलाई जो अशुद्ध पार्ने काम वासनामा डुबी हुन्छन् र अधिकारको अवहेलना गर्छन्। तिनीहरू हठी र अहंकारी हुन्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन् भनेर उल्लेख गरिएको छ। र यी सब कुराहरूको एउटै निचोड चाहिँ के हो भने, हामीलाई बचाउनको लागि अर्थात् हामीलाई मुक्ति दिने मुक्तिदाता चाहिँ तपाईँ र मेरो निम्ति खाँचो छ। तपाईँ र मैले उहाँबाट उद्धार र मुक्ति पाउन सक्दछौ। आदरणीय श्रोता, भजन संग्रह 25:3 भनिएको छ, तपाईँ माथि आशा गर्ने कोही पनि कहिले शर्माउने छैन, तर तिनीहरू शर्ममा पारिनेछन् जो क्षमा दिन नसकिने विश्वास घातीहरू हुन् भनेर भनिएको छ। त्यसै गरी 1 तिमोथी 3:6 भन्दछ, तिनी नयाँ विश्वासी नहुन्, नत्र त घमण्डले फुलेर दियाबलसले पाउने दण्डमा पर्नेछन्। अनि यसबाट हामीले के बुझ्नु पर्दछ भन्दा, यस्ता अहंकार जस्ता, खराब विचार जस्ता, विभिन्न ती सबै प्रकारका अशुद्ध कुराहरू जो अहिले भर्खरै प्रस्तुत गरियो, तिनीहरूले चाहिँ नयाँ वा पुराना जोसुकै विश्वासी वा अविश्वासी हरेकलाई अशुद्ध पार्न सक्दो रहेछ भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। त्यसकारणले गर्दा अब हामी हर समय यो कार्यक्रम सुनिसकेपछि होसियार रहौं कि कहीं कतै हामी नजानेर भए पनि परमेश्वरलाई अर्थात् येशू ख्रीष्टलाई अशुद्ध पार्ने र उहाँको विरुद्धमा पाप गर्ने काम हामीबाट हटेर जान सकोस्, ताकि तपाईँ हामी अनि शुद्धतामा अगाडि बढ्न सकौं। श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, यिनै पत्राचार गर्ने ठेगानाको साथ साथै अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा प्राविधिक मित्र साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा केन्द्रित भएर चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ अगाडि बढाउँदैछौ?
2: भाइ, हामीले केही दिनदेखि गलातीको पुस्तकबाट निरन्तर अध्ययन गर्दै आएका छौं। आजको अध्ययनमा हामी गलातीहरूलाई पावलले दिएका व्यावहारिक शिक्षाहरूको बारेमा अध्ययन गर्नेछौ, विशेष गरी ख्रिष्टमा पाइने स्वतन्त्रता र आत्माद्वारा पवित्र जीवन जिउने विषयहरूमा यो अध्ययनमा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, कि आजको अध्ययनमा पनि हामी व्यवस्था र अनुग्रहको विषयलाई चाहिँ हेर्नेछौ कि केही फरक विषय चाहिँ रहनेछ?
2: भाइ, हामी ती सबै विषयहरूलाई समेट्दै अगाडि बढ्नेछौ। आजको अध्ययनले विशेष रूपमा आत्माद्वारा हुने पवित्रीकरण र ख्रिष्टमा स्थिर रहने जीवनको बारेमा सिकाउनेछ।
1: त्यसो भए दाई, यो अध्ययनले चाहिँ हामीलाई साँचो पवित्र जीवन कसरी जिउने भन्ने विषयमा पनि शिक्षा दिने रहेछ जस्तो मलाई लाग्यो।
2: अवश्य पनि भाइ, गलातीहरूलाई पावलले दिएको शिक्षा आज हाम्रो जीवनको लागि पनि उत्तिकै महत्वपूर्ण छ। यसले हामीलाई व्यवहारमा परिवर्तन ल्याउन, पापबाट अलग रहन र पवित्रतामा जीवन बिताउन सिकाउनेछ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो नमस्कार साथै जय मसीह छ। अनि मित्र, आज हामी परमेश्वरको वचन अध्ययन गलाती पाँच अध्यायबाट आरम्भ गर्न गइरहेका छौ। पाँच अध्यायको मुख्य विषय आत्माद्वारा पवित्रकरण, विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु, अनुग्रहबाट पतन गराउँछ। हो, विश्वासद्वारा उद्धार पाउनु र आत्माद्वारा चल्ने कामले आत्माका फलहरू फलाउँछ। त सबभन्दा पहिले हामी देख्नेछौ आत्माद्वारा पवित्रकरण, अनि हाम्रो अध्ययन खण्ड आज हुनेछ गलाती पाँच अध्याय पद एकदेखि पाँच पदसम्मबाट। मित्र, यसले हामीलाई परिचयपछि गलातीको तेस्रो मुख्य विभाजनमा ल्याउँछ। पहिलो भाग व्यक्तिगत भाग थियो र यो पाउलको व्यक्तिगत अनुभव हामीलाई जान्नको लागि अति आवश्यक छ। निम्नलिखित सिद्धान्त सम्बन्धी भाग चाहिँ विश्वासद्वारा धर्मीकरण थियो, जसमा पावलले जोड़ दिन्छन् कि हाम्रो उद्धार परमेश्वरको उद्धारमाथि आश्रित हुनुपर्छ र त्यहाँ खाली एउटै मात्र सुसमाचार छ। अहिले हामी व्यावहारिक भागमा आएका छौ, जुन आत्माद्वारा पवित्रकरण हो। धार्मिककरण विश्वासद्वारा हो, पवित्रकरण परमेश्वरको आत्माद्वारा हो। तर धर्म ग्रन्थले हामीलाई बताउँछ, जो प्रभु येशू ख्रीष्ट हाम्रो निम्ति पवित्रकरण बनाइयो, मतलब परमेश्वर हामीलाई उहाँमा पूर्णता देख्नुहुन्छ। चाहे तपाईँ अति धेरै असल नै किन नबन्नुहोस्, तैपनि उहाँको स्तरमा कहिले तपाईँ पुग्नुहुने छैन। कहिले पनि तपाईँ ख्रिस्ट जस्तो यस जीवनमा बन्नु हुने छैन। ख्रिस्ट एकमात्र हुनुहुन्छ जसको बारेमा परमेश्वरले भन्नुभयो मत्ती 3:17 पदमा, जोसँग म अति नै प्रसन्न छु, खुसी छु। तर विश्वासीहरूको शरीर मण्डली ख्रिस्टमा राखिएको छन्। उहाँ शरीरको शिर हुनुहुन्छ। हामीहरू जो विश्वासीहरू हौ संसारमा आज उहाँको शरीर हौ बदन हौ र हामीले उहाँलाई यस संसारमा प्रतिनिधित्व गर्नुपर्छ। पवित्रकरणको विधि आत्माद्वारा हो। साथै यस भागमा हामी स्वतन्त्रता गुलामीको विरूद्धमा हेर्नेछौ। त्यसपछि हामी हेर्नेछौ विश्वासद्वारा उद्धार। विश्वासद्वारा जिउनु अनुग्रहबाट पतन हुनु हो। पाउल स्वतन्त्रताको विषयमा शुरू गर्छन् जुन हाम्रो ख्रिस्टमा छ। उसको यो पहिलो 15 पदहरूमा विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु अनुग्रहबाट पतन हुनु विषय हुन्। यो नै अनुग्रहबाट पतन हुनुको मतलब हो। तपाईँ विश्वासद्वारा उद्धार पाउनु भएको छ, त्यसपछि जिउनलाई व्यवस्थाको स्तरमा खसालिएका छौ। हामी यो निम्न पदहरूमा हेर्नेछौ। 5:1 भनिएको छ, स्वतन्त्रता साथ ख्रिस्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो, यसकारण डरो भएर खडा हौ र फेरि बन्धनको जुवामा नअल्मल दियौ। पाउल यहाँ भनिरहेका छन् कि सिर्फ हामी व्यवस्था भन्दा विश्वासद्वारा उद्धार मात्र पाएका छैनौ, तर व्यवस्था विश्वासीको जीवनमा नियम हुनु हुँदैन। हामी कदापि व्यवस्थाद्वारा जिउने होइन। व्यवस्थाको सिद्धान्त ख्रिस्टियन जीवन यापनको नियमावली होइन। पाउल भनिरहेका छन् जबकि हामी अनुग्रहद्वारा उद्धार पाएकोले गर्दा हामी यस किसिमको जीवन यापनको निरन्तर जिउनु पर्छ। अनुग्रहले व्यवस्थाले माग गरेको भन्दा अझ उच्च स्तरमा जिउन योग्य तुल्याउन आत्माको बास र भरपूरीको आपूर्ति गर्दछ। यी सबै हाम्रो भाग हो जब ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं। ख्रिस्टमा हामी सबै कुरा सबै थोक प्राप्त गर्न सक्छौं, उद्धार, पवित्रकरण इत्यादि। मलाई नभन्नुहोस् मलाई दोस्रो आशिष खोज्नुको जरूरत छ। जब म ख्रिस्टमा आए मैले मेरो सबै आवश्यक जरूरत प्राप्त गरे। पाउल मलाई भन्छन् कि म ख्रिस्टमा सबै आत्मिकी आशिषहरूले आशिषित भए। उहाँमा विश्वास गरौं र विश्वास गर्न शुरू गरौं। व्यवस्था सम्बन्धीको प्रणालीलाई वा कुनै नियम कानूनलाई पछ्याउन छोडौं। यी कुरा प्राप्त गर्नको निम्ति मित्र ख्रिस्टमा हाम्रो स्वतन्त्रता छ। उहाँ हामीलाई व्यवस्था प्रणाली मुनि हाल्नुहुन्न। हामी 10 आज्ञालाई जीवनको व्यवस्थाको रूपमा प्रयोग गर्दैनौ। मेरो मतलब होइन कि हामीले 10 आज्ञाहरूको उल्लंघन गर्नुपर्छ, त्यसको तोड्नुपर्छ। मलाई लाग्छ हामी सबै जान्दछौ कि तिनीहरूलाई भंग गर्ने उल्लंघन गर्ने कामले जस्तो तैले हत्या नगर्नु, तैले चोरी नगर्नु इत्यादि स्थानीय अधिकारीहरूद्वारा गिरफ्तार गरिनेछौ। निश्चित रूपले मसीहहरू विश्वासीहरू 10 आज्ञाहरू भंग गर्दैनन्, उल्लंघन गर्दैनन्,

तिमीहरू खत्मा भयो भने ख्रिस्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। मित्र, खत्ना व्यवस्थाको बिल्ला थियो, ब्याज थियो। बिल्लाले यानी ब्याजले देखाउँछ कि कुन संस्था वा कार्यालयको तपाईँ हुनुहुन्छ। सायद कुनै मसीले विश्वासीले बिल्ला ब्याज लगाउँदा उक्तम हुनेछ कुनै कुनैले, किनकि त्यो नै उसको चिनारीको एक तरिका हो कि उनी एक मसी विश्वासी हुन्, किनकि तिनीहरू आफैलाई विश्वासी भन्न लजाउँछन् अरूलाई। पाउल भन्छन्, जति धेरै तिमीहरूले व्यवस्थाको बिल्ला लगाए तापनि जुन खतना हो ख्रिस्ट तिम्रो निम्ति कुनै लाभदायक हुँदैन। यहाँ ध्यान दिनुहोस्, पाउल के भनिरहेका छन्। यदि तपाईँ ख्रिस्टमा र अरू कुनै कुरामा भरोसा राख्नुहुन्छ भने तपाईँ उद्धार पाउनु भएको छैन। यदि तपाईँ खतनासम्म जानुहुन्छ भने जुन चाहिँ व्यवस्थाको एक बिल्ला हो, ब्याज हो, वा यदि तपाईँ अरू अनुभवद्वारा भएर जानुहुन्छ भने र उद्धारको निम्ति त्यसमा भरोसा राख्नुहुन्छ भने ख्रिस्ट तपाईँको निम्ति कुनै लाभदायक हुने छैन। कसरी उहाँ तपाईँको निम्ति लाभदायक हुनुहुन्छ जबकि तपाईँ उद्धारको निम्ति सिर्फ उहाँमा विश्वास भरोसा गर्न छोडेर तपाईँ आफ्नै प्रयत्नमा वा अन्य कुरामा प्रयास गर्नुहुन्छ? डाक्टर लिउस स्पर्जनले राखेको तरिकाले सधैँ मलाई प्रभावित पार्यो। यो यस प्रकारले थियो, म ख्रिस्टमा यस्तो विश्वास गर्न चाहन्छु कि जब

प्रभु, तर उद्धारको निम्ति कहिले यी कुनै कुरामाथि मैले भरोसा राखिन, विश्वास गरिन। मेरो प्रभु, मैले सधैँ तपाईँमै भरोसा विश्वास राखे। मेरो मित्र, के यस प्रकारले तपाईँले ख्रिस्टमा भरोसा यानि विश्वास गरिरहनु भएको छ? पाउल यसलाई ज्यादै मजबुत बनाउँछन् जब उसले यो भन्छन्, यदि तिमीहरू खतना भयो भने ख्रिस्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। यदि तपाईँले ख्रिस्टमा बन्दा बाहेक अरू कुनै कुरामा विश्वास गर्नुहुन्छ भने तपाईँ ख्रिस्टियन हुनुहुन्न, यानि उद्धार पाएको जन हुनुहुन्न। आगे पत्रमा भनिएको छ, म फेरि पनि खतना हुनेहरू प्रत्येकलाई साक्षी दिन्छु कि जम्मै व्यवस्था पालन गर्नलाई त्यो ऋणी हुन्छ। तपाईँ खालि ती कुराहरू मात्र व्यवस्थाबाट निकाल्न सक्नुहुन्न जुन तपाईँलाई मनपर्छ वा मन पराउनुहुन्छ। तपाईँ सजायहरूको दण्डहरूको छोड्न सक्नुहुन्न। तपाईँ पूरै व्यवस्थालाई लिनुपर्छ वा सबैलाई नै नकार्नुपर्छ, लिनु हुँदैन। म खुसी छु कि म व्यवस्थाको मुनि छुइन, म ख्रिस्टमा स्वतन्त्र छु। मैले स्वीकार्नुपर्छ कि उहाँलाई सधैँ खुसी पार्ने काममा मसँग समस्या छ, तर उहाँ नै एक हुनुहुन्छ जसलाई म खुसी पार्नलाई कोसिस गरिरहेको छु। म केही व्यवस्था प्रणालीको अनुसरण गरिरहेको छैन। पाउल भन्छन् पत्रमा, म फेरि पनि खतना हुनेहरू प्रत्येकलाई साक्षी दिन्छु कि जम्मै व्यवस्था पालन गर्नलाई त्यो ऋणी हुन्छ। एउटा दुईटा व्यवस्थाको कुरालाई होइन, तर जम्मै। अनि आगे चार पदमा भनिएको छ, तिमीहरूमा जो व्यवस्थाबाट

परमेश्वरको सेवामा र निश्चित काम गर्नलाई निर्देशन दिइएको देख्छौ। उसले केवल केही निश्चित कार्यहरू गर्नलाई निर्देशन मात्र दिइएको छैन, उनी पूर्ण रूपमा परमेश्वर

कहिल्यै यसको सम्भावना बारे सुनेका पनि छैनन्। मेरो मित्र, यही जीवन हामीले जिएको परमेश्वर चाहनुहुन्छ विश्वासद्वारा। हामी अनुग्रहद्वारा उद्धार पाएका छौं, हामी अनुग्रहद्वारा जिउनु पर्छ। अनि पाँच पदमा भनिएको छ, किनकि हामी आत्माद्वारा विश्वासबाटै धार्मिकताको आशाको प्रतीक्षा गर्छौं, किनकि हामी आत्मा

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420979797।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

नदिएका हौ, झुटो कुरा नबोलेका हौ, र त्यो गर्नको लागि हामीलाई सही सद्विवेक दिनुभएको होस्। येशूको नाम, आमेन। मित्रहरू, नवौं आज्ञाले झुटो कुरालाई निन्दा गर्दछ। तैले झुटो गवाई नदिनु। झुटो कुरा र झुटो बोल्नेहरू यसको अस्वीकारमा परमेश्वरको वचन बलियो छ। परमेश्वरले झुटो बोल्नेहरूलाई विनाश गर्नुहुनेछ। हाम्रो छिमेकीसित उहाँले हामीलाई सत्य बोल्न आज्ञा गर्नुहुन्छ। एफेसी 4:25। त झुटो कुरा भनेको चाहिँ के हो?

हामीले अस्वीकार गर्नु राम्रो हुन्छ। तेस्रो, आंशिक जानकारी प्रदान गर्नु भनेको चाहिँ झुटो कुरा होइन तर त्यो सत्य हुनु पर्दछ। जब परमेश्वरले समूहलाई इजरायलमाथि राजा हुन दाउदलाई अभिषेक गर्न आज्ञा गर्नुभयो, अगम वक्ता डराए कि साउलले उसको कामलाई सुन्नेछन् र उसलाई मार्नेछन्। समस्याप्रति परमेश्वरको समाधान चाहिँ साउललाई आंशिक सूचना प्रदान गर्नु थियो, तर समूहले भने म कसरी जान सक्छु, साउलले यी कुरा सुनेर मलाई मार्नेछ। परमप्रभुले भन्नुभयो एउटा कोरली तसँग लैजा, परमप्रभुले निम्ति बलिदान चढाउनलाई आएको हुँ भने। पहिलो सामेल 16:2। हामी हाम्रो समाजमा विभिन्न किसिमको झुटो कुराहरू पाउँछौ। शिष्ट झुटो कुरा हामी हाम्रा साथी सङ्गी आफन्तको मनमा चोट नपुगोस् भनेर सेतो झुट बोल्छ। साँच्चै नै सेतो झुटा झुटहरू पनि कालो झुटहरू नै हुन्। हामी कहिले काहीँ अर्काको भावनामा चोट नपुगोस् भन्ने हेतुले शिष्ट झुटो कुरा बोल्दछौ। उदाहरणको लागि कहिलेकाहीँ हामी आफ्नो आफन्त वा साथी सङ्गीहरूसँग खानपान गर्न जान्छौ। त्यस समयमा खाना मिठो छैन भने पनि हामीले आफ्नो आफन्त वा साथीहरूलाई खाना एकदम मिठो छ भनेर बताउँछौ ताकि उनीहरू खुसी हुन सक। द्वेषपूर्ण झुट कुराहरू सधैँ दुष्ट र गल्तीहरू। साउलबाट दाउदको भलाइमा भ्रम पार्ने काम र दाउदका निम्ति अहिमेलक परमेश्वरसित सल्लाह मागेको कुरा चाहिँ स्वेच्छाचारी गलत प्रतिनिधित्व र व्यक्तिगत फाइदाका उद्देश्यका निम्ति उल्लेख गरियो। पहिलो सामेल 22:7-9 पढ्दछ। व्यक्तिगत

0: अपवाद चाहिँ दुष्टको काम हो, यो डियाबलसबाट उत्पन्न हुन्छ, किनकि कुनै पनि झुटो सत्यताबाट आउँदैन। पहिलो युहन्ना 2:21। अब हेरौं कुरा काट्ने। नवआज्ञाले कुरा काट्नेहरूलाई पनि निन्दा गर्दछ। भजन संग्रह 15:1-3 पदले हामीलाई सचेत गर्दछ कि कुरा काट्ने वा चुक्ली लगाउने ले परमेश्वरसितको संगतिलाई नष्ट गर्छ। यो विशेष गरी विनाशकारी पाप हो। हितोपदेश 25:23 पदले हिब्रू शब्द सेथेर भन्ने प्रयोग गर्छ, जसको अर्थ गोप्य भनेर कुरा काट्ने जीवहरूलाई वर्णन गरेको छ। त्यो शब्दले तथ्यलाई जोड दिन्छ कि कुरा काट्नेहरूले गुप्तमा प्रेमको खोल ओढेर काम गर्छ। नयाँ करारमा चुक्लीलाई भन्ने शब्द प्रयोग गर्दछ, जसको अर्थ दुष्ट कुरा बोल्ने भन्ने हुन्छ। रोमित 1:30 पदमा चुक्लीलाई परमेश्वरले घृणा गर्ने, घमण्ड गर्ने र दुष्ट कुरा रची हिँड्ने भनेर जोडिएको छ। परमेश्वरका जनहरूको बीचमा यो व्यापक रूपमा फैलिएको पाप हो। कुरा काट्नेहरू जसले गोप्य जानकारीहरूलाई प्राप्त गर्न र फैलाउन प्रेम गर्ने, अथवा जो गुप्त रूपले कृत्रिम कथाहरू फैलाउन खुसी हुने नवो आज्ञाको न्याय मुनि पर्दछ। धेरैजसो कुरा काट्नेहरूले झुटको महसुस गर्दछन्, किनकि तिनीहरूले आफैलाई सोझो भएर सत्यलाई प्रेम गर्ने र सत्यलाई भन्ने भनेर अभिमान गर्दछ, चाहे अरूहरूले यसलाई मन पराऊ वा मन नपराऊ। तिनीहरूको विषयमा परमेश्वरको वर्णन बिल्कुलै फरक छ। यो सत्यको प्रेम होइन। कुरा काट्नेहरूले परमेश्वरका निम्ति घृणित हुन्छ र स्वास्थ्य, खुशी र ख्रीष्टको मण्डलीको पवित्रताको निम्ति हानिकारक हो, किनकि चुक्लीको कुनै स्थान छैन। वचन यस बारेमा प्रष्ट छ, भाइयो, एउटाले अर्काको विरूद्धमा खराब कुरा नगर। जसले आफ्नो भाइको विरूद्धमा खराब बोल्छ अथवा आफ्नो भाइलाई दोष लगाउँछ, त्यो उसको विरूद्धमा बोल्छ र त्यसले व्यवस्थाको दोष लगाउँछ देखाउँछ। तर यदि तिमीले व्यवस्थाको दोष देखाउँछौ भने तिमी व्यवस्था बमोजिम चल्ने भएन, तर आफ्नो छिमेकीलाई दोष लाउने तिमीहरू को हो? याकुब 4:1। अब हेरौं कुरौटे बानी भनेको के हो। नवौ आज्ञाले कुरोटे बानीलाई पनि निन्दा गर्दछ। मानिसहरूका बीचमा निन्दा नफैलाओ, लेवी 19:16। हामी सधैँ अपमान फैलाउनेहरूसित होसियार हुनुपर्दछ। जसले झुटो कुरा प्रचार गर्दछ, ऊ व्यापारी झैं यता र उता जान्छ र त्यसको व्यापार भनेको बदनाम हो। आज उसले उसको सूचना सहित हामीलाई चापलुसी चिल्लो घस्न सक्छ, तर भोलि हाम्रो अस्मितालाई हत्या गर्न सक्छ। विशेष गरेर कुरोटीहरूबाट हामीले हाम्रो रक्षा आफै गर्नुपर्दछ। प्राय प्रार्थनाको निम्ति खाँचो बाँड्ने बहानाका साथ ऊ हामी कहाँ आउँछ। यस्तो कुरौटी बानीलाई बचाउने ठूलो खराब भनेर उल्लेख गर्दछ। दाउरा बिना आगो निप्छ, कुरोटी बिना खिचलो शान्त हुन्छ। हितोपदेश 26:2। अन्तत श्रोताहरू, यिनीहरू र जिब्रोको गलत प्रयोग उदाहरणका निम्ति चापलुसी, व्यर्थको अभिमान, अरूहरूको कुरा काटेर शब्दहरू बंगाएर मानिससित व्यवहार गर्दछ, तर परमप्रभुले उहाँको व्यवस्थाको अवज्ञाहरू हुन् भनेर तिनीहरूलाई उद्घोष गर्नुहुन्छ र त्यसैले यो परमेश्वरको विरूद्धको अपराध हो। झुटो गवाईका अरू श्रेणीहरू पनि त्यहाँ छन्, त्यसले प्रभु आफैलाई ठाडे आक्रमण गर्दछ। हामी श्रोताहरू, आजको पाठले हाम्रो आफ्नो छिमेकीको र किन आफ्नो छिमेकीको विरूद्धमा झुटो गवाई दिनु हुँदैन भनेर उदाहरणहरू सहित प्रष्ट जवाब दिएको छ। तसर्थ आजको वचनले तपाईँहरूलाई आशिष मिलोस् भन्दै म बिदा भए। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा।

ipforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
7: र 9818252240, 9818252240।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधी हालेको
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्नु न बजे, कोता
5: सामान नभेटेर बेपत्ता।
4: होइन सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ, एलआरआई स्कुलको नजिकै।

0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
1: र फोन नम्बर 01513010 छ। 01513010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: र 40225742।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141878602, 9141878602 र 9818251240, 9818251240।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
10: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म। प्रस्तुता कुमार अब्राहम।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जय मसी, म कलाकार चिप्ले बाजी, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
6: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
7: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
8: असल सुन्ने व्यक्ति बन्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 42 यहाँहरूलाई स्वागत छ। हामी सानो छँदादेखि नै हामीलाई पढ्न र लेख्न सिकाइएको छ। पछि हामी मध्ये धेरैलाई समूहको अगाडि कसरी उठेर बोल्ने भनेर सिकाइएको थियो, तर हामीलाई सुन्न कसले सिकाएको छ? हाम्रो सुन्ने सिप सुधार गर्न हामीले कस्तो तालिम पाएका छौं? सुन्न सिक्नका लागि हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिइनेछ। सुन्ने सिकाइले हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिनेछ, ताकि हामी उनीहरूलाई मदत गर्न प्रभावकारी हुन सकौं। लुकाको पुस्तक 4:43-45 पद। 12 वर्षदेखि रक्त स्वाभावले पीड़ित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरुन्तै त्यसको रक्त श्वास बन्द भयो। यीशुले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरूज्यू, भीड़ले तपाईलाई घेरेर फेल्दैछन्। यीशु एउटा व्यक्तिको स्पर्शप्रति कसरी संवेदनशील हुने भनेर सिक्नुभयो जब उहाँ मानिसहरूको ठूलो भीड़मा हुनुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्नका लागि हामीले आफूलाई वरपरका व्यस्तताबाट विचलित हुन दिनु हुँदैन र हामी आफ्नै विचार र भावनाहरूमा पनि डुब्नु हुँदैन। अरू मानिसहरूसँग घुलमिल हुन र उनीहरूलाई हाम्रो पूर्ण ध्यान दिन अनुशासन र हेरचाह चाहिन्छ, ताकि हामी उनीहरूको जीवनमा सतह मुनि के भइरहेको छ भन्ने महसुस गर्न सकौं। लुकाको पुस्तक 8:46। तर यीशुले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनकि शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ। हामी भित्र रहेको परमेश्वरको आत्माले अरूको आवश्यकताहरूप्रति संवेदनशील बन्ने हाम्रो क्षमतालाई धेरै बढ़ाउँछ। तर संवेदनशील बन्ने बाटो हामीबाट शुरू हुन्छ। प्रिय श्रोता, हाम्रो मानव स्वभाव स्वार्थी भएकोले हामी सामान्यतया अरूलाई बुझ्न खोज्दैनौ। हाम्रो कुराकानीमा हामी या त बोलिरहेका हुन्छौ वा जब तिनीहरू बोलिरहेका हुन्छौ हामी बोल्नको लागि तयारी गरिरहेका हुन्छौ। हामी आफ्नै दिमागमा हराइरहेका हुन्छौ, आफ्नै एजेन्डामा अल्झिरहेका हुन्छौ, हामीले उनीहरूलाई के भन्नुपर्छ भन्ने बारेमा सोचिरहेका हुन्छौ। हाम्रो स्वार्थी लक्ष्य भनेको उनीहरूलाई हाम्रो दृष्टिकोण बुझ्न मार्गदर्शन गर्नु हो। तर यो यसरी नै हुनु आवश्यक छैन। हामी कसरी राम्रो श्रोता बन्ने भनेर सिक्न सक्छौ, तर यसको लागि नम्रता र सिक्ने इच्छा शक्ति चाहिन्छ। तपाईँले अर्को व्यक्तिले के भनिरहेको छ भनेर अवलोकन गरेर र ध्यान दिएर राम्रो श्रोताको रूपमा आफ्नो सिप विकास गर्नुहुन्छ। आफ्नो दृष्टिकोणबाट भन्दा उनीहरूको दृष्टिकोणबाट कुरा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूप्रति वास्तविक सहानुभूति सहित सुन्नुहोस्। तपाईँले कस्तो प्रतिक्रिया दिने भनेर सोच्नुको सट्टा अर्को व्यक्तिको अनुभवभित्र आफूलाई राख्ने प्रयास गर्नुहोस्। उनीहरूको शरीरको भाषा पढ्नुहोस्। सुन्ने भनेको उनीहरूले बोलेका शब्दहरू सुन्नु मात्र होइन, उनीहरूले कस्तो महसुस गरिरहेका छन् भनेर देखाउने संकेतहरूमा ध्यान दिनु हो। अर्को व्यक्तिको सन्दर्भको दायराभित्र जान सक्दो प्रयास गर्नुहोस्। संसारलाई उसले कसरी हेर्छ भनेर हेर्ने प्रयास गर्नुहोस्। यसो गरेर तपाईँले उनीहरूलाई कस्तो लाग्छ भनेर बुझ्नु सुरु गर्नुहुन्छ। उनीहरूको दृष्टिकोणबाट परिस्थितिहरू बुझ्ने लक्ष्य राख्नुहुन्छ। लुकाको पुस्तक 8:47-48 पद। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काँते आई र उहाँको सामु घोप्टो परी र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरन्तै निको भई सो अब मानिसहरूका सामु बताइदिइन्। के तपाईँ आफ्नो वरपरका मानिसहरूलाई नजिकबाट निहाल्दै हुनुहुन्छ? तिनीहरूले शब्द बिना तपाईँले के भनिरहेका छन् ती व्यक्त नगरिएको भावनाहरूप्रति संवेदनशील हुनुहोस्। राम्रो श्रोता बन्ने सिपको अभ्यास गर्नुहोस्। यसले अरूलाई बुझ्ने तपाईँको क्षमतामा धेरै सुधार गर्नेछ, ताकि तपाईँले आफूहरूसँग घनिष्ठ सम्बन्ध स्थापना गरेर उनीहरूलाई मद्दत गर्न सक्नुभएको होस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
9: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
10: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
9: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
8: र सरिता महर्जन 9841910094, 9841910094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
2: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
3: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज बाट।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु। रोमीको पुस्तक 12 अध्यायको 6 पदले भन्छ, हामीलाई दिएको अनुग्रह अनुसार हामी अलग अलग वरदानहरू प्रयोग गरौं। एकजना पास्टर लेख्छन्, एक हिसाबले सामान्य देखिने सिपलाई प्रयोग गरेर परमेश्वरले दाउदलाई रणनीति स्थान दिनुभयो। घुइत्रो हान्ने सिप मात्र उदाहरण होइन, दाउदले भीणा बजाउँदा यसै साउलको आत्मालाई शान्त पार्थ्यो। यसरी दाउदले राजा साउलको छोरा जोनाथनलाई भेटे। यसरी नै उनले राजाको दरबारको चाल चलन सिके। आफ्नो सांगीतिक सिप बिना दाउदले दरबारको ढोकामा खुट्टा समेत राख्न पाउने थिएनन्। परमेश्वरले आफ्नो उद्देश्यको लागि कुन सिप प्रयोग गर्नुहुनेछ भनेर तपाईँलाई कहिल्यै थाहा हुँदैन। त्यसैले अनौठो सिपलाई तुच्छ नठान्नुहोस्। यदि हामीले आफूलाई उहाँद्वारा प्रयोग गर्न दियौं भने परमेश्वरले आफ्नो उद्देश्यको लागि जे पनि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले नोआको जहाज बनाउने सिप, सपनाको व्याख्या गर्ने योसेफको क्षमता र ज्योतिषीहरूको खगोल सम्बन्धी खुबीको प्रयोग गर्नुभयो। परमेश्वरको भव्य योजनामा कुनै पनि सिप अपूरणीय वा प्रयोग गर्न नसकिने छैन। तर यहाँ तपाईँले हेर्न आवश्यक छ, सबैभन्दा महान भजनहरू सबैभन्दा खराब परिस्थितिहरूबाट उत्पन्न भए। सबैभन्दा असहज परिस्थितिहरूमा सबैभन्दा सान्त्वनादायी भजनहरू लेखिएका थिए। दाउद मृत्युको अन्धकारमय घाटीमा हिँडिरहेका छन्। दाउद बेत्सेबासँग भएको आफ्नो व्यभिचार

मन्दको बारेमा पीड़ामा छन्। दाउद अदुलामको ओडारमा लुकेर बसेका एक भगुवा हुन्। दाउद ती कुनै पनि परिस्थितिमा पर्न चाहँदैनथे, तर तिनै परिस्थितिले भजन संग्रहको पुस्तक 23 अध्याय, भजन संग्रहको पुस्तक 51 र भजन संग्रह 142 पाइने गीतका गहन शब्दहरू उत्पादन गरे। सायद तपाईँ डिप्रेसनसँग संघर्ष गर्दै हुनुहुन्छ, वा अक्षमाशील लाग्ने गल्तीबाट पीड़ित हुनुहुन्छ, वा बिरामी र थकित हुनुहुन्छ। त्यसैले तपाईँलाई आफ्नो वर्तमान परिस्थितिहरू मन नपर्न सक्छ, तर तिनै कुराहरू तपाईँको चरित्र विकासको लागि साँचो हुन सक्छन्। चरित्र विकास तपाईँको भविष्यको साँचो हो। परमेश्वरले तपाईँको जीवनमा भएको जुनसुकै वरदानलाई पनि प्रयोग गर्न सक्नुहुन्छ भनेर बुझ्नुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सक्का छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-510-9625, 98-510-9625 र 98-62-24-82-10, 98-62-24-82-10।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।

0: जय मसीह, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जमा।

0: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजुभाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन कोइनी नेपाल चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

मार्टिन लुथर सुधारवादी ईश्वर शास्त्री साथै लेखक भन्नुहुन्छ। सुसमाचार यीशुको बारेमा भएको कथा हो। यो कथा यही हो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। जो हाम्रो लागि मानिस बन्नुभयो, मर्नुभयो, बौरी उठ्नुभयो अनि सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हेर्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापी मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।